0: एउटा चाहिँ समस्या छ, यो बाबुको समस्या होइन, आम नेपालमै त्यसरी उठेको त्यसरी जोडिएको रकम कहिलेकाहीँ चाहिँ पारदर्शितामा चाहिँ सबै संलग्न नहुने, कहिलेकाहीँ हस्तान्तरण गरिएको चिजहरू चाहिँ सही तरिकाले चाहिँ कार्यान्वयन नहुने, लामो समय जुन हिसाबले जानुपर्ने त्यो नहुने, त्यो हुँदा त्यो कन्फ्युजन छ। नत्र भने एक खालको प्रोजेक्ट परियोजनालाई अगाडि बढाउनुको लागि कुनै गाह्रो अवस्था होइन।
1: रक्त सञ्चार केन्द्रले सेतो रगत उत्पादन गरेर दिन थालेपछि धौलागिरी प्रादेशिक अस्पतालको सेवा प्रभारमा समेत सहजता भएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किरण तिवारीको भनाइ छ।
2: सर्वदंशको बिरामीहरूलाई पनि पोखरा पठाउनु पर्थ्यो, त्यो पनि हामीलाई धेरै सहयोग भयो। मेन गरी अपरेसन गर्दाखेरि धेरै मान्छेहरूले चाहिँ यो रगत पातलो गर्ने औषधि खानु पर्ने हुन्छ के, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको कहिले कहिले त्यो रगत धेरै पातलियो भने त अपरेसन रोकिन्छ, त्यसले गर्दाखेरि अपरेसन गर्न पनि सहज भएको छ हामीलाई यो सेतो रगतले चाहिँ। यसको व्यवस्थाले गर्दा हामीलाई सघन कक्षमा भनेको आइसियु हाम्रो एनआइसियु नवजात शिशुहरूमा त हामीले प्रयोग गरिसकेका छौँ अहिलेसम्म, अपरेसन गर्ने ठाउँ र सर्पदंश यो चारवटा क्षेत्रमा हाम्रो अलिक बढी प्रयोग हुने र हामी एकदमै तयारी अवस्थामा बस्नुपर्ने भएको हिसाबले यसले हाम्रो पोखरा जानुपर्ने जुन बाध्यता थियो नि त्यो पनि घटेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हमला अरू नचर्काउने निष्कर्षमा पुग्नु भएको खबर छ। आक्रमणका कारण प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्रको घट्दो संख्यालाई अधिकारीहरूले चिन्ता जनाएका कारण ट्रम्प सो निष्कर्षमा पुग्नु भएको भनिएको छ। बीबीसीका विश्व मामला संवाददाता सेबास्टियन उसरले थप व्याख्या गर्नुभएको छ।
4: This is a pattern that has become familiar ever since President Trump launched the US war on Iran. Threats of major escalation are made by the president only to be retracted.
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँहरू सबैलाई जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ सञ्जय श्रेष्ठको गीत मायालु तिमीलाईबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु र आज कार्यक्रमको यो दोस्रो घण्टामा डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्ड अप। हुन त स्पोर्टिङ इभेन्टहरू, ठुला ठुला इभेन्टहरू सबै सकिएका छन् र अहिले चाहन्छु नै इभेन्टहरू भइराखेका छन्। जे भए पनि म केही खोजेर ल्याएको छु स्पोर्ट्स सम्बन्धी जानकारी, त्यो कार्यक्रमको दोस्रो घण्टामा अर्थात् यो घण्टामा म सुनाउनेछु। बिएफएस गोर्खा रेडियोसँग जोडिरहनुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौं मेष राशिबाट। आर्थिक लेनदेनमा सचेत रहनुपर्ने समय छ। प्रेम सम्बन्ध र पारिवारिक जीवन आनन्दमय रहनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ मेष राशि हुनेहरूको। वृष राशि, साझेदारी कामबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धमा माधुर्य छाउनेछ। खर्चमा नियन्त्रण गर्नुपर्ला अनि सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ वृष राशि हुनेहरूको। मिथुन राशि, गोप्य योजनामा सफलता मिल्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोला। धैर्यले काम गर्दा राम्रो परिणाम आउनेछ अनि मन अलि चञ्चल हुन सक्छ आज मिथुन राशि हुनेहरूको। कर्कट राशि, नयाँ अवसर प्राप्त हुने योग छ। यात्राबाट लाभ हुन सक्छ। आत्मविश्वास बढ्ने दिन हो आज अनि अध्ययन र ज्ञानमा प्रगति हुनेछ। सिंह राशि, कामको जिम्मेवारी बढ्न सक्छ। परिश्रमको राम्रो फल मिल्नेछ। वरिष्ठको सहयोग प्राप्त हुनेछ अनि धैर्यपूर्वक समस्याको समाधान हुनेछ। कन्या राशि, नयाँ सोचले फाइदा दिलाउनेछ। साथीहरूको साथले काम सजिलो हुनेछ। प्रविधि सम्बन्धी काममा सफलता मिल्नेछ अनि रचनात्मक काममा मन जानेछ। तुला राशि, आध्यात्मिक झुकाव बढ्नेछ। मन शान्त र सकारात्मक रहनेछ। सेवा कार्यबाट सन्तुष्टि मिल्नेछ अनि भावनात्मक सन्तुलन कायम गर्न प्रेरित गरिएको छ। वृश्चिक राशि, रोकिएको काम सम्पादन हुने वा नयाँ काम पाइने योग छ। आफ्नो बोलीले अरूलाई प्रभावित पार्न सकिएला अनि पारिवारिक सद्भावमा वृद्धि हुनेछ वृश्चिक राशि हुनेहरूको आजको दिन। धनु राशि, दाम्पत्य जीवन सुखमय अनि रमाइलो हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिएला। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् अनि पठन पाठनमा मन जानेछ धनुराशि हुनेहरूको। मकर राशि, आफ्नो व्यक्तित्वले सबैको ध्यान खिच्नेछ। नेतृत्वदायी निर्णयले प्रतिष्ठा बढाउनेछ। नयाँ जिम्मेवारीले अनुभव समृद्ध बनाउनेछ अनि आत्मबलले कठिनाई पार गर्न सजिलो होला। कुम्भ राशि, सूक्ष्म विश्लेषणले समस्याको जरो पत्ता लगाउनेछ। कार्यशैलीमा सुधार ल्याउँदा राम्रो नतिजा मिल्नेछ। सहकार्यबाट नयाँ सम्भावना जन्मनेछ अनि अनुशासनले उपलब्धि सुनिश्चित गर्नेछ। मीन राशि, सन्तुलित व्यवहारले सम्बन्धमा माधुर्य छाउनेछ। आर्थिक विषयमा स्पष्टता आउन थाल्नेछ। नयाँ अवसरलाई सही समयमा
समात्न सकिएला अनि यात्राले जीवनमा ताजापन थप्नेछ मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ गङ्गादेव चौधरीको स्वरमा, आउँदैछु म।

Swapness Woman and the Astas को आज फेरी BFS गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला. दुईटा टेलिफोन नम्बरहरू छन् स्टुडियोमा, 3224167 अनि 3220098. यी दुईमध्ये एकमा गर्न सक्नुहुन्छ. यदि ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ. हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ. अब कार्यक्रममा स्पोर्ट्स राउन्ड अप. वर्ल्ड कप फुटबल पनि सकियो. त्यसपछि त्यसभन्दा अगाडि अन्य खेलहरू सबै सकिएका थिए. अब नयाँ सिजन सुरु हुन बाँकी छ. नयाँ सिजन सुरु हुनभन्दा अगाडि अहिले विश्वभरिकै क्लबहरूले प्र्याक्टिस खेल खेलिरहेका छन्, इन्टर क्लब खेलहरू भइराखेका छन्. नयाँ नयाँ अहिले साइनिङ्स क्लबमा आएका छन् र उनीहरूलाई क्लबको तर्फबाट एक हिसाबले भन्ने हो भने नारी छाम्ने कार्यक्रम भइराखेको छ. कत्तिको पानीमा छन् भन्ने कुरो उनीहरूको अहिले परीक्षण भइराखेको छ र क्लब क्लब बिचमा अहिले खेलहरू भइराखेका छन् अनि आफ्नो खेलाडीको एक हिसाबले जाँच गरिरहेका छन् भन्दा फरक पर्दैन. अहिले चर्चा लिभरपुलको छ. लिभरपुलका नयाँ म्यानेजर एराओला आएका छन् र उनले अब नयाँपन के ल्याउने हुन्, किनभने त्यसभन्दा अगाडिका म्यानेजर स्याक भएर गएका हुन् र लिभरपुलले धेरै आशा गरेको छ एराओलाबाट. तर हेरौँ उनी कत्तिको चम्कने हुन् र अहिले प्र्याक्टिस सेसनहरू भइराखेका छन्. तर पनि लिभरपुललाई समस्या भनेको ब्याक फोरको समस्या छ. अगाडि त सायद ठिकै होलान् तर डिफेन्समा निकै साह्रो परिराखेको छ र भर्खर सुन्नमा आएको छ गोमेज पनि फेरि घाइते भएका छन्. उनले लामो समय इन्जरीमा बिताए, क्लबलाई खासै उनले कन्ट्रिब्युट गर्न पाएका छैनन् र त्यसैमाथि अहिले प्र्याक्टिस खेलहरूमा पनि घाइते भएपछि त्यसले एराओलाको टाउको दुखाइ भएको छ. अहिले क्लब फ्रेन्डली चलिरहेका छन् विश्वभरि नै र मैले यहाँहरूलाई केही समय अगाडि निवेदन पनि गरेँ, आफ्नो आफ्नो खेलाडीहरूको नारी छाम्ने काम भइराखेको छ. नयाँ साइनिङ्स आएका छन्, कोही एउटा क्लबदेखि अर्को क्लब गइराखेका छन्, अहिले त्यो क्रम चलिरहेको छ. र यस्तो अवस्थामा अहिले खासै कुनै कम्पिटिसनहरू पनि भएका छैनन् र अब अगस्त महिनाको सुरुवातसँगै अब बिस्तारै बिस्तारै प्रिमियर लिगका खेलहरू पनि हुनेछन् र हामी यहाँहरूलाई सोही अनुरूप जानकारी गराउँदै आउनेछौँ. अहिले टेनिसका खेलहरू भइराखेका छन्. डब्ल्युटिए प्राग ओपनको फाइनलमा वुमेन्स सिङ्गल्समा लिली ठ्यागरले डारिया स्नेगरलाई जितेकी छिन् 7-6, 6-2. ह्याम्बर्ग युरोपियन ओपनको फाइनल पनि सकियो. वुमेन सिङ्गल्समा टमारा कोर्पाचले आना बोन्डारलाई 6-3, 6-3 जितेकी छिन्. र अहिले ग्रान्ड स्ल्याम इभेन्टहरू कुनै भएका छैनन् किनभने विम्बल्डन सकिएपछि अहिले अलिकति लाल पिरियड छ. त्यसपछि अब
लास्ट ग्रान्ड स्ल्याम इभेन्ट युएस ओपन हो, युएस ओपनको खेल हुनेछ, तर अहिले भने अन्य चान्सुने खेलहरू मात्रै भइराखेका छन्। अब गल्फको कुरा गरौँ। गल्फमा युएस पिजिए टोर 3M ओपन खेल सकिएको छ। 23-26 जुलाईसम्म भएको खेल हो, जसमा युएसएका ज्याक्सन कोइभन विजयी भएका छन् 25 अन्डर पार खेल्दै, र दोस्रो स्थान स्कटी सेफलर युएसएकै हुन् 22 अन्डर पार, अनि तेस्रो स्थानमा चारजना खेलाडीहरू परेका छन्, जसमध्ये तिनजना अमेरिकी खेलाडी छन् भने एकजना जापानिज, र तेस्रो स्थान ओगट्न सफल च्यान्डलर फिलिप्स, डेनी मक्कार्थी दुवै युएसएका खेलाडी, हिडेकी मात्सुयामा जापानका, अनि ब्रायन हार्मन युएसएका, चारैजनाको 20 अन्डर पार, तर 3M ओपन जित्न सफल भएका छन् युएसएका। ज्याक्सन कोइभन 25 अन्डर पार उनको फाइनल स्कोर।

अर्को छ लेडिज युरोपियन टोर वुमेन्स स्कटिस ओपन, 23-26 जुलाईसम्म भएको खेल हो यो। यसमा साउथ कोरियाकी जेनी शेन 9-under par खेल्दै विजयी भएकी छिन्। दोस्रो स्थान साउथ कोरियाकै एई लिम किम 7-under par उनको फाइनल स्कोर, र तेस्रो स्थान ओगट्न सफल भएकी छिन् थाइल्यान्डकी पचारी आना नाकुरकार्न 5-under par उनको फाइनल स्कोर हो, र वुमेन्स स्कटिस ओपन भने जेनी शिनले जितेकी छिन् साउथ कोरियाकी। अब लिभ गोल्फ युनाइटेड किङडम इन्डिभिजुअल च्याम्पियनसिप, न्युजिल्यान्डका लुकस हर्बर्ट विजयी भएका छन्। माफ गर्नुहोला, लुकस हर्बर्ट न्युजिल्यान्डको होइन, अस्ट्रेलियाको। अस्ट्रेलियाका लुकस हर्बर्टको 30-under par उनको फाइनल स्कोर। दोस्रो स्थान इङ्ल्यान्डका टाइरल ह्याटन 24-under par, अनि तेस्रो स्थान युएसएका ब्राइसन डसाम्बो 21-under par। लुकस हर्बर्ट विजयी भएका छन् एकदमै गुड मार्जिनले 30-under par। उनको निकटतम प्रतिद्वन्दी टाइरल ह्याटन थिए, 24-under par मात्रै हो उनको, र युनाइटेड किङडम इन्डिभिजुअल च्याम्पियनसिप जित्न सफल भएका छन् लुकस हर्बर्ट। अब बक्सिङको कुरा गरौँ। एन्थनी जोसुवाको कमब्याक फाइट थियो, र यो 26 तारिक खेलिएको खेल, माफ गरौँला, 25 तारिक खेलिएको खेल हो, र एन्थनी जोसुवा अर्लियर राउन्डमै 20 सेकेन्ड, जम्मा खेल सुरु भएको 20 सेकेन्डमै उनी नक डाउन भएका थिए, र यति भएपछि अब उनको खेल सकियो भनेर धेरैले अन्दाजा लगाउँदै थिए, तर उनी उठेर खेल कन्टिन्यू गर्न सके, अनि सेकेन्ड राउन्डमा उनले प्रेङ्गालाई नकआउट गरिदिए, र एन्थनी जोसुवाले धेरैलाई छक्क पारिदिए, किनभने पहिलो राउन्डमै उनी 20 सेकेन्डमै ढलेका थिए, तर उठेर फेरि दोस्रो राउन्डमा उनले प्रेङ्गालाई नकआउट नै गरिदिए। र अबको खेल भनेको टाइसन फ्युरी र एन्थनी जोसुवाको बिचमा हुने भनिएको छ, तर यो बाउट जुन प्रेङ्गासँग उनी खेल्दै थिए, यो बाउट हारेका भए उनी टाइसन फ्युरीसँग खेल्न पाउने थिएनन्। तर अब खेल कहिले हुने हो त्यो हेर्न बाँकी छ, तर कमब्याक फाइट जुन जोसुवाले खेले विजयी सुरुवात भएको छ उनको। यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्डअप पनि सकियो। अब गीत सुनौ नट्टु शाहको आँखा भरी।

0: वायरस गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

वाङदेन शेर्पाको अलिअलि बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस बनाईवासीका लागि मोमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टमको एउटा सेसन राखिएको छ। यो इन्डक्सन सेसन हो, जरुरी छ। यदि नयाँ आउनुभएको छ भने झन् अत्यन्तै जरुरी। र जस जसले मोमोङ स्प्ल्यास पुल प्रयोग गर्ने गर्नुहुन्छ उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ। आउँदो 28 तारिक भनेपछि भोलिको दिन परेछ, मङ्गलबार 28 तारिक बिहान 10 देखि 11 बजेसम्म 1 घन्टाको लागि हुनेछ। र त्यहाँ न्यू एन्ट्री एक्सेस सिस्टम बारे पनि बुझ्न अत्यन्तै जरुरी छ। नछुटाउनु होला जस जसले मोमोङ स्प्ल्यास पुल प्रयोग गर्ने गर्नुहुन्छ। विशेष गरी X1 X2 बस्नुहुनेहरूका लागि यो पक्कै पनि जरुरी विषय हुनसक्छ। र हरेक 2-2 हप्तामा यो इन्डक्सन सेसन हुँदै आइरहेको छ। भोलि अनि त्यसपछि अर्को इन्डक्सन सेसन 4 अगस्तमा हुनेछ, मोमोङ पुलमा बिहान 10 देखि 11 बजेसम्म। सनबर्ड्स बेबी क्लब साफाको यो कार्यक्रम सनबर्ड्स बेबी क्लब हरेक मङ्गलबार हुँदै आइरहेको छ। र भोलि मङ्गलबार 28 तारिक बिहान 11 बजेदेखि 12 बजेसम्म यो कार्यक्रम चिल्ड्रन्स लाइब्रेरी चितचार कम्युनिटी सेन्टरमा हुनेछ।

हामी दुईको सम्बन्ध यस्तै नै हो. प्रशान्त लिम्बुले गाउनु भएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. ब्रिटिस फोर्सेस बनाएवासीका लागि यो सरोकारको विषय हुन सक्छ. ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तमा ब्रुनाईमा पहिलो पटक आउने भएको छ र यो कार्यक्रम जेरोडोङ पार्कमा हुनेछ र तपाईँ परिवारको साथमा गएर सर्कस हेर्न चाहनुहुन्छ भने यो एकदमै उत्तम उपाय हुनसक्छ. ग्रेट ब्रिटिस सर्कस .com मा धमाधम अनलाइन टिकट बिक्री भइराखेका छन् र तपाईँ आफ्नो स्थान सुरक्षित गराउन सक्नुहुन्छ. 31 जुलाईदेखि 23 अगस्तसम्म रहनेछ जेरोडोङ पार्कमा ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी. अब कार्यक्रममा पालो भएको छ अर्को गीतको. सुगम पोखरेलले गाउनु भएको गीत म टक्र्याउँछु बाडुल्की.

मिठो गीत सन्जु मोक्तानको लै लै लै। हामी यो गीतको साथमा कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 3:30 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई अब बिट मार्ने तर्खरमा छु धीरज राईको एउटा गीतबाट। धीरज राई क्यो जिएलआरका सदस्य धीरज राईको कुरा गरेको हुँ मैले। महसुस भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ।

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bandhos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha Radio. सुनसरीको दिवानगंज तीन कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ। घटनामा प्रदर्शनकारी र प्रहरी गरी 16 जना घाइते भएका सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। खड्काका अनुसार दुई पक्ष बीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगंज तीन कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा गए राति मेहताको मृत्यु भएको हो। प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले हो हल्ला भएको भन्दा विरोध गरेपछि विवाद शुरू भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रु ग्यास र हवाई फायर गरेको र हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ। झडपमा घाइते भएका 8 जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशलाई गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुई समूह बीचको झडपमा कप्तानगंज बजारका घर, मेडिकल, सवारी साधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। आज 3 वटा संसदीय समितिको बैठक बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। दिउँसो 2 बजे बस्ने शिक्षा समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 को कार्यान्वयनको अवस्थाको विषयमा छलफल हुनेछ। यस्तै 11 बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुनेछ। बिहान 11:30 बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग त्रिभुवन विश्वविद्यालय किर्तिपुरका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। नागडुङ्गा सिच्नेखोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन गरिँदैछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायादा थोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका अधिकारीको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। आज बिहान करिब 10:30 बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइने बताइएको छ। यो सुरुङ मार्गलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गको रूपमा लिइएको छ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिने बताइएको छ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरी अन्य सवारी साधनलाई सञ्चालन गर्न दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा हुने डुबानको मुख्य कारण ढल प्रणालीको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जल शोषक क्षेत्रको विनाश रहेको सरकारी प्राविधिक प्रतिवेदनले देखाएको छ।
1: प्रतिवेदन अनुसार माइतीघरको ढल प्रणालीमा बोटल नेकिङ समस्या देखिएको छ। माथिल्लो क्षेत्रमा रहेको 90 सेन्टिमिटरको ढल तल्लो भागमा 60 सेन्टिमिटरमा साघुरिँदा पानीको बहाव थेग्न नसकी सड़कमा ओभरफ्लो हुने गरेको छ। टुकुचा खोलाको सतह बढ्दा ढलको पानी उल्टै बस्ती र सड़कतर्फ फर्किने ब्याक फ्लोले पनि डुबान बढ़ाएको प्रतिवेदनमा उल्लेख छ। प्राविधिक टोलीले खुला क्षेत्र मिसिएर ठूला संरचना निर्माण हुँदा प्राकृतिक रूपमा पनि पानी शोषिने प्रक्रिया रोकिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका भवन निर्माणपछि जमिन कंक्रिटले ढाकिँदा सतहमा बग्ने पानी बढेर माइतीघर क्षेत्रमा केन्द्रित भएको निष्कर्ष निकालिएको छ। त्यस्तै ढलमाथि संरचना निर्माण, प्लास्टिक जन्य फोहोर र ढुङ्गा गिटी थुप्रिँदा पानीको बहाव अवरुद्ध भएको पनि प्रतिवेदनले औल्याएको छ।
0: मुलुकका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गए रातभर झरी परेको छ। अरू ठाउँको तुलनामा कास्की, लम्जुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहुँ, सर्लाही त्यस्तै म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कोशीका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले तनहुँको कोटा गाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशी खोला आसपास, काभ्रेकै पाँच खाल मण्डन र सिन्धुपाल्चोक साँगा चोक र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। एउटा मिठो तामाङ सेलोबाट गम्बो शेर्पाले गाउनु भएको गीत हो यो। यो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ। यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो यो। र तपाईँ यदि यसरी सहभागिता जनाउँदै गर्नुभयो भने कुनै दिन भाग्यशाली बन्न सक्नुहुन्छ अनि 200 sterling pound सपिङ भाउचर जित्न सक्नुहुन्छ। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

माथि रहेको नफाना 1974-80 ब्यान्डको गीत, निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. हामीले दिनानुदिन प्रयोग गर्ने कति कुराहरू, जस्तै एक्रोनिमहरू, एब्रिभिएसनहरू हामीले भन्छौँ तर त्यसको पक्का पक्का अर्थ हामीलाई थाहा नहुन पनि सक्छ. तपाईँले सधैँ युज गर्नुहुने जस्तै HTML, कम्प्युटरमा HTML भनेको एकदमै साधारण कुरा हो, अनि URL बुझ्नुभएको छ त्यसको अर्थ. www त त्यसै पनि बुझ्नुहुन्छ, द वर्ल्ड वाइड वेब. यदि तपाईँ 1989 सालमा जन्मनु भएको थियो भने त्यही वर्ष सुरु भएको रहेछ द वर्ल्ड वाइड वेब. र यसको श्रेय टिम बर्नर्स लीलाई जान्छ. उहाँले पहिला HTML अनि URL सुरु गरेका रहेछन्. HTMLको फुल फर्म हाइपर टेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो, अनि URLको युनिफर्म रिसोर्स लोकेटर. हुन त अहिले भन्दाखेरि ए त्यस्तो पो त्यो पो हो त है भन्ने हुन्छ, तर आफूलाई याद हुँदैन. हामीले यस्ता दिनानुदिन प्रयोग गरिने कति शब्दहरू छन्, यस्ता एक्रोनिमहरू, विशेष गरी हामीलाई त्यसको फुल फर्म हेक्का नै हुँदैन. हजुर, 1989 सुरु भएको रे द वर्ल्ड वाइड वेब. त्यसभन्दा अगाडि अब थिँदै थिएन, तर अहिले त्यसको अवस्था कस्तो छ भन्ने कुरो हामीलाई भन्नै पर्दैन. बुद्ध लामाको मनका कुरा अबको लहरमा.

0: रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

Tabaco Mary Priye. European heat wave अनि wildfires अहिले यो महिना विशेष गरी अत्यन्तै गर्मी बढेको छ युरोपमा र यसले गर्दा wildfireहरू सल्किन थालेका छन्, जङ्गलहरूमा डडेलो लागेको छ र भर्खरै त्यसको उदाहरण भनेको फ्रान्सको बोर्डो रिजनमा गइरहेको अथवा भइरहेको wildfireको कुरा हो। यसले जनजीवन अस्त व्यस्त बनाएको छ त्यता र युरोपमा प्राय थुप्रै देशहरूमा विशेष गरी स्पेन, पोर्चुगल, सदर्न फ्रान्स, इटली अनि बल्कन्स यी क्षेत्रहरूमा आगलागीका समस्याहरू भइराखेका छन् र गर्मी अत्यन्तै बढेको छ। 40 degrees Celsius हिट भनेपछि त्यो अत्यन्तै गर्मी हो युरोपियन स्ट्यान्डर्ड्सको कुरा गर्ने हो भने। र त्यसले गर्दा तपाईँ यदि ती क्षेत्रहरूमा यदि हलिडेमा जानुभएको छ आदि इत्यादि भने एकदमै सावधान रहनुपर्ने बेला भएको छ र गर्मी बढेको छ अनि वाइल्ड फायरहरू एकपछि अर्को दन्कँदैछन् र धनजनको यति क्षति भइरहेको छ भन्ने कुरो साध्य छैन। र यो किन भइरहेछ भन्ने तपाईँलाई लाग्छ होला, एकदमै पर्सिस्टेन्ट हाई प्रेसर वेदर सिस्टम हिट डोमले गर्दाखेरि यस्तो भएको हो भनेर भनिएको छ, जसले गर्दाखेरि हिट एकदमै ट्र्याप भइराखेको छ, हट एयर एकदमै ट्र्याप भएर त्यसले हिट वेभ नै सञ्चालन गरेको छ। अनि त्यसो हुनासाथ वरपरका भेजिटेसन, जङ्गलहरू, पात पतिङ्गरहरू अलिकति ड्राई हुँदै गए, सुक्न थाले, त्यसपछि आग लागेको जोखिम त्यसरी बढिरहेको छ। र ग्लोबल टेम्परेचर बढिराखेको अवस्था छ अनि एक्सट्रिम हिट इभेन्टहरू अनि इन्डिभिजुअल फायरले पनि त्यसलाई प्रश्रय दिइराखेको छ र ल्यान्ड म्यानेजमेन्ट र ह्युमन एक्टिभिटी आदि इत्यादिले पनि त्यसमा थप टेवा पुर्याइरहेको हुनाले आग लागेका घटनाहरू बढी भएका छन्। अब तपाईँ हामी सबै एकदमै सजग हुनुपर्नेछ। यदि ट्राभल गर्दै हुनुहुन्छ भने फ्लाइट डिस्ट्रप्सन्सहरू भइराखेका छन्, रोड क्लोजर्स अनि हलिडे क्यान्सलेसन आदि आदि, फुड प्राइसेस बढिरहेको छ, आगो अनि खडेरी लाग्न थालेपछि विशेष गरी विनयार्ड्स, ओलिभ ग्रोभ्स र अरू क्रप्सको प्रडक्सनमा त्यसले ठुलो असर पुर्याएको छ। हेल्थ सबैभन्दा ठुलो कुरा, हिट वेभ्सले डिहाइड्रेसन, हिट स्ट्रोक आदि आदि हुन थालेका छन् र क्रोनिक इलनेस भएका मानिसहरू, बुढापाकाहरूलाई झनै साह्रो पारिरहेको छ त्यसले। अनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा इन्स्योरेन्स अनि इकोनोमीलाई त्यसले असर पारिरहेको छ। त्यही भएर हामीले यो बुझ्नुपर्ने कुरा हो, यदि तपाईँ कतै जाँदै हुनुहुन्छ युरोपियन टुरमा भने एकदमै सावधान हुन जरुरी छ।

देवेश राईको माया बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौं। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। आउँदो 30 तारिक ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा मुभी स्क्रिनिङ हुँदैछ, टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस। 30 तारिक दिनको 12:30 सो सुरु हुनेछ, मुभी स्क्रिनिङ टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस। अनि सोही दिन बिहिबार 30 तारिक बिहान 11:00 स्टोरी टेलिङ एट चिल्ड्रन्स लाइब्रेरी। चिल्ड्रन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा रहेको छ र त्यहाँ नानीहरूका लागि स्टोरी टेलिङ हुनेछ र ब्रिटिस फोर्सेस बनाएको चिल्ड्रन्स लाइब्रेरीमा त्यो दिन रचनाले सञ्चालन गर्नुहुनेछ यो स्टोरी टेलिङ। 11:00 सुरु हुन्छ। प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई पक्कै पनि लिएर जानुहुनेछ। ओठको मुस्कान। अब हामी सुन्छौँ महेश गुरुङको यो मिठो गीत।

गोरखा रेडियो तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

Tüm Bak Ben Cookie, The Sabahı Sakyo. Ama prasanga yaha perseverance ko ekdam kar khapera parkhana sakne jun tapai hami ma shakti huncha tesko kura garau tyo jata tatai lagu huncha san 1986 sal ma jab Coca-Cola shuru bhayo Coca-Cola le pahilo barsha ma first year ma ek din ma 9 servings matrai bechna safal bhayo are ek din ma जम्मा 9 ग्लास ड्रिंक मात्रै बेच्न सक्थ्यो रे 1986 साल पहिलो वर्षमा त्यस्तो भएको रहेछ कसैले वास्तै गरेनन् र कसैले त्यो ड्रिंक पिउन नै रुचाएनन् पहिलो वर्षमा तर बिस्तारै बिस्तारै बिस्तारै त्यसले मार्केट लिँदै गयो र अहिले एक दिनमा वर्ल्ड वाइड 2.2 बिलियन सर्भिङ्स बिक्री हुन्छ रे पहिला 9 सर्भिङ्स पर इयर फर्स्ट इयरमा जम्मा त्यति मात्रै तर अहिले एक दिनमै 2.2 बिलियन सर्भिङ्स वर्ल्ड वाइड बिक्री हुन्छ भनेर भनिएको छ त्यसैले भनिएको होला धैर्य गर्नुपर्छ तर लागि पर्न भने छोड्न भएन कुनै कुरामा यो एउटा प्रतिनिधि उदाहरण हो तपाईँ हाम्रो लागि कुनै कुरो गर्नुहुन्छ अथवा कुनै बिजनेस सुरु गर्नुहुन्छ भने सुरुमै तपाईँले एकदमै ठुलो प्रतिफलको चाहना नराख्नुहोस् हुँदैन बिस्तारै बिस्तारै हुन्छ तर त्यसको लागि आफू भने एकदमै खटिन जरुरी छ फुरफुरी कुमार सागर एन्ड द खोपा ब्यान्डको गीत सुन्छौँ अब

Sharon Balamiko Timirama र यो गीतको साथमा हामी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ. ब्रुनाईको समय बिहानको 10 बज्नको लागि अब 4 मिनट मात्रै बाँकी छ. मैले अब यहाँसँग विदा लिने बेला हुने आँट्यो. जाँदा जाँदै B8 को ओ ना ना यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट विदा पनि हुन्छु. यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि बिना गुरुङ आउनुहुनेछ मझेरी कार्यक्रम लिएर. म भने विदा हुन्छु. हस्त, नमस्ते, बाय बाय.

0: सुनसरीमा दुई पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेपछि कर्फ्यू लगाइएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आज बिहान 7 बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गर्नुभएको हो। घिमिरेले जारी गर्नुभएको विज्ञप्ति अनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगंज बजार, कुस्की बजार र देवानगंज बजार क्षेत्रमा 4 किल्ला तोकेर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो। तोकिएको सिमानाभित्र कसैले आवजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो। कर्फ्यू आदेश उल्लंघन गरिए 1,000 रूपियाँ जरिवाना र 1 महिनासम्म कैद सजाय हुन सक्ने समेत सूचनामा उल्लेख छ। यसअघि देवानगंज 3 कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएको थियो। घटनामा प्रदर्शनकारी र प्रहरी गरी 16 जना घाइते भएका सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। दुई पक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगंज 3 कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको खड्काको भनाई छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा गैराती मेहताको मृत्यु भएको हो। प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। यस क्रममा अर्को समूहले हो हल्ला भएको भन्दै विरोध गरेपछि विवाद शुरू भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रु ग्यास र हवाई फायर गरेको र हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको सुनसरी प्रहरीको भनाइ छ। झडपमा घाइते भएका 8 जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये अधिकांशलाई गोली लागेको छ। प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगंज बजारका घर, मेडिकल, सवारी साधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको आज उद्घाटन गरिँदैछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायादा थुरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। आज बिहान करिब 10:30 बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। पैदलयात्री, 2 पाङ्ग्रे, 3 पाङ्ग्रे सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ। यो आयोजनामा मुख्य एवं उद्धार गरी 2 वटा सुरुङ मार्ग छन्। मुख्य सुरुङमा सवारी साधन चल्नेछन् भने उद्धारको काममा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गको निर्माण जापानको हाजमा एन्डो कर्पोरेशनले गरेको हो। मुलुकका पूर्वी र मध्यभेगका धेरै ठाउँमा गैरातभर झरी परेको छ। अरू ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहुँ, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कोशीका थोरै तथा मधेस कर्णाली र सुदपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले तनहुँको कोटागाउँ र आसपासका क्षेत्र, काभ्रेको रोसी खोला आसपास, काभ्रेकै पाँचखाल, मण्डन र सिन्धुपाल्चोक, साँगाचोक र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै सर्लाहीको मनुसमारा र आसपासका क्षेत्र, त्यस्तै काठमाडौँको बागमती र विष्णुमती आसपास तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागले सूचना मार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन भनेको छ। लमजुङको घरेडुङ र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने विभागको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: SBS गोर्खा रेडियो।

0: हजुर नमस्कार अनि हार्दिक स्वागत छ प्रिय श्रोता तपाईँ सुनिरहनु भएको छ बीएफपीएस गोर्खा रेडियो र तपाईँको आफ्नै कार्यक्रम मझेरीमा म हुँ तपाईँकै कार्यक्रम प्रस्तुता बिना गुरुङ आज पनि अर्को तीन घण्टा तपाईँको मनपर्ने नेपाली गीत संगीत रोचक जानकारी सामुदायिक समाचार अनि रमाइला गफगाफका साथ तपाईँको साथमा रहनेछु त्यसकारणले सम्पूर्ण श्रोताहरूलाई फेरि पनि नमस्कार अनि शुभ बिहानी बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा ब्रुनाई बेलायत नेपाल तथा संसारका जुनसुकै कुनाबाट जोडिनुभएका सम्पूर्ण श्रोतालाई हार्दिक अभिवादन आउनुहोस् गीत संगीत सकारात्मक सोच अनि आत्मीय साथले भरिएको आजको मजेरी कार्यक्रम शुरू गरौं हजुर कार्यक्रमको शुरूआतमा हामीले द अग्लीजले गाएको आउँदै जाँदै भन्ने निकै नै मिठो गीत सुन्यौं श्रोता सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला हजुर शुभ बिहानी सबैजनालाई सेरिया ब्रुनाईको कार्यक्रम मझेरीबाट सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत भन्न चाहे अनि सेरियामा भने ब्रुनाईमा भने अहिले 10:11 गएको छ यसै गरी काठमाडौँमा पनि शुभ प्रभात भन्न चाहे बिहानीको 8:00 लागि केवल 4 मात्र बाँकी रह्यो र लन्डनमा भने एकदमै बिहान मध्यरात कटेर 3:11 गएको छ हजुर लागौं आजको मौसम विवरणतर्फ सेरिया ब्रुनाईको तापक्रम भने अहिले रहेको छ 28°C अधिकतम तापक्रम रहनेछ 29°C न्यूनतम तापक्रम रहनेछ 24°C र बिहान काममा आउँदै गर्दाखेरि चाहिँ पानी एकदमै परेको थियो त्यसकारणले गर्दाखेरि आजको मौसममा भने थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ मेघ गर्जन सहित वर्षा अनि हल्का मन्द गतिमा हावा बहनेछ श्रोता एकदमै शीतल छ आज सेरिया ब्रुनाई चाहिँ पानी परेको कारणले गर्दाखेरि अनि चिया कफी तातो तातो खाने चाहिँ एकदमै राम्रो मौसम रहेको छ अब लागौं हामी काठमाडौँ नेपालको मौसमतर्फ काठमाडौँमा अहिले तापक्रम रहेको छ 26°C अधिकतम तापक्रम रहनेछ 28°C न्यूनतम तापक्रम रहनेछ 21°C नेपालमा पनि काठमाडौँमा पनि लाइट रेन सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ हल्का वर्षाको साथ हल्का हावा पनि बहनेछ श्रोता हजुर अब लागौ लन्डन युनाइटेड किङडम तर्फ त्यहाँको तापक्रम अहिले 17°C रहेको छ रातिको समय छ बिहानको 3:11:12 जस्तो कटेको छ श्रोता क्लियर स्काई एन्ड लाइट विन्ड्स रहेको छ खुला आकाश अनि मन्द गतिमा हावा बहँदैछ र लन्डनमा भने सूर्योदय हुनेछ 5:15 हजुर श्रोता यो थियो समय र मौसमको जानकारी अब भने कार्यक्रम अगाडि बढाउँ अर्को मिठो गीतबाट अल्बर्ट रसको आवाज
1: किन डङ्ग परेको

हजुर श्रोता, अल्बर्ट ट्रसको आवाज भने यो एकदमै पपुलर गीत सुन्यौं, पप अनि रक ब्यान्ड अल्बर्ट ट्रसले गाएको। हजुर, आज भने 27 तारिक परेको छ श्रोता, 27 जुलाई 2026 सोमबारको दिन, तदनुसार साउन महिनाको 11 गते 2083 विक्रम सम्वत। र आज जुलाई 27 भने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस मनाइँदैछ। र यो दिवसको उद्देश्य भनेको चाहिँ टाउको, घाँटी, मुख, जिब्रो, घाँटीको भित्री भाग तथा स्वरयन्त्रसम्म सम्बन्धित क्यान्सर बारे जनचेतना फैलाउन र समयमै परीक्षणको महत्व बुझाउनु हो। हजुर, धेरैजसो अवस्थामा भने मुखभित्रको घाउ लामो समयसम्म निको नहुँदा, घाँटी दुखिरहँदा, स्वर बस्ने अनि निल्न गाह्रो हुने वा घाँटीमा गाँठो देखिनु जस्ता लक्षणहरूलाई चाहिँ मानिसहरूले सामान्य समस्या ठानेर व्यवस्था गर्ने गर्छन्। तर यस्ता लक्षण भने लामो समयसम्म रहिरहेमा चाहिँ स्वास्थ्य परीक्षण गराउनु एकदमै आवश्यक हुन्छ। र यो यही अवेरनेसको लागि भने आजको विश्व टाउको तथा घाँटी क्यान्सर दिवस भनेर मनाइन्छ श्रोता। हजुर, आजको कार्यक्रममा भने विभिन्न समसामयिक विषयमा कुराकानी गर्नेछौ, गीत संगीतले मनोरञ्जन गर्नेछौ, रोचक प्रसंगहरू पनि ल्याउने कोसिस गर्ने नै छु श्रोता। अनि यसको साथसाथै आजको विषयवस्तु भने मन्डे डिस्कभरीज रहेको छ, त्यससँग सम्बन्धित केही कुराकानी पनि अवश्य लिएर आउने नै छु। अहिलेको लागि भने सुन्नुहोस् बाँध न बाँध मायाले, सागर आले अनि गरिमा आलेको आवाजमा।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर, चितकसारी मखमली शर्मिला बर्देवाको आवाजमा सुनिहाल्नुभयो एकदमै मिठो गीत। सानो छँदाखेरि चाहिँ तपाईँहरूले दिदी बहिनीहरूले चाहिँ नाच्नु भयो होला पक्कै पनि यो गीतमा। यसमा चाहिँ म पनि पढ्दछु अनि यसले चाहिँ एकदमै सानोको त्यो सम्झना चाहिँ ताजा गराइदियो। हजुर श्रोता, किम्बर्ली फेन उहाँ चाहिँ एउटा अमेरिकन साइकोलोजी डिपार्टमेन्टबाट चाहिँ युनिभर्सिटी अफ मिसिगनका उहाँ प्रोफेसर नै होला, उहाँले गर्नुभएको एउटा अध्ययनमा चाहिँ मानिसहरूले चाहिँ कलरफुल सपना देख्नुहुन्छ कि ब्ल्याक एन्ड व्हाइट सपना देखिन्छ कि कस्तो खालको देख्छन् भन्ने अध्ययनमा चाहिँ एकदमै रोचक तथ्य चाहिँ बाहिर निस्किएको छ। अनि उहाँले चाहिँ आजभोलिको बालबालिका अथवा युवाहरूमा चाहिँ रङ्गीन टिभी र डिजिटल युगमा हुर्किएका कारणले गर्दाखेरि चाहिँ अधिकांशले चाहिँ रङ्गीन सपना देख्ने बताएका छन् र कालो सेतो अथवा ब्ल्याक एन्ड व्हाइट टेलिभिजनको समयमा हुर्किएका वृद्ध वृद्धाहरूले चाहिँ उहाँहरूले प्रायः जसोले चाहिँ कालो सेतो अथवा ब्ल्याक एन्ड व्हाइट ग्रे स्केलमा चाहिँ सपना देख्ने अनुभव बताएको छ उहाँको यो स्टडीमा। यसै गरी दृष्टिविहीन अथवा सानैदेखि चाहिँ अब आफ्नो भिजन गुमाउनु भएको पार्टिसिपेन्टहरूले चाहिँ दृश्यवाला सपना देख्दैनन्, बल्कि उहाँहरूले चाहिँ सपनामा चाहिँ स्पर्श, आवाज, गन्ध, स्वाद अनि भावनाहरूमा चाहिँ आधारित भएर चाहिँ त्यस्ता सपना देख्छन् भनेर चाहिँ उल्लेख गरिएको छ। हजुर, यो एकदमै रोचक लाग्यो, त्यस कारणले गर्दा मैले पनि तपाईँहरूलाई साझा गरेँ। अनि हुन पनि हो, हामीले सपना चाहिँ केवल निन्द्राको घटना मात्रै नभइकन हाम्रो उमेर, जीवनभरको दृश्य अनुभव अनि मस्तिष्कमा हाम्रो सञ्चित जति पनि सम्झनाहरू छ नि तीसँग चाहिँ गहिरो रूपमा चाहिँ सम्बन्धित हुन्छ। त्यस कारणले गर्दाखेरि हामी सबैले एकै प्रकारको सपना नदेख्न सक्छौँ, तर भने त्यो यो कलरफुल र ब्ल्याक एन्ड व्हाइट भन्ने विषयमा चाहिँ पहिलेको जमानाको व्यक्तिहरूले चाहिँ प्रायः जसो ग्रे स्केलमा देख्नुहुन्छ भने हाम्रो नयाँ जमानाहरूले चाहिँ एकदमै कलरफुलमा कलरमा नै सपना देख्नुहुन्छ अरे है त। हजुर श्रोता, हाम्रो कार्यक्रम मजेरी सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आज भने म कार्यक्रम प्रस्तुता बिना गुरुङ रहेकी छु। प्रायः जसो हाम्रो धनराज राई सहकर्मी दाईले चाहिँ चलाउनुहुन्छ यो कार्यक्रम मजेरी, अनि उहाँको आफ्नै छुट्टै रमाइलो पनि हुन्छ उहाँसँगको कार्यक्रम। र अहिले भने उहाँ स्विजरल्यान्डको पहाडमा चाहिँ एकदमै रमाइलो गर्दै हुनुहुन्छ उहाँको सपरिवार, अनि यसका साथसाथै लन्डनमा हुनुहुने उहाँको दिदी बहिनीहरूको साथ चाहिँ रमाउँदै गर्दै हुनुहुन्छ उहाँ चाहिँ। अनि हामीलाई पनि सम्झिँदै हुनुहुन्छ होला पक्कै पनि, उहाँको स्टोरिजहरूमा हेर्छु। अनि हामीले चाहिँ पहिला त्यो डिडिएलजे भन्ने मुभी, दिलवाले दुल्हनिया, एकदमै ब्लकबस्टर मुभी थियो नि त, अनि त्यसमा चाहिँ अस्ति भर्खरै हो क्या विकेन्डमा चाहिँ मैले हेरेकी थिएँ। अनि त्यहाँनिर पुरा स्विजरल्यान्डको रमाइलो त्यो हरियाली, गाई होइन, अनि खोला पहाडहरू चाहिँ ठ्याक्कै नेपाल जस्तै देखिने, तर स्विजरल्यान्ड भनेको स्विजरल्यान्डै हो। दाईले चाहिँ पक्कै पनि उहाँ रमाइलो गर्दै हुनुहुन्छ होला, एकदमै रमाइलो गर्नुहोस् है दाई, सुन्दै हुनुहुन्छ भने चाहिँ हामीलाई एपको मार्फत। हजुर, हाम्रो कार्यक्रममा चाहिँ तपाईँहरू पनि जोडिन सक्नुहुन्छ, हामीलाई गीत रिक्वेस्ट गर्न सक्नुहुन्छ, मेसेजेस, डेडिकेसनहरू, कुनै पनि प्रकारको सन्देशहरू पठाउन चाहनुहुन्छ, जोडिन चाहनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहोस्। हाम्रो स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 3224167, 3220098। ब्रुनाई बाहिरका श्रोताहरू सम्पर्क गर्न चाहनुहुन्छ भने चाहिँ कन्ट्री कोड 00673 थप्न नबिर्सिनुहोस् अगाडि। यसै गरी मिलिट्री एक्सटेन्सन रहेको छ 3284, इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com। अनि हामीलाई फेसबुक चाहिँ एकदमै सजिलो, अनि इन्स्टेन्ट बिएफपिएस गोर्खा पेज फलो त पक्कै गर्नुभएको छ होला, त्यहाँको मेसेन्जरमा चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। र अब सुनौ आशिष अविरल, बाबुल गिरी अनि अस्मिता अधिकारीको स्वरमा, म त फ्यान भएँ यारी।

हजुर श्रोता, म त फ्यान भए यारु आशिष अविरल, बाबुल गिरी अनि अस्मिता अधिकारीको स्वरमा रहेको थियो यो एकदमै रमाइलो गीत। अनि गीतमा भने अभिनय गर्दै हुनुहुन्छ हाम्रो एकदमै पपुलर लेजेन्डरी एक्टर दिलीप रायमाझी की छोरी दिव्या रायमाझी। हजुर श्रोता, कुराकानी गरौँ आजको विश्व टाउको तथा घाँटी क्यान्सर दिवसकै बारेमा। मैले आज चाहिँ मनाइँदैछ विश्व वर्ल्ड हेड एन्ड नेक क्यान्सर डे भनेर आज जुलाई 27 भने, स्वास्थ्य विज्ञहरूका अनुसार चाहिँ हाम्रो जति पनि धुम्रपान, सुर्तिजन्य पदार्थ, अत्याधिक मदिरा सेवन तथा एचपिभी भाइरस संक्रमण चाहिँ टाउको तथा घाँटी क्यान्सरका प्रमुख जोखिम कारक हुन् भनेर चाहिँ उल्लेख गरिएको छ। हजुर, यसको चाहिँ समयमै पहिचान अनि उपचार भएमा चाहिँ धेरै बिरामीको सफल उपचार पनि सम्भव छ श्रोता। त्यसैले आजको सन्देश भने एकदमै सरल छ, लक्षणलाई चाहिँ व्यवस्था नगर्नुहोस् अनि नियमित स्वास्थ्य जाँच गराउनुहोस् र स्वास्थ्य जीवनशैली चाहिँ सधैँ अपनाउनुहोस्। आजको दिन चाहिँ सचेत बन्नुहोस् अनि समयमा जाँच गराउनुहोस् अनि केही लक्षणहरू देखा परेको छन् भने चाहिँ आफ्नो स्वास्थ्यप्रति चाहिँ एकदमै सतर्क रहनुहोस् सधैँ। हजुर, यति भन्दै अब भने बस्न गइरहेको गीतको बोल भने रहेको छ फन फनी जे अथर अनि एकदेव लिम्बू। अस्तिदेखि नै टिजरहरू चाहिँ निस्किरहेका थिए यो गीतको बारेमा, तर अहिले चाहिँ फाइनली अपलोडेड छ युट्युबमा। तपाईँहरू पनि सुनेर इन्जोय गर्नुहोस् फन फनी।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: BFPS गोर्खा रेडियो।

हजुर प्रहलाद तिमलसिन्हा अनि मिलन अमात्यको स्वरमा सुनिहाल्नु भयो एकदमै पपुलर गीत गाला रातै। हजुर श्रोता तपाईँ सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियो, विभिन्न एप रेडियो एफएमबाट पनि सुन्दै हुनुहुन्छ होला, स्मार्ट स्पिकरबाट पनि सुन्न सक्नुहुन्छ अहिले भने बिएफबिएस गोर्खा रेडियो। अनि एप चाहिँ सबैभन्दा सजिलो किनभने अहिलेको जमानामा सबैको हातमा मोबाइल हुन्छ अनि जताततै इन्टरनेट एक्सेस पनि छ, त्यस कारणले हाम्रो कार्यक्रमहरूसँग जोडिरहन चाहनुहुन्छ भने चाहिँ पक्कै पनि बिएफबिएस रेडियो एप चाहिँ डाउनलोड गर्नुहोस् है त। र कार्यक्रम मजेरीलाई माया गरेर साथ दिइराख्नु भएकोमा अहिलेसम्मको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूको सोमबारको दिन एकदमै रमाइलो तरिकाले सुरुवात हुँदैछ होला, एकदमै रिफ्रेसिङ डे रहेको छ आज ब्रुनाईमा। विशेष गरी सधैँ घमाइलो अनि गर्मी हुने ठाउँमा चाहिँ आज भने बिहान नै पानी परेको छ, शीतल छ अनि मन्दगतिमा हावा पनि बहँदैछ। हामी त एकदमै इन्जोय गर्दैछौँ चिया कफीको साथमा। तपाईँहरूको शुभ बिहानी चाहिँ कस्तो चल्दैछ हामीसँग पक्कै पनि हामीलाई सुनाउनुहोस्, तपाईँ सुनाउन सक्नुहुन्छ हामीलाई। हजुर मजुरी कार्यक्रमको पहिलो घन्टे बसाइमा छौँ र समय अहिले ब्रुनाईमा भने 11 बज्नका लागि केवल 12 मिनट बाँकी रहेको छ। श्रोता अब एउटा स्वास्थ्यसँग सम्बन्धित रोचक अनुसन्धानतर्फ लागौँ। श्रोता नयाँ अध्ययनले चाहिँ इन्स्ट्यान्ट कफी भन्दा चाहिँ फिल्टर्ड कफी पिउनु स्वास्थ्यका लागि अझ लाभदायक हुन सक्ने सङ्केत गरेको छ। उक्त अनुसन्धान अनुसार चाहिँ फिल्टर्ड कफी सेवन गर्नेहरूमा चाहिँ जैविक बुढ्यौलीको गति केही ढिलो देखिएको छ। र आखिर यो अनुसन्धानले चाहिँ के भन्न चाहेको छ भन्दाखेरि चाहिँ श्रोता इन्स्ट्यान्ट कफीमा चाहिँ अब विभिन्न तत्त्वहरू हुनसक्छ, तर फिल्टर्ड कफीमा चाहिँ अब त्यो तत्त्वहरू चाहिँ मजाले फिल्टर्ड भएको कारणले गर्दाखेरि चाहिँ अब हाम्रो एजिङ प्रोसेसलाई चाहिँ अलिकति भए पनि मद्दत गर्न सक्छ यसले भनेर चाहिँ अध्ययनहरूले जनाएको छ। त्यस कारणले नेक्स्ट टाइम कफी किन्न जाँदै हुनुहुन्छ भने चाहिँ इन्स्ट्यान्ट कफी खाइराख्ने बानी छ भने चाहिँ फिल्टर्ड कफी पनि हेर्ने गर्नुहोस् है त। हजुर अब लागौँ अर्को गीततर्फ, जन राईको कोछ र रा।

अझ जोन चामलिङ राईको आवाजमा एकदमै मिठो गीत रहेको थियो श्रोताको छ र हजुर श्रोता आज भोलि सामाजिक सञ्जाल अथवा हाम्रो जेनजी यो जेनेरेसनमा चाहिँ एकदमै भाइरल अथवा फेभरेट बनेको पेय पदार्थ हो माचा. माचा चाहिँ जहाँ पनि हरियो चियाको विशेष प्रकार हो जसमा चियाको पातलाई सुकाएर अत्यन्तै मसिनो धुलो बनाइन्छ र यसलाई चाहिँ पानी वा दुधमा मिसाएर पिउने गरिन्छ. माचाको बारेमा किन भन्दैछु भने अहिले चिया संस्कृतिसँग चाहिँ साथसाथै हामी मिलेनियल्सहरूमा चाहिँ चियाको संस्कृति चाहिँ एकदमै भाइरल थियो भने अहिलेको जेनजीमा चाहिँ एकदमै माचाको संस्कृति बढी देखिएको छ. उहाँहरूको चाहिँ अब के भन्नु

तनाव कम गर्न चाहिँ एकदमै सहयोग पुग्ने चाहिँ अध्ययनहरूले पनि देखाएको छ। यदि तपाईँ चाहिँ राम्रो माछा छनौट गर्दै हुनुहुन्छ भने चाहिँ त्यसको रङ चाहिँ एकदमै चम्किलो हरियो हुनु चाहिँ एकदमै जरुरी छ, अनि सुगन्ध लिनुहोस्, एकदम ताजा सुगन्ध छ भने त्यो एकदमै राम्रो। अनि अर्को एउटा टर्मिनोलोजी रहेको छ, यसमा चाहिँ सेरोमोनियल ग्रेड भनेर चिनिएको चाहिँ एकदमै गुणस्तरीय उत्पादन भनेर चाहिँ बुझिने रहेछ। यदि तपाईँ माछा लभर हुनुहुन्छ भने चाहिँ पक्कै पनि यी कुरामा ध्यान दिनुहोस्। यदि पहेँलोपन कतै देखिए वा फिका हरियो माछा देखियो भने चाहिँ त्यो चाहिँ एकदम कम गुणस्तरको हो भनेर चिन्नुहोस् है त। यसका साथै मानिसमा चाहिँ यो प्राय जसो अहिलेको जेनेरेसनमा चाहिँ एकदमै लोकप्रिय रेसिपी चाहिँ कफीमा चाहिँ माछा लाट्यो। मैले पनि ट्राई गरेकी थिएँ तर मलाई भने अलिकति रिङ्गाटा लाग्यो, किनभने माछालाई चाहिँ अलिकति पनि चिनीहरू राख्यो भने चाहिँ त्यसको स्वाद चाहिँ अलिक अर्कै हुने रहेछ श्रोता, अनि त्यो चाहिँ यसको चाहिँ आफ्नो ओरिजिनल फ्लेभर नआउने अनि मलाई मिठो पनि लागेन। तपाईँहरूलाई चाहिँ पक्कै पनि मनपर्छ होला, अनि तपाईँहरूको कुनै माछा रेसिपीहरू छ भने पक्कै पनि हामीसँग चाहिँ साझा गर्नुहोस्। र माछालाई चाहिँ प्राय जस्तो चाहिँ तातो पानी अथवा तातो दुधमा खानु चाहिँ मिठो हुने रहेछ। चिनी सिरपहरू एड गर्नुभयो भने चाहिँ यसको मौलिक स्वाद हराउने रहेछ। त्यस कारणले गर्दाखेरि माछा स्वास्थ्यकर छ श्रोता, तर पनि यसको चाहिँ सन्तुलित मात्रामा सेवन गर्नुहोस् भनेर चाहिँ म चाहिँ त्यस्तो सल्लाह सुझाव दिने गर्छु। हजुर श्रोता, अब भने कार्यक्रमको हामी मजेले कार्यक्रमको पहिलो घण्टाको अन्तिम समयमा आइसकेका छौँ। अब भने मैले बिदा माग्ने बेला भएको छ। यो गीत भने जिएक्सोलले सताएर भन्ने गीत बजाउन गइरहेको छु। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुन्छ, 5 मिनटको लागि चल्छ। त्यसपछि म फेरि पनि तपाईँको कार्यक्रम प्रस्तुता बिना गुरुङ मजेरी कार्यक्रममा कार्यक्रमको दोस्रो घण्टामा उपस्थित हुने नै छु। अहिलेको लागि

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: कप्तानगंजमा भएको घटनापछि सुनसरीको दुईवटा गाउँपालिका भरि निषेधाज्ञा

जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आज बिहान 7 बजेदेखि लागू हुने गरी हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको हो। मध्यरातमा भएको घटनापछि आज साँझ 7 बजेसम्म निषेधाज्ञा जारी गरिएको घिमिरेले सूचना जारी गर्दै जनाउनु भएको छ। निषेधाज्ञा अवधिभर एकै ठाउँमा 5 जना भन्दा बढी मानिस भेला हुन पाइने छैन। निषेधाज्ञा उल्लंघन भए 500 रूपियाँ जरिवाना र 1 महिनासम्म कैद सजाय हुन सक्ने घिमिरेको भनाइ छ। प्रशासनले जिल्लाका विभिन्न 5 स्थानमा आज बिहान 7 बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ। हरिनगरा बजार, भुटाहा बजार, कप्तानगंज बजार, घुस्की बजार र देवानगंज बजार क्षेत्रमा 4 किल्ला तोकेर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो। कप्तानगंजमा गैराती 2 समूहबीच झडप भएपछि प्रहरीले गोली चलाउँदा 1 जनाको मृत्यु भएको थियो। सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार भीड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षका ओम प्रकाश मेहताको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएकामा गैराती चिकित्सकले मेहतालाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार साउने सोमबारको अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। मध्यरातमा होहल्ला भएको भन्दै अर्को पक्षले विरोध गरेपछि 2 समूहबीच झडपको अवस्था बनेको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो। त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको दावी छ। घटनामा घाइते भएका 8 जना सर्वसाधारणको विराटनगरमा उपचार भइरहेको छ, जसमध्ये अधिकांशलाई गोली लागेको छ। प्रहरी निरीक्षक राकेश राई सहित 8 जना प्रहरी घाइते भएका छन्। घटनापछि हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज, घुस्की बजार र देवानगंज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो। अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा आज पनि वार्ता हुँदैछ। यसअघि हिजो दिउँसो 2 बजेदेखि राति 11 बजेसम्म चलेको वार्तामा सहमति जुट्न नसकेपछि आज फेरि बिहान 10 बजे वार्ता शुरू गर्ने तयारी छ। केसीले उठाएका 5 मध्ये 2 मागमा सरकार पक्ष सहमत नभएपछि हिजोको वार्ता बिना निष्कर्ष सकिएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्ति बदर र चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउने कानूनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुपर्ने मागमा सरकारी टोली सहमत नभएको हो। डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएको नियुक्ति बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारिज गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउने कानूनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुपर्ने, विगतका सरकारसँग भएका लिखित सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै बिहिबारदेखि अनसन शुरू गर्नु भएको हो। मुलुकमा कुल ऊर्जा माग 73,629 मेगावाट घण्टा बराबर पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै प्राधिकरणले कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले 47,563 मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन्। यस्तै प्राधिकरणका सहायक कम्पनीले 17,108 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। आफ्नै आयोजनाबाट कुल 8,959 मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध रहेको प्राधिकरणको भनाई छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायती प्रधानमन्त्री एन्डी बर्नहामका पहिलो अन्तर्राष्ट्रिय पाहुना बन्नुहुने भएको छ। पदभार ग्रहण गरेको 1 सातापछि प्रधानमन्त्री बर्नहामले जेलेन्स्कीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। डाउनिङ स्ट्रीटका अनुसार प्रधानमन्त्री बर्नहामले रूससँग जारी युद्धका क्रममा मात्र नभई युद्धपछिको पुननिर्माण र दीर्घकालीन सहयोगमा पनि बेलायत युक्रेनको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्नुहुनेछ। प्रधानमन्त्री बनेपछि दिएको पहिलो अन्तर्वार्तामा बीबीसीकी लौरा कोएन्सबर्गले बर्नहामलाई पूर्व रक्षा मन्त्री जोन हिलीको सन् 2030 सम्म रक्षा खर्चलाई कुल गारहस्थ उत्पादनको 3% पुर्याउने प्रस्तावलाई समर्थन गर्ने वा नगर्ने बारे प्रश्न गर्नुभएको थियो। कैलालीको कैलालीमा सर्पले टोकेर युवकको मृत्यु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, सुप्रभात। फेरि पनि स्वागत छ तपाईँहरू सबैलाई मजेरीको दोस्रो कार्यक्रम दोस्रो घण्टाको यो कार्यक्रममा। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट। श्रोता, अहिले ब्रुनाईमा 11:09 गएको छ र हामीले कार्यक्रमको दोस्रो घण्टा पनि सुरुवात गर्यौं एकदमै रमाइलो गीतबाट, नेप्साइडिजले गाएको माया ओ माया। आशा छ तपाईँको दिन राम्रो बितिरहेको छ। श्रोता, आज सोमबारको दिन पनि रहेको छ, हप्ताको पहिलो दिन। पक्कै पनि ब्रुनाईमा त एकदमै पानी परेर दिन शीतल भएर तपाईँको दिन अझ रमणीय भएको छ होला। तातो तातो चिया कफीहरू पिउँदै पनि हुनुहुन्छ होला। अब त लगभग ब्रेकफास्ट सकेर लन्चतिर पनि लाग्दैछौँ अहिलेको समयमा भने, र अन्य ठाउँहरूमा जस्तै नेपाल अनि युकेतिर चाहिँ अझै बिहान भएको छैन, तर नेपालमा भने पक्कै पनि ब्रेकफास्ट गर्दै हुनुहुन्छ होला आज सोमबारको दिन। र यो मर्निङमा चाहिँ एउटा पोजिटिभ सकारात्मक सोचबाट सुरुवात गरिहालौँ है त। हाम्रो जीवनमा हरेक दिन नयाँ पाना जस्तै हरेक दिन पानाहरू बदलिरहन्छ। श्रोता, हिजोका गल्तीलाई बोकेर होइन बल्कि त्यसबाट सिकेर आजलाई चाहिँ अझ राम्रो बनाउने प्रयास निरन्तर गर्नुपर्छ। हाम्रो सानो सानो सकारात्मक सोच र राम्रो कामले चाहिँ पछि गएर ठूलो परिवर्तन ल्याउन सक्छ हाम्रो जीवनमा। त्यसकारणले पक्कै पनि याद गर्नुहोस्, हामीले परिस्थिति सधैँ नियन्त्रण गर्न भने सक्दैनौँ, तर त्यसलाई हेर्ने हाम्रो सोच भने पक्कै पनि नियन्त्रण गर्न सक्छौँ। त्यसकारणले मुस्कान सहित सधैँ अगाडि बढिरहनुहोस्। हाम्रो राम्रो सोचले राम्रो दिनको सुरुवात पनि गर्नेछ। श्रोता, यति भन्दै आजको गीत सङ्गीतको लहरलाई निरन्तर नै गरौँ। श्रोता, मजेरी कार्यक्रमको दोस्रो घण्टा पनि अब गीतसँगै निरन्तर गरौँ। वागवान जेम्सी फिचरिङ रापस्टा बेबी सुन्नुहोस्।

आज श्रोता वाग वान जेम्सी फिचरिंग रैप स्टार बेबी सुनिहाल्नु भयो। श्रोता हाम्रो मस्तिष्कमा एउटा सानो तर शक्तिशाली भाग हुन्छ जसलाई चाहिँ अमिगडाला भनिन्छ अनि यो चाहिँ मस्तिष्कको एउटा अलार्म सिस्टम भनेर पनि चिनिन्छ। यो सिस्टमले चाहिँ खतरा महसुस गर्ने, डर अनि तनावको प्रतिक्रिया दिन तथा हाम्रा भावनात्मक सम्झनाहरू बनाउन चाहिँ सहयोग गर्छ। तर इमेजिन गर्नुहोस्, यदि मानिसहरूमा चाहिँ यस्तो तनाव स्ट्रेसहरू नभएको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला भनेर चाहिँ तपाईँहरूलाई के लाग्छ? हाम्रो जीवनमा चाहिँ तनाव अनि स्ट्रेसहरू, एन्जाइटी हुनु जरुरी छ या टोटली नभएको नै बेटर हुन्थ्यो? हो, यही चिन्ता अर्थात् एन्जाइटी कम गर्नका लागि चाहिँ वैज्ञानिकहरूले चाहिँ दिनानुदिन केही उपायहरू गर्दैछन् अनि यसमा चाहिँ वैज्ञानिकहरूले चाहिँ हालै चाहिँ एउटा मुसाहरूमा चाहिँ यो अमिगडाला भन्ने सेन्टर जुन हुन्छ त्यसमा चाहिँ न्युरोन जब पुग्छ, त्यो मेसेजेसहरू पुग्छ नि होइन डर र चिन्ताको, तब चाहिँ हाम्रो जिउमा चाहिँ स्ट्रेस फैलिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ वैज्ञानिकहरूले चाहिँ यो सेन्टरमा चाहिँ स्टप गर्ने कुनै उपायहरू गर्दैछन् मुसाहरूमा, अनि यसले गर्दाखेरि चाहिँ ती मुसाहरूमा चाहिँ स्ट्रेस अनि त्यो फाइट एन्ड फ्लाइट रेस्पोन्सहरू चाहिँ एकदमै घटेको चाहिँ जनाइएको छ यो नयाँ अध्ययनले। तर यो भने अहिले मुसाहरूमा नै यो जुन एक्सपेरिमेन्ट चाहिँ भइरहेको चाहिँ जानकारी चाहिँ देखिन्छ इन्टरनेटमा चाहिँ, अनि हाम्रो मानिसहरूमा चाहिँ यो यसको उपचार चाहिँ अझै चाहिँ मानिसहरूको लागि चाहिँ बनिसकेको छैन। तर पनि मुसाहरूमा देखिएको यो जुन यो रियाक्सनले गर्दाखेरि चाहिँ मानिसहरूमा पनि यो एन्जाइटी, डर हुन्छ नि, यो कुनै पनि प्रकारको धेरै स्ट्रेस लिने कुराको चाहिँ उपचार हुन सक्छ कि भन्ने सम्भावना चाहिँ साइन्टिस्टहरूले, वैज्ञानिकहरूले देखाउनु भएको छ। तर यसो सोच्दाखेरि चाहिँ श्रोता, अब जीवनमा चाहिँ अब स्ट्रेस हुनु धेरै हुनु चाहिँ एकदमै नराम्रो नै हो। यसले गर्दाखेरि चाहिँ मानिसहरूले चाहिँ धेरै अब एकदमै नराम्रो डिसिजनहरू पनि लिन पुग्छ। तर पनि केही हदसम्म चाहिँ जीवनमा स्ट्रेस हुनु पनि जरुरी छ जस्तो लाग्छ। जस्तै अब बच्चाहरूलाई चाहिँ एक्जामको स्ट्रेस नभएको भए सायद उनीहरूले पढ्थेन होला, मजाले एक्जाममा पास गर्ने हिसाबले चाहिँ मेहनत गर्थेन होला। त्यसै गरी हाम्रो जीवनमा पनि कुनै पनि कुराले अब तनाव भयो भने चाहिँ हामीले त्यो तनाव घटाउनु नभइकन कि त्यो तनाव चाहिँ त्यो तनावलाई चाहिँ हामीले फोकस नगरिकन त्यो हामीले चाहिँ कुन कुरा प्रति चाहिँ धेरै काम गऱ्यौँ, जस्तै एक्जामको लागि हो भने चाहिँ हामी पढेर चाहिँ यो समाधान हुन्छ भन्ने हिसाबले चाहिँ लाग्यौँ भने चाहिँ अझ राम्रो हुन्छ होला श्रोता। न कि अब तनावै तनाव भयो, तनाव मात्रै छ जीवनमा भनेर चाहिँ सोच्नु चाहिँ अलिकति त्यो चाहिँ अब आफ्नो स्वास्थ्यको लागि पनि राम्रो हुँदैन। त्यस कारणले हामी चाहिँ तनाव घटाउनु, तनावलाई नै धेरै टाइम दिनुको सट्टा चाहिँ अब आएको नयाँ च्यालेन्जेस, नयाँ चुनौती चाहिँ के हो त त्यसप्रति चाहिँ लागि पर्यो भने चाहिँ सायद यो तनाव पनि कहिलेकाहीँ कुनै हदसम्म चाहिँ ठिकै होला कि, यदि हामीले सकारात्मक सोच राख्न सक्यौँ भने। तर एनिवे हाम्रो संसारमा चाहिँ अब हाम्रो समाजमा पनि कतिपय व्यक्तिहरू चाहिँ चिन्ता, डिप्रेसन, एन्जाइटीहरूले गर्दाखेरि चाहिँ एकदमै ग्रसित हुनुहुन्छ, कतिपय बिरामी नै हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ यो एउटा राम्रो अवसर पनि हुनसक्छ भविष्यमा, यदि वैज्ञानिकहरूले चाहिँ यस्तो चिन्ताहरू, एन्जाइटीहरू चाहिँ कम गर्ने, विशेष गरी उमेरसँग नै चाहिँ यो समस्याहरू बढ्दै पनि जान्छ, मानिसहरू धेरै सोच्नुहुन्छ, तर यो उपचार सम्भव भएमा चाहिँ उहाँहरूको लागि चाहिँ एकदमै राम्रो जस्तो लाग्छ। र यो नै थियो आजको सानो जानकारी यो समसामयिक विषयको विषय सन्दर्भमा चाहिँ। अब भने हामी गीत सङ्गीततर्फ नै लागौँ। सधैँ सकारात्मक सोच राख्नुहोस् श्रोता, अनि गीत सङ्गीत सुनेर मुस्कुराउनुहोस्, दिन मुस्कानको साथ अगाडि बढाउनुहोस्। र गीत सङ्गीत भने बिएफपिएस गोर्खा रेडियोको मजेरी कार्यक्रमले तपाईँहरूलाई जति पनि मनोरञ्जन दिने कोसिसमा नै छौँ। अहिलेको लागि भने सुनौ राजेश पायल राय अनि आस्था राउतको आवाजमा यो रिमिक्स भर्जन रहेको छ, माया बस्यो मुटु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर श्रोता, लेट मी भन के गरौँ, सिओडी ब्यान्ड क्रुज अन डेस्टिनीले गाएको यो गीत निकै नै रमाइलो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। यदि हामीसँग भर्खरै जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियोको विशेष कार्यक्रम मझेरी र आज प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ। हजुर श्रोता, सोमबार चाहिँ हामी सदा जसो मन्डे डिस्कभरिजहरूको विषयवस्तुमा चाहिँ आधारित भएर केही सामग्रीहरू ल्याउने गर्छौँ। अनि मन्डेमा चाहिँ विशेष गरी चाहिँ हाम्रो शनिबार आइतबार चाहिँ विकेन्डको दिन चाहिँ के कुरा नयाँ नौलो कुराहरू सिक्यौँ त्यो कुराहरू चाहिँ म तपाईँहरूसँग सेयर गर्ने गर्छु। र आज भने यो एकदमै प्रेडिक्सन गेम्सको बारेमा चाहिँ म तपाईँहरूसँग चर्चा गर्न गइरहेकी छु। हिजो मात्रै हो श्रोता, मैले चाहिँ नेटफ्लिक्समा चाहिँ एउटा इन्स्टा डग्स द प्रेडिक्सन गेम भनेर चाहिँ हेरेकी थिएँ। त्यो चाहिँ हेर्दा रोचक तर चिन्ताजनक डिजिटल दुनियाँबारे चाहिँ जानकारी दिने एउटा डकुमेन्ट्री रहेछ। अनि यो डकुमेन्ट्रीले चाहिँ प्रेडिक्सन मार्केट एप्स अर्थात् भविष्यमा के हुन्छ भन्ने अनुमान गरेर पैसा लगाउने प्लेटफर्महरूको तीव्र विस्तारबारे चाहिँ चर्चा गरेको रहेछ। मानिसहरूले खेलकुदको नतिजादेखि लिएर चुनाव, मौसम, सेलिब्रिटीका घटनासम्ममा पनि पैसा लगाउने गर्दोरहेछन् श्रोता। अब यसको सकारात्मक पक्ष हेर्दाखेरि चाहिँ यस्ता प्लेटफर्महरूले चाहिँ जनमत र सम्भावित घटनाको अनुमान बुझ्न मद्दत गर्न सक्छन् भनेर चाहिँ कतिपय विज्ञहरूले चाहिँ भनेका रहेछन्। किनभने धेरै मानिसहरूको सामूहिक जानकारीले चाहिँ कहिलेकाहीँ राम्रो भविष्यवाणी पनि दिन सक्छ अरे श्रोता। हजुर, जस्तै त्यहाँनिर चाहिँ एकजना यो प्रेडिक्सन गेमको सिओ जस्तै व्यक्तिले चाहिँ भन्नुभएको थियो, जस्तै तपाईँ पनि एउटा टेबल टक विशेष गरी चाहिँ डिनर टाइममा चाहिँ एउटा कुरामा जस्तै हुन्छ नि, अब फ्रुट्स चाहिँ अब खानाभन्दा अगाडि खानुपर्छ कि खाना पछि खानुपर्छ भन्ने एउटा कुरामा चाहिँ तपाईँहरू वाद विवाद पर्न सक्यो अरे होइन। अब एकजनाले एउटा ग्रुपले भन्छ अरे खाना चाहिँ फ्रुट्सहरू चाहिँ खानाभन्दा अगाडि खानुपर्छ अनि बल्ल फ्रुट्सको त्यो जुन न्युट्रियन्ट्सहरू पुग्छ भन्छ अरे, अनि फेरि अर्को ग्रुपले चाहिँ फेरि होइन खाना पछि नै खानुपर्छ डेजर्टको रूपमा खानुपर्छ भन्छन् अरे। तर यदि त्यहाँनिर चाहिँ ल कसले भनेको कुरा चाहिँ सही हो भनेर चाहिँ कसैले पैसा राखेर बाजी गर्न थाल्छ भने चाहिँ तब चाहिँ त्यो व्यक्तिले चाहिँ त्यस पछाडि चाहिँ मजाले अध्ययन गरेर मात्रै त्यो आफ्नो बुझाइ चाहिँ आफ्नो आफ्नो सोचहरू ओपिनियनहरू चाहिँ राख्न थाल्छ रे भनेर चाहिँ एकदमै के भन्नु एकदमै खतरा उदाहरण दिएको थियो। अनि सायद त्यसैको आधारमा चाहिँ यस्तो गेम्सहरू यस्तो एप्सहरू चाहिँ चल्दैछन् अनि एकदमै लोकप्रिय अनि मानिसहरूले चाहिँ धेरै धेरै पैसाहरू चाहिँ रकमहरू चाहिँ यसरी हाल्ने गर्छन् भनेर चाहिँ क्लारिफिकेसन जस्तै देखाएको थियो। अनि यसको चाहिँ राम्रो नराम्रो पक्षहरू हुन्छन् श्रोता, जस्तै अब कुनै कुरामा चाहिँ अब जनमत अनि सम्भावित घटनाको अनुमान चाहिँ अब जनता बाहेक चाहिँ अरू कसले नै धेरै थाहा हुन्छ र होइन, उहाँहरूको आफ्नो त्यो जुन रेसनलाइजेसनहरूले नै राम्रो सही मतहरू चाहिँ अगाडि बढ्न सक्छ। तर फेरि डकुमेन्ट्रीले चाहिँ अर्को जोखिम के देखायो भने चाहिँ मानिसहरूले चाहिँ छिटो पैसा कमाउने लोभले चाहिँ यसमा चाहिँ अब त्यो जुवा तास जस्तै लत बस्ने सम्भावना, गलत सूचना फैलाउने प्रलोभन अनि वास्तविक घटनामाथि चाहिँ प्रभाव पार्ने प्रयास जस्ता चाहिँ विषय उठाइरहेको पनि देखाइएको थियो। केही अवस्थामा चाहिँ मानिसहरूले बाजी जित्नका लागि सूचनालाई नै प्रभावित गर्न पनि खोज्न सक्ने प्रश्नहरू पनि डकुमेन्ट्रीले उठाएको थियो। विशेष गरी यसमा चाहिँ स्पोटिफाईमा चाहिँ अब गीतहरू चाहिँ कुन चाहिँ गीत चाहिँ अब फर्स्ट चार्टमा टप गर्छ भन्ने कुरामा चाहिँ अब विभिन्न अब अहिले चाहिँ ह्याकिङको जमाना छ होइन, धेरै व्यक्तिहरूले नसुने पनि सुने भनेर चाहिँ विभिन्न बटहरूले ह्याक गरेर चाहिँ त्यो गीतलाई चाहिँ नम्बर वान ट्रेन्ड गर्न सक्छ। सो यस्तो खालको नकारात्मक पक्षहरू पनि देखाइएको थियो उक्त डकुमेन्ट्रीले, तर अहिलेको सन्दर्भको लागि चाहिँ एकदमै समसामयिक लाग्यो। तपाईँहरूले पनि हेर्नुभयो भने चाहिँ यो कुरा चाहिँ तपाईँको दिमागले पनि खेलाउने चाहिँ मौका पाउँछ पक्कै। त्यसकारण श्रोता, म त के भन्नु, अब प्रविधि चाहिँ राम्रो नराम्रो भन्नुभन्दा पनि पैसा, भविष्यवाणी अनि सामाजिक सञ्जालको मिश्रणले चाहिँ हाम्रो अवसरसँगै जोखिमहरू पनि त्यत्तिकै ल्याइपुर्याउँछ। त्यसकारणले गर्दाखेरि चाहिँ यस्तो एपहरूलाई चाहिँ तपाईँहरू चाहिँ मनोरञ्जनको रूपमा लिनुहोस्, जानकारीको स्रोतको रूपमा लिनुहोस्, तर आर्थिक निर्णय पैसा नै हाल्ने, आफ्नो रेन्टको मनी नै हाल्ने गरी अब आफ्नो जीवनको पैसा कमाउने आधारै चाहिँ नबनाउनु भन्ने सावधानी चाहिँ अवश्य दिन चाहन्छु। र यो प्रेडिक्सन गेम्स चाहिँ
गेमबाट मैले चाहिँ यति बुझेँ, तपाईँहरूले चाहिँ के बुझ्नुभयो, तपाईँहरूको पनि आफ्नै राय सुझाव सल्लाह छ भने पक्कै पनि बिएफबिएस गोर्खा रेडियोसँग साझा गर्नु है त। भन्दै अब बस्ने गीत भने नवीन गुरुङको द लेकाली ब्यान्डको तिम्रो लागि दुख्ने मुटु सुन्नुहोस्।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, बादल वर्षा बिजुली आनन्द कार्की अनि प्रश्न साक्यको आवाजमा सुनिहाल्नुभयो यो एकदमै सान्दर्भिक गीत भनौँ ब्रुनाईको लागि, किनभने यहाँ पानी पर्दैछ, दिन रमाइलो छ, बादल वर्षा बिजुली हुँदैछ। श्रोता, अन्त स्थानहरूमा भने कस्तो छ तपाईँहरूको जानकारी हामीसँग पक्कै पनि सेयर गर्नुहोस् है त। हजुर श्रोता, अहिले भने ब्रुनाईमा 12 बज्नका लागि केवल 14 मिनट बाँकी रह्यो र तपाईँ सुन्दै हुनुहुन्छ मजेरी कार्यक्रम। यो हामी मजेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ। हजुर श्रोता, जीवन भनेको केवल काम, जिम्मेवारी र व्यस्तताले मात्र बनेको हुँदैन। कहिलेकाहीँ खुसी साट्न अनि सम्बन्ध बलियो बनाउन र सम्झना सृजना गर्न पनि समय चाहिन्छ र त्यही अवसर भने पार्टीहरूले दिने गर्छ। चाहे इन्टेक पार्टी होस्, गर्मी बिदाको भेटघाट, बच्चाहरूको जन्मदिन होस् वा कुनै विशेष थिममा आधारित समारोह, यस्ता कार्यक्रमहरूले चाहिँ मानिसहरूलाई एकअर्काको नजिक ल्याउन मद्दत गर्छ। विशेष गरी परिवार, साथीभाइ र सहकर्मीहरूसँग बसेर रमाइलो गर्दा चाहिँ सम्बन्ध अझ बलियो बनेर जान्छ र मानसिक रूपमा पनि सकारात्मक ऊर्जा प्राप्त हुन्छ। तर यो कुनै पनि पार्टी चाहिँ चुनौती बिना चाहिँ हुँदैन श्रोता। बजेट मिलाउनेदेखि लिएर समय व्यवस्थापन गर्ने, पाहुना सम्हाल्ने, बालबालिकाको गतिविधि मिलाउने र सबैको अपेक्षा पूरा गर्ने प्रयासमा चाहिँ तनाव भने आउन सक्छ। त्यसैले राम्रो योजना गर्नुहोस्, जिम्मेवारी बाँडफाँड गर्नुहोस् र एकदमै रियलिस्टिक यथार्थवादी अपेक्षा चाहिँ राख्नु एकदमै आवश्यक हुन्छ। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईमा भने अब समर हलिडेजहरू सुरु भइसकेको छ। बालबालिकाहरूको लागि स्कुल छुट्टी छ, त्यसको साथसाथै दाजुभाइहरू पनि बिस्तारै छुट्टीमा जाने क्रममा हुनुहुन्छ। यस क्रममा विभिन्न इन्टेकहरूले चाहिँ पार्टी पनि अर्गनाइज गर्दै हुनुहुन्छ होला। त्यसको साथसाथै अन्य पार्टीहरू त हुँदै नै गरिराख्छन्, जस्तै इन्टेकमा चाहिँ बेबी सावरहरूदेखि लिएर होइन बच्चाको बर्थडेहरू भइरहेको छ। तर विशेष गरी इन्टेक पार्टीमा भने चाहिँ केवल खाजा खानपिन भोजन मात्र नभइकन चाहिँ हाम्रो इन्टेक बिच चाहिँ एकअर्काको मित्रता, टिम स्पिरिट अनि हाम्रो त्यो एउटै यात्रा छ नि त। हाम्रो जुन दाजुभाइहरूको एकै वर्षमा भर्ती हुने एउटै खालको यात्राबाट निक्लिएर आउनुभएको छ अहिलेको समयसम्म, अनि यस्तो उत्सव मनाउनको लागि पनि इन्टेक पार्टीहरू चाहिँ मनाउने गर्नुहुन्छ। त्यस कारणले हाम्रो दिदीबहिनी दाजुभाइहरूलाई यही भन्न चाहन्छु, सफल पार्टी चाहिँ धेरै खर्च गरेर मात्र रमाइलो हुन्छ भन्ने चाहिँ छैन, तर सबैले एकदमै हाँसेर रमाएर र राम्रो मेमोरिजहरू चाहिँ घर लाने तरिकाले चाहिँ पार्टी मनाउनुहोस् अनि इन्जोय गर्नुहोस् भन्न चाहन्छु। र यही मौका हो हाम्रो इन्टेक नम्बरीहरू बिच चाहिँ एकदमै जोडिने, सम्बन्धलाई अझ बलियो बनाउने अनि जीवनका खुसी अनि दुःखका क्षणहरू चाहिँ साटासाट गर्ने एउटा माध्यम पनि हो। त्यस कारणले यो समरमा चाहिँ एकदमै रमाइलो गर्नुहोस् भन्न चाहन्छु। यति भन्दै हुलाकीले गाएको मखमली सुन्नुहोस् श्रोता।

हजुर श्रोता, द हुल्लाकीले गाएको मखमली यो निकै नै मनछुने गीत सुनिहाल्नुभयो। हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि, विशेष गरी जोसँग चाहिँ बालबालिकाहरू छन्, ज जसको नानी बाबुहरू छन्, उहाँहरूको लागि चाहिँ समर प्रोग्राम सूचना चाहिँ दिन गइरहेकी छु। र आज भने 27 जुलाई सोमबारको दिन चाहिँ अन्डर 5 प्यारेन्ट्स एन्ड टडलर सेसन चलिरहेको छ बिहानीको 10 बजेदेखि 12 बजेसम्म। हजुर, यसै गरी भोलिको दिन भने चाहिँ भोलि मङ्गलबार 28 तारिक चाहिँ बेकिङ क्लास हुन गइरहेको छ। चकलेट चिप कुकिज बनाउने चिटच्याट कम्युनिटी सेन्टरमा स्कुल इयर 1 देखि इयर 3 का बालबालिकाहरूलाई लान सक्नुहुन्छ। अनि प्रत्येक बच्चाको लागि चाहिँ 6 ब्रुनाई डलर चाहिँ तिर्नुपर्ने हुन्छ। हजुर, यसै गरी किड्स स्कुल इयर 4 to 8 पनि जान सक्नुहुन्छ यही सेसनको लागि। माफ गर्नुहोस्, यही त नहुनसक्छ, यो चाहिँ 1 बजेदेखि 3 बजेसम्म चाहिँ इयर 4 देखि इयर 8 का बालबालिकाहरूले चाहिँ विभिन्न सेसनहरू चाहिँ इन्जोय गर्न सक्नुहुन्छ चिटच्याट कम्युनिटी सेन्टर भोलि मङ्गलबारको दिन। हजुर, यसै गरी वेन्सडे बुधबार 29 जुलाईमा भने युथ क्लब हुन गइरहेको छ बिहानको 10 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। यो चाहिँ टार्गेट गरिएको छ इयर 1 देखि इयर 3 का बालबालिका।

12 बज्नका लागि 5 मिनेट रहेको छ। अनि अब म कार्यक्रम प्रस्ता बिना गुरुङले भने कार्यक्रम मजेरीको दोस्रो घण्टा पनि अब बिट मार्दै अब बज्न गइरहेको गीतको बोल भने रहेको छ कर्के नजर। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार पश्चात फेरि पनि कार्यक्रम मजेरीको तेस्रो घण्टे बसाइमा उपस्थित हुने नै छु। अहिलेको लागि भने सुन्नुहोस् कर्के।

0: मेची राजमार्ग अवरुद्ध भएको 15 दिन बित्दा पनि मर्मत हुन नसकेपछि इलाम सहित पहाड़ी जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: मेची राजमार्गको राजद्वाली सड़क खण्ड दबिने क्रमसँगै पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएपछि झापादेखि इलाम पाँचथर ताप्लेजुङ जाने र यी जिल्लाबाट झापा हुँदै अन्यत्र जाने सवारी साधन सञ्चालनमा समस्या आएको हो। 15 दिन बित्दा पनि सो सड़क मर्मत हुन नसक्दा र भरपर्दो वैकल्पिक सड़क नहुँदा इलाम सहित पाँचथर ताप्लेजुङ जिल्लामा खाद्यान्न, ग्यास, डिजेल र पेट्रोलको अभाव हुन थालेको छ। लामो समयसम्म ढुवानीका सवारी साधन सञ्चालन हुन नसक्दा यी जिल्लामा आयात निर्यात ठप्प भएको छ। सवारी आवागमन ठप्प भयो।

0: भएपछि यी जिल्लामा उत्पादित दूध तथा कृषिजन्य वस्तु निर्यात हुन नसक्दा खेर जान थालेको छ। होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल:
1: यहाँका किसानहरूले उत्पादन गरेका वस्तुहरू, यहाँका उद्योगहरूले उत्पादन गरेका वस्तुहरूलाई पनि बाहिर निर्यात गर्न सकेका छैनौँ, बाहिरी मान्छेहरूलाई बिक्री गर्न सकेका छैनौँ। हिजोका दिनमा थुप्रै दुग्धजन्य वस्तुहरू कोसेलीको रूपमा जान्थे, यहाँको उत्पादनहरू चाहिँ कोसेलीको रूपमा जान्थे भने पर्यटकहरू जिरो हुँदा ठप्प भएको छ भने किसानले उत्पादन गरेको सागसब्जीहरू पनि अहिले चाहिँ बिग्रेर जाने अवस्था भइसकेका छ।
0: मेची राजमार्गको विकल्प भए पनि विकल्प खोज्ने काम डिभिजन सडक कार्यालय इलाम सहितका सरकारवाला निकायले गर्न नसक्दा समस्या थप जटिल बन्दै गएको छ। मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको रूपमा रहेको केचना कञ्चनजङ्घा सडक निर्माणमा भएको ढिलाइका कारण सो सडक समेत सञ्चालनमा आउन सकेको छैन। ठाउँ ठाउँमा भएका पुल समेत बाढीले बगाएपछि पुननिर्माण हुन नसक्दा बर्खायाममा यी जिल्लावासी समस्या भोग्न बाध्य छन्।
2: अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा आज पनि वार्ता हुँदैछ। यसअघि हिजो दिउँसो 2 बजेदेखि राति 11 बजेसम्म चलेको वार्तामा सहमति जुट्न नसकेपछि आज फेरि बिहान 10 बजे वार्ता शुरू गर्ने तयारी छ। केसीले उठाएका 5 मध्ये 2 मागमा सरकार पक्ष सहमत नभएपछि हिजोको वार्ता बिना निष्कर्ष सकिएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्ति बदर र चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउने कानूनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुपर्ने मागमा सरकारी टोली सहमत नभएको हो। प्राध्यापक केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएको नियुक्ति बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने लगायतका माग राख्नु भएको छ। मुलुकमा विद्युत खपत उच्च बन्दै गइरहेका बेला बेलुकी पिक आवरमा विद्युतको अधिकतम माग 3248 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार मुलुकभित्रको विद्युत आपूर्ति पर्याप्त रहेका कारण भारतबाट बिजुली आयात गरिएको छैन। प्राधिकरणको तथ्याङ्क अनुसार मुलुकको कुल ऊर्जा माग 73,629 मेगावाट घण्टा पुगेको छ। यसमध्ये 22,102 मेगावाट घण्टा बराबरको विद्युत भारततर्फ निर्यात भइरहेको छ। मुलुकको विद्युत आपूर्तिमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ। निजी ऊर्जा उत्पादकहरूले 47,563 मेगावाट घण्टा बराबर विद्युत राष्ट्रिय प्रणालीमा उपलब्ध गराएका छन्। यस्तै प्राधिकरणका सहायक कम्पनीबाट 17,108 मेगावाट घण्टा तथा प्राधिकरणका आफ्नै जलविद्युत आयोजनाबाट 8,959 मेगावाट घण्टा बराबर ऊर्जा उत्पादन भएको छ। प्राधिकरणका अनुसार मुलुकभित्रको कुल राष्ट्रिय विद्युत खपत 51,527 मेगावाट घण्टा छ। प्राधिकरणले वर्षायामका कारण जलविद्युत उत्पादनमा सुधार आएपछि आन्तरिक माग पूरा गर्नुका साथै अतिरिक्त विद्युत निर्यात गर्न सकिएको जनाएको छ। वर्षाका कारण अहिलेसम्म विद्युत प्रसारण तथा वितरण प्रणालीमा कुनै ठूलो अवरोध नआएको पनि प्राधिकरणको भनाइ छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच भेटवार्ता हुने भएको छ। ट्रम्पलाई भेट्न जेलेन्स्की भोलि मंगलबार वाशिङटन पुग्ने निश्चित भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। व्हाइट हाउसमा 2 राष्ट्रपति बीच भेटवार्ता हुन लागेको हो। पछिल्लो समय रूसले युक्रेनमाथि आक्रमण तीव्र बनाइरहेका बेला हुन लागेको यो भेटलाई महत्वका साथ हेरिएको छ। युक्रेनले पनि रूसभित्रका लक्ष्य विरूद्ध लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र पारेको छ। ट्रम्प र जेलेन्स्की बीच यसअघि यही महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनका क्रममा भेट भएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।

हजुर नमस्कार अनि स्वागत छ फेरि पनि मजेरी कार्यक्रमको तेस्रो घण्टामा। हामीलाई संसारको सबै कुनाबाट सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई नमस्कार, फेरि पनि स्वागत। यो बिहानीको मौसम रहेको छ ब्रुनाईमा पनि अहिले 12:11 गएको छ, त्यस कारणले गर्दाखेरि अब त आफ्टरनुनमा पनि गइसकेका छौँ श्रोता हामी। हजुर कार्यक्रम मजेरी सुनेर मनोरञ्जन लिनुभएकोमा, हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। बाँकी एक घण्टा पनि यस्तै मिठा मिठा गीत सङ्गीत केही रोचक कुराकानीहरूबाट तपाईँहरूलाई पक्कै पनि मनोरञ्जन दिने पूर्ण आशा गरेकी छु। र हामीले कार्यक्रमको तेस्रो घण्टा पनि थालनी गर्यौँ स्वप्न सुमन अनि अभिज्ञा घिमिरेको आवाजमा राधा भने यो निकै नै चर्चित गीतबाट। हजुर श्रोता, स्वप्न सुमनको यो राधा भन्ने गीतमा चाहिँ एकदमै चर्चित भएको लाइन भनेको चाहिँ बोल्न त पाइन्छ तर बोल्ने पनि तरिका चाहिन्छ भन्ने यो स्टेटमेन्ट नै हो। यसमा चाहिँ अब एउटा फिमेल पात्रले चाहिँ त्यस्तो भन्नुभएको छ, अनि यो गीतलाई चाहिँ अर्को छुट्टै मिठास प्लस एउटा एकदमै गहिरो सन्देश जान गएको छ। त्यो भनेको चाहिँ यदि तपाईँलाई मनमा लागेको कुरा सिधै भनिदिए पनि पुग्छ जस्तो लाग्छ भने चाहिँ खास गरी चाहिँ एउटा रिलेसनसिपमा सम्बन्धमा चाहिँ शब्दले मात्र कहिलेकाहीँ काफी हुँदैन, त्यो शब्द बोल्ने तरिका पनि महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश चाहिँ उक्त गीतले दिएको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ अब बोल्नलाई पनि तरिका चाहिँ चाहिँदो रहेछ भनेर चाहिँ पक्कै पनि बुझ्नु भयो होला। शब्द त हामी सबैसँग हुन्छ तर त्यसलाई चाहिँ मिठासहित चाहिँ कसरी बोल्ने भन्ने कला चाहिँ सबैसँग नहुन सक्छ, तर अन्त्यमा स्वप्न सुमनले गाउनु भएको छ अब बोल्ने तरिका पनि सिकेर आइन्छ भनेको जस्तै हामीले सिक्नको लागि कुनै दिन कुर्नु पर्दैन, यही समय पनि हामीले सिक्न सक्छौँ। त्यस कारणले गर्दाखेरि आफ्नो सम्बन्ध चाहिँ मिठास ल्याउनको लागि चाहिँ कहिलेकाहीँ शब्द मात्रै काफी हुँदैन, यसको साथसाथै एक्सन पनि जरुरी हुन्छ। श्रोता आफ्नो मन परेको व्यक्तिको लागि चाहिँ कहिलेकाहीँ बोलेर मिठो बोलेर मात्रै पनि पुग्दैन, कहिलेकाहीँ चाहिँ अलिकति जेस्चरहरू पनि दिन जरुरी छ। आफूले मन पराएको मान्छेलाई चाहिँ के मनपर्छ खाना बनाइदिने हो कि होइन, हाम्रो दिदी बहिनीहरूको फेभरेट रेसिपी अब फुड के हुनसक्छ, अब काइजन मनपर्छ सुसी खाना लाने हो कि, अब हुन्छ नि यस्तै गीतले चाहिँ सबै कुरा चाहिँ मेरो दिमागमा फुटिरहेको छ अहिलेको बेलामा। अनि एनिवे हामीले सुनेर पक्कै पनि इन्जोय गर्नु भयो। हजुर कार्यक्रम मजेरीको तेस्रो घण्टामा छौँ श्रोता, अनि आज भने यो मैले कार्यक्रमको सुरुवातमा भनेको थिएँ आज चाहिँ वर्ल्ड हेड एन्ड नेक क्यान्सर डे अवेरनेस डे भनेको जस्तै एउटा अनअफिसियल डे पनि मनाइँदो रहेछ। त्यो चाहिँ टेक योर हाउस प्लान्ट फर अ वाक डे भनिँदो रहेछ, अर्थात् आफ्नो घरको बिरुवालाई चाहिँ घुमाउन लैजाने दिन पनि रहेछ श्रोता आज 27 जुलाईको दिन। हजुर मेरो अनुभवमा चाहिँ अब विशेष गरी हामी आर्मी परिवारका मानिसहरू चाहिँ ठाउँ पोस्टिङ सरिराख्नुपर्ने हुन्छ। हामी अब एक वर्ष अगाडि फोक्सटोनमा थियौँ भने अहिले हामी ब्रुनाईमा छौँ र हाम्रा दिदीबहिनीहरू धेरै यताउता एकदम मुभमेन्टहरू चाहिँ धेरै भइरहेको हुन्छ। मेरै नम्बर्नेहरू पनि अब प्रमोसन हुनुभएको छ दाईहरू, उहाँलाई एकदमै बधाई छ, उहाँहरू पनि जाँदै हुनुहुन्छ उता क्याट्रिक परब्राइट त्यसरी सरिराख्नुपर्ने। हाम्रो जिन्दगी नै अलि नोमाडिक खालको छ, अनि यस्तो अवस्थामा चाहिँ जहाँ जुन क्वार्टरमा गए पनि हामी चाहिँ एकदमै कोजी हुने कोसिस चाहिँ गर्छौँ। अनि त्यसको लागि चाहिँ भने हामीले चाहिँ हाउस प्लान्टहरू चाहिँ किन्छौँ सबैभन्दा पहिला कुरा है, किनभने हाउस प्लान्टले चाहिँ हामीलाई एकदमै नेचरसँग नजिक राख्छ, यसले हाम्रो स्ट्रेसहरू कम गर्न पनि मद्दत गरिरहेको हुन्छ। अनि हाउस प्लान्ट किन्ने क्रममा चाहिँ हामीले प्राय जसो चाहिँ अब बिरुवालाई पनि धेरै दुःख गर्न नपरोस्, पानी बिर्से पनि बाँच्ने, घाम नपाए पनि गुनासो नगर्ने, अनि कुराकानी पनि नगर्ने खालको हामीले यस्तो हाउस प्लान्टहरू रोज्छौँ। त्यसमा चाहिँ एकदमै बेसिकली चाहिँ स्नेक प्लान्ट, पोथोस अनि सकुलेन्टहरू चाहिँ धेरै लोकप्रिय मानिन्छ। अनि आज भने तपाईँको घरमा रहेका यस्ता प्लान्टहरू फुलका बोटहरूको लागि चाहिँ एउटा वाकमा लाने दिन रहेको छ। वर्षभरि बिचरा घरको कुनामा राखेको बिरुवाले पनि आज चाहिँ मलाई पनि बाहिर घुमाउनु न भनेको होला भन्ने हिसाबले नै यो गीत चाहिँ यो दिन चाहिँ अलि अनअफिसियली मानिएको होला श्रोता। हामी
हामी जस्तै हाम्रो घरमा रहेको घरेलु प्लान्टहरूलाई पनि ताजा हावा अनि प्राकृतिक प्रकाश देखाउन अलिकति भए पनि घुमाइदिनुहोस् अनि आज प्रकृतिसँग जोड्नुहोस् भन्दै यो चाहिँ अलिकति रमाइलो आजको दिन चाहिँ यसरी रमाइलो गरी बिताउनु भन्ने एउटा आइडिया दिएँ है त श्रोता मैले. यति भन्दै अब तारा प्रकाश लिम्बु अनि दिपा लामाको आवाजमा सरे सरे गीत सुन्नुहोस्.

0: स्टार रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ, पिङ, चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
2: गोर्खा रेडियो।

हजुर श्रोता, आनन्दराज आनन्द अनि कल्पना पटवेको आवाजमा सुनिहाल्नुभयो उच्च लम्बा कद। यो रमाइलो हिन्दी गीतको गीतपछि एउटा ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि सूचना रहेको छ। टम एन्ड जेरी चाहिँ मम्मी बाबाहरूले पनि मन पराउनुहुन्छ होला, अनि यो चाहिँ बालबालिकाहरूको लागि मुभी स्क्रिनिङ हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा आउँदो शुक्रबारको दिन, माफ गर्नुहोस् यो शुक्रबार होइन, यो चाहिँ थर्सडेको दिन रहेको छ। फ्यामिली मुभी यो चाहिँ फ्री रहेको छ। टम एन्ड जेरी फरबिडन कम्पास भन्ने मुभी चाहिँ स्क्रिनिङ हुँदैछ दिउँसोको 12:30 बजेदेखि 3 बजेसम्म। हजुर श्रोता, यसै गरी प्रेग्नेन्सी अनि पोस्टनेटल योगा चाहिँ एभ्री थर्सडे हरेक बिहिबारको दिन हुने गर्दछ। प्रेग्नेन्सी एन्ड पोस्टनेटल योगा विथ क्रिस्टन बेकर यो चाहिँ पिसिएमएफमा हुन गइरहेको छ। यो आउँदो नेक्स्ट डेट भनिरहेको छ 30 जुलाईको दिन, यो बिहिबारको दिन रहेको छ। दिउँसोको 12:30 बजेदेखि 1 बजेसम्म यो 1 घन्टे सेसनको लागि चाहिँ प्रति व्यक्ति $2 तिर्नुपर्ने हुन्छ। अब सुन्नतर्फ लागौ सन्तोष लामा अनि इन्दिरा जोशीको आवाजमा बेहुली।

0: हजुर, सन्तोष लामा अनि इन्दिरा जोशीको आवाजमा सुनिहाल्नुभयो बेहुली भन्ने यो निकै नै मन छुने गीत श्रोता। हजुर श्रोता, विदाको बेला छ। अहिले ब्रिज फोर्सेस ब्रुनाईमा बालबालिकाको विदा छ। अब दाजुभाइहरूको नि बिस्तारै विदा हुँदै गइरहेको छ र विदाका बेलामा भने हामीले चाहिँ आफूमा चाहिँ कसरी आफ्नो पर्सनल ग्रोथ गर्ने भन्ने विषयमा चाहिँ थोरै कुराकानी गर्न गइरहेकी छु। यो विदाको समय भन्नाले चाहिँ हाम्रो आत्मविकासको चाहिँ एकदमै अवसर हो जस्तो लाग्छ श्रोता। विशेषज्ञहरूका अनुसार चाहिँ विदामा चाहिँ केही समय आफ्नो लागि छुट्याउने, ध्यान सचेतना अभ्यास गर्ने, माइन्डफुलनेस एक्सर्साइजहरू गर्ने, स्वस्थ खानपान अपनाउने तथा परिवार र समुदायसँग चाहिँ सकारात्मक सम्बन्ध बढाउने पानीले चाहिँ हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा चाहिँ राम्रो प्रभाव पार्ने बताइएको छ। त्यसैले विदामा केवल आराम मात्र नभएर आफूलाई अझ राम्रो बनाउन पनि साना साना कदम चाल्ने गर्नुहोस्। त्यसका लागि चाहिँ तपाईँले माइन्डफुलनेस एक्सर्साइजेसहरू गर्न सक्नुहुन्छ। दिनको 2 मिनट भए पनि आफ्नो वरिपरिको वातावरणलाई ध्यानपूर्वक महसुस गर्नुहोस्। गहिरो सास लिनुहोस् र वर्तमान क्षणमा चाहिँ केन्द्रित हुनुहोस्। यसले तपाईँको तनाव पनि कम गर्न मद्दत गर्छ। यसै गरी बााउन्ड्रिजहरू तय गर्नुहोस्। सिमाना, आफ्नो समय र ऊर्जा जोगाउन चाहिँ आवश्यक गतिविधिमा मात्र सहभागी हुनुहोस्। सबैलाई खुसी पार्न खोज्दा चाहिँ तपाईँ आफै थकित बन्न सक्नुहुन्छ। त्यसकारणले एउटा बााउन्ड्री गर्नुहोस्, राम्रो कम्युनिकेसन गर्नुहोस्, क्लियर संवाद गर्नुहोस्, कसैलाई नाइ भन्न पनि नहिचकिचाउनुहोस्। यदि आफ्नो स्वास्थ्यको आफ्नो मानसिक स्वास्थ्य अनि शारीरिक स्वास्थ्यको लागि चाहिँ बढी ध्यान दिन चाहनुहुन्छ भने चाहिँ हामीले चाहिँ नो भन्न सक्नु पनि एउटा स्वास्थ्य कुरा हो, बानी हो श्रोता। अनि आफ्नो भावना व्यक्त गर्नुहोस्। दुःख सुख चिन्ताका भावनाहरूलाई चाहिँ दबाएर राख्नुभयो भने चाहिँ यसले नै तपाईँलाई चाहिँ एन्जाइटी डिप्रेसनहरूतर्फ लान सक्छ। त्यस कारणले आफ्नो भरपर्दो विश्वासिलो साथी अथवा परिवारसँग चाहिँ कुराकानी चाहिँ सधैँ गर्नुहोस्। विशेष गरी हाम्रो ब्रुनाईमा अहिले हाम्रो कम्युनिटी त छ तर एकदमै आइसोलेटेड, किनभने गर्नको लागि कामको अवसर भने साह्रै छैन हाम्रो दिदी बहिनीहरूको लागि। हामी केवल बच्चाको पालन पोषणमा चाहिँ धेरै ध्यान दिन पाउँछौँ तर यसको साथसाथै आफ्नो पनि हुन्छ नि एउटा समयलाई चाहिँ मी टाइमलाई पनि जोगाइराख्नुहोस्। आफ्नो साथीसङ्गीहरूसँग भेटघाट गरिराख्नुहोस्। यसै गरी स्वास्थ्य खानेकुरा छनौट गर्नुहोस्। मैले आफ्नो वास्तविकता भन्नुपर्दाखेरि चाहिँ युके हेरिकन यहाँ चाहिँ हाम्रो खानाको त्यो जुन लिभिङ कस्ट चाहिँ अलिक सस्तो छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ धेरै जसो बाहिर खाने बानी पनि बसेको हुनसक्छ। त्यस कारणले गर्दा परम्परागत परिकारसँगै हामी चाहिँ फलफुल सागसब्जी पौष्टिक खानेकुराहरू समावेश गर्नुहोस्। दिनकै ताजा हरियो सागपातहरू खानुहोस्। अझ ब्रुनाईमा त युके हेरिकन यहाँनिर सागपातहरूको थरी थरी जति पनि पाउँछौँ हामीले। अझ यसमा मलाई एकदमै मनपर्ने त न्युरो हो जुन हामीले युकेमा पाउँदैनौँ। यसको साथसाथै स्वयंसेविका बन्नुहोस्, भोलिन्टियरिङ गर्ने धेरै अपर्च्युनिटीहरू छन्। जस्तै चिच्यार कम्युनिटी सेन्टरहरूमा चाहिँ अब फिल्म स्क्रिनिङहरू हुन्छ। त्यसको साथसाथै विभिन्न बालबालिकाहरूसँग सेसनहरू हुन्छ। यसको लागि तपाईँले भोलिन्टियरिङ अपर्च्युनिटीहरू पनि प्रशस्तै मात्रामा पाउनुहुन्छ। त्यसै गरी स्कुलमा, लाइब्रेरीमा धेरै यस्ता अवसरहरू छन्। त्यस कारणले गर्दाखेरि बिदाको बेलामा चाहिँ यस्तै यस्तै समयहरूमा चाहिँ बिताउने गर्नुहोस्। आफ्नो आत्मविकासमा पनि अझ बढी ध्यान दिनुहोस्। अब यो कुरालाई यही थाती राखौँ। भ्यूमाले गाएको भाइ भाने हो सुन्नतर्फ लागौँ श्रोता।
1: yeah.

0: Radio.
1: Biuma,
2: धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.au।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, नत्र भने जिन्दगी व्यर्थ छ भनेर समीक्षा अधिकारीले गाउँदै हुनुहुन्थ्यो। यो भने तीजको गीत रहेको थियो श्रोता, र तीज भने हरितालिका, तीज भने अब आउँदैछ, आउँदै गरेको यो अवसरमा भने मैले अहिलेदेखि नै तीजको गीत बजाइदिएँ, तपाईँहरूलाई मन पर्यो होला पक्कै पनि। र यसको साथसाथै लेडिज तीज नाइटको टिकटहरू पनि आउट भइसकेका छन् श्रोता। विभिन्न आफ्नो डिपार्टमेन्टको चेन अफ कमान्ड्स अनि हाइभ युडब्ल्युसीहरूको मार्फतबाट चाहिँ तपाईँहरूले यो हाम्रो ब्रिज फोर्सेस ब्रुनाई परिवारका दिदीबहिनीहरूको लागि चाहिँ टिकटहरू चाहिँ उपलब्ध भइसकेका छन्। अनि यो तीजको पार्टी चाहिँ सदा चाहिँ हाम्रो एकदमै एकदमै यादगार रमाइलो हुनेछ भनेर चाहिँ उहाँहरूले चाहिँ एकदमै अर्गनाइज गर्नुभएको छ। त्यसको लागि चाहिँ तपाईँहरू पक्कै पनि टिकट लिन गइहाल्नु होला। अगस्तको अन्तिमसम्ममा पनि टिकटहरू चाहिँ बिक्री नै हुने गर्छन्, तर तपाईँ फिक्स हुनुहुन्छ, जाँदै हुनुहुन्छ भने चाहिँ टिकट राखिराख्दा पनि केही फरक चाहिँ पर्दैन। बिएफई लेडिज तीज नाइट 2026 हुन गइरहेको छ, सेप्टेम्बर महिनाको 12 तारिक, र टिकटको प्राइस रहेको छ $25, अनि भेन्यू भने चिटचाट कम्युनिटी सेन्टरमा हुन गइरहेको छ। त्यसकारणले दिदीबहिनीहरू आफ्नो टिकट चाहिँ सेक्योर गर्नुहोस्। हजुर, अनि हाम्रा रेगुलर लिसनर खर्क गुरुङ मामा चाहिँ हामीसँग जोडिनु भएको छ। उहाँले चाहिँ एउटा गीत रिक्वेस्ट गर्नुभएको थियो, तर स्याटली मामा, म हजुरलाई पहिल्यै भनिदिन्छु, यो गीत चाहिँ डाउनलोड हुन सकेन, तर पनि म एउटा लोकदोहोरी गीत चाहिँ पक्कै पनि बजाउने नै छु। हजुरको मेसेज चाहिँ म पढ्दैछु। हाई, नमस्कार, नमस्ते भन्नुभएको छ। नमस्ते मामा, बिना भान्जी रेडियो सुनेर भावी मनोरञ्जन लिइरहेछु। युकेको मौसम हालमा ठिक छ, नो जाडो नो गर्मी। भान्जी समय मिलेमा एउटा लोकदोहोरी गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। उहाँले चुज गर्नुभएको सलल रामजी खान अनि शान्तिश्री परियारको गीत भने डाउनलोड हुन सकेन मामा, त्यसको लागि धेरै धेरै क्षमा चाहन्छु। तर पनि म यो स्वरूपराज आचार्य अनि लक्ष्मी मल्लले गाउनु भएको डाँडा घरे साइली, यो जुन लोक भाकामा रहेको गीत भने पक्कै पनि बजाउनेछु। उहाँले सम्झना हजुर लगाए सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भन्नुभएको छ। हजुर मामा, हजुरको रोजाइको गीत डाउनलोड नभए तापनि एउटा दोहोरी गीत भने पक्कै पनि, लोकगीत भने पक्कै पनि बजाउनेछु। सुन्नुहोस् डाँडा घरे साइली।

हजुर श्रोता, स्वरूप राज आचार्य अनि लक्ष्मी मल्लको आवाजमा सुनिहाल्नुभयो डाँडा घरे शैली। अब भने अर्को गीत बस्न गइरहेको छ। यो गीतको बोल भनिरहेको छ तर्के आँखा ब्लु एस इमेजको आवाजमा।

हजुर श्रोता, सुनिहाल्नुभयो तर्के आँखा ब्लु एस अनि इमेजले गाएको उक्त गीत। समय भने अहिले ब्रुनाईमा एक बस्नका लागि केवल चार मिनट बाँकी रह्यो श्रोता, र आजको मजेरीको कार्यक्रमबाट बिदा लिने बेला पनि भइसकेको छ। तपाईँहरूसँगै गीत सम्झना कथा जानकारी अनि मुस्कान बाँड्दै बिताएको यो समय चाहिँ मेरो लागि अनि तपाईँहरू सम्पूर्णको लागि विशेष रहन्छ होला भन्ने आशाको साथ, जीवनको व्यस्तता बीच केही समय निकालेर हामीसँग जोडिनु हुने सम्पूर्ण श्रोताहरूप्रति धेरै धेरै धन्यवाद। हजुर श्रोता, म प्रस्तुता बिना गुरुङ आजको मजेरीबाट बिदा हुँदैछु, तर फेरि अर्को भेटमा भने नयाँ गीत नयाँ कथा र नयाँ ऊर्जासँगै तपाईँहरूको साथमा आउने बाचाको साथ आजको लागि बिदा दिनुहोस् र यो गीत सुन्नुहोस्, छुँदैन तिम्रो मायाले नेफ्साइटिस। भोलि फेरि बिहानको भ्रुनाईको टाइम 10 बजे भेट हुने नै छ। त्यतिसम्मको लागि हेभ अ नाइस डे, शुभ दिन रहोस्, सी यु, बाई बाई।

0: pe Live Buddy.
1: On air.
0: App-ma.
1: Ani smart speaker-ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पहिरो हटाएपछि चितवनको नारायणगढ मुगलिन सडक खण्ड र काठमाडौँ माछा पोखरी नुवाकोट सडक खण्डमा सवारी आवागमन खुलेको छ। गैराती नारायणगढ मुगलिन सडक खण्डको सिमलताल नजिक पहिरो खसेर सवारी आवागमन अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनले आज बिहान 6:30 बजे पहिरो हटाएसँगै सवारी आवागमन खुलेको हो। यस्तै नुवाकोटको खखनी नजिक ठूलो खोलामा खसेको पहिरो पनि हटाएर आज बिहानबाट सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। ललितपुरमा 17 वर्षीय किशोरीको डिम्ब अवैध रूपमा झिकिएको प्रकरणमा बीएनबी अस्पतालकी आईभीएफ विशेषज्ञ डाक्टर नूतन शर्मा र पक्राउ परेकी राधिका गोतामेबीच आर्थिक कारोबार भएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। अनुसन्धान अनुसार डाक्टर शर्माले गोतामीलाई मोबाइल ब्याङ्किङ मार्फत दुईपल्ट गरी 50,000 रुपियाँ पठाएकी थिइन्। प्रहरीका अनुसार गोतामेले किशोरीलाई 30,000 रुपियाँको प्रलोभन देखाएर डिम्बदान गराएकी थिइन्। पीड़ितले डाक्टर शर्मा विरूद्ध प्रत्यक्ष संलग्नताको जाहेरी दिएकी भए पनि उहाँ हाल विदेशमा रहेकाले पक्राउ पर्नु भएको छैन। डिम्ब झिकिएपछि स्वास्थ्यमा समस्या देखिएपछि घटना सार्वजनिक भएको हो। यसअघि पनि डाक्टर शर्मामाथि लिङ्ग पहिचान गरी गर्भपतन गराएको आरोपमा नेपाल मेडिकल काउन्सिलले कार्यवाही गरेको थियो। यो घटनाले नेपालमा अवैध डिम्ब व्यापारको समस्या फेरि उजागर गरेको छ। सरकारले हालै

0: आईभीएफ सेवाका लागि नयाँ मापदण्ड लागू गर्दै डिम्बदानको उमेर, संख्या, स्वास्थ्य परीक्षण र सुसूचित मंजूरी अनिवार्य गरेको छ। काठमाडौँको हनुमानढोका दरबार संग्रहालयको पुननिर्माण सकिएसँगै सबै प्रदर्शनी कक्ष सञ्चालन गर्ने तयारी गरिएको छ। 2072 सालको भूकम्पले क्षतिग्रस्त यो संग्रहालय पुननिर्माण भएसँगै सबै प्रदर्शनी कक्ष सञ्चालन गर्न लागि हो। हनुमानढोका दरबार संग्रहालय अधिकृत शारदा शिवाकोटी,
1: हामीले अहिले संग्रहालय सेटअप गरिसकेका छैनौँ, हामीले पुननिर्माणको काम भर्खर सक्यौँ। अब विस्तारै क्रमबद्ध तरिकाले हामी संग्रहालय पुनस्थापना गर्ने योजनामा छौँ। सेप्टेम्बर 27 राजा त्रिभुवनको संग्रहालय फेरि पुनः सञ्चालनमा ल्याउने हाम्रो कार्य योजना छ र त्यसपछि महेन्द्र, वीरेन्द्र र त्यस्तै अरू मल्लकालीन, शाहकालीन विविध खालका जात्रा पर्वहरू त्योसँग सम्बन्धित संग्रहालयहरू खोल्ने हाम्रो कार्यालयको योजना रहिआएको छ।
0: अहिले यहाँका विभिन्न चोक, गरगहना कक्ष र गद्दी बैठक मात्रै पर्यटकका लागि खुल्ला गरिएको छ। खुल्ला गरिएका कक्ष घुम्न आउने पर्यटकको संख्या पनि उत्साहजनक रहेको संग्रहालय प्रशासनले जनाएको छ। गएको आर्थिक वर्षमा आन्तरिक र विदेश गरी 2,92,000 बढी पर्यटकले टिकट काटेरै यो संग्रहालयको अवलोकन गरेका थिए।
1: धेरैको रोजाइमा पर्छ यो संग्रहालय, यो विश्व सम्पदा एरिया, हेरिटेज एरिया, यो विभिन्न खालको, विविध खालको सम्मिश्रण भएको सम्पदाहरू भएको ठाउँ र अनेक ट्रान्जिबल इन्ट्रान्जिबल कल्चरको एकदम रिच एरिया हो र सबैको रोजाइको केन्द्र पनि पर्छ। यहाँ चाहिँ बिहानदेखि बेलुकासम्म पनि यहाँ धेरै पर्यटक अनि हाम्रा स्वदेशी विदेशी थुप्रैको चाहिँ आकर्षणको केन्द्र हुन्छ।
0: संग्रहालय परिसरको बाहिर र भित्र बिहानैदेखि साँझसम्मै पर्यटकको भीड लाग्ने गरेको छ। स्विट्जरल्यान्डबाट आउनुभएका Yahil Pavan.
2: I feel very peaceful. It's a very nice museum. I really like the handcraft parts. You see the towers, the gardens, the history.
0: यो संग्रहालयमा मल्लकालदेखि शाहकालसम्म विभिन्न राजाले दरबारका रूपमा प्रयोग गरेका ऐतिहासिक संरचना हेर्न पाइन्छ। सबै प्रदर्शनी कक्ष खुल्ला गरिएपछि पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा हुने डुबानको मुख्य कारण ढल प्रणालीको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जल शोषक क्षेत्रको विनाश रहेको सरकारी प्राविधिक प्रतिवेदनले देखाएको छ।
3: प्रतिवेदन अनुसार माइतीघरको ढल प्रणालीमा बोटल नेकिङ समस्या देखिएको छ। माथिल्लो क्षेत्रमा रहेको 90 सेन्टिमिटरको ढल तल्लो भागमा 60 सेन्टिमिटरमा साघुरिँदा पानीको बहाव थेग्न नसकी सड़कमा ओभरफ्लो हुने गरेको छ। टुकुचा खोलाको सतह बढ्दा ढलको पानी उल्टै बस्ती र सड़कतर्फ फर्किने ब्याकफ्लोले पनि डुबान बढाएको प्रतिवेदनमा उल्लेख छ। प्राविधिक टोलीले खुला क्षेत्र मिसिएर ठूला संरचना निर्माण हुँदा प्राकृतिक रूपमा पनि पानी शोषिने प्रक्रिया रोकिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका भवन निर्माणपछि जमिन कंक्रिटले ढाकिँदा सतहमा बग्ने पानी बढेर माइतीघर क्षेत्रमा केन्द्रित भएको निष्कर्ष निकालिएको छ। त्यस्तै ढलमाथि संरचना निर्माण, प्लास्टिक जन्य फोहोर र ढुङ्गा गिटी थुप्रिँदा पानीको बहाव अवरुद्ध भएको पनि प्रतिवेदनले औल्याएको छ।
0: सीआईबीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा कैलालीको घोडा घोडी 11 का 33 वर्षका सन्दीप सिंहलाई अनुसन्धानको दायरामा राखिएको जनाएको छ। यसअघि घटनामा संलग्न भएका आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि गुड मर्निङ र अन्य ठाउँमा न्यानो नमस्कार ठक्राउन चाहन्छु यहाँहरू सबैलाई. एक्चुली सबैलाई नमस्कार एकमुष्ट रूपमा, जुन समयमा हुनुभए पनि समय अनुसारको ग्रिटिङ्स र शुभ शुभ समयको कामना पनि गर्न चाहन्छु बेलायतबाट. म आशा अर्थात् यहाँहरूले फुलमाया पनि भन्ने गर्नुहुन्छ, सो फुलमाया पनि मेरो नाम हो हजुर. र यहाँहरू सबैलाई न्यानो स्वागत गरौँ आज सोमबारको बिहानी सो नमस्ते युके सुरुवात भएको छ थानेन्द्र बराल साथीहरूले गाउनुभएको गीत सँगसँगै.

कस्तो हुनुहुन्छ? पक्कै पनि सन्चै हुनुहुन्छ होला, जाति नै हुनुहुन्छ होला भन्ने सोचेको छु। अनि विकेन्ड कस्तो भयो तपाईँको? विकेन्ड कहाँ जानुभयो? सप्ताहन्त कता जानुभयो? के गर्नुभयो? हामीलाई पक्कै पनि सेयर गर्नुहुनेछ। रमाइलो भयो कतिको लागि, कति व्यस्त हुनुभयो घरमै, कति बाहिर गएर व्यस्त हुनुभयो, कति ओपन कन्सर्टमा गएर रमाउनु भयो, नाच्नु भयो, झुम्नु भयो मन्त्र ब्यान्डको साथ साथमा, होइन? र त्यहाँ नजानु भएपछि, त्यहाँ जानु भएन भने अरू कता कता जानुभयो त? कति चाहिँ यतातिर व्यस्त हुनुहुन्छ जीवन विज्ञान युकेसँग गुरुहरूको साथमा? 25 तारिकदेखि नै यहाँहरू व्यस्त हुनुहुन्छ, चक्र विज्ञान सुरु भइसकेको छ, र नेक्स्ट विक चाहिँ फेरि यसपछि अर्को एक हप्ते कोर्स हुन्छ यही बेलायतमा प्लम स्ट्रिटमा। सो तपाईँ जोइन गर्न चाहनुहुन्छ भने स्टिल समय छ। र मौसम एकदम शीतल शीतल अनुभव भयो, अलिअलि न्यानो चाहिँ यतातिर छ, 40 दिनभन्दा बढी भइसक्यो पानी नपरेको साउथमा, होइन? यो दक्षिणी भेगतिर, पूर्वीय माथि उत्तरी इलाकातिर त पानी परिरहेको छ मजाले प्रयोग हुने गरिकन पानीको। यहाँनिर त हिजो पानी पर्ने आश गरेको बादल लागेको थियो एकछिन, अलिअलि कता कता के हिट एन्ड मिस छिट्टायो मात्रै हो कता कता। तपाईँ बाहिर निस्किनु भएको भए मात्रै थाहा पाउनु भयो, नत्र भने थाहा पाउनु भएन तपाईँले। हजुर, एकैछिन बाहिर निस्किँदाखेरि चाहिँ कता कता हातमा लागे जस्तो भएको थियो है, फेसमा एकदम कता कता मात्रै, तर त्यसपछि चाहिँ फेरि छैन पानी त। हजुर, फेरि पानी, अब यता दक्षिणी इलाकातिर पानी पर्न गाह्रो छ, यो साता पनि पानी छैन चार्टमा। माथि स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डतिर त अलिअलि छ, र अब या फेरि यो मिड विकमा 32-33 डिग्री सेल्सियससम्मको तापक्रम यहाँ लन्डन एरियातिर पुग्छ, र यसपछि तल दक्षिण भेगतिर पनि, यता दक्षिण इङ्ल्यान्डमा पनि तातो हुन्छ भनिएको छ मौसमविदहरूको यो फोरकास्ट अनुसार। अब डिटेलमा त 7 बजेपछि कुरा गरौँला, होइन? यस्तै छ अहिलेको यो समय, यो हप्ताको कुरा गर्नुपर्दाखेरि मौसमको हिसाबले। र अरू के छ त, तपाईँ सुनाउनुहोस् त हामीलाई। कहिले काहीँ तपाईँले पनि धेरै कुराको जानकारी दिने गर्नुहुन्छ हामीलाई, सो लेख्दै गर्नुहोला। फेसबुकको यो को मेसेन्जर, मेसेन्जरमा हामी सबै सधैँ लेख्ने गर्नुहुन्छ यहाँहरूले, प्रतिक्रिया जनाउने गर्नुहुन्छ। हाम्रो इमेल एड्रेस पनि छ, bfbsgorkha@bfbs.com, यो इमेल एड्रेसमा पनि तपाईँहरू लेख्न सक्नुहुन्छ। सानु बाबु महर्जनले गाउनु भएको गीत मैले सुरु गरेको छु यो सन यो क्षणमा। ओ, एक्चुली राजु लामा मङ्गोलियन हार्टका मेम्बरले गाउनु भएको गीत हो यो।

0: BS Gorkha Radio.
1: धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुमन केसी अनि अनु चौधरीले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौं। समय बिहानको 6:51 गइसकेको छ। यो बिहानीको समयमा नमस्ते युके कार्यक्रम शुरूआत भइसकेको छ। बिहानको 6:30 नै हो र अब 9 बजीसम्म नै रहनेछु म फुलमाया आशा तपाईँको साथमा। यहाँहरू पनि आशा गर्छु रहनुहुनेछ र लेख्दै गर्नुहुनेछ। तपाईँहरूले के गर्नुभयो विकेन्डमा? केही न केही त गर्नुभयो नि, त्यत्तिकै बस्नुभयो पनि केही छैन। विकेन्ड त इन्जोय गर्नुभयो नि त, होइन? कहिलेकाहीँ केही नगरेको त्यत्तिकै बस्दा पनि इन्जोय हुन्छ कि। एउटा कप कफी लिने, चिया पिउने, मजाले गार्डनमा बस्ने अनि फोन हान्ने, होइन, मजाले कुरा गर्ने, अथवा चाहिँ गार्डनिङ गरेर भए पनि, घाम तापेर भए पनि, होइन, तपाईँले त्यो सब इन्जोय गरिसक्नु भएको छ यो बिहानीको समय। अब आज त न विकेन्ड सकेर पनि विकडेज सुरु भइसक्यो। यो विकडेज अब कहाँ के गर्दै हुनुहुन्छ त? अगाडि दिनहरू बिजी छन् तपाईँहरूको लागि, जो जोले कार्यक्रम अर्गनाइज गर्नुहुन्छ यहाँहरूको लागि बिजी नै छ। सो बिजी डेज अहेड, अझै स्टिल भन्नु पऱ्यो के गर्नुहुन्छ, कसो गर्नुहुन्छ, हामीलाई लेख्दै गर्नु होला। तपाईँहरूको मेसेजहरू पनि छन्, मेसेजहरू मात्र होइन कि, यता यो तपाईँहरूको सूचनाहरू पनि छन्, म राख्दै जानेछु। र आज फेरि कुराकानी पनि सधैँ सोमबारको दिनमा होइन हामी सानो नानीहरूसँग कुराकानी सुनाउँछौँ भनेर भनेको छु र सुन्नुहुनेछ आज पनि। अब प्रश्न राख्नु पऱ्यो नि यसपालिको, होइन, यो साताको लागि राखिएको प्रश्नमा पनि एउटा गीत नै छ। अब यो गीत गाउने कलाकार को हुनुहुन्छ? यो गीत सङ्गीतलाई होइन तपाईँ सामु ल्याउने कलाकारको नाम सोध्न खोजेको छु। गीत होइन, एक्चुली यो गजल हो है, यस्तो छ।

हजुर यति मात्र सुनाए, कति डर लाग्ने गीत हो हजुर पछाडि सुन्दाखेरि त है, राति आएर बान्छे आँखा लिएर अब्बी गीत त यही नै हो। अनि गजल हो मैले एक्चुली राखेको यो, र यो गजल अब कसले गाउनु भएको हो र सङ्गीत पनि सेम जसले गाउनु भएको उहाँको नै हो, गीतकार मात्रै फरक हुन्छ हुनुहुन्छ। अब यो गीतको गजलकै बारेमा हामीले यसपालि प्रश्न राखेका छौँ। अब यो गजल लाई यति मिठो गरिकन गाउने अनि सङ्गीतले सजाउने कलाकार को हुनुहुन्छ, सेम हुनुहुन्छ यहाँहरूले बस अब खोज्नुपर्छ है, यो गजल खोज्नुहोस् अब तपाईँको लागि आज यसपालिको होमवर्क यो भयो, भेट्नुहुन्छ पक्कै। म अलिकति क्लुहरू चाहिँ थप्दै जाउँला, तर यो अहिले तपाईँको सायद मेबी समय गजलहरू धेरै छैनन्, नेपाली गजलहरू थोरै छन्, नेपाली रक ब्यान्ड थोरै भयो, जस्तो लास्ट विक झुकिने भयो नि त मन्त्र ब्यान्डको गीत थियो, मन्त्र ब्यान्डको यो गीतमा धेरै धेरैजना नाच्नु पनि भयो लास्ट विक राखेको गीतमा चाहिँ। वाउ, त्यो गीतमा त हामी त्यहाँ उपस्थित हुनुभएका सबजना क्रेजी के है, कति इन्जोय गर्नुभएको। एनिवे तपाईँले त्यहाँ बिचमा बसेर इन्जोय गरेर गाउनुभयो होइन, त्यतिखेर दिउँसोको घाम साँझको जाडो पनि भुल्नु भयो। एनिवे यो नेपाली ओपन कन्सर्टको कुरा थियो, अब यसपालि चाहिँ यो गजल छ र यो गजल गाउने कलाकार को हुनुहुन्छ, बस यति नै हो मेरो यसपालिको प्रश्न। अब गीततिर लागौँ, अर्को गीत सुरु गरेँ मैले, प्रवीण बेडवाल अनि अनु चौधरी गाउँदै हुनुहुन्छ, यो शुक्रबारसम्म बिहान 8 बजीसम्म उत्तर पठाइसक्नुपर्नेछ है भाइ दुवै, यहाँहरूलाई विदितै छ। अब यो गीततर्फ लागौँ, गीत सुन्दै समाचारतिर लाग्छौँ, त्यसपछि हामी भेटौँला।

0: Was he not in jail? Why was he running free through Berlin?
1: सुरक्षा कर्मीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएपछि सुरक्षा प्रमुखहरूसँग छलफल सुरु गर्नु भएको छ. मन्त्री गुरुङले आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आइजिपी नारायण दत्त पौडेलसँग सिंहदरबारमा छलफल थाल्नु भएको हो. छलफलमा गृहमन्त्री, गृह सचिव राजकुमार श्रेष्ठ, आइजिपी लगायतका अधिकारीहरूको उपस्थिति छ. सुनसरीको देवानगंज तीन कप्तानगंजमा दुई समूह बीच विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले त्यो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ. सुरक्षाकर्मीको गोली लागेर देवानगंज गाउँपालिका तीन कप्तानगंजका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो. प्रहरी चलाएको गोली लागेर एकजनाको मृत्यु भएको घटनामा अन्य 21 जना घाइते भएका छन्. घटनामा प्रहरी र प्रदर्शनकारी गरी 21 जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिनुभएको छ. स्थानीय दुई समूहबीचको झडप र आगजनी नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको प्रहरीको भनाइ छ. अवस्थालाई सामान्य बनाउन घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ. कप्तानगंजमा भएको घटनापछि सुनसरीको दुईवटा गाउँपालिका भर निषेधाज्ञा जारी गरिएको छ. प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आज बिहान 7 बजेदेखि लागू हुने गरी हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको हो. घटनापछि हरिनगर बजार क्षेत्र, भुटाहा बजार, कप्तानगंज बजार, गुस्की बजार र देवानगंज बजार क्षेत्रमा आजै बिहान 7 बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ. आज मुलुकका 23 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहु र आसपासका जिल्ला भई बहने ससाना नदीमा बाढ़ीको जोखिम छ. यस्तै बागलुङ, नवलपरासी पूर्व

0: सलपरासी पश्चिम तारचुला बझाङ लगायत आसपासका जिल्ला भई बहने ससाना नदीमा पनि बाढ़ीको जोखिम छ। महाशाखाको बुलेटिन अनुसार कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीसँगै कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। महाशाखाले बाढ़ीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला र नदीमा पानीको बहाव उल्लेख बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। म्याग्दीको बेनी तीन भक्किमली चिनाखेतका 70 वर्षीय लालवीर छन्त्यालको पहिरोमा परि मृत्यु भएको छ। छन्त्यालको गैरातीको पहिरोले घर पुरिदा सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिलसिन्हाले जानकारी दिनुभएको छ। यस्तै धौलागिरी सात धारापानीको हाडे भीरमा पहिरोमा पुरिनु भएकी 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय दरबाङबाट गएको प्रहरी टोली र स्थानीयले थापाको उद्धार गरेका हुन्। गैरातीको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरोमा परि विभिन्न ठाउँमा पशु चौपाया र भौतिक संरचनामा क्षति भएको छ। काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि आज उद्घाटन गरिएको हो। नेपालका लागि जापानी राजदूत मायादा थोरू र जाइकाका अध्यक्ष डाक्टर तानाका अकेहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङको उद्घाटन गर्नुभएको हो। पहिलो चरणमा आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउने बताइएको छ। त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउनेछन्। 2076 कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 2:45 नेदरल्याण्डमा शुरू हुनेछ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्। हालै सम्पन्न लीग टूको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले हराएको थियो। नेपालले यसअघि लीग टू अन्तर्गत नेदरल्याण्डसँग खेलेको खेलमा 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि अध्यापन शुरू नभए आफू पनि अनसन बस्ने चेतावनी दिनुभएको छ। डडेलधुरा जाने क्रममा डोटीको बोर्डरबाट सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै हमालले अनसनको चेतावनी दिनुभएको हो।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7:10 गएको छ अहिले बेलायतको समय। भूषण खतिवडाले गाउनुभएको गीत हामीले अहिले सुन्दै थियौँ। अब अरू गीतहरू पनि छन्, विभिन्न थरीका विभिन्न भेराइटीका गीतहरू, तपाईँले भन्नुभयो कति गीतहरू पनि रहेका छन्। र तपाईँहरूको आज भोलि यहाँहरूले हाम्रो कृष्ण चामलिङ दाजुले सुरुवात गरिदिनु भएको छ र यहाँले कहिलेकाहीँ गीतमै कहिलेकाहीँ मुक्तमै आफ्नो मुक्तकमै आफ्नो भावना कोरी पठाउनुहुन्छ र हामीलाई रमाइलो गराउनुहुन्छ। र उहाँको लागि भनेर हाम्रो मनु राणा दिदीले पनि लेख्नु भएको छ, होइन, र उहाँले पनि भन्नुभएको छ कि केही, र उहाँले पनि आफ्नै आवाजमा भनेर पठाइदिनु भएको छ एन्सर। र यसको एन्सर अब अरू के पाउनुहुन्छ हेर्दै जाउँ। होइन, अगाडि यहाँहरूको गीत पनि छ, आज अस्ति भन्नुभएको गीतहरू मैले प्लेलिस्टमा राखिरहेको छु। र यति मात्र होइन, आज कुराकानी पनि सुन्छौँ हामीले, रोनिक गुरुङसँग गरेको कुराकानी छ। उहाँसँग क्याट्रिकमा भेट्दाखेरि गरेको थिएँ कुराकानी, र उहाँलाई के मनपर्छ भन्ने कुराहरू सोद्धाखेरि मलाई फुटबल मनपर्छ भन्नुभएको थियो, होइन, र बाबुसँग गरेको कुराकानी आज 8:00 समयमा हुनेछ। अनि अहिले यतिखेर चाहिँ मौसमको चर्चा गर्न चाहन्छु म। मौसम पानी पर्छ कि भनेर धेरैको आशा दक्षिणी इलाकातिर अलिअलि बादल लाग्दाखेरि, तर होइन, अलिअलि कहाँ कहाँ मिस्के, त्यो अलिअलि त्यो हामीले कस्तो भन्नु भन्ने भन्दाखेरि पनि अप्ठ्यारो। यो भित्र बस्नु भएको पनि तपाईँले पत्तै पाउनु भएन कि बाहिर त्यो छिटाएको थियो भनेर, अलिअलि कता कता मात्रै। एनिवे, हामीले त्यो पाएनौँ, मिस गऱ्यौँ। र अहिले सुक्खा मौसम, एकदमै लामो सुक्खा मौसम छ अहिले युकेमा, दक्षिणी भेगतिर माथि कस्तो भने उत्तर र दक्षिणी भेग स्प्लिट भएको छ कि, यतातिर मौसमको हिसाबले हेर्ने हो भने चाहिँ माथि स्कटल्यान्डतिर नर्दर्न आयरल्यान्डतिर पानी परेर अलि त्यहाँनिर चाहिँ मजाले भिजाइरहेको छ, भिजायो होइन जमिनलाई पुग्दो गरिकन, अहिले पनि अलिअलि परिरहेको छ। तर दक्षिणी भेगतिर चाहिँ त्यस्तो छैन फेरि, र यतातिर चाहिँ अझै वेल्सको कतिपय भूभाग, दक्षिणी वेल्सतिर पनि त्यस्तै नै छ, कार्डिफतिर निरन्तर तापक्रम बढिरहेको छ, होइन, बढिरह्यो भन्नु पऱ्यो। र अब अहिले चाहिँ यो वेल्सको केही भूभाग चाहिँ, सबै त होइन तर अलिकति केही भूभाग चाहिँ अफिसियली खडेरी पर्ने परेको स्थितिमा पुगेको भनेर अहिले आएको छ। र यस्तै गरिकन अब यहाँ इङ्ल्यान्डको दक्षिणी भेग, मध्य भेग र इस्टर्न पूर्वीय इङ्ल्यान्ड पनि निकै लामो समयसम्म सुक्खापना भएको कारणले गर्दाखेरि अब खडेरीमा प्रवेश गर्न लागिसकेको स्थिति छ, यो डिक्लेयर मात्रै गर्न बाँकी छ, हजुर। र अब यही क्षणमा फेरि यही स्थितिमा पानी नपरेको दक्षिणी भेगमा, होइन, अब हिट अलर्ट फेरि पनि जारी गरिएको छ, हिट हेल्थ अलर्ट यो युके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको छ। अहिले टेम्परेचर फेरि यसपालि 32-33°C पुग्न सक्ने सम्भावना, कतिपय ठाउँमा त 35° पनि पुग्न सक्छ भन्ने, साउथ इस्ट इङ्ल्यान्डमा विशेष लन्डनमा हो सबभन्दा धेरै हुने, होइन, र 35°C पनि पुग्न सक्ने सम्भावनाका कुरा गरेका छन् मौसमविदहरूले, विशेष गरिकन साउथ वेस्ट इङ्ल्यान्डको दक्षिणी भेगको कुरा गरौँ न, दक्षिण पश्चिमी भेग, साउथ इस्ट दक्षिण पूर्वी भेग, लन्डन इस्ट अफ इङ्ल्यान्ड, होइन, वेस्ट अनि इस्ट मिडल्यान्ड अनि योर्कसायरतिर द हम्बर, यी एरियामा चाहिँ मङ्गलबार 9:00 मङ्गलबार भोलि मङ्गलबार बिहान 9:00 28 जुलाई सम्म, ओके, यो चाहिँ 28 जुलाईको बिहान 9:00 फ्राइडे, यो शुक्रबार 31 जुलाई बिहान 9:00 चाहिँ हिट हेल्थ अलर्ट जारी गरिएको छ, टेम्परेचर अलिक बढी हाई हुने कारणले गर्दाखेरि, हजुर, यो छ स्थिति अहिले यहाँ बेलायतको। अब तपाईँ हामीले न्युजमा न्युज पेपरमा देखि पनि सकेका छौँ आज, होइन, तपाईँले पुरा न्युजतिर पनि देख्नु भएको छ, फ्रान्स र स्पेनमा कति धेरै ठुलो आग लागि भएको छ र फ्रान्समा टुरिस्टहरूलाई समेत त्यो एरियामा नजानु भनेर अलर्ट गरिएको छ, होइन, यो बोर्डो भन्ने एरिया निकै ठुलो छ फ्रान्सको र त्यो एरियामा एकदम ठुलो आगलागी भइरहेको छ अहिले, त्यस्तै आगलागी नहोस् भनेर यो सानो झिल्काले सुरु गर्ने हो, यो यस्तो एकदम क्रिस्पी त्यो झारहरू पुरै सुकेर पुरा पहेँलो खैरो भइरहेको बेलामा, होइन, आगोको झिल्काले पनि सल्किन्छ, त्यसले गर्दाखेरि एकदम केयरफुल चाहिँ रहनुपर्छ। मौसम अब यस्तै छ, अगाडि आज अलिअलि
घाम तल दक्षिण भेगमा सधैँ छ इङ्ल्यान्डको, माथि उत्तरी इलाकातिर अलिअलि बादल लागेको छ, पानी अलिअलि पर्ने माथि यसको नर्दर्न आयरल्यान्डतिर स्कटल्यान्डतिर, र त्यतातिर म्याक्सिमम् टेम्परेचर भनेको माथि उत्तरी इलाकातिर चाहिँ 21 डिग्री सेल्सियस हो र दक्षिणी भेगमा चाहिँ लन्डनतिर चाहिँ 27 डिग्री सेल्सियस हुन्छ आज, र प्रायः सुक्खा नै हुन्छ, बादल लागे पनि पानी चाहिँ त्यति पर्दैन, अलिअलि वेल्सको उत्तरी इलाकातिर अलिअलि पर्न सक्छ, र राति पनि आज नर्दर्न आयरल्यान्ड स्कटल्यान्ड अलिअलि उत्तर इङ्ल्यान्डतिरसम्म पानीले भेट्न सक्छ, नत्र भने प्रायः सुक्खा नै हुन्छ, र बिहानको तापक्रम चाहिँ भोलि म्याक्सिमम् 17 डिग्री सेल्सियस र आज चाहिँ 16 डिग्री सेल्सियस छ है। हामी कहाँ बिहान 6 बजीतिर तपाईँ हेर्नुहुन्छ भने चाहिँ भोलिको चाहिँ 17 डिग्री लन्डनतिर हुन्छ, र भोलि मङ्गलबार हो, मङ्गलबार पानी पर्छ माथि उत्तरी इलाकातिर नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर, तर यसको वेल्स अनि इङ्ल्यान्डको लागि भने सुक्खा नै हुन्छ, घाम नै लाग्छ प्रायः, बादल अलिअलि लागे पनि पानी पर्दैन भोलि मङ्गलबार, अलिअलि हावा चाहिँ चल्छ, अलिकति दक्षिण पश्चिमी हावा चल्छ, र तातोपना चाहिँ लन्डनमा 30 डिग्री सेल्सियस पुग्नेवाला छ भोलि मङ्गलबारको दिनमा, बर्मिङहामतिर 28, कार्डिफतिर 27, यस्तै छ, माथि स्कटल्यान्डतिर पनि इभन 17 देखि 23 डिग्री सेल्सियससम्म हुन्छ, माथि बेलफास्टतिर पनि 23 डिग्री सेल्सियस म्याक्सिमम्, त्यसपछि त तापक्रम बढ्दै नै जान्छ, अब बुधबार पनि त्यस्तै छ, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा पानी परे पनि वेल्स र इङ्ल्यान्डमा चाहिँ घमाइलो नै हुन्छ, सुक्खा नै हुन्छ, दक्षिणी हावा आइरहन्छ अलिअलि, त्यसले तातोपना ल्याइरहन्छ, र वेडनेसडे म लन्डनतिर 34 डिग्री सेल्सियस पुग्नेवाला छ, कार्डिफतिर 29 होइन, बर्मिङहामतिर 31, यस्तै छ तापक्रम, माथि उत्तरी इलाकातिर चाहिँ शीतलै हुन्छ, अगाडि दिनहरू अहेड यस्तै छन्, फेरि तपाईँ हामी केयरफुल हुने बेला भएको छ, मौसमको चर्चा यति नै गरेँ, अब गीत सुन्नपर्छ फेरि अर्को, सिलु अधिकारी श्रेष्ठ गाउँदै हुनुहुन्छ यो क्षणमा।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

वेगको गीत थियो, प्रस्तुत गीत बिहानको 7:24 अहिले 25 मिनट पनि गयो बेलायतमा. नेपालमा भने दिउँसोको 12:00 ठिक 10 मिनट गएको छ. ब्रुनाई र हङकङतिर दिउँसोको 2:25 गयो. अब आज यो छोटो मिठो गीत त हामीले सुन्यौँ, वैदेशिक विनिमय दर के छ त्यो हामी सुन्छौँ, र यस्तै गरिकन आजको सुन र चाँदीको भाव के छ त्यो पनि सधैँ जस्तो राखि नै हाल्छु. र अहिले सुक्खा मौसमको कुरा गरेँ मैले होइन, अघि सुक्खा मौसम, र सुक्खा मौसममा हामीले हाम्रो बारीलाई के गर्न सक्छौँ होला त, हजुर त्यो पनि कुरा गर्ने नै छु म हाम्रो बारीमा. हुन त मलाई भन्दा धेरै टिप्स तपाईँहरूलाई थाहा छ, म अलिकति म चाहिँ त्यति गार्डनिङ गर्ने मान्छे होइन, तर पनि यसो टिप्सहरू खोजेर बाँड्न चाहिँ तपाईँसँग बाँड्दाखेरि चाहिँ तपाईँलाई सायद काम लाग्छ होला, मलाई पनि तपाईँलाई पनि भन्ने सम्झिरहेको हुन्छु कि त्यसैले हजुर. र आज यसो तपाईँको फोटो हेर्दाखेरि अस्ति हाम्रो धनु गुरुङ बहिनीले पठाउनु भएको उहाँको नक्सा सयपत्री फुल त ओहो, सयपत्री फुल अब दसैँ तिहारमा फुल्नु पर्ने सयपत्री फुल अहिल्यै फुलेर झकमक्क भएको रहेछ उहाँको गार्डनमा, ढकमक्क होइन. र यो उहाँले त्यो फुल पठाइदिनु भएको छ फुलको नक्सा, र उहाँले चाहिँ अब यो सयपत्री फुल चाहिँ चाँडै फुल्यो भनेर उहाँले सयपत्री फुलको नक्सा चाहिँ पठाइदिनु भएको होइन. र उहाँले आज त्यस पछाडि पनि अरू लेखिसक्नु भएको छ, दिदी यसपालि त ओभर स्मार्ट भएर छिट्टै रोपेछ कि क्या हो, सयपत्री फुल पनि तिहार भन्दा अगाडि नै फुलिसक्यो, अब यो तिहारलाई कहाँ रहला र, अब आफै माला उनेर लाउनु पर्यो के गरौँ हौ दिदी भनेर लेख्नु भएको छ उहाँले. हजुर अहिले यस्तै छ सब सयपत्री, तर कस्तो राम्रो फुलेको कि उहाँको सयपत्री, एकदम दामी सयपत्री रोडमा छ, अहिले फुलेछ हो हजुर. अहो त्यही त अहिले प्रायः जस्तो त्यस्तै छ, सबैको त्यो हार्भेस्ट पनि अगाडि नै गर्नुपर्ने स्थिति छ, आलु पनि सबै अगाडि नै मर्नुभन्दा अगाडि नै त्यो हुन्छ नि तल त्यो उखाल्नुपर्ने स्थिति आइसकेको छ. अनि यो गार्डनहरू सबै सुक्खा छ, फुल पनि यसरी अगाडि फुल्यो होइन. कतिको तपाईँहरूले यसो गार्डनमा राख्नुभएको रोप्नुभएको फुलहरू फर्सीहरू सिमीहरू पनि त्यति उम्रेको छैन, त्यो यो सिजन यस्तो छ अहिले सबैतिर त्यस्तै नै छ, त्यसैले गर्दाखेरि एनिवे यो गार्डनलाई कसरी जोगाउने हो अलिअलि तपाईँको प्लान्टहरूलाई भन्ने कुरा चाहिँ यसो सेयर गर्न चाहन्छु एकैछिनमा है त. र तपाईँहरूको यो मुक्तक पनि तपाईँहरूले लेख्नु भएको छ कि अस्तिदेखि एक अर्कालाई होइन साटासाट गर्नुहुँदैछ, त्यसैले गर्दाखेरि आज मनु राणा दिदीले भन्नुभएको छ म राख्नेछु. अहिलेलाई आजको क्यालेन्डर एकचोटि फेरि हेरौँ. ओके आजको क्यालेन्डर त हामीले हेरेका छैनौँ, आज मैले अघि एकचोटि बिहान पनि राख्ने गर्थेँ होइन, तर केही छैन नेपाली पात्रोमा आजको डेट मिति के छ त्यो हेरिहालौँ. आज विक्रम सम्बत 2083 साल साउन महिनाको 11 सोमबारको दिन हो, तदनुसार जुलाई 27 तारिक सन् 2026 दिन. हजुर जुलाई 27, जुलाई महिना सकिने लाग्यो, धेरै दिन छैन जुलाई महिना सकिन, अब यो यही हप्ता मात्रै यही विकडे मात्रै बाँकी रह्यो. शनिबार त अगस्त 1 लाग्यो, र जुलाई 27 तारिक भनेपछि रिमेम्बर उता माथि नर्थतिरको मेला. आज हाम्रो अघि नै रमेशजीले लेखिसक्नु भएको छ कि उहाँ चाहिँ आज फिल्डमा पुगिसक्नु भएको छ, रेशम माफ गर्नुहोस् रमेश छैन रेशम खड्का, मिडल्यान्ड मेलाको लागि पार्कतिर जाँदैछौ है दिदी, प्रचार प्रसारको लागि धेरै धन्यवाद भन्नुभएको छ कि उहाँले अघि लेख्नु भएको छ, 7:00 अलिक अगाडि नै पार्कतिर लागिसक्नु भएको रहेछ. हो नि आज त मिडल्यान्ड मेला पार्कतिर उहाँहरूको पक्का पनि अब भोलिन्टियरली त्यहाँनिर आज सेटअप गर्नेदेखि लिएर होइन हिजोदेखि नै प्रयास गरिराख्नु भएको छ. आज त रनिङ पनि त्यतातिर हो, फेरि 500 मिटरको रनिङ पनि छ फेस फेसमा टाइम टाइममा, त्यसरी त्यता लागिसक्नु भएको छ. आज नटिङ्गहाम मेला 27 जुलाईमा बिहान देखि नै दिउँसो सरीसम्मै होइन कलाकारहरूको साथमा रमाइलो गर्नुहुन्छ है मेलबर्न पार्क नटिङ्गहाममा, जान नभुल्नु होला त्यहाँनिर आज. सो नटिङ्गहामवासीको लागि यो छ. अनि 500 मिटर रन पनि हुन्छ नेपाली मेलामै हो यो पनि, त्यहाँनिर अब बच्चाहरूको लागि अनि युवाहरूको लागि अलिकति पाकोहरूको लागि रनिङ छ, त्यहाँ प्राइजहरू पनि छ, 3 फेजमा रनिङ हुन्छ. सो यो पनि छ, त्यो पनि भुल्नु नभुल्नु होला. आज एक्सचेन्ज रेट, आज वैदेशिक विनिमय दर हेर्दा पाउन्ड स्टर्लिङ 1 खरिदर 205.46 रुपियाँ, बिक्री दर 206.26 रुपियाँ. पाउन्ड स्टर्लिङ 1 खरिदर 205.46 रुपियाँ, बिक्री दर 206.26 रुपियाँ. अनि सुन र चाँदीको मूल्य
2,88,500 रुपियाँ आज प्रति तोला सुनको मूल्य रहेको छ। 2,88,500 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य आज 4,445 रुपियाँ 4,445 रुपियाँ आज चाँदी प्रति तोलाको मूल्य रहेको छ। अब अर्को गीत सुरु गरेँ मैले, निर्मल दियाली र त्रिशला गुरुङ गाउँदै हुनुहुन्छ।

निर्मला दियाली, निर्मल दियाली एक्चुअली त्रिशला गुरुङले गाउनु भएको गीत हामी सुन्दै थियौँ यतिखेर. अब राशिफल सुन्ने बेला भएको छ यो साताको लागि राखे भएको, यो साताको त होइन तर यो आजको दिनको लागिको राशिफल आउनुहोस् हेरौँ.

सबभन्दा पहिले मेष राशि, आज धर्म कर्म तथा परोपकारीको काममा प्रवृत्त भइने देखिन्छ। सामाजिक काम गर्ने अवसर मिल्ला र प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर पनि मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउला। वृष राशि, परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। फाइदा उठाउन निकै मेहनत पर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दाखेरि मन खिन्न रहला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ने हुन सक्छ। मिथुन राशि, परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिएला। अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। कर्कट राशि, प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइएला। रोकेको काम बन्नाले मन नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ र आज चाहिँ दिगो फाइदा हुने काम प्रारम्भ गर्न भने सकिनेछ। सिंह राशिको आठले सजिलै लक्ष्यमा पुर्याउनेछ। आज सुखद समाचारले दिन उत्साहपूर्ण रहला र आज प्रतिष्ठित काम गर्ने अवसर पनि प्राप्त हुनेछ। कन्या राशिको आज पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। दिगो योजनाको साथ अघि बढ्दा बिस्तारै लाभ पनि मिल्नेछ र आज मान्यजनको सुझाव चाहिँ सूर्यधार्य गर्दा फाइदा हुनेछ। तुला राशिलाई सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। आज प्रतीक्षित नतिजाले उत्साह पनि जगाउला। कर्मयोगले नयाँ मोड लिनेछ भने मेहनतले नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। पालो वृश्चिक राशिको आमदानीको स्रोत बढ्नुका साथसाथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मेहनतले सम्मानित स्थान पनि दिलाउला। तर आफ्नो उपलब्धि अरूलाई सुम्पनु पर्ने स्थिति भने आउन सक्छ। धनुराशिको हेरौँ, इच्छा शक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक काम गर्न सकिएला। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मकर राशिको भने आज दिगो योजनाको लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्ने देखिन्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको कर काममा परेर निर्णय लिनुपर्ने स्थिति आउन सक्छ। कुम्भ राशिको आज मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा होला र आज परिश्रमको फल प्राप्त हुनुका साथै आय आर्जनका स्रोत पनि बढ्नेछन्। व्यापार र साझेदारीमा पनि मनोज्ञ लाभ हुनेछ। अन्तमा मीन राशि, आज सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिएला। आज विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ। राशिफल यति नै। अब गीत सुन्न पर्छ। गीत हजुर, हाम्रो होमा लिम्बू स्वयं गीतकार हुनुहुन्छ, अलसट निवासी होइन, उहाँले चाहिँ टङ्क शेर्जनजीको एउटा गीत सुनाइदिनु होला है भनेर भन्नुभएको थियो। गत शुक्रबारको दिनमा नै मैले सुनाउन सकेको थिइनँ, तर आज चाहिँ मैले प्लेलिस्टमा मजाले खोजेर राखेको छु। उहाँको थकाली भान्सा हामी सुन्छौँ है। थकाली भान्साघर भनेर दीपक लिम्बू र रचना रिमाल गाउनुहुन्छ। टङ्क शेर्जनजीवले लेख्नुभएको, उहाँको यो लय पनि उहाँको नै हो र सङ्गीत पनि। उहाँको गीत चाहिँ आज हामी सुन्छौँ र अस्ति उहाँले चाहिँ उहाँलाई परेको थियो हजुर, र उहाँ जान नपाए पनि उहाँले होमा लिम्बू लाई चाहिँ मैले यो चिट्ठा चाहिँ मेरो परेको चिट्ठाको लागि धन्यवाद भन्दै मैले उहाँलाई दिएको थिएँ भनेर लेख्नु भएको रहेछ हजुर। प्यारी बहिनी होमा लिम्बूलाई दिन दिएको थिएँ, अब फेरि आगामी दिनहरूमा भाग लिउँला भन्दै धन्यवाद भन्नुभएको छ उहाँले। ओके, उहाँ नजानु भए पनि अरूले इन्जोय गर्नुभएछ, अहमाजीले इन्जोय गर्नुभयो होला, पक्कै पनि भेट त भएन होइन। तर अब टङ्क शेर्जनजीको गीत होमाजीको अनुरोधमा हामी सुन्दैछौँ। एकछिन थकाली भान्साघरतिर लागौँ अब।

0: KBFVS गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

सक्यो सक्यो पनि भन्दैन त्यो गीतमा लम्जिने ठाडो भाका हामी सुन्दै थियौँ. हाम्रो गङ्गा थापा आमाले हो लम्जिने ठाडो भाका सुनाइदिनुहोस् न है नानी भनेर भन्नुभएको. सो सुन्ने उहाँलाई पक्कै पनि. हाम्रो टङ्क शेरचन्दज्यूले त सुन्दैछु धन्यवाद हुमा बहिनीलाई भनेर भन्नु पनि भएको रहेछ. उहाँको गीत पनि हामीले सुनायौँ थकाली भान्सा. अब 8 बज्नको लागि 9 मिनट बाँकी रहेको छ. धेरै समय छैन, राख्नुपर्ने धेरै छ. आज हामीले रोनिकसँगको कुराकानी पनि सुन्नेछौँ. रोनिक गुरुङ उहाँ सानो बाबु हुनुहुन्छ र उहाँ चाहिँ उता क्याट्रिकमा बसोबास गर्नुहुन्छ. उहाँको बुबाको नाम चाहिँ क्याट्रिकमा कार्यरत हुनुहुन्छ उहाँ WT रोशन गुरुङ. रोनिकसँग मैले केही समय अगाडि गरेको थिएँ कुराकानी होइन. आज हामी सुन्नेछौँ, छुट्टीमा सुन्दै हुनुहुन्छ होला र छुट्टीमा हामी सुन्दैछौँ नि भनेर यहाँहरूले भन्नु पनि भएको छ. र मैले अझै कुराकानी गरेको छु अस्ति ओपन कन्सर्टमा पनि लगायत यसभन्दा अगाडि पनि विभिन्न ठाउँमा यहाँहरूसँग भेटेर नानीहरूसँग विशेष गरिकन कुराकानी गरिरहेको छु. सो सुनाउँदै जानेछु म. छुट्टीमा सुन्न पाउँछन् होला पक्कै पनि उनीहरूले होइन. आशा गर्छु रोनिकले सुन्दैछन् होला यतिखेर. अहिले एकछिनमा उनीसँग गरेको स्विट कुराकानी सुन्नेछौँ. अब तपाईँहरूको मेसेजहरू त धेरै छ, प्रश्नहरू पनि छन्. यो साताको लागि राखिएको प्रश्न पनि मैले सुनाएको थिएँ अघि होइन. अब यो आवाज हो यसपालिको, कसले गाउनु भएको हो, सङ्गीत पनि एउटैको हो. हजुर, यो आवाज सुनाउँछु म फेरि एकचोटि. अघि त मैले सुनाएको हो. ओके, यो गीत हो मैले सुनाउन खोजेको यहाँहरूलाई. म अलिकति यसलाई अगाडि गरेर, अगाडि त होइन, मैले बिचबाट सुनाएको छु. किन भन्दाखेरि मैले अब अगाडि गीतको बोलबाट सुनाएँ भने त तपाईँहरूले 1 मिनट त नभनौँ तर यो आवरभित्रै बताउनुहुन्छ मलाई.

ओके यही गीत हो. गीत त होइन एक्चुली गजल हो. यो गजल कसले गाउनु भएको मैले प्रश्न यही राखेको छु. गजल कसले गाउनु भएको, सङ्गीत पनि एक्चुली जसले गाउनु भएको उहाँको नै हो. यो यही नै हो मैले राखेको गीत यसपालि.

0: हजुर, यही नै हो. कस्तो खान्छे मलाई आँखाले, हान्छे मलाई आँखाले, राति अकान्तमा एक्लै अघि गीत सुन्दा पनि कस्तो कस्तो है. एनिवे, लास्ट विक हाम्रो यहाँहरूको मेसेजहरू छन् कि हाम्रो. ओके, गुड मर्निङ बहिनी, होप यु आर वेल. पब्लिक होलिडे मनाउन पर्ला भनेको त भारमा नै गयो यसपालि भन्दै हुनुहुन्छ है उहाँले. के भयो दिदी? उहाँले लास्ट टाइम यो हाम्रो कृष्ण चामलिङ दाजुको आन्सर दिनुभएको छ है. कृष्ण चामलिङ दाजुले पुरा मुक्तकमा दिनुभयो, त्यसपछि धनु बहिनीले दिनुभयो, त्यसपछि हाम्रो मनु दिदीको पालो आएको छ. र मनु दिदीले हामीलाई त उहाँलाई यो उहाँले मुक्तकमै उहाँले त आफ्नै भोइसमा पनि पठाउनु भएको छ हामीलाई. र उहाँको मेसेज पनि म सुनाउँछु. उहाँको मेसेज के छ यस्तो छ है, उहाँले भन्नुभएको हाम्रो कृष्ण चामलिङ दाजुलाई.
1: बहिनी गुड मर्निङ, आरामै हुनुहुन्छ होला? मलाई चाहिँ चामलिङ दाजु र धनु बहिनीको जोहारी अथवा दोहोरी भनौँ सुन्दा चाहिँ बडो आनन्द लाग्यो के. अनि त्यही भएर मैले पनि सानो भावना कोर्न मन लाग्यो, अनि कोर्दैछु है उहाँहरूको लागि. जो यस प्रकार छ, चामलिङ दाजु र गुरुङ बहिनीज्यूको दोहोरी सुन्दा बडो मजा लागेर आयो. चामलिङ दाजु र धनु गुरुङ बहिनीको दोहोरी सुन्दा बडो मजा लागेर आयो. हैत राणाज्यू पनि मिसिम कि झैँ लागेर आयो. हैत राणाज्यू पनि मिसिम कि झैँ लागेर आयो. तर कुनको साइड लिने बडो दोधारमा परे. तर कुनको साइड लिने बडो दोधारमा परे. यता दाजुको माया भने उता बहिनीको माया, माया बराबरी. फेरि आ भइरहोस् भनेर चिन्तामा डुबे. आखिरी हाम्रो नै बिएफबिएस क्लबको प्रतिभाशाली होनहार साथीहरू हुन् भनेर मनमा आनन्द र गर्व लागेर आयो. वा वा वा, तारिफ छ दुवैजनालाई. यसरी नै माया, सद्भाव र हजुरहरूको प्रतिभा झाँगिरहोस्, मौली रहोस्. यसरी नै हजुरहरूको माया, सद्भाव झाँगिरहोस्, मौली रहोस्. मेरो तर्फबाट दुवैलाई करोड करोड करोड. थ्याङ्क यू बहिनी, बाई.
0: मनु राणा दिदी लन्डनबाट आउनुभएको, उहाँलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु. हाम्रो कृष्ण चामलिङ दाजुले सुरु गर्नुभएको, आन्सर दिनुभयो धनु बहिनीले पनि, फेरि त्यसपछि मनु राणा दिदीको पालो आयो. अब पालो कसको? कम्पिटिसनै राख्नु पर्ला जस्तो भयो त है. रमाइलो हो यो मुक्तक, यसो लेख्नु होला है त. मुक्तकै लेख्नुपर्छ भन्ने केही छैन, दोहोरी गीतमै दिए पनि हुन्छ. हामी दोहोरी फर्काइदिइहाल्छौँ होइन. एनी वान, कसैले न कसैले दोहोरी गीत धेरै सुन्नुहुन्छ क्यारे यहाँहरूले. मुक्तक पनि दोहोरी गीत, मुक्तक भावना अब कोर्नु उस्तै उस्तै त भने होइन. अब सुरु गर्नुहोस् है त. मै सुरु गरिदिउँ कि क्या हो? ओके, मै सुरु गरिदिउँ है त. फुर्ने भावनालाई फुर्न दिनुहोस् दिदी, मनको चाहनालाई नरोक्नुहोस्. मनु दिदी, फुर्ने भावनालाई फुर्न दिनुहोस् दिदी, मनको चाहनालाई नरोक्नुहोस्. अरे एकचोटे पो त हो नि, एकचोटे पो त बार बारको कहाँ हो र जिन्दगी. अरे एकचोटे पो त बार बारको कहाँ हो र जिन्दगी. त्यसैले भावना होस् या चाहना, मरिलानु के छ र होइन. भावना त्यसैले भावना होस् या चाहना, भकारीमा लुकाई नराख्नुहोस् प्यारी, मरिलानु के छ र छल्काइदिनुहोस् प्यारी. अब पालो तपाईँको.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: सुनसरीको देवानगंज तीन कप्तानगंजमा कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड़ शुरू गरेपछि सेना परिचालन गरिएको छ। भक्तबन्द गाड़ी र अत्याधुनिक हतियार सहित सेना खटिएपछि प्रदर्शनकारी तितरबितर भएको सुनसरीका सीडीओ वासुदेव घिमिरेले जानकारी दिनुभएको छ। बिहानैदेखि सड़कमा उत्रिएको भीड़ले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। नेपाल प्रहरी र सशस्त्रको टोली परिचालन गर्दा पनि भीड़ नियन्त्रण गर्न कठिन भएपछि सेना परिचालन गरिएको उहाँको भनाई छ। सेनाको टोली पुग्नु अघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड़ र आगजनी गरेका थिए। प्रदर्शनकारीले एउटा फार्मेसी, मोटरसाइकल ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड़ गरेर आगो लगाएको प्रहरीको भनाई छ। गैराती हिंसात्मक झडपपछि सुनसरी प्रशासनले आज बिहान 7 बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगंज र देवानगंज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। कर्फ्यू अवज्ञा गर्दै 10 बजेतिर प्रदर्शनकारी सड़कमा उत्रिएका थिए। कप्तानगंज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारीले केही बेरमै तोडफोड़ र आगजनी गरेका हुन्। कप्तानगंज घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा पनि टायर बालेर प्रदर्शन भएको छ। प्रदर्शनका कारण पूर्व पश्चिम राजमार्गमा बिहानैदेखि यातायात बिथोलिएको छ। गैराती दुई समुदाय बीचको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा देवानगंज तीनका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर 9 जना घाइते भएका छन्। सर्वसाधारण र सुरक्षाकर्मी सहित 20 जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको विराटनगरमा उपचार भइरहेको छ। सुनसरी घटनाको छानबिनका लागि सरकारले 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभएको छ। समितिलाई प्रतिवेदन बुझाउन 1 हप्ताभित्र म्याद दिइएको छ। सुनसरी घटनापछि सरकारले केन्द्रीय सुरक्षा समितिको बैठक पनि डाकेको छ। सरकारले आज साँझ 5 बजेका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो। समितिमा गृह सचिव नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि हुन्छन्। म्याग्दीको बेनी तीन भक्किमली चिनिया खेतमा पहिरोमा परेर वृद्धको ज्यान गएको छ। गैराती सुतिरहेको बेला पहिरोले घर पुरिँदा 70 वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिसिनाले जानकारी दिनुभएको छ। धौलागिरी 7 धारापानीको हाडेभीरमा पहिरोमा पुरिएकी 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ।

0: वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सड़क अवरुद्ध भएको प्रहरीले जनाएको छ। आज मुलुकका 23 जिल्लामा बाढ़ीको जोखिम देखिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहुँ र आसपासका जिल्लामा बाढ़ीको जोखिम छ। यस्तै बागलुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ लगायत आसपासका जिल्लाका खोला नदीमा पनि बाढ़ीको जोखिम देखिएको छ। महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल छ। महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। मेची राजमार्ग अवरुद्ध भएको 15 दिन बित्दा पनि मर्मत हुन नसकेपछि इलाम सहित पहाड़ी जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: मेची राजमार्गको राजद्वाली सड़क खण्ड दबिने क्रमसँगै पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएपछि झापादेखि इलाम पाँचथर ताप्लेजुङ जाने र यी जिल्लाबाट झापा हुँदै अन्यत्र जाने सवारी साधन सञ्चालनमा समस्या आएको हो। 15 दिन बित्दा पनि सो सड़क मर्मत हुन नसक्दा र भरपर्दो वैकल्पिक सड़क नहुँदा इलाम सहित पाँचथर र ताप्लेजुङ जिल्लामा खाद्यान्न, ग्यास, डिजेल र पेट्रोलको अभाव हुन थालेको छ। लामो समयसम्म ढुवानीका सवारी साधन सञ्चालन हुन नसक्दा यी जिल्लामा आयात निर्यात ठप्प भएको छ। सवारी आवागमन ठप्प भएपछि यी जिल्लामा उत्पादित दूध तथा कृषिजन्य वस्तु निर्यात हुन नसक्दा खेर जान थालेको छ। होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल,
2: यहाँका किसानहरूले उत्पादन गरेका वस्तुहरू, यहाँका उद्योगहरूले उत्पादन गरेका वस्तुहरूलाई पनि बाहिर निर्यात गर्न सकेका छैनौँ, बाहिरी मान्छेहरूलाई बिक्री गर्न सकेका छैनौँ। हिजोका दिनमा थुप्रै दुग्धजन्य वस्तुहरू कोसेलीको रूपमा जान्थे, यहाँको उत्पादनहरू चाहिँ कोसेलीको रूपमा जान्थे भने पर्यटकहरू जिरो हुँदा ठप्प भएको छ भने किसानले उत्पादन गरेको सागसब्जीहरू पनि अहिले चाहिँ बिग्रेर जाने अवस्था भइसकेका छ।
1: मेची राजमार्गको विकल्प भए पनि विकल्प खोज्ने काम डिभिजन सडक कार्यालय इलाम सहितका सरोकारवाला निकायले गर्न नसक्दा समस्या थप जटिल बन्दै गएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: बीएफबीएस गोर्खा रेडियो हो।

नमस्ते, वेलकम ब्याक, गुड मर्निङ। बिहानको 8:10 गइसकेको छ। हामीले आज राज याख्या अनि भवीन किरातीले गाउनु भएको गीत सुनिरहेका थियौँ अघि समाचार पछिको समयमा। अब चाहिँ आज पत्र पत्रिकाका हेडलाइनहरूतर्फ एकैछिन ध्यान दिन्छौँ। र पत्र पत्रिकामा आज एकदमै धेरै हामीले तस्विर देखेको फ्रान्समा भएको आगलागीको हो। र फ्रान्समा आगलागी एकदमै डेन्जरस तरिकाले अहिले भइरहेको छ, फैलिरहेको छ। फ्रान्समा मात्रै होइन, स्पेनमा पनि हो। र बोर्डो एरियामा चाहिँ फ्रान्स अहिले डेडली वाइल्ड फायर फैलिरहेको छ। र फ्रेन्च अफिसियल्सहरूले चाहिँ त्यहाँ कतिपय एन्टायर सिटी नै इभ्याकुएट गर्ने स्थितिहरू आएको पनि जनाइरहेका छन्। र यो झन्डै क्यापिटल राजधानी पेरिसदेखि 9 माइल पर चाहिँ आगो फैलिरहेको छ अहिले। र अब क्यापिटलमा चाहिँ 270,000 मानिसहरू बसोबास गर्छन् फ्रान्सको राजधानी पेरिसमा, होइन। र अब राजधानीदेखि धेरै टाढा छैन, त्यहाँसम्म फैलिरहेको बोर्डो भन्ने एरियामा, जुन चाहिँ जहाँको चाहिँ वाइन एकदमै पपुलर छ वर्ल्ड वाइड नै, होइन। र त्यही सिटी त्यही ठाउँमा अब आगलागी भएको फैलिँदैछ यो, र यसलाई निभाउने प्रयास भरमगदुर गरिरहेका छन्। र यसमा धेरै मानिस लागिरहेका छन्। अनि यो दक्षिणी इलाकातिर चाहिँ यो अझै फैलिरहेको छ कि, त्यहाँ भएका फार्मर्सहरू भयो, होइन, उनीहरू पनि लागि परेका छन्। त्यहाँ भएका मानिसहरू ब्रिटेनवासीहरूलाई त्यहाँबाट हट्न भनेर भनिएको छ। साउथ वेस्टर्न रिजन एरियाबाट त्यहाँबाट चाहिँ अब हट्न भनेर, होइन, त्यहाँ नजान टुरिस्टहरूलाई नजानेदेखि लिएर त्यहाँ बसोबास गर्ने मानिसहरूलाई पनि हट्न भनेर भनिएको रहेछ। सो यो स्थिति फ्रान्सको त यो एकदमै आकाशै पुरै सुन्ताले रङको भएको कि, त्यो एरिया नै सुन्ताले रङको भएको जुन विभत्सक तस्विर छ त्यो आज पत्र पत्रिकामा देख्छौँ हामी अघिल्लो पेजमा। र फायर फाइटरहरूले पनि एकदमै कोसिस गरिरहेका छन् त्यो डिबाउनको लागि। र स्पेनमा पनि हो आगलागी भएको अहिले, यो एकदमै पानी परेको छैन, यहाँ बेलायतमा मात्रै होइन सुक्खा मौसम अहिले भएको, उता फ्रान्सतिर स्पेनतिर, होइन, युरोपतिर पनि हो। त्यसैले गर्दाखेरि यसको असर चाहिँ एकदमै धेरै ठुलो छ। आग लागि भयो भने चाहिँ यो डेन्जर हुन्छ, त्यसैले गर्दाखेरि यो ध्यान दिनुपर्छ। फ्रान्सतिरको यो तस्विर नै आज छ अघिल्लो पेजमा। र अर्को चाहिँ अब अहिलेका एकदमै ब्रान्ड न्यू मन्त्री प्रधानमन्त्री एन्डी बर्नमले के गर्दै हुनुहुन्छ भन्ने कुराहरू आइरहेका छन् पत्र पत्रिकामा। र यो युथ सिकनेस बेनिफिट जसले अहिले धेरै लिइरहेका छन् यङ मानिसहरू, युवा वर्गहरू, उनीहरू लाई पनि अहिले यो बेनिफिटलाई चाहिँ क्र्याक डाउन गर्ने भनेर भनिएको छ। र अब अहिले यो बेनिफिट वेलफेयर बेनिफिट एकदमै धेरै लिइरहेका छन्। अब युवा वर्गले मात्रै होइन कि, धेरैजनाले लिइरहेका छन्। यो पेन्डेमिक पछि फेरि पेन्डेमिकको लेभलमै फर्किएको छ र धेरै मानिसहरू कामबाट बाहिर निस्किरहेका छन्। कतिपय 6 वर्ष जति पनि भयो, होइन, र यही यसलाई नै हेर्ने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। र अहिले यो फेरि यहाँ टिनेजर्सहरूमा लगायत युवा वर्गहरूमा चाहिँ कतिले चाहिँ काम गरिरहेका छैनन् र न्युरोलोजिकल यो कन्डिसन न्युरो डेभलपमेन्टल कन्डिसन भएको कारणले गर्दाखेरि र मेन्टल हेल्थको कारणले गर्दाखेरि कतिपय युथहरूले झन्डै 16-17 वर्षका 1/3 जति युवाहरू चाहिँ बेनिफिट लिइरहेका छन् रे। र हप्ताको झन्डै 100 पाउन्ड, कतिले चाहिँ 194 पाउन्डसम्मका पनि लिइरहेका रहेछन्। यो चाहिँ उनीहरूको पार्ट टाइम वर्किङ जस्तै भइरहेको छ कि, पार्ट टाइम वर्किङको पैसा जति नै उनीहरूले लिइरहेका छन् अथवा त्योभन्दा कतिको धेरै पनि भइरहेको छ। सो यो कुरालाई चाहिँ अब हेर्ने भनेर भन्नुभएको छ, होइन, प्रधानमन्त्रीले। र यो अहिलेको एउटा जल्दो बल्दो विषय पनि छ पत्र पत्रिकामा। र यस्तै गरिकन अहिले यहाँनिर यो दुईवटा प्रसङ्ग चाहिँ एकदमै जोरदारले आइरहेको, होइन। र अर्को फेरि यहाँनिर कस्तो भने, यहाँको पावर प्लान्टहरूलाई स्विच अफ गर्नुपर्ने अवस्थाहरू पनि आएका छन्, यहाँको नेटवर्कहरूले कोअप गर्न नसकेको कारणले गर्दाखेरि भन्ने प्रसङ्ग पनि आइरहेको छ। जस्तो कस्ट अफ कन्ज्युमर्स जसले चाहिँ विन्ड फार्महरूलाई चाहिँ पे तिरिरहेका छन्, होइन, त्यसलाई अब यसलाई चाहिँ कतिपय चाहिँ टर्बाइनहरू स्टप गर्नुपर्ने अवस्था छ त्यसलाई जेनेरेट गर्न नसकेको कारणले भन्ने कुरा पनि आइरहेको छ। यो नेसनल एनर्जी सिस्टम अपरेटरका अनुसार हो। सो यो प्रसङ्ग पनि आज पत्रिकामा रहेको
हामी देख्न सक्छौँ। र अर्को चाहिँ यहाँनिर अलि बढी उमेर भएका पाका उमेरका पेसेन्टहरूले चाहिँ क्यान्सर क्योरहरू मिस गरिरहेका छन् रे उनीहरूले भन्ने कुरा आएको छ। यङ्गर पेसेन्टहरू यङ्गर बिरामीहरूलाई भन्दाखेरि पनि ओल्डर पिपलहरूले चाहिँ कतिपय यो ट्रिटमेन्टहरू मिस गरिरहेका एक्सेस नभएको अलिक कम एक्सेस भएको भनेर एक्सपर्टहरूले भनिरहेका रहेछन्। र कस्तो भने मिस त भएको साथमा फेरि ट्रिटमेन्ट हजुर ट्रिटमेन्ट पनि कतिले पाइरहेका छन् कतिले पाइरहेका छैनन्। क्यान्सर रिसर्च युकेले चाहिँ कतिले क्यान्सर डायग्नोसिस छिटै भए पनि त्यसको उपचार चाहिँ ढिलो भइरहेको छ भन्ने कुराहरू आएको रहेछ। त्यो प्रसङ्ग पनि आज पत्र पत्रिकामा हामी देख्न सक्छौँ। हजुर यिनै छन् आज खास खास खबरहरू। र अर्को एउटा अर्को प्रसङ्ग पनि त्यही हाम्रो प्रधानमन्त्रीले भन्नुभएको प्रसङ्गसँगै जोडिहाल्न चाहन्छु। यसमा चाहिँ काउन्सिल ट्याक्स र स्टाम्प ड्युटीलाई स्क्र्याप गर्ने भन्ने प्लान चाहिँ गर्दै हुनुहुन्छ है नयाँ प्रधानमन्त्रीले। र यो स्क्र्याप गर्ने भनेर यो नाम चाहिँ स्क्र्याप गरिन्छ तर अर्को रूपमा आउँछ फेरि यो। र यसलाई चाहिँ प्रपर्टी ट्याक्स एन्ड अ ल्यान्ड भ्यालु ट्याक्स भनेर अर्कै तरिकाले चाहिँ यो आउँदैछ। प्रस्ताव चाहिँ प्रस्ताव भन्दा पनि योजनामा छ। र अहिले स्ट्याम्प ड्युटी भनेर जुन लगाइन्छ त्यो चाहिँ बरु यसलाई स्क्र्याप गर्ने र यसलाई चाहिँ अब ल्यान्ड भ्यालु ट्याक्स भनेपछि तपाईँको हाम्रो प्रपर्टी र ल्यान्ड जुन ठाउँमा छ त्यहाँ अनुसारको भ्यालु त्यसको गरेर बल्ल त्यसमा ट्याक्स लगाउने जस्तो कुरा हुँदैछ। सो यो एउटा अर्को प्रसङ्ग हो पत्र पत्रिकाको। यति नै गरौँ आजलाई अनि गीत सुन्नुपर्छ। आउनुहोस् फेरि अर्को एउटा गीत सुनाउँदै अगाडि बढाउँछु यहाँहरूलाई। म गीत त थुप्रै छ गीत सङ्गीतहरू होइन र गीत सङ्गीतका अलावा आज कुराकानी पनि सुन्न सक्नुहुन्छ यहाँहरूले। क्याट्रिकमा कार्यरत रहनुभएको डब्लुटी रोशन गुरुङ उहाँको सुपुत्र छोरा हुनुहुन्छ रोनिक गुरुङ उहाँसँग मैले भेटेको थिएँ र निकै पछि अगाडि नै भेटेको मैले तर कुराकानी चाहिँ आज मात्रै सुनाउने मौका पाएको छु मैले। र अरू अरू बाल बालिकाहरूसँग पनि मैले कुराकानी गरेको छु। यसरी नै तपाईँहरू को आफ्नो नाति नातिनी छोरा छोरीहरूलाई पनि तपाईँ रेडियोमा ल्याउन चाहनुहुन्छ उनीहरूको बोल्ने यो बानीलाई ह्याबिटलाई विकास गर्न चाहनुहुन्छ कन्फिडेन्ट विश्वास आत्मविश्वास उनीहरूको बढाउन चाहनुहुन्छ बोल्ने कन्फिडेन्ट हुन्छ नि होइन त्यो बढाउन चाहनुहुन्छ उनीहरू बोल्नबाट हिचकिचाउँछन् त्यो हिचकिचाहटलाई अथवा उनीहरूको डरलाई हटाउन चाहनुहुन्छ भने यसो कुराकानी गर्नको लागि हामीलाई सम्पर्क गर्नुहोला है त। मेरो छोराछोरीलाई पनि रेडियोमा बोलाउनु पर्यो भनेर तपाईँ भन् हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र उनीहरूसँग हामी कुराकानी गर्छौँ। उनीहरूले कस्तो राम्रो राम्रो भनिरहेका हुन्छन् कि अनेस्टली उनीहरूले चाहिँ आफ्नो मनको कुरा भनिरहेका हुन्छन्। सो एकदम कति चाहिँ उनीहरूले भनेका भावनाहरू हामीले सुन्नु पनि पर्छ बुझ्नु पनि पर्छ। त्यसले गर्दाखेरि एकछिनमा म रोनिकसँग गरेको कुराकानी सुनाउनेछु। अरूसँग पनि मैले थुप्रैसँग गरेको छु हरेक मन्डे यहाँहरूले सुन्न सक्नुहुन्छ। मन्डे मन्डे बालबालिकासँग गरेको कुराकानी सुन्न नभुल्नुहोला। अहिलेलाई पनि गीत सुनाएँ मैले झुम्का भन्दै हुनुहुन्छ सुमन केसी र विद्या तिवारी।

0: BFBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
0: यो बीएफ

0: आहै लहै भन्दै थियो हामीले टेक बिसी अनि प्रीति घिमिरेले गाउनु भएको यो गीत हो. अब समय एकचोटि चेक गरौँ. बिहानको 8:27 गइसकेको छ. अब हाम्रो साना बालबालिकासँगको कुराकानी सुन्ने बेला भएको छ. यति बेला आज क्याट्रिकमा बसोबास गर्नुभएको रोनिक गुरुङसँगको कुराकानी हुन्छ. म सुरु गर्न लागिरहेको छु. मैले उहाँसँग स्विट कुराकानी गरेको छु. आशा गर्छु स्विट मान्नुहुनेछ. मैले स्विट भनेको भए पनि हजुर, तर रोनिकले चाहिँ पक्का स्विट कुराकानी गरेका छन् होइन. रोनिक गुरुङ उनीसँगको कुराकानी क्याट्रिकमा भेटेर, एक्चुअली उनको घरमै भेटेर मेरो कुराकानी भएको थियो र उहाँको बुवाले रोशन गुरुङजीले यो कुराकानी यो मिलाइदिनु भएको थियो मलाई यो व्यवस्था. उहाँप्रति एकदम आभार व्यक्त गर्दै अब रोनिकसँगको कुराकानी सुरु गरौँ है त. हेलो रोनिक, नमस्ते.
1: हेलो, माई नेम इज रोनिक गुरुङ एन्ड आई एम इन इयर 5.
0: यो क्याट्रिकमा आएर इयर 5 तिमी पढ्न थालेको?
1: Yes.
0: कति भयो यहाँ क्याट्रिकमा आएको?
1: Just less than 1 year.
0: हो, योभन्दा अगाडि चाहिँ तिमी कहाँ थियौ?
1: म ब्रुनाईमा थियो.
0: बुवा र मम्मीको नाम भन न, बाबाको नाम भन त.
1: My dad's name is Roshan Gurung and my mom's name is Karuna Gurung.
0: गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा कार्यरत WTO रोशन गुरुङको छोरा हुनुहुन्छ, सुपुत्र हुनुहुन्छ हाम्रो रोनिक गुरुङ, र ब्रुनाईबाट यहाँ आउनु भएको छ सपरिवार. र ब्रुनाईमा चाहिँ उहाँ पढ्नु भएको र अहिले चाहिँ यता क्याट्रिकमा पढ्नुहुन्छ. ब्रुनाईमा तिमी कति वर्ष पढ्यौ स्कुलमा?
1: इयर फोरमा
0: मात्रै पढ्यौ? 1 year हो. अनि यहाँ चाहिँ तिम्रो स्कुल कहाँ हो? ब्रुनाईमा 1 वर्ष बस्यो, यहाँ अब नियरली 1 year हुन लाग्यो होइन. तिमीलाई ब्रुनाईको स्कुल मन पर्यो कि यहाँको स्कुल मन पर्यो?
1: ब्रुनाईको स्कुल.
0: हो, किन?
1: बिकज इट वाज सुपर बिग एन्ड दे ह्याड बेटर प्लेसेस टु प्ले इन एन्ड दे ह्याड डिफरेंट टीचर्स फर डिफरेंट सब्जेक्ट्स व्हिच आई काइन्ड अफ लाइक्ड मोर.
0: तिम्रो क्लासमा कति जना स्टुडेन्ट थियो त ब्रुनाईमा?
1: देयर वाज अराउन्ड 25.
0: अनि हाउ अबाउट हियर?
1: 22.
0: नेपाली साथीहरू छ तिम्रो यहाँको स्कुलमा?
1: There's no Nepali people in my school.
0: ब्रुनाईमा त सबै नेपाली धेरै हुन्थ्यो होला होइन?
1: Yes.
0: अनि उनीहरूसँग कन्ट्याक्टमा हुन्छ तिमी?
1: Sometimes.
0: यहाँ छ कि छैन क्याट्रिकमा?
1: None of them came.
0: Okay. So you miss them, हो साथीहरूलाई?
1: Yeah.
0: अनि डु यु कन्ट्याक्ट? तिमीहरूको त हुन्छ नि आफ्नो कनेक्सन, यो प्ले गर्दाखेरि कम्प्युटरबाट, फोनबाट, भिडियो गेमबाट. आर यु इन कन्ट्याक्ट विथ देम?
1: वेल, आई युज टु बी, बट आई डोन्ट नो वाट ह्यापन्स, बट आई लस्ट एन अकाउन्ट विथ अल अफ देम, सो आई डोन्ट ह्याभ इट एनी मोर. आई एम नट इन कन्ट्याक्ट.
0: आई थिङ्क दे आर लिसनिङ नाउ होइन, सम अफ देम पक्कै पनि. सो डु यु वन्ट टु से समथिङ देन टु देम?
1: हेलो रियन, जेस, निवा, Mirak, Prasan, and Shirosh, and Yomik, how are you doing?
0: ब्रुनाईको साथीहरूको नाम होइन त यो? यहाँ चाहिँ तिम्रो घरमा चाहिँ बाबा हुनुहुन्छ, मम्मी हुनुहुन्छ होइन. अरू को हुनुहुन्छ बाबा र मम्मी? तिमी अनि
1: सिस्टर.
0: हो, लिटल सिस्टर हो तिम्रो यहाँ भएको?
1: यस.
0: लिटल सिस्टरको नाम चाहिँ के हो त?
1: शिवान्सा सारा गुरुङ. She's just 6 months. She's starting to eat.
0: ए हो र, अनि तिमीले लुक आफ्टर गर्छौ बहिनीलाई?
1: या.
0: हो, स्कुलबाट आएपछि चाहिँ उसलाई के गर्छौ तिमीले?
1: Sometimes she's just sleeping most of the time.
0: हो,
1: या.
0: अनि तिमीले कसरी खेलाउँछौ उसलाई? खेलाउन सक्छ सक्दैन?
1: I just carry her and I just read books and bring toys around.
0: Wow. धेरै माया गर्छ होला है बहिनीलाई?
1: Yes.
0: अब तिमीले बहिनीलाई खेलाउँछौ घरमा, अनि स्कुल पनि जान्छौ, घरमा आउँछौ, अनि त्यसपछि घरमा आएपछि चाहिँ के गर्छ तिमीले बहिनीलाई हेर्ने? अनि अरू?
1: I eat, then I watch TV for a bit, then I have tuition class, so I do that. Sometimes I have two. Okay. They're each 45 minutes.
0: के पढ्छौ?
1: Maths, English and science.
0: अनि तिमीलाई मन पर्ने सब्जेक्ट चाहिँ के हो त?
1: Maths.
0: Wow, math mon parcha?
1: Yes.
0: Okay. Ani math mon paraune manche aba ke banne ho ta timi boli parchi? Do you know what you are going to be or want to be?
1: Maybe an officer or a footballer.
0: Wow, football mon parcha timilai?
1: Hajur.
0: Ani janchu club?
1: Yes.
0: Kahile janchu ta football club?
1: On Saturday and Wednesdays.
0: Oh, sab bhanda dherai mon parcha football?
1: Yes.
0: Football pachi ke mon parcha aru?
1: rounders. Sometimes I play cricket too.
0: Okay, Ronika, तिमीलाई एकदमै धेरै धेरै many thank you भन्न चाहन्छु है धेरै धन्यवाद भन्न चाहन्छु मैले धन्यवाद भनेको तिमी बुझ्छ है
1: बुझ्छ नि
0: हो अनि नेपाली लेख्न आउँछ कि आउँदैन त
1: अलिकति
0: वाह नेपाली लेख्न आउँछ तिमीलाई है नाइस तिमीले कहाँ सिक्यौ नेपाली
1: By my mum, and on Tuesday there would be a class, but I don't do it anymore because of tuition.
0: Oh, okay. तिमी त्यही नेपाली क्लास जान्थ्यौ यही क्लबमा Nice. के के लेख्न आउँछ?
1: I know how to write my name and a few sentences, but not always correctly spelled.
0: That's okay. क, ख, ग, घ आउँछ?
1: हजुर.
0: हो कतिसम्म भन्न सक्छ तिमीले?
1: I haven't done it for a long time. क, ख, ग, घ, ङ, छ, छ, ज, ज, ञ, त, ख, द, ध, न, थ, थ, द, ध, अरा, प, फ, ब, भ, म, य, र, ल, व, स, ख, स, ह, छ, त्र, ग्या, ग्या.
0: Well done, Ronik. कस्तो राम्रो भने त तिमीले अनि यु स्टिल रिमेम्बर दोज लेटर्स तिमीले अझै राम्रो भन्दो रहेछ है नेपालीमा यु नो वाट मलाई पनि आउँदैन आई फोर्गट मैले हाफ अफ देम मलाई नै आउँदैन बिर्सिसकेँ क्या सो तिम्रो त मेमोरी एकदम राम्रो रहेछ है वेल डन रोनिक ल अब तिमीलाई थ्याङ्क यू भनेर म छुट्टिन्छु है अनि ड्याडलाई पनि थ्याङ्क यू भन्छु होइन ड्याडले मलाई तिमीसँग भेटाइदिनु भएको नि त होइन ओके नेक्स्ट टाइम तिमी म फेरि यहाँ आउँदाखेरि तिमी ठुलो भइसक्छ है त्यतिखेर चाहिँ फेरि बोल्नुपर्छ ल ओके ल रोनिक थ्याङ्क यू तिमीलाई है
1: वेलकम

0: यो PFBS गोरखा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।
3: गोरखा रेडियो।

आस्था राउतले गाउनु भएको गीत हामीले सुन्यौँ. यसभन्दा अगाडि रोनिक गुरुङसँगको कुराकानी सुन्दै थियौँ. रोनिकलाई के मनपर्छ होइन, फुटबल मनपर्छ, क्रिकेट पनि मनपर्छ, राउन्डर्स पनि मनपर्छ अरे भनेर उहाँले भन्दै हुनुहुन्थ्यो. अनि क ख ग पनि कति राम्रो भन्नुभएको है. यो 26 अक्षर हुन्छ नि नेपाली हजुर, क ख ग ग त्यो उहाँले सब यस्तो मजाले सबै भन्नुभयो. एकदम बिरलै भन्छन् हाम्रा यहाँका बच्चाहरूले चाहिँ. अब नेपालमा त भित्तै कुरा भयो होइन, तर यहाँ चाहिँ नेपाली अलिअलि पढ्छन्, पढ्ने बाहेक अरूले त क ख ग ग त उनीहरूले भन्नै सक्दैनन् होइन. तर रोनिकले यस्तो राम्रोसँग क ख ग पुरा ज्ञासम्मै भनिदिए कि जुन भन्ने बेला हामी समेत कन्फ्युज हुन्छौँ कहिलेकाहीँ, हामी चाहिँ बिर्सेको कारणले कति होइन, तर हुन त बिर्सिँदैन, त्यो रिकल त भइहाल्छ, तर पनि कहिलेकाहीँ भनिहाल्नु भनेर झट्टै भन्दा आउँदैन नि हजुर. कुनै कुनै चाहिँ अरे के अरे भन्ने हुन्छ हो, त्यस्तो धेरै वर्ष पछिको कुरा सम्झिँदाखेरि. तर बच्चाहरूले चाहिँ एकदम उनीहरूको मेमोरी पावर पनि राम्रो हुन्छ र उनीहरूले राम्रोसँग भन्न पनि सक्छन्. जे होस् रोनीको नेपाली पनि राम्रो, इङ्ग्लिस पनि त्यतिकै राम्रो होइन. र अरू बच्चाहरूसँग पनि मैले कुराकानी गरेको छु. सोमबार सोमबारको दिनमा हामी यसरी नै बच्चाहरूसँग कुराकानी गर्छौँ. तपाईँ पनि आफ्नो बच्चालाई यसरी नै भाग लिन होइन को लागि इन्करेज गर्न चाहनुहुन्छ, उनीहरूको त्यो स्पिकिङ पावर पनि बढ्छ कि, त्यसैले गर्दाखेरि उनीहरू कन्फिडेन्ट पनि बढ्छ उनीहरूको, र बोल्ने कला पनि बढ्छ. त्यसैले गर्दाखेरि यसो हामीलाई तपाईँको बच्चालाई पनि बोल्न लगाउनु होला है. त छुट्टी छ अहिले, झन् छुट्टीमा उनीहरू फ्री टाइम पनि छ उनीहरूको, त्यसैले गर्दा फ्रीमा यो फ्री टाइममा चाहिँ रेकर्ड गर्नको लागि इन्करेज गर्नु होला है. एनिवे अब अरू पनि छन्, मैले कुराकानी गरेको छु थुप्रैसँग. मन्डे म सुनाउँदै जान्छु यहाँहरूसँग गरेको सानो बालबालिकासँग गरेको कुराकानी. अब यो समय 8:45 गयो. तपाईँहरूले थुप्रैले मेसेज पठाउनु भएको छ, तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा पनि म गर्न चाहन्छु यतिखेर. अब आज त मिडल्यान्ड नेपाली मेला हो, नेपाली समाज नटिङहामले अर्गनाइज गरेको नटिङहाम सहरमा. तपाईँहरू आज भिजिट गर्न जानुहुनेछ पक्कै पनि. दिउँसो 12 मेलबोर्न पार्क नटिङहाममा सुरु हुन्छ आज. त्यसको तयारीको लागि त्यहाँनिर थुप्रै गइसक्नु भएको छ भोलेन्टियर पनि. रेशम गुरुङ अघि नै हामीलाई उहाँले सम्पर्क गर्नुभएको थियो. रेशम खड्का, माफ गर्नुहोस् है हजुर, रेशम खड्काजी त उतातिर लागिसक्नु भएको छ अघि नै बिहान तयारीमा. र आज त त्यहाँनिर फेरि रनिङ पनि हुन्छ, 500 रन होइन, बिहान दिउँसो बेलुका अलि उमेरका व्यक्ति समूहको छ. तपाईँहरूले त्यहाँ भाग रजिस्टर गराइसक्नु भएको होला. अनि मद्दत समूहको मिटिङ छ 29 भोलि पर्सिको दिनमा सेन्ट मार्क्स हल नर्थ क्याम्प फान्बो. हजुर, 29 भने पर्सि हो, आज 27 पर्यो. पर्सि दिउँसो 2 दिउँसो 4 तपाईँहरूको यो मिटिङ हुन्छ त्यहाँनिर. र यसमा चाहिँ पिसिएसओ दुर्गा थापा, हेम्सार पुलिस विभागबाट उहाँ आउनुहुन्छ. अलरसट र फार्मबर्गमा भएको हालसालैको जुन त्यहाँनिर घटनाहरू भए होइन, तपाईँहरूले त्यहाँनिर विभिन्न लुटिङको घटनाहरू, यो सिनियर सिटिजनहरू, लेडिजहरू, दिदीबहिनीहरू होइन, बुवा आमाहरू, यहाँहरूलाई कतिलाई सताइयो पनि होला. सो यसबारेमा जानकारी लिनको लागि र तपाईँहरू कसरी सुरक्षित रहने हो भन्ने कुरा चाहिँ तपाईँहरूलाई त्यहाँ बताइन्छ. त्यसैले गर्दाखेरि जान नभुल्नु होला, इम्पोर्टेन्ट छ यो तपाईँहरूको लागि. यो 29 हुने भयो कार्यक्रम. र यस्तै गरिकन अरू हेर्दाखेरि यहाँ तपाईँहरूको कार्यक्रम अगस्त महिनाको रावा खोला सेरोफेरोको एनुअल गेट टुगेदर छ 8 गार्थिल कलेजमा हुन्छ है. यो ब्राकनेलमा बिहान 10 बेलुका 10 नै हुन्छ. थप जानकारीको लागि सप्तराज राईज्यू प्रेसिडेन्ट हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्नुहोला, अथवा मन कुमार राई पनि हुनुहुन्छ, उहाँलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ. आरजिआर इन्टेक कप हुँदैछ, यो चाहिँ 1 सर जनमोर ब्यारेक्समा हुन्छ, आरजिआर इन्टेक कप. हजुर, वा यो पनि तपाईँहरूको यो कार्यक्रम हुन्छ. आइसक्रिम भ्यान, बाउन्सी क्यासल, फुड स्टलहरू हुनेछ है त्यहाँ तपाईँहरूको लागि. कपरल नवीन थापालाई सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीको लागि. 1 लमजुङ समाज युकेको पनि अर्को भेटघाट कार्यक्रम छ, यो चाहिँ अल्डरवुड लेजर सेन्टर अल्डरसटमा हुन्छ. त्यहाँनिर आउटडोर स्पोर्ट्सहरू, फुटबल, भलिबल, लेडिज फन गेम, आउटडोर म्युजिकल इन्टरटेनमेन्ट सबै हुँदो रहेछ, इन्टरनल प्रोग्रामहरू पनि हुन्छन्. वाउ, दामी कार्यक्रम छ, इन्जोय गर्न नभुल्नु होला. 1 अर्को कार्यक्रम ओखलढुङ्गा जिल्ला किरात राई समाज युकेको पनि भेला छ. शनिबार 1 फेल्थाम
एसेम्ब्ली हलमा हुन्छ है, यो चाहिँ दिउँसो 12 बजीदेखि हो। र गुल्मी जिल्ला समाज युकेको पनि वार्षिक भेला छ आइतबार 2 अगस्तमा। हजुर, यो चाहिँ उहाँहरूको 18 वार्षिक भेला हो र दामी कार्यक्रम छन् त्यहाँनिर। यहाँहरू सबै त्यही उपस्थितिको लागि यो आग्रह गरेको छ। फेल्थाममा हुन्छ यो भेला यहाँहरूको। 8 अगस्तमा साइमन सेन्ट साइमन चर्च आसफोर्ट केन्टमा दिउँसो 4 बजीदेखि अर्को कार्यक्रम हुँदैछ। यो चाहिँ रुक्साना लिम्बूको एकल कार्यक्रम हो। यसमा यहाँहरू सबै सबैलाई निमन्त्रणा गरिएको छ। 15 अगस्तमा भने समर डिजे धमाका हुँदैछ द फेस बार रेडिङमा, राति 9 बजीदेखि बिहान 4 बजीसम्म नै। 15 पाउन्ड मात्रै टिकट टिकट दर हो। 18 वर्षदेखि माथिकाहरू जान सक्नुहुन्छ आइडी लिएर। र यो चाहिँ तेन्जी पाखरिन्जी अथवा लाखमान पाखरिन्जी उहाँहरूलाई सम्पर्क गर्न नभुल्नुहोला। द फेस बार रेडिङमा हुने यो कार्यक्रम हो। 15 अगस्तमा अर्को कार्यक्रम चाहिँ संखुवा सभा समाज युकेको भेटघाट कार्यक्रम पनि छ एम्पायर हल अल्डरसरमा, बिहान 10 बजेदेखि सुरु हुन्छ। लिगलिग समाज युकेको भेटघाट कार्यक्रम चाहिँ 22 अगस्तमा छ ग्रेन्ड जुनियर स्कुल फानब्रोमा। र यस्तै गरिकन अरू कार्यक्रमहरू चाहिँ के छन् भने तपाईँहरूको यहाँनिर हामीलाई प्राप्त भएका हजुर, र यो चाहिँ कस्तो भने तपाईँहरूको भेटघाट कार्यक्रम नयाँ नयाँ प्राप्त भएका छन् हामीलाई, जसमा यो ओके धराने भेला 5 सेप्टेम्बरमा हुँदैछ है। धराने भेला चाहिँ बिहान 11:30 बजीदेखि फेल्थाममा स्प्रिङ वेस्ट एकाडेमीमा हुन्छ। अनि 29 अगस्तमा खुकुरी च्याम्पियनसिप पनि हुँदो रहेछ। चौतारी रियल इस्टेटले प्रस्तुत गर्ने यो खुकुरी च्याम्पियनसिप 2026 द बिगेस्ट गोल्फ इभेन्ट अफ द इयर भनेर भनिएको छ है। हजुर, यो पनि हुँदैछ। यसमा चाहिँ हजुर अब तपाईँहरूले भाग लिनको लागि रेडी भइसक्नुभयो होला पक्कै पनि। वाटरलु कोर्स शेफिल्ड ओकमा हुन्छ यो शनिबार 29 अगस्तमा। यस्तै गरिकन 16 अगस्तमा प्रतिभा नक्षत्र पनि हुन्छ। नेपाली कल्चर झल्काउनको लागि यो कार्यक्रम अर्को छ। प्रतिभा नक्षत्र रग्बी ग्राउन्ड लन्डनमा हुँदैछ 16 अगस्तमा, बिहान 10 बजीदेखि सुरुवात हुन्छ। टिटवर्थ नेपाली कम्युनिटीको इभेन्ट पनि छ, उहाँहरूको त वाह दसैँ पार्टीको पनि आएछ त कार्यक्रम 17 अगस्तमा सिभिक सेन्टरमा छ है, दिउँसो 3 बजीदेखि नै। र अरू कार्यक्रमहरू 8 अगस्तमा तनहु समाज युकेको वार्षिक भेटघाट कार्यक्रम एल्डरवुड लेजर सेन्टरमा होइन, दिउँसो 12 बजीदेखि। लेडिज तिजको कार्यक्रम पनि आएछ है, 1 RJR लेडिज तिज पार्टी 4 सेप्टेम्बरमा हुँदैछ, सेन्ट्रल कुक हाउसमा हुन्छ। 5 सेप्टेम्बरमा अर्को तिज पार्टी प्यालेस हिमालयन ओएसिसमा हुँदैछ है, यो टिटवर्थमा 4 बजेबाट। सो यिनै कार्यक्रमहरू तपाईँहरूको आउँदैछन्, तिजको कार्यक्रमहरू पनि आएछन् है। लौ त अब छुट्टिनुपर्छ यहाँहरूसँगबाट। अब छुट्टिनुभन्दा अगाडि यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले विभिन्न यहाँनिर मेसेजहरू पठाउनु भएको छ, मेसेजको लागि थ्याङ्क यू। र क्वेसन मैले अघि नै सुरु गरेको छु होइन, यसपालि एउटा गीत छ, त्यो गीत गाउने कलाकार को हुनुहुन्छ, सङ्गीतकार पनि सेम हुनुहुन्छ हजुर, उहाँलाई चिन्नुपर्छ यहाँहरूले भनेर मैले क्वेसन राखेको छु। र यो क्वेसन अलिकति सुनाउनु पर्छ जानुभन्दा अगाडि, अलिकति सुनाऊ है।

वाउ हजुर यो गीत गाउने कलाकारको हुनुहुन्छ अधारमा 12 बजे आउने यो गीत सुन्दाखेरि चाहिँ कस्तो कस्तो मतलब हुन्छ नि अब अधारोमा आँखाले हान्छे बान्छे बा कस्तो डर डर लाग्ने कि गीत सुन्दाखेरि पनि है एनिवे यो गीत गाउने कलाकारको हुनुहुन्छ गजल हो एक्चुअली गीत होइन गजल हो म सुनाउँछु त्यो दिन तपाईँलाई जुन दिन हामी गीत फाइनल गर्छौँ यो छिनफानो गर्छौँ शुक्रबार हो शुक्रबार बिहान 8 बजीसम्म यो गीत गाउने कलाकार र सङ्गीतकार एउटै हुनुहुन्छ क्यारे उहाँको हुनुहुन्छ बस हामीलाई नाम पठाउनुहोस् यति मात्रै हो मेरो सधैँ यसपालिको प्रश्न यही नै हो अब छुटिन्छु यहाँहरू सबैलाई धन्यवाद भन्दै एकमुष्ट रूपमा थ्याङ्क यू मेसेजहरू धेरैजनाको आइरहेको छ अघि पछिल्लो समयमा मनु राणा दिदी होइन अनि दिपेन्द्र प्रजापतिजी आशा दिदी ब्लगर ओके उहाँले मलाई ब्लगर सम्राट मगरको सम्झना गराउनु भएको छ है थ्याङ्क यू धेरै धन्यवाद छ वा आशा दिदी सङ्गतको फल हो कि क्या हो श्रीमानजीको सङ्गतको फल हो भनेर भन्नुभएको छ अघि मेरो सुन्नुभएछ उहाँले मात्रै सुन्नुभएछ हो मैले झन् त्यत्रो तपाईँहरूलाई यहाँ मुक्तक सुनाएको थ्याङ्क यू एनिवे तपाईँहरूको पालो है अब कसले लेख्न चाहनुहुन्छ जवाफ दिन चाहनुहुन्छ हाम्रो ओम थापा काउँछ दाई हरिकला थापा मगर चेम थापा देवबहादुर गुरुङ हुमा लिम्बू मेघ मल्ल गङ्गा थापा टङ्क सेचन ज्ञानु गुरुङ शोभा गुरुङ खेलमती हाङमा आज बल्ल आउनुभएछ है खेमली खेलमती हाङमाजी उहाँ मैले अहिले हेर्नुहोस् न विकडेजमा सुनै पाएछन् ड्युटी धेरै भएको कारणले गर्दाखेरि साथीहरू छुट्टीमा भएर भन्नुहुन्थ्यो आज त बल्ल सुन्न पाएँ भन्नुभएको छ उहाँले दिता राई राणाहाङ लिम्बू धनु गुरुङ बिरबहादुर पुन रेशम खड्का खिमबहादुर गुरुङ झुमबहादुर गुरुङ तारा प्रसाद चेमजुङ विष्णु गुरुङ नितन विशाल यहाँहरू सबैलाई धेरै धन्यवाद आजको कार्यक्रम नमस्ते युकेबाट छुट्टिन्छु मेसेज लेख्नुहुनेहरूको नाम लिएँ होइन तर सुन्नुहुनेहरू पनि धेरै हुनुहुन्छ नि त सुन्नुहुने जतिलाई पनि धेरै धन्यवाद धेरै मायासहित ओके अब भोलि बिहानै भेट्नेछौँ Have a nice day. Namaste. Bye-bye.

0: सुनसरीको दिवानगंज तीन कप्तानगंजमा गए राति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि ज्यान गएको खबर आएको छ। गए राति गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गए राति नै गोली लागेर गम्भीर घाइते भएका ओम मेहताको आज मध्याहतिर उपचार क्रममा मृत्यु भएको देवानगंजकी पालिका उपाध्यक्ष कुमारी विभा यादवले जानकारी दिनुभएको हो। गम्भीर घाइते मेहताको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। यसबारे प्रहरीले स्वतन्त्र पुष्टि गर्न बाँकी छ। अर्का गम्भीर घाइतेको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। गैरातीको घटनामा 9 जना स्थानीयलाई गोली लागेको खबर छ। घटनामा प्रहरी र स्थानीय सहित 20 जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। हामीले सुनसरी घटनाको पछिल्लो अवस्थाबारे सहायक सिडियो पोषण लामिछानेसँग जानकारी लिएका छौँ।
1: बिहान चाहिँ सामान्य अवस्था थियो होइन, अलि पछि चाहिँ अलि अस्तु तोडिँदै गएको छ अलिअलि, अनि सामान्य तोडतोडका घटनाहरू भएको छ। यता राजमार्गमा सामान्य अवरोधहरू भएका छन् होइन, त्यो भएको छ। अहिले
2: अर्को एकजनाको पनि मृत्यु भएको खबर आइसकेको छ नि
1: हजुर, त्यो चाहिँ मसँग मैले अपडेट हुन पाएको छैन। एकजनाको चाहिँ हिजो मृत्यु भएको।
2: अन्य क्षति के कति भएको छ
1: अहिलेसम्म? चाहिँ सवारी साधनहरू, मोटरसाइकलहरू, अनि पसल फर्निचरहरू, सामान्य यो केही क्षति पुगेको छ, बाइक स्कुटी लगायत र केही आगजनीका घटनाको, अनि राजमार्ग ब्लक एक दुई ठाउँमा चाहिँ अवरोध एकजना गरिएको छ।
2: स्थिति नियन्त्रणमा लिन के कति सुरक्षा कर्मी परिचालन गर्नु भएको छ?
1: प्रहरीहरू परिचालन भएको छ, प्रहरी सशस्त्र सेना छ। यो कर्फ्यू आदि कर्फ्यू आदेश भएको ठाउँमा होइन झन्डै 18 बजे पर्याप्त संख्यामा परिचालन गरिएको नेपाल प्रहरीको 5 स्टे सशस्त्र 302 अनि सेनाको 100 जति 965 गरेको छ। अहिले त्यही स्थिति सामान्य बनाउनको लागि सर्वपक्षीय बैठक भइरहेको छ। जिल्ला प्रशासन कार्यालय चाहिँ सभा हालमा सर्वपक्षीय बैठकमा सबैले आफ्नो तर्फबाट शान्ति कायम गर्न, जिल्लामा शान्ति कायम गर्नलाई सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ अनि हामीले विश्वास लिएर छौँ।
2: झडपको न्यू चाहिँ के थियो?
1: यो एउटा यो के अरे शिवालय मेला स्थलमा चाहिँ यो डिजेबाट चर्को हिन्दू भजन बजाएको भनियो, अनि त्यसै मुख्य बजार क्षेत्रमा राखिएको यो मुस्लिम धर्मजनले झन्डा पताका हटाएको 1 महिना अगाडि हटाएको रहेछ होइन, अनि सोही स्थानमा हिजो चाहिँ हिन्दू धर्मजनले झन्डा पत्तालाई राखेको विषयमा चाहिँ हिन्दू र मुस्लिम युवाका दुई समूह बिच चाहिँ विवाद उत्पन्न भएको, त्यसले झडपको स्थिति लिएको।
2: अहिले पनि प्रदर्शन भइरहेछ ठाउँ ठाउँमा?
1: हजुर भइरहेको, अहिले एकदम संयमता साथ सुरक्षा कर्मीहरू परिचालन भएको छ। केही मात्रामा चाहिँ यो कर्फ्यूको उल्लङ्घन भए तापनि सुरक्षा कर्मीहरू एकदम संयमित भएर सुरक्षा कायम राख्न प्रयत्नशील हुनुहुन्छ।
2: पक्राउ पनि परेका छन् कोही
1: छैन? त्यो अहिले म कहाँ छैन।
0: सुनसरीका सहायक सिडियो पोषण लामिछाने। देवानगंज 3 कप्तानगंजमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरू गरेपछि सेना पनि परिचालन गरिएको छ। बख्तरकन्द गाडी र अत्याधुनिक हतियारसहित सेना खटिएपछि प्रदर्शनकारी तितरभितर भएको सिडिओ वासुदेव घिमिरेले जानकारी दिनुभएको छ। बिहानैदेखि सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तना

ग्रस्त बनेको थियो। नेपाल प्रहरी र सशस्त्र टोली परिचालन गर्दा पनि भिड नियन्त्रण गर्न कठिन भएपछि सेना परिचालन गरिएको सिडिएको भनाइ छ। सेनाको टोली पुग्न अघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र आगजनी गरेका थिए। प्रदर्शनकारीले एउटा फार्मेसी, मोटरसाइकल ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरेर आगो लगाएको प्रहरीको भनाइ छ। गैरातीको हिंसात्मक झडकपछि सुनसरी प्रशासनले आज बिहान 7 बजेदेखि हरिनगर गाउँपालिकाको कुस्की, बुटाहा, कप्तानगंज र देवानगंज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। कर्फ्यू अवज्ञा गर्दै 10 बजेतिर प्रदर्शनकारी सड़कमा उत्रिएका थिए। कप्तानगंज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारीले केही बेरमै तोडफोड र आगजनी गरेका हुन्। प्रहरी दमन विरुद्ध भन्दै प्रदर्शन भएको खबर आएको छ। सुनसरी घटनाको छानबिनका लागि सरकारले 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभएको छ। समितिलाई प्रतिवेदन बुझाउन 1 हप्ताभित्रको म्याद दिइएको छ। सुनसरी घटनापछि सरकारले केन्द्रीय सुरक्षा समितिको बैठक पनि डाकेको छ। सरकारले आज साँझ 5 बजेका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो। समितिमा गृह सचिव, नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि हुन्छन्। आजदेखि यातायातका लागि खुला गरिएको नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गमा पहिलो दिन एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाड़ी मात्र चल्न दिइने भएको छ। सुरुङ मार्गको परीक्षण र अरू प्राविधिक प्रक्रिया पूरा भएपछि केही दिनभित्रै सवारी साधनका लागि पनि खुला गरिने नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिनुभएको छ। यो सुरुङ 2688 मिटर लामो छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

Azure, Mayare Sanchar Badola, Kalakar, Onolcha, Rajas Pal Roy, Rashatma, Monica Rai Pani Sathaima, Shabda Sangeet, Asma, Rajasik Pani Racha, Shukha Rai, Kuras Kochain, Sabda. यही गीतबाट आजको कार्यक्रम यानि कि आज सोमबारको कार्यक्रमको सुरुवात भयो. समस्त आदरणीय सुधारु जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, बिएबिएस गोर्खाहरूलाई विभिन्न प्लेटफर्मबाट विभिन्न माध्यमबाट सुन्नुहुन्छ, यहाँलाई स्वागत भन्न चाहन्छु. म सञ्चालक विनोद खड्का. आशा गरौँ यहाँहरूको सप्ताहन्त एकदम राम्रोसँग बित्यो होला, होइन त? अब हामी फेरि वर्किङ डेमा आएका छौँ. पहिलो वर्किङ डे नेपालमा पनि आजकल त पहिला त वर्किङ डे हामी आज भन्छौँ, नेपालमा आइतबार भन्थ्यौँ, तर शनिबार आइतबार अझै पनि बिदा छ. कहिलेसम्म हुने हो त्यो चाहिँ आइसकेको छैन, तर सरकारले यसलाई केही समयको लागि राख्ने प्रयत्न गरेको जस्तो बुझ्छु म. एनिवे, टु डेज विकेन्डले धेरै राम्रो पनि गरेको छ धेरैलाई. कता कता परिवारजनसँग भेटघाट गर्न जाने, रमाइलो गर्ने त्यो पनि मिलेको छ, र आर्थिक गतिविधि र चलायमानको स्थिति छ भनेर सुन्छु. चारैतिर रेस्टुरेन्टहरू, होटेलहरू एकदमै भरिभराउ छन्, किनभने दुई दिनको बिदा अथवा लङ विकेन्ड पऱ्यो भने हामी नेपालमा बसेर पनि रमाइलो गर्न सक्छौँ. काम त आफ्नो ठाउँमा छ, तर दिएको काम समय वर्किङ आवर्सहरू पुराका पुरा एकदमै कटिबद्ध भएर काम गऱ्यो भने दुई दिनको विकेन्ड यानि कि बिदा चाहिँ त्यसलाई चाहिँ जस्टिफाई गर्न सकिन्छ होला जस्तो लाग्छ. तपाईँ के भन्नुहुन्छ? एनिवे, आजको दिनको कुरा त के, साउन महिनाको 11 गते हो, दोस्रो सोमबार आजै हो सुतारु साउन महिनाको. त्यस कारणले चारैतिर फोटोमा हेर्नुहुन्छ, फेसबुकमा हेर्नुहुन्छ भने साउन नै महिनाको दोस्रो सोमबार तीर्थालुहरू, व्रत लिनेहरू, दिदीबहिनीहरू सबै विभिन्न स्थानमा पुगेको, पशुपति मन्दिरदेखि लिएर देशभरिका अन्य मन्दिरतिरको केही फोटो राखेको छु, हेर्नु होला. भने आज असार शुक्ल पक्ष त्रयोदशीको दिन हो. चाडपर्वहरू आज के छ भन्दाखेरि, आजको दिन साउन 11 चाड पर्दो ठ्याक्कै त केही छैन, भोलि भने विश्व हेपिटाइटिस दिवस, साउन 12 गते हेपिटाइटिस. ओके, यसबाट हामी सजग हुनुपर्छ भन्ने कुरा भोलि हामी कुराकानी गरौँला. अन्य कुरा के छन् समाचार त राखिहालौँ, मौसमको कुरा गरौँ. सबभन्दा पहिला समयको कुरा गर्ने गर्दछु. अहिले भर्खरै यहाँले सुनेको यो हाम्रो फ्रिक्वेन्सीको कार्यक्रम यानि कि 105.7 अङ्ग्रेजी सेवा सुन्नुभयो, त्यसपछि यो नेपाली सेवा यानि कि बिएबिएस गोर्खा रेडियोको काठमाडौँको स्वागत सुन्न पाउनुभयो काठमाडौँ भ्यालीमा. तर 24 घन्टा हाम्रो गोर्खा नेटवर्क चाहिँ पोखरा र धरानमा सुन्न पाउनुहुन्छ. गर्दाखेरि उहाँहरूले चाहिँ भर्खरैको कार्यक्रम सुन्नुभयो, नमस्ते युके कार्यक्रम. आशा पुन बहिनीको कार्यक्रमलाई सुन्नुहुन्छ. प्रश्नको जवाफहरू नेपालबाट पनि त्यत्र गइरहेको र पुरस्कृत भएको सुन्न पाउँदा खुसी लाग्छ. पोखरेली श्रोताहरूले पनि हामीलाई 87.7 सुन्नुहुन्छ, तर हाम्रो पुरा नेटवर्क यानि कि त्यो ग्रेडको सुन्न पाउनुहुन्छ. काठमाडौँ भ्याली मात्रै हामी 4 घन्टा हाम्रो नेपाली आउटपुट छ भन्नु पर्यो, किनभने यहाँका हाम्रा ब्रिटिस काउन्टर पार्ट साथीहरूले ब्रिटिस गोर्खाजन नेपालमा भएको र ब्रिटिस एम्बेसीतिर भएकाहरूले चाहिँ अङ्ग्रेजी सेवा सुन्ने उहाँहरूको भनौँ न अब एउटा एक्सेस हो. त्यसले गर्दाखेरि हामी उहाँलाई सेवा पुऱ्याइरहेका छौँ. अहिले नेपालमा ठिक दिनको 1:57 जाँदैछ. तपाईँहरू जहाँ जहाँ बसेर आफ्नै समयमा सुन्नुहुन्छ, गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु. म सञ्चालक विनोद खड्का. आजको दिनको कुरा गरिसके केही समाचार राखिहालौँ यहाँलाई. हेडलाइन्समा सुनसरी घटनापछि गृहमन्त्री सुदन गुरुङ र सुरक्षा प्रमुखहरूमा छलफल भएको छोटो समाचार मैले रातो पार्टीबाट लिएँ. सुनसरीको कप्तानगंजमा हिन्दू र मुस्लिम समुदाय बीच भएको छडपछि गृहमन्त्री सुदन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन्. डीजेको ठूलो आवाज र झण्डा विवादले छडप हुँदा एकजनाको मृत्यु भएको छ. सुरक्षा कर्मीहरूले हवाई फायर गरेका छन् र क्षेत्रमा तनाव छ र कर्फ्यू लागेको कुरा यहाँले सुनिरहनु भएको छ. अन्य खबरहरू के छन् त त्यसतर्फ जाउँ. काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आकस्मिक बाढीको जोखिम छ. बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लाका ससाना नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बहाव बाढीले मध्यम जोखिम आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाएको छ. मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ. आगामी दुई दिन सम्म पनि विभिन्न प्रदेशमा ससाना नदीहरूमा बहाव बढ्ने सम्भावना छ. डिटेलमा तपाईँहरू विभिन्न पत्र पत्रिका गरेर हेर्नुहोला.
नागढुङ्गा सुरुङ मार्गको आज पैचारिक औपचारिक उद्घाटन भयो। स्थानीयले विभिन्न माग राखेर विरोध पनि गरेछन्। होस्, यो बारेमा केही क्षणमा हामी कुराकानी गर्छौँ। चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग आजको उद्घाटन कस्तो भयो र के छ प्रावधानहरू, के विरोध स्थानीयले विभिन्न माग राखेको विरोधलाई कसरी सम्बोधन गर्नुहुन्छ, यी कुराहरू हामी उहाँबाट नै सुनौँ। अन्य खबरहरू के छन् त्यसतर्फ अलिकति समय दिउँ। सुनसरीको झडपको कुराहरू धेरै पत्रपत्रिकाहरूले राखेको छ भने ओलीले प्रचण्डलाई भनेछन् अहिले एकता गर्दा कुरा बिग्रिन्छ कि भनेर रातोपाडी लेख्दछ। छोटकरीमा राखौँ, ओली र प्रचण्डबीच पाँच प्रदेशमा सहकारीको तीन बुधे सम्झौता भएको छ, जसमा एमाले तीन र नेकपाले दुई प्रदेशको नेतृत्व गर्नेछ। विगतको असफल एकतापछि सहकार्यको दिगो पनामा शङ्का छ। नेताहरूले हतार नगरी बिस्तारै अगाडि बढ्नुपर्ने बताएका छन् भन्ने खबर छ। भने विदेशका पनि केही समाचार राखौँ। यी स्थानमा आज भारी वर्षा र भोलि देशभर वर्षाको सम्भावना भनेर बारखरी पनि लेख्दछ, यसलाई जानकारीको रूपमा राखिहालौँ। आज कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना छ। राति गण्डकी लगायतका प्रदेशमा पनि भारी वर्षा हुने देखिन्छ। मनसुनी वायु को प्रभाव रहेको छ। भोलि पनि देशभर वर्षा हुने देखिन्छ भन्ने समाचार छ। अब विदेशतर्फ जाउँ। श्रोताहरू, अमेरिका र इरान तनाव मा विरामसँगै तेलको मूल्यमा भारी गिरावट आएको समाचार राष्ट्रसभाबाट लिए मैले। संयुक्त राज्य अमेरिका र इरान सैन्य तनावमा विरामसँगै युद्ध विराम र रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनबारे वार्ता अघि बढ्ने आशा पलाएको छ। यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कारवाही रोकेको थियो। अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिनुभएको पनि बताउनुभयो। अलि राहत मिलेको कुरा हामीले सुन्यौं। अब सागको पनि कुरा राखौँ न त। साग पुनर्जीवनका लागि मालदिव्सको पहल हामीलाई यसले छुन्छ। सागका देशहरू मध्येमा हामी पर्छौँ। मालदिव्सका राष्ट्रपति मोहम्मद मोइजुले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन यानि कि सागलाई पुनः सक्रिय बनाउन सदस्य राष्ट्रहरूलाई संवाद मार्फत मतभेद अन्त्य गरी सहकारीको नयाँ चरण सुरु गर्न आह्वान गर्नुभएको छ। उहाँले क्षेत्रीय शान्ति स्थायित्व र सहकारीका लागि आवश्यक परे मालदिव्स मध्यस्थताकर्ताको रूपमा अगाडि बढ्ने पनि र तयार रहेको बताउनु भएको छ। इनिसिएटिभ लिनुभएको छ उहाँले भने 8 महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती सवारी भनौँ 8 महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती अन्तर्राष्ट्रिय आन्तरिक स्टेसनमा 8 महिना बिताएको अमेरिकी रुसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड कर्भोचोभ र सर्गेई मिकेव सवार सयुज MS-28 यान प्यारासुट मार्फत जेजकाजनको दक्षिण पूर्वी क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको जानकारी यानि कि समाचार यहाँले सुन्नुभयो। अन्य खबरहरूमा चाहिँ हाम सागको कुरा गरिहाले। आक्रमण रोकेपछि अमेरिका इरान वार्ताको सम्भावना बलियो भन्ने खबर शीर्ष हेडलाइनको रूपमा। इजरायलमा चुनावी प्रतिस्पर्धामा नेतन्याहुलाई आइसेनकोटको चुनौती र कङ्गोमा इबोला संक्रमणमा 3,000 नाग्यो भन्ने खबर अन्य खबर अन्तर्राष्ट्रियगतका छन् श्रोताहरू। अब मौसमले के भन्छ अलिकति काठमाडौँ धरान पोखराले हेर्यौँ। आज काठमाडौँ भ्यालीमा मौसम 29 डिग्री सेल्सियस तापक्रम छ र बदली छ। पुरा दिन दक्षिण पश्चिमी हावा छ 6 किलोमिटर प्रति घण्टाको वेगमा। भने धरानमा आज 41 डिग्री सेल्सियस तापक्रम छ, 42 अधिकतम, न्यूनतम 31 हुने। भोलि पनि 42 हुने एउटा चाहिँ प्रोजेक्सन छ भन्नु पर्यो। पोखरामा आज 30 डिग्री सेल्सियस तापक्रम, 32 अधिकतम, न्यूनतम 26, केही बदली, कहीँ कहीँ कुनै कुनै बेलामा यसो घमाइलो पनि हुने देखाएको छ। यी तपाईँ समाचारहरू शीर्षकहरू र मौसम सम्बन्धी अपडेट काठमाडौँबाट काठमाडौँको सौगात मार्फत यहाँले सुन्दै हुनुहुन्छ भने अब एउटा मिठो गीत सुनाऊ र कार्यक्रममा सबभन्दा पहिला नागढुङ्गा सिस्ने खोला सुनौँ मार्ग औपचारिक रूपमा उद्घाटन भएको बारेमा हामी कुराकानी गर्छौँ केही क्षणमा। चन्द्रगिरी नगरपालिकाका प्रमुख हुनुहुन्छ घनश्याम गिरी, उहाँ तयार भएर बस्नुभएको छ। इन द मेन टाइम यहाँलाई अन्जु पन्त प्रशान्त शिवाकोडीको आवाजको गीत सुनाऊ, साथमा रवि ओड पनि हुनुहुन्छ।

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFPS कुलकर्म रेडियो हो।

0: हजुर, यहाँले दुईटा गीत सुन्नुभयो ब्याक टु ब्याक, अलिलाई खेम सेन्चुरी र चन्द्रकला कुमार गाउँदै हुनुहुन्थ्यो। यस गीतलाई लट्ठै भए म, तर म चाहिँ लट्ठे भएको छैन, किनभने जो व्यक्तिले मलाई समय दिनुभयो उहाँले समय छैन भनेर भन्दाखेरि अलिकति निराश छु भन्नु पर्यो। मेयर साहबलाई फेरि फोन गरेर रेडियो प्रोग्रामलाई समय दिनुभयो, अपोइन्टमेन्ट दिनुभयो, दिस इज नट अन, यो राम्रो तरिका पनि होइन भनेर त भन्नै पर्ला जस्तो भयो। किनभने हजुर नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग औपचारिक रूपमा उद्घाटन भयो, गुड न्युज थियो, गुड न्युज बारेमा उहाँ बोल्न चाहनुहुन्न, आई डोन्ट नो वाइ। एनिवे अगाडि बढौँ त, हाम्रा मित्र हुनुहुन्छ विराटनगरका सम्वाददाता ध्रुव भट्टराई, सुनसरीमा भएको गोलीकाण्ड, दिवानगञ्ज गाउँपालिका तिनमा भएको विवाद अहिले नियन्त्रणमा लिनको लागि प्रहरीले बनाउनप र प्रशासनले कर्फ्यू जारी गरेको छ, नयाँ नयाँ कुराहरू आइरहेका होलान्, त्यो बारेमा अपडेट लिनको लागि त्यहाँ लागिहालौँ। भर्खरै चाहिँ हाम्रो बनाउन सुनसरीका साग सिडियोसँग भीमजीले कुराकानी गर्नुभयो, अब हाम्रो सम्वाददाता ध्रुव भट्टराईजीलाई म कार्यक्रममा ल्याउँछु। ध्रुवजी नमस्ते, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अनि भनिदिनुहोस् अहिलेको स्थिति के छ त, त्यहाँको अपडेट दिइहाल्नुहोस् त पहिला।
1: घटना चाहिँ अहिले भड्किने अवस्था देखिसकेपछि चाहिँ स्थानीय प्रशासनले बिहानैदेखि नै कर्फ्यू लागू गरेको थियो, तर कर्फ्यूलाई पनि उल्लङ्घन गर्दै केही व्यक्तिहरू चाहिँ बाहिर सार्वजनिक भइसकेपछि नेपाली सेना परिचालन गरेको छ। अहिले चाहिँ जुन अवस्था छ त्यो अवस्थालाई नियन्त्रणमा लिनको लागि नेपाली सेनालाई परिचालन गरिएको छ, र अहिले जिल्ला प्रशासनमा चाहिँ सर्वदलीय मिटिङ अगाडि बढिरहेको छ, र यो घटनालाई चाहिँ कसरी अहिले साम्य पार्ने भन्नेको विषयसँग चाहिँ जोडेर अहिले छलफल चलिरहेको छ। र यो घटनामा अहिले मिडियाहरूमा केही मिडियाहरूमा चाहिँ दुईजना मृत्यु हुनेको सङ्ख्या पुग्यो भनेर आइरहेछ, यद्यपि अहिलेसम्म पुष्टि भएको छैन, एकजनाको मृत्यु भएको हो र अरू थपको चाहिँ यहाँ उपचार भइरहेछ विराटनगरकै विभिन्न अस्पतालमा, र उनीहरूको स्वास्थ्य अवस्था चाहिँ सुधार उन्मुख भएको प्रहरीले जानकारी गराएको स्थिति छ।
0: अहिले सेना परिचालित भएपछि के छ स्थिति, पूर्ण रूपमा नियन्त्रण हो कि छिटपुट रूपमा अझै पनि विरोधका आवाजहरू एक अर्का समुदाय समुदाय बीच झडप भएको के छ त?
1: कप्तानगञ्जको घटनाक्रममा चाहिँ सेना परिचालन गरिएको छ, त्यो घटना जहाँबाट चाहिँ समस्या चाहिँ उठान भएको थियो त्यसलाई निस्तेज पार्नको लागि चाहिँ अब थप क्षति नहोस् भनेर सेना परिचालन गरेको छ, र तर जिल्लाका विभिन्न क्षेत्रमा चाहिँ अहिले प्रदर्शनहरू भइरहेको छ, प्रदर्शन हुने क्रम जारी छ, यद्यपि अब केही घन्टा अगाडिको भन्दा चाहिँ अलिकति अहिले चाहिँ प्रदर्शनको कार्य पनि अलिकति नियन्त्रणमा रहेको र अलिक साम्य भएको जस्तो परिस्थिति देखिरहेको छ, तर अहिले नै चाहिँ अब पूर्ण रूपमा चाहिँ नियन्त्रणमा आयो भन्ने स्थिति छैन, ठाउँ ठाउँमा प्रदर्शन गर्ने क्रमहरू चाहिँ अहिले पनि जारी रहेको अवस्था छ।
0: अब यो यसको चुरो कुरो अथवा चाहिँ गढेको कुरा निस्कियो हाल अहिले हिजो अस्ति आएर, खासमा कहिलेदेखि यस्तो भित्री आन्तरिक मनमुटाव भइरहेको रहेछ, त्यो मैले केही बुझ्नु भएको छ?
1: पक्कै पनि अब कप्तानगञ्जको विषयसँग लामो समयदेखि यो विषय चाहिँ अब अलिकति दुई समुदाय बिचमा चाहिँ लामो समयदेखि उहाँहरूमा मनमुटाव भइरहेको र मनमुटावको क्रमले चाहिँ हिजो चाहिँ अब त्यही विषयलाई नै जोडेर चाहिँ हिजोको घटनाको चाहिँ प्रवेश भएको र घटनाले आज मानवीय क्षति समेत भइसकेको स्थिति र विभिन्न ठाउँहरूमा जस्तै अब सुनसरीकै विभिन्न क्षेत्रहरूमा चाहिँ अहिले उग्र रूप लिइरहेको अवस्था र स्थानीय प्रशासनले पहल कदमीमा अहिले समस्यालाई हल गर्नेतर्फ उन्मुख भइरहेको स्थिति छ। यद्यपि अब यो घटनाको क्रम चाहिँ हिजो रातिको भन्ने पनि यो लामो समयदेखि दुई समुदाय बिचमा चाहिँ त्यो खालको मनमुटावको बिच चाहिँ अगाडि बढिरहेको थियो र हिजो चाहिँ विस्फोट भएको त्यो क्रममा चाहिँ जोडिएर विस्फोट भएको भनेर हामीले भन्न सक्छौँ, र त्यहाँ जुन स्थानीय प्रशासनले पनि त्यो कुरालाई पुष्टि गरेको छ र यो लामो समयदेखि यो खालको समस्या थियो र हिजो चाहिँ विस्फोट भयो, घटनाले नयाँ मोड लियो भन्ने कुरा छ।
0: ओके, अब सरकारले अथवा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि कर्फ्यूसम्म पनि तोडेर प्रदर्शन भएको रहेछ भने मतलब यो नियन्त्रण प्रशासनलाई लिन गाह्रो पर्यो, सेना परिचालित भयो, त्यसले गर्दाखेरि यो पहिला नै यो छिटपुट रूपमा दिएको घटनालाई पहिला नै समाधान गरेको भए, निप इन द बट भन्छ अङ्ग्रेजीमा होइन, सुरुमै यसलाई चाहिँ समाधानतिर लागेको भए आज यस्तो स्थिति आउँदैन, दुईजनासम्म मर्यो भनेर आइसकेको छ, गोली लाग्यो भनेर होइन गर्दाखेरि वास्तविकता के हो, अझै पनि के विषयमा उनीहरूको झडप हो, धार्मिक हो कि सामाजिक हो कि के हो त उनीहरूको बिचमा प्रब्लम के हो?
1: खास गरी हेर्दाखेरि चाहिँ यो घटनालाई घटनालाई सूक्ष्म रूपमा अध्ययन गर्दाखेरि चाहिँ घटना चाहिँ अब धर्मसँग जोडेका दुई समुदायको धर्मसँग जोडेको विषयहरू नै देखिन्छ र यो दुई युवाहरू बिचमा जुन विभिन्न दुई धार्मिक आस्था राख्ने युवाहरू बिचमा चाहिँ मनमुटाव भएको देखिन्छ र त्यहीँबाट चाहिँ घटना चाहिँ उठान भएको देखिन्छ। विगतमा पनि उनीहरू बिचमा यस्ता खालका घटना थिए तर सामान्यकरण हुने र त्यसलाई चाहिँ समाधानतर्फ अगाडि बढेको देखिन्छ र यसले स्थानीय प्रशासनले पनि यस विषयमा अथवा पालिकाले पनि यस विषयमा खासै यो समस्यालाई जरो रूपमा चाहिँ लिमिट्यान्न गर्नको लागि चाहिँ त्यहाँसम्म पुगेर छलफल अथवा त्यस्ता खालका कुराहरूलाई चाहिँ समस्यालाई चाहिँ हल गर्नतर्फ चाहिँ अग्रसर भएको देखिँदैन। स्थानीय प्रशासन पनि त्यसमा चुकेको देखिन्छ भने पालिका जुन पालिकालाई यो घटना चाहिँ जानकारी पूर्ण जानकारी भए पनि पालिकाका प्रतिनिधिहरूले यो विषयलाई हल गर्नको लागि समयमै चाहिँ पहल कदम नलिएको देखिन्छ। खास गरी अब दुईजनाको मृत्यु भयो हिजोको घटना भनेर जसरी आइरहेछ अहिले तपाईँले पनि बताइराख्नु भएको छ, खास गरी अहिलेसम्म प्रहरीले पुष्टि गरेको एकजनाको मृत्यु निधन भएको छ र अर्कोजना व्यक्ति जो ओम प्रकाश भनिएको छ, ओम प्रकाश भन्ने व्यक्ति चाहिँ प्रहरीले जुन जिल्ला प्रशासनले घाइतेको सूचीमा राखेको छ उहाँ बिचमा चाहिँ उहाँको नाम देखिँदैन। तसर्थ ओम मेहता भनिएको जुन व्यक्ति हुनुहुन्थ्यो मृत्यु भएको भनिएको र ओम प्रकाश पनि उही व्यक्ति हो र यो चाहिँ व्यक्ति प्रकाश थपिएको कारणले फरक हो कि भन्ने कुराले जुन केही सञ्चार माध्यममा आएका छन् तर व्यक्ति एउटै भएको र घाइतेको सूचीमा पनि नभएको अवस्थामा व्यक्ति उही हो भन्ने कुरा चाहिँ यसले पुष्टि गर्न सक्छ र प्रशासनले पनि अहिले त्यसलाई त्यही आधार मानेर पुष्टि गरिरहेको अवस्था छ।
0: ओके, दुई र एकमा चाहिँ नाम झन्डै झन्डै मिल्दो जुल्दो र तपाईँले भने जस्तो दुई नम्बर एक मात्र पनि हुन सक्ने सम्भावना देखियो होइन त?
1: हामीले हेर्दाखेरि त्यही देखिन्छ। जस्तै अब स्टुडियो कार्यालयबाट घाइतेको सूची जसरी प्रकाशन गरेको छ त्यसमा चाहिँ जो व्यक्ति भन्ने आएको छ उहाँ व्यक्तिको नाम अहिलेसम्म त्यहाँ देखिँदैन, दसजना घाइतेको व्यक्तिको नाममा देखिँदैन र प्रहरीलाई पनि हामीले सोद्धाखेरि प्रहरीले पनि पुष्टि गर्न सकिरहनु भएको छैन यो व्यक्ति मृत्यु भएको विषयलाई चाहिँ।
0: अब नेपालमा यस्तो घटना विरलै हुन्छ, कहिले कहिले हामीले यो धार्मिक चाडपर्वको बेलामा भारतका विभिन्न ठाउँमा भनौँ न बिहार उत्तर प्रदेशदेखि बङ्गालतिर उता गुजराततिर भएको देख्थ्यौँ होइन, एक अर्काले एउटा समुदायले एउटा कुनै भनौँ न प्रोसेसन भनौँ धार्मिक प्रोसेसनलाई आफ्नो ठाउँबाट जान नदिने ढुङ्गामुढा गर्ने देख्थ्यौँ, के देखासिकी हो कि घुसपैट हो कि के हो त, के देख्नुहुन्छ तपाईँहरू स्थानीयहरूले के बुझ्नुहुन्छ? नभए त एउटै ठाउँमा बसेर एउटै क्षेत्रको सुनसरी एउटा कति ठुलो ठाउँ हो र पालिका पालिका बिच गाउँ गाउँ बिचको मेलमिलाप हुनुपर्ने ठाउँमा त्यत्रो वैमनुष्यता किन त, के हो, वाट इज द रियल रिजन?
1: अब अहिले नै हामीले यसलाई अनुमानको आधारमा भन्न सक्ने कुनै पनि त्यस्तो दरिलो आधारहरू देखिँदैन। अब किनभने यो विषय चाहिँ संवेदनशील विषय, धर्मको विषय जहाँ जोडिन्छ धर्मको विषय चाहिँ संवेदनशील हुन्छ र त्यहीँकै स्थानीय युवाहरू बिच नै समस्या चाहिँ उठान भएको देखिन्छ। अब भोटको विषय चाहिँ अहिले यसै भन्न सकिँदैन, जस्तै राज्य संयन्त्रबाट त्यस कुरालाई चाहिँ आधिकारिक रूपमा बाहिर सार्वजनिक नबइन्जेलसम्म यसै भन्न सकिँदैन, त्यसलाई अनुसन्धानको पाटाहरू होलान्, राज्यले आफ्नो तहबाट त्यो गर्ला र स्थानीयहरूले भन्दा पनि अब घुसपैठको विषय चाहिँ अहिलेसम्म त्यहाँ जोडिएको देखिँदैन स्थानीयको भनाइलाई आधार मान्ने हो भने पनि, किनभने समुदायका दुई धर्मसँग जोडिएका युवाहरू बिचको द्वन्द्वले उत्पन्न परिस्थिति देखाउँछ। यद्यपि अब अहिले नै त्यस्तो स्थिति चाहिँ घुसपैठको भनेर भन्न सक्ने स्थिति छैन र विषयवस्तु हेर्दाखेरि चाहिँ दुई धर्म बिचका युवाहरूको आस्थाको विषयमा लामो समयदेखि इगो भएको भनेरै त्यहाँ चाहिँ इगोबाट उत्पन्न यो समस्या हो भनेर भन्न सक्ने स्थिति छ अहिलेसम्मको स्थिति र अरू थप अब घटनाका विषयमा थप कुराहरू बाहिरिँदै जालान् भोलिका दिनमा र अहिलेसम्म चाहिँ त्यही स्थिति देखिन्छ।
0: ओके, उसो भए अहिलेलाई स्थानीय प्रशासन र भनौँ न अब यहाँ समिति पनि गठन भएको जस्तो देखेँ मैले, सुनसरी घटना छानबिन गर्न समिति गठन भएको छ, त्यसले गर्दाखेरि अब मत्थर होला तर पनि यसलाई चाहिँ भनौँ न राम्रोसँग सेटल गरिएन भने फेरि हुन सक्ने सम्भावना हुन्छ नि होइन त?
1: पक्कै पनि यो सुनसरीको घटना, सुनसरीलाई अहिले यो भएको घटना चाहिँ समाधान गर्न सकिएला. यद्यपि हाम्रो अब मुलुकभरि यस्ता संवेदनशील विषयवस्तुसँग जोडिएका, यी धर्मसँग जोडिएका, समाजका यी फरक फरक पाटोसँग जोडिएका विषयवस्तुहरूमा राज्य तहबाट संवेदनशील हुनुपर्ने यो घटनाले पनि पाठ सिकाएको छ र राज्य संयन्त्रले यस विषय यस्ता खालका घटनालाई चाहिँ समयमै समाधान गर्नको लागि चाहिँ अग्रसर हुनुपर्छ. ताकि भएन भने जस्तै सुनसरीको जस्तो विषय उठान भइरहँदाखेरि अब अनदेखा गरिरहँदाखेरि आजको दिनमा जसरी घटना घट्यो एउटा मानवीय क्षति समेत भइसकेको स्थिति छ. भोलि मुलुकका अन्य ठाउँमा पनि यस्ता खालका घटना घट्छन् यो विषयबाट पार चाहिँ राज्य संयन्त्र चाहिँ तीव्रता विषयहरूमा चाहिँ संवेदनशील भएर अगाडि बढ्नुपर्छ भन्ने यसले चाहिँ संकेत गरिरहेको छ र त्यही अनुसार अगाडि बढ्नुपर्ने उपयुक्त पनि अवस्था हो.
0: ओके, अब क्षतिको कुरा गर्दाखेरि एक र दुई वा दुई भन्ने आइरहेको अवस्थामा धनको चाहिँ क्षति कति भयो? जनको क्षति त भइसक्यो, एकजना कन्फर्म भयो होइन. धनको क्षति त कति तोडफोड लुटपाट यही बेलामा हुन्छ होइन, आगजनी हुन्छ, त्यो चाहिँ के देख्नु भएको छ?
1: अहिलेसम्म अब प्रारम्भिक रूपमा अब सडकमा प्रदर्शन गर्ने लगायतका कार्यहरू भएका छन्. सामान्य अब कुनै पसलहरूमा ढुङ्गामुढा भएका भन्नेसम्म घटना बाहिर आएको छ र अब कप्तानगञ्जको जुन घटना भएको केन्द्रमा चाहिँ त्यहाँ चाहिँ निजी घरहरूमा पनि आगजनी गरिएको छ र त्यसको पूर्ण विवरण चाहिँ आइसकेको छैन, क्षतिको विवरण चाहिँ आएको छैन र छिटफुट रूपमा चाहिँ आगजनीका घटना र तोडफोडका घटनाहरू पनि भएका छन्. तर अब यति नै भए भनेर एकिङका साथ यसलाई मूल्याङ्कन गर्न सक्ने अवस्था चाहिँ अहिले प्रहरीले पनि सार्वजनिक गरेका छैन.
0: ओके, अब कर्फ्यू धेरै ठाउँमा लागेको छ, त्यहाँबाट उतातिर बोर्डर पनि नजिक नजिक छ क्या अरे होइन, त्यसले गर्दाखेरि कर्फ्यू कति लामोसम्म जाला जस्तो छ तपाईँको विचारमा?
1: अब यो जुन घटना भयो, घटना अशान्त भइरहेको स्थितिलाई मध्यनजर गरेर कर्फ्यू लगाइएको छ. अब अवस्था अनुकूल पर्दै गयो भने यो कर्फ्यूको समय क्रम चाहिँ घट्दै जाला र सामान्य स्थितिमा फर्किसकेपछि चाहिँ अवस्था फर्किसकेपछि चाहिँ कर्फ्यू हटाएर सामान्य जीवनयापनतर्फ नागरिक अगाडि बढिसकेपछि चाहिँ कर्फ्यू हट्छ होला र स्थिति सामान्यतर्फ उन्मुख हुन्छ होला भन्ने अनुमान गर्न सकिन्छ. र अहिले चाहिँ अब आजकै दिन अहिले तत्कालै चाहिँ अब कर्फ्यू हटिहाल्ला भन्ने स्थिति देखिँदैन, किनभने यदा कदा विभिन्न ठाउँमा अझै पनि अब प्रदर्शनहरू गर्ने कार्यहरू अगाडि भइरहेको कारणले पनि अब सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो कर्फ्यूको समय चाहिँ अलिकति केही समय लम्बिन्छ कि भनेर अनुमान गर्न सकिन्छ.
0: ओके, यो स्थिति लाइक नियन्त्रणमा लिन प्रशासन र सुरक्षा कर्मीहरूको परिचालन भएको बुझियो भने यस्तो ठाउँमा यस्तो बेलामा सामाजिक अभियन्ताहरू दुवै पक्षका होइन हरेक समुदायका अगुवाहरू अगाडि बढ्छन्, उहाँहरूको रोल के छ, उहाँहरूको कन्ट्रिब्युसन के छ सामान्य स्थितिमा ल्याउन, के छ त, के रोल खेलेको पाउनु भएको छ उहाँहरूले?
1: अहिले जिल्ला प्रशासनमा अब सर्वदलीय बैठक बसिरहेको छ र पोलिटिकल पार्टीहरू मुख्यतः पोलिटिकल पार्टीहरू र स्थानीय जुन पालिकाहरू छन् सम्बन्धित पालिकाहरूका प्रतिनिधिहरूसँग बसेर अहिले छलफल भइरहेको छ. अब धर्मगुरुहरूले पनि यतिखेर महत्त्वपूर्ण भूमिका हुन्छ किनभने उनीहरूसँग बढी जोडिएको कारणले उनीहरूको भूमिका पनि हुन्छ. यद्यपि अहिलेसम्म धर्मगुरुहरूले यस विषयमा त्यसरी सार्वजनिक वक्तव्यबाजी गरेको अथवा यसलाई चाहिँ साम्य पार्नको लागि चाहिँ आह्वान गरेको विषय अहिलेसम्म बाहिरिएको छैन. यद्यपि अब त्यो खालको तयारी भइरहेको होला. अब घटना हेर्दाखेरि स्थानीय तहबाट र स्थानीय प्रशासनको तहबाट पोलिटिकल पार्टीहरूको तर्फबाट चाहिँ घटनालाई साम्य बनाउन समाधानको बाटो खोज्नको लागि अहिले छलफल चलिरहेको छ. अन्य समाजका अगुवाहरूले पनि यस विषयमा सामाजिक सञ्जालमा आफ्ना धारणाहरू राखिरहेका छन्, यसलाई चाहिँ तत्काल साम्य बनाएर अगाडि जानुपर्छ भनेर राखिराख्नु भएको छ र सबैले आफ्नो तह र तप्काबाट अहिले यो विषयलाई चाहिँ गम्भीर रूपमा लिएर तत्काल समाधानको बाटोहरू अवलम्बन गर्नुपर्छ भनेर सुझाव सल्लाह दिइराख्नु भएको देखिएको छ.
0: ध्रुवजी, तपाईँहरूले आफ्नो रोल खेल्नु भएको छ एज एज अ मिडिया कर्मी होइन, तपाईँलाई धन्यवाद छ. अपडेट हामीलाई दिँदै गर्नुहोला, यो राम्रोसँग सेटल होस् हाम्रो शुभकामना छ. कसैको ज्यान जानु भएन, धनमालको क्षति हुनु भएन, त्यसले गर्दाखेरि तपाईँहरू पनि सजग रहनुहोला भन्दै मैले तपाईँलाई धन्यवाद दिँदै बिदा लिएँ है त. थ्याङ्क यू सो मच,
1: हस्
0: नमस्कार. ध्रुव भट्टराईजी विराटनगरबाट रिपोर्ट गर्दै सुनसरीको घटना को अपडेट यहाँले हिजोदेखि नै पाइरहनु भएको छ र आज हाम्रै संवाददाता र त्यहाँका सहायक सिडिओ मार्फत पनि हामीले श्रोता बीचमा राख्न सक्यौँ भन्दै एकछिनपछि एउटा नोट आएको छ घनश्याम गिरीजी जो मेयर हुनुहुन्छ चन्द्रगिरी नगरपालिकाको उहाँलाई फेरि कन्ट्याक्ट गर्ने इन्फर्मेसन आएको छ म उहाँलाई कन्ट्याक्ट गर्छु यही हो सुरुङ मार्गको बारेमा नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग उपचारको उद्घाटन भयो त्यो बारेमा गुड न्युज दिउँ तपाईँहरूलाई राजीव थापाको आवाजको गीत छ

0: SBS गोर्खा रेडियो हो।
1: त्यसको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk। BFBS

0: हजुर, विभिन्न गीत सुन्नुभयो यहाँले। हुर्केन ढोङको यो अन्तिम गीत थियो, यानि कि पछिल्लो गीत थियो। सञ्चालक विनोद काठमाडौँको सभात लिएर हजुरको सेवामा छु। देश विदेशमा हामीलाई सुन्नुहुन्छ भने गुड न्युजहरू पनि राख्नुपर्छ। हुन त भर्खर यहाँले सुनसरीको छडप र दुई अहिलेसम्म एक कन्फर्म डेथको कुरा सुन्नुभयो। एकजनाको नाम अलिकति भनौँ न अब कन्फ्युजन रहेछ भने अब हामीले गुड न्युजतिर लागौँ। नागडुङ्गा सिस्ने खोला सुरुङमाको औपचारिक रूपमा उद्घाटन भयो। यो बारेमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ चन्द्रगिरी नगर पालिकाका प्रमुख घनश्याम गिरीजी, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। घनश्याम सर नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर धन्यवाद, हजुर नमस्कार।
0: ल त हजुरको समय मिलेछ, एकदम खुसी लाग्यो गुड न्युज दिँदाखेरि। अब यस्तो प्रकारको सुरुङ मार्ग होइन, नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सायद पहिलो ओकेजन होला उद्घाटन भएर अब सुचारु हुँदैछ। भनिदिनुहोस् आजको उद्घाटन के कस्तो भयो त्यो सुनाइदिनुहोस् न प्लिज। सबभन्दा पहिला
1: एकदमै राम्रो भयो, चन्द्रगिरी नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको एउटा आधुनिक प्रविधियुक्त सुरुङ मार्ग निर्माण हुनु हाम्रो नगरपालिकाको पनि गौरवको कुरा हो। यो राष्ट्रकै गौरवको कुरा हो, तर पनि नगरपालिकामा यो निर्माण भएकोले हामीलाई पनि गौरव लागेको छ। चन्द्रगिरी नगरपालिकामा म 2074 सालमा निर्वाचित भएर आउँदाखेरि सुरु भएको यो अवस्थालाई विभिन्न चरणमा स्थानीय तहबाट हामीले सहजीकरण समन्वय सहकारीका साथ जुन हामीले पहली कदममा जुन साथ र सहयोग पुर्याएका थियौँ, स्थानीय नागरिकहरूको यो मुआवजा वितरण गर्ने क्रममा जुन जटिलता थियो, कठिनता थियो, जुन एकदमै कठिनाई पनि उत्पन्न भएको थियो, 200 रुपियाँभन्दा बढी जग्गा अधिग्रहण गर्नुपर्ने, 60-70 घरहरूको विस्थापित गरेर अधिग्रहण गर्नुपर्ने यो सम्पूर्ण परिस्थितिमा नगरपालिकाले साथ लाग्छ। मलाई नेपालकै सबभन्दा अधिकतम मुआवजा वितरण गरिएको भन्छु म, अधिकतम 57 लाख आनासम्म वितरण गरेर नगरवासीहरूलाई आश्वस्त तुलाएर जुन यो व्यवस्थापन गर्ने क्रममा सुरुको अवस्थादेखि आजसम्मको जुन त्यो कठिनाइहरू पार गर्यो र आज यो जुन सफलता हासिल गरेर सफल भएका छौँ, नेपाल सरकारको जुन एउटा बहु महत्त्वपूर्ण योजना, राष्ट्रको पनि एउटा गौरव योजना जुन सञ्चालन गर्नमा स्थानीय तहले जुन सहजीकरण समन्वय सहकार्य भएको छ, यसबाट आगामी दिनमा अरू स्थानहरूमा नेपालका अरू क्षेत्रहरूमा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका योजनाहरू सञ्चालन गर्न स्थानीय तहबाट यसरी सहजीकरण र समन्वय भयो भने यसरी सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्न सफल भएका छौँ र आज यो सफलता प्राप्त गर्न प्राप्त भएको छ र राष्ट्रले एउटा गौरव इतिहासबाट कायम गर्न सफल भएको छ। आधुनिक सुरुमार्ग निर्माण गरेको छ, यसबाट नेपालको अरू ठाउँहरूमा पनि नेपाली इन्जिनियरहरू नेपाली प्राविधिकहरूले यसको चाहिँ अनुगमन यसको ज्ञानबाट यसको चाहिँ अनुभवबाट अरू ठाउँमा पनि निर्माण गर्न यसले सहज ल्याएको छ। नेपालको पहिलो भएकोले हामीमा पनि धेरै अनुभवहरू थिएन, कन्डिसन आएका खानेपानीका मुहानहरू सुक्नु, त्यसलाई बेलामा पाल के अरे जमिनहरू सर्किनु, घरहरू सर्किनु, बिचबिचमा धेरै ठाउँहरूमा अस्ट्याकहरू आउनु, यी सबै कुराहरूको अनुभव चाहिँ हामीसँग थिएन। तर पनि नेपालकी हाम्रो सम्पूर्ण जनप्रति प्राविधिकहरू नेपाली जनप्रतिहरू सबैको यसले चाहिँ अनुभव हासिल गरे सफलता प्राप्त। हाजमा कम्पनीबाट निर्माण भएको र जाइका जाइकाको तर्फबाट जापान सरकारबाट उपलब्ध भएको अनुदान सहयोगबाट एकदमै महत्त्वपूर्ण ढङ्गबाट जुन सम्पन्न भयो, यो धुनीबेसी नगरपालिकाको सिमानाबाट सुरु हुन्छ, हाम्रो नगरपालिकाको सिमानाबाट सुरु भएर इस पोर्टलमा आइपुग्दाखेरि सम्पूर्ण अवस्था भौतिक पूर्वाधार चाहिँ नगर हाम्रो चन्द्रगिरी नगरपालिका निर्माण भएको छ र यसमा सुरुङ मार्ग मात्रै नेपालको पहिलो प्राविधिक प्रविधियुक्त सुरुङ मार्ग होइन, नेपालकै पहिलो फ्लाइओभर ब्रिज कर्भ्ड फ्लाइओभर ब्रिज पनि हाम्रो नगरपालिका निर्माण भएको छ। यस्तो धारामा बल्ब पुग्दाखेरि जो चाहिँ अन्तिममा यो फ्लाइओभर ब्रिज पनि नगरपालिकामा निर्माण भएको छ। यसरी दुवैतर्फ फ्लाइओभर ब्रिज र सुरुङ मार्ग आधुनिक सुरुङ मार्ग दुवै चाहिँ हाम्रो पालिकामा निर्माण हुँदाखेरि नगरपालिका आदिमकालदेखि काठमाडौँ प्रवेश गर्ने प्रमुख ताकतको रूपमा रहेको नगरपालिकामा सुरुङ मार्गको पनि निर्माण हुँदा नगरपालिकाको परिचय पहिचान र यसको आफ्नो अवस्थालाई एकदमै परिचित गराउन संसारभरि परिचित गर्न एउटा हामीले पनि गौरव गर्ने अवस्था प्राप्त।
0: एक्ज्याक्टली एक्ज्याक्टली, अब यो गर्वको कुरा तपाईँको मात्र होइन सबैको लागि हो भनेर बुझिहाल्यो।
1: नेपाल सरकार र सम्पूर्ण नगरवासी मात्र नभएर देशवासीको पनि एउटा गौरवको कुरा लाग्छ र हिजो पनि आज पनि हामीले नगरपालिकामा यो स्वागत गर्न बसिरहेका छौँ। हिजो पनि सम्पूर्ण नागरिक 77 जिल्लाबाट आउने नागरिकहरूलाई प्रवेश गर्ने प्रमुख नागरिकको रूपमा रहेको नगरपालिका स्वागत
0: मेयर साहब हजुरलाई मैले रोके, धेरै समय छैन, अघि टेलिफोन लागेन, त्यस कारणले गर्दा मैले सोध्नु पर्ने एउटा कुरा सोधिहालौँ यहाँलाई। अब यसले हाम्रो आवागमनमा समय छोट्याउने फाइदा हुने कुराहरू छोट गरे भन्नुहोस् त, कति समय छोटिन्छ
1: यसमा? हामी 16 किलोमिटरभन्दा बढी लामो नौबिसीबाट आइपुग्दाखेरि यो विभिन्न घुम्तीबाट उकालोमा आउनुपर्ने गाह्रो अवस्था थियो, धेरै गाडीहरूलाई धेरै जाम हुने साँगुरो अवस्था थियो भने अब हामी 2-4 मिनटमा नै हामी चाहिँ त्यो 2.5 किलोमिटर सुरुङ मार्ग पार गरेर हामी चाहिँ काठमाडौँ प्रवेश गर्ने अवस्था सृजना भएको छ। यसले चाहिँ दूरीको सङ्ख्या एकदमै घटाएको छ भने यसले चाहिँ जो कठिन अवस्थाबाट पार भएर पहाडी बाटोबाट आउनुपर्ने वातावरणलाई एकदम सहजबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने अवस्था चाहिँ सृजना भएको छ। एउटा महत्त्वपूर्ण मानेका छ भनेर
0: अब बिहानसम्म पनि केही विरोधको आवाज आएको थियो, त्यसलाई मत्थर पारिएछ, पार्नु भएछ, तपाईँलाई थ्याङ्क यू भन्नु पर्यो होइन।
1: हामी खाने पानीको अलिकति अप्ठ्यारो थियो, त्यो हामीले नगरपालिका सहजीकरण गर्छौँ।
0: ज्यू ज्यू ठिकै छ, त्यो अलिअलि टिदिङ प्रब्लम त भइहाल्छ होइन, सुरुवाती बच्चाको 8 महिनामा दाँत आउँदा कति गाह्रो पर्छ होइन त, पुरा दाँत आउन गाह्रै पर्छ। अब मेयर साहबलाई हजुर तपाईँ धेरै बाधा अडचन पार गरेर यो स्टेजमा ल्याउनु भयो, तपाईँहरूको सहभागिताको लागि हामी सबैको तर्फबाट धन्यवाद भन्नुपर्छ। आम नेपालीहरूले ठुलो राहतको सास फेरेका छन् तपाईँकै शब्दलाई मैले चोरे। अब मेयर साहब भनिदिनुहोस्, यहाँ अब यो जुन चाहिँ 3 महिनासम्म परीक्षण काल भनिएको छ, त्यो समयमा

0: आजलाई समय अघिदेखि हाम्रो कन्ट्याक्ट हुन कोसिस गर्दै थियौ, 10-12 मिनट हामीले लुज गर्यौ। एनीवे अरु कुराहरु पछि आउँदै गर्छन्, सुनाउँदै गरौँला। इन्फर्मेसन धेरैलाई दिनुपर्छ, त्यस कारणले रिपिटेड कुरा पनि गर्दै गरौँ न। हजुरको व्यस्त समयमा पनि हामीलाई समय दिनुभयो, थ्याङ्क यू सो मच भन्दै मैले बिदा लिएँ है मेयर साहब।
1: थ्याङ्क यू।
0: मेयर साहब हुनुहुन्थ्यो चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीजी। बडो एक्साइटेड हुनुहुन्छ होइन त, किन नहुने? किनभने यो देशको एक्जेम्पलरी एउटा सुरुङ मार्ग हो, त्यसले गर्दाखेरि हामी सबै एक्साइटेड छौँ भन्दै लागौँ। समाचारतर्फ उहाँलाई धन्यवाद छ।
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
3: सुरुङ मार्ग शिलान्यासको शिलालेख पुनस्थापना गरिने जानकारी दिनुभएको छ। सुरुङ मार्गको शुरूआतपछि मन्त्री लम्सालले आफूहरू इतिहासलाई सम्मान गर्ने मानिस भएको बताउनु भएको हो। 2076 सालमा शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको शिलालेख जानी जानी हटाइएको दावी एमाले नेताहरूले गरेका थिए, तर मन्त्री लम्सालले प्राविधिक कारणले हटाइएको शिलालेख फेरि ठडाइने बताउनु भएको हो। उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले सुरुङ सञ्चालनसँगै यात्राको समय घट्ने तथा ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने विश्वास लिनुभएको छ। सुनसरीको देवानगंज 3 कप्तानगंजमा गैराती प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि ज्यान गएको छ। गैराती गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गैराती नै गोली लागेर गम्भीर घाइते भएका ओम मेहताको आज मध्याहतिर उपचारका क्रममा मृत्यु भएको देवानगंजकी पालिका उपाध्यक्ष कुमारी विभा यादवले जानकारी दिनुभएको हो। गम्भीर घाइते मेहताको विराटनगरको नोबल सेक्सन अस्पतालमा मृत्यु भएको छ। अर्का गम्भीर घाइतेको विराटनगरकी न्युरो अस्पतालमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। घटनामा 9 स्थानीयलाई गोली लागेको खबर छ। घटनामा प्रहरी र स्थानीय सहित 20 बढी घाइते भएको प्रहरीले जनाएको छ। सुनसरी घटना छानबिनका लागि सरकारले 5 समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभएको छ। समितिलाई प्रतिवेदन बुझाउन 1 समय दिइएको छ। सुनसरी घटनापछि सरकारले केन्द्रीय सुरक्षा समिति बैठक पनि डाकेको छ। सरकारले आज साँझ 5 बजेका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो। सुनसरीको देवानगंज 3 कप्तानगंजमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि सेना परिचालन गरिएको छ। बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना खटिएपछि प्रदर्शनकारी तितरबितर भएको सुनसरीका सिडिओ वासुदेव घिमिरेले जानकारी दिनुभएको छ। सड़कमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरी र सशस्त्रको टोली परिचालन गर्दा पनि भिड नियन्त्रण गर्न कठिन भएपछि सेना परिचालन गरिएको उहाँको भनाइ छ। सेनाको टोली पुग्नु अघि नै प्रदर्शनकारीले 5 पसलमा तोडफोड र आगजनी गरेका थिए। प्रदर्शनकारीले एउटा फार्मेसी, मोटरसाइकल ग्यारेज र 3 किराना पसलमा तोडफोड गरेर आगो लगाएको प्रहरीको भनाइ छ। गैरातीको हिंसात्मक झडपपछि सुनसरी प्रशासनले आज बिहान 7 बजेदेखि हरिनगर गाउँपालिकाको खुस्की, भुटाह, कप्तानगंज र देवानगंज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। कर्फ्यू अपेक्षा गर्दै 10 बजेतिर प्रदर्शनकारी सड़कमा उत्रिएका थिए। कप्तानगंज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारीले केही बेरमै तोडफोड र आगजनी गरेका हुन्। गुल्मीको धुरकोट गाउँपालिकाले चीनको झल्को दिने ग्रेट वाल बनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने प्रयास गरेको छ। बुटोलबाट छवि पाण्डेको रिपोर्ट।
4: धुरकोट गाउँपालिकाले धुरकोट रजस्थलको ऐतिहासिक कोट र बोडी कोट जोड्ने गरेर 1 किलोमिटर लामो धुरकोट ग्रेटवाल निर्माण गरेको हो। पालिका उपाध्यक्ष सीतागिरी ग्रेटवाल निर्माण गरेपछि धुरकोटको आकर्षण बढेको र उत्साह थपिएको बताउनु भयो।
5: ग्रेटवाल चाहिँ चाइनाको झल्को दिने खालको बनाएर अलिक फरक खालको भएको भएर कस्तो रहेछ त हेर्न जाम भन्ने अनि हामीसँग सोध्ने कता हो भन्ने अनि हामी आउँदैछौ भन्ने सम्पर्क गर्ने चाहिँ गर्नुहुन्छ धेरै।
4: ग्रेटवाल रहेको धुरकोट छका वडा अध्यक्ष कृष्ण नेपाली पनि धुरकोटको ऐतिहासिक कोत र संग्रहालय, विचित्र गुफा, बुढीकोट लगायतका संरचना निर्माणमा जोड दिएकोले धुरकोट अब पर्यटकीय केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।
6: गेट वाल त ठिकै छ नि, पर्यटकहरूको आगमन बढ्दो अवस्थामा ठिक ठाउँमा छ भन्ने छ सर। अहिले त नयाँ युवा युवतीहरू, विद्यार्थीहरू होइन घुम्न चाहने, देख्न चाहने

0: आइरहनु भएको छ।
1: तर ग्रेट वाल घुम्न आउनेहरूको खाजा नास्ताको व्यवस्थाका लागि त्यहाँ होटल नहुँदा समस्या बने देखिएको छ। संघीय सरकारको सहयोगमा धुर्कोट गाउँपालिकाले 3,13,68,621 रुपियाँको लागतमा निर्माण गरेको हो।
2: काठमाडौँको माइतीघर क्षेत्रमा हुने डुबानको मुख्य कारण ढल प्रणालीको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जल शोषक क्षेत्रको विनाश रहेको सरकारी प्राविधिक प्रतिवेदनले देखाएको छ।
3: प्रतिवेदन अनुसार माइतीघरको ढल प्रणालीमा बोटल नेकिङ समस्या देखिएको छ। माथिल्लो क्षेत्रमा रहेको 90 सेन्टिमिटरको ढल तल्लो भागमा 60 सेन्टिमिटरमा साघुरिँदा पानीको बहाव थेग्न नसकी सड़कमा ओभरफ्लो हुने गरेको छ। टुकुचा खोलाको सतह बढ्दा ढलको पानी उल्टै बस्ती र सड़कतर्फ फर्किने ब्याकफ्लोले पनि डुबान बढ़ाएको प्रतिवेदनमा उल्लेख छ। प्राविधिक टोलीले खुला क्षेत्र मिसिएर ठूला संरचना निर्माण हुँदा प्राकृतिक रूपमा पनि पानी शोषिने प्रक्रिया रोकिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका भवन निर्माणपछि जमिन कंक्रिटले ढाकिँदा सतहमा बग्ने पानी बढेर माइतीघर क्षेत्रमा केन्द्रित भएको निष्कर्ष निकालिएको छ।
2: खबर यति नै, नमस्कार।

विभिन्न गीत सुन्ने क्रममा यहाँले सुमन सरगमको आवाज सुन्नुभयो, साथमा मिलिन राई पनि हुनुहुन्थ्यो। गीत संगीतको कुरा गर्दाखेरि बेलायत त तातेको रहेछ, होइन त वीर वीर गोर्खालीदेखि लिएर धेरै गीत मन्त्र ब्यान्डले गाउनु भएको रहेछ। अस्ति हामीले शुक्रबार नै भन्दै थियौँ कि भव्य कार्यक्रम हुँदैछ, ब्रेभ गोर्खाजुलाई समर्पित गर्दै गीतहरू पनि बच्छन् भनेर भनेको थिएँ काठमाडौँ बसेपछि। त्यस्तै भएछ र मगर सङ्घ मगर एसोसिएसन युकेले आयोजना गरेको यो 25 जुलाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएछ। धनु बहिनीले ब्युटिफुल रकिङ पर्फर्मेन्स बाई मन्त्र ब्यान्ड लाइफ टाइम एक्सपिरियन्स भन्नुभयो। वाह, म जान पाइनँ तर पनि गीत सङ्गीत त हामीले यहीँ बसेपछि इन्जोय गर्छौँ। हेरौँ न त हाम्रा साथीहरूले अपलोड गरेका गीतहरू के बजेछन् त एकछिन।

ओके मोदेना भए पनि त्यहाँको माहौल इन्जोय गरिरहेको छु र आज रिपिटेड 25 तारिकको कुराकानी इभेन्ट आज मैले बिएबिएस गोर्खा रेडियो काठमाडौँबाट फेरि पनि एक झलक सुनाइदिएँ मन्त्र ब्यान्डका साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु एकदमै धनु मैले भने त रकिङ पर्फमेन्स र एउटा मात्रै छ कि अरू पनि छ त्यो चाहिँ थाहा भएन मलाई जे होस् बेलायतको बसाई एकदम सक्सेसफुल होस् हाम्रो शुभकामना तपाईँहरूलाई र धेरै मान्छेले कमेन्ट पठाउनु भएको छ सबैको मैले यसो हेर्दाखेरि ओके सबैले इन्जोय गरेको नै पाएँ मैले र तपाईँहरूलाई पनि धन्यवाद दिँदै म एउटा गीत तपाईँको निम्ति राखौँ त कहाँ गएँ मैले बजाउँछु भने गीत त अघि नै बजिसकेछ जसलाई मलाई ओके मलाई मनपर्ने गीत राखिहाल्नु नि त त्यसपछि कार्यक्रमलाई अगाडि बढाउँ मन्त्र ब्यान्डकै गीत तपाईँहरूलाई नै समर्पित गर्दै सबै श्रोताहरूको लागि पनि र तपाईँहरूको लागि पनि लेट इट गोज़

प्रेयसी मन्त्र ब्यान्डका साथीहरूलाई धन्यवाद भन्दै मैले काठमाडौँबाट बिएबिएस गर्दाखेरि काठमाडौँबाट गीत सुनाएँ र जजले इन्जोय गर्नुभयो र अस्तिको यो कार्यक्रम यहाँले अलो सर्ट मा गएर हेर्नुभयो एकदमै इन्जोयमेन्ट भयो होला भनेर चाहिँ हामीले असहज अन्दाज लाउन सक्छौँ एकदमै कम्फर्टदेखि धेरै चिजको बरसात पो भएको थियो र सबैको मोबाइलमा लाइभ पनि गरेको जस्तो देखेँ मैले एनिवे विभिन्न कार्यक्रमहरू पल्टनमादेखि लिएर अन्य ठाउँमा हुन्छ टु आरसिआर च्याम्पियन कम्पनी कम्पिटिसन पनि कन्क्लुड भयो 24 जुलाईमा टेकलाइन्स बुर्नाईमा कम्पिटिसनको चाहिँ एकदमै लाइभ अपडेट हामीले पाएका छौँ र डी कम्पनी विनर फर्स्ट रनर्स अप सी कम्पनी सेकेन्ड रनर्स अप ए कम्पनी कङ्ग्रेचुलेसन्स भनेर चाहिँ यहाँ चाहिँ प्राइज थाप्दै गरेको मैले देखिरहेको छु र एकदम सेलिब्रेसन पनि छ हाम्रो दाजुभाइहरूको दे हेभ रियली इन्जोयड इट ओके एकदम दाजुभाइहरूको नाचगान चियरिङ दिस इज

0: वाह ओके टीका मनेका भाइहरुलाई बधाई छ हाम्रो ट्वाइसी साहबहरुलाई पनि बधाई छ सम्पूर्ण टिमलाई बधाई छ र अरुहरुले पनि धेरै राम्रो कोसिस गरेको पाइयो चार्ली कम्पनी अल्फा कम्पनी र अन्य कम्पनीलाई पनि कमिसन एकदमै टफ दिनुभएको जस्तो बुझियो भने अब हामी कुराकानीतर्फ जाउँ र आजको मैले पुरानो फेसबुक हेर्दाखेरि विभिन्न कार्यक्रमहरूको भनौँ न अनभेलिङ अफ हाम्रो चुलो पनि देखेँ मैले हाम्रो चुलो मेसिङ हट होइन टुवार्जना बनाएको रहेछ ठक्कर लाइन्समा त्यो पनि बडो राम्रो अनभेलिङ सेरेमनीको पनि फोटो हेर्न पाइयो गर्दाखेरि लट्स अफ एक्टिभिटिज अराउन्ड द वर्ल्ड हामी गोर्खाली जहाँ जान्छौँ हाम्रै कायदामा हाम्रै तरिकामा हामी इन्जोय गर्छौँ भने अब हाम्रा मित्र हुनुहुन्छ चिरङ थापाजी महेन्द्रनगरतिर हुनुहुन्छ उहाँले के अपडेट दिनुहुन्छ सुनिहालौँ चिरङजी नमस्ते स्वागत छ तपाईँलाई
1: नमस्ते विनोदजी नमस्कार
0: नमस्कार नमस्कार
1: हाम्रा हाम्रा आदरणीय श्रोताहरू जो सुन्नुहुन्छ टाढाबाट पनि हाम्रा कुराहरू र हामी सबै जो जानिरहनु भएको छ मेरो धेरै धेरै नमस्कार छ सबै श्रोताहरूमा
0: अब हाम्रो ब्रिगेडको फर्मेट र चाहिँ लोकेसन तपाईँलाई त्यतिको थाहा हुँदैन तर पनि कोही ब्रुनाईमा हुनुहुन्छ युकेमा हुनुहुन्छ फोकलन्ड टापुमा हुनुहुन्छ तपाईँको कुरा सुन्नुहुन्छ यो त ख्याल छ नि होइन तपाईँलाई चित्रानजीको पश्चिम सुदूरपश्चिमका कुराहरू तपाईँले अपडेट दिनुहुन्छ उहाँहरूले आफ्नो गाउँठाउँ नभए पनि कतिको त होला नभए पनि इन्जोय गर्नुहुन्छ होइन र आज चाहिँ के छ तपाईँको मुख्य मुख्य कुरा के छ भनिदिनुहोस् त चित्रानजी
1: मैले त अब के भनेदेखि एउटा यो जब यो धान रोपाई सकिन्छ पहाड तराई चारैतिर खेतीपातीको काम सकिएपछि यो बर्खे बालीको काम सकिएपछि लामो यो मनसुनी वर्षा भइरहेको बेलामा करिब करिब यो भदौ असोजसम्म दसैँ तिहार नाउन्जेलसम्म खेती यो गाउँघरमा सब मानिसहरू चाहिँ बेरोजगार भएर केही काम नभएर अल्प मतलब कि अप्ठ्यारोमा परिरहेको अवस्था हुन्छ यतिखेर अन्न पनि भित्राउन नपाउने अलिकता यो भोक खाद्यान्न सङ्कट हुने बेला पनि यही बेला हो र यति बेला नै अब एउटा जहिले पनि हरेक वर्ष वर्षेनी यति बेला नेपालका सिमानाकाबाट रोजगारी खोज्दै कामको खोजीमा भारत बस्नेहरूको हामी लड्को लागेको देखिन्छौँ कुनै बेला पनि जस्तो सुदूरपश्चिमको दुईवटा प्रमुख नाकाहरूको कुरा गरौँ धनगढीको त्रिनगर नाका भन्छ जो भारतको गौरी फन्टासँग जोडिएको छ त्यस्तै कञ्चनपुरको गड्डाचोकी नाका जो भारतको वनवासासँग जोडिएको छ दिउँसो दुई बजेदेखि अबेर साँझसम्म त्यो गेट बन्द नहुने नहुने बेलासम्म चाहिँ नेपालीहरू एकदमै ठुलो सङ्ख्यामा आफ्ना लाला बाला सहित घर परिवार सबै त्यस्तो लिएर पनि अब जान थालेका छन्। उहिले के हुन्थ्यो भने पहिलेका वर्षहरूमा विगतमा यति मानिस त जान्थे कामको रोजगारीमा खोजीमा कामको खोजीमा जान्थे तर लाला बाला सहित अब जाने कमै हुन्थ्यो र हालका वर्षमा के देखिँदैछ भनेदेखि यो महिलाहरू पनि आफ्ना आफन्तहरूसँग जाने दुई चार महिना चाहिँ उतै भारतका विभिन्न सहरतिर पुगेर कामकाज गरेर कमाएको खर्चले चाहिँ आफ्नो यो दसैँ तिहार धान्ने बाली नाली बिताउने बेलासम्मको जुन अप्ठ्यारो परिस्थिति हुन्छ त्यसको लागि घर खर्च अथवा गुजारा चलाउनुको लागि भए पनि यसरी जान थालेका छन्। त्यो अब केही दिनसम्म करिब करिब यो साउन महिनाभरि नै यसरी भारत पस्नेहरूको ठुलो लड्को देखिएको छ विनोद सर। अहिले यो हाम्रो सीमामा अब यो खास गरी कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूबाट मात्र नभएर तराईका बर्दिया कैलाली कञ्चनपुर दाङ बाँके यो क्षेत्रका थारू समुदायका युवाहरू पनि ठुलो सङ्ख्यामा हामीले यो हरेक वर्ष यो कुराहरू गरिरहेछौँ यो वर्ष पनि उनीहरू भारततिर हालिएका छन्। मौसम त्यति अनुकूल छैन यात्रा गर्नको लागि उनीहरूको जो यो उनीहरूको जो गन्तव्य छ रोजगारी पाउने गन्तव्य छ अब पिथौरागढ अल्मोडा रानीखेत त्यसपछि गएर माथि केदारनाथ जस्तो तीर्थयात्रीहरूलाई बोक्ने ऊ गर्ने उनीहरूका सामानहरू ढुवानी गर्ने त्यहाँ भत्किएको वर्षायाममा भत्किएका चिजहरू सडक बाटोघाटो निर्माण गर्ने निश्चित रूपमा जोखिम छ त्यो ठाउँमा जानलाई त्यो ठाउँमा पुग्नलाई पुगेर पनि काम गर्ने अवधिसम्म हरेक पटक जाने हामीले सुन्छौँ। विगत गत वर्ष पनि केदारनाथमा भएको घटना अर्को ठाउँमा यी विभिन्न घटनाहरू हुन्छन् नेपालीहरू नेपाली कामदारहरू यसमा परेका छन् तर पनि यो क्रम चाहिने यो अथवा नियति नै हो कि राज्यको यो ध्यान नपुग्न सकेको हो कि रोजगारीको अवसरहरू दिन नसकेको कारणबाट गाउँ बस्ती रित्तो हुने गरेर नेपाली कामदारहरू यति बेला भारततिर पसिरहेका छन्।
0: ओके, र अहिले भारतीय टेलिभिजन हेर्दाखेरि जुन ठाउँको तपाईँले बयान गरिदिनुहुन्छ बाटो बिग्रिएको छ, तर तीर्थयात्रीहरू अहिले नै के भन्छ त्यस धामतिर जाने प्रयासमा हुँदा रहेछन्, त्यसमा अलि भनौँ न अब दुःख गर्ने आफ्नो जीविकोपार्जन परिवारलाई धान्नको लागि दुःख गर्ने चाहिँ यही लेबरको रूपमा गएका नेपालीहरूको ठुलो योगदान रहेछ भन्ने कुरा बुझ्छन्। नभए तीर्थयात्रीहरू जान सक्दैनन्, पिठ्यूमा बोकेर डोकोमा बोकेर लान्छन्, उनीहरूलाई देशले सम्मान गरे गरेन थाहा छैन, भारतमा पनि त्यति इज्जत दिएको पाइन्न कहिले कहिले, तपाईँले चाहिँ के देख्नु भएको छ?
1: त्यस्तो खास यिनीहरूले कुनै त्यस्तो राम्रो काम गरे ऊ गरेको भने त्यसको लेखाजोखा नै हुँदैन। कतिसम्म छ भने कति नेपालीहरू भारत पुगे, कति त्यो काममा खटिन्छन्, उनीहरू नभएर त यो बद्रीनाथ केदारनाथ जस्तो माथि चाहिँ यमुनोत्री गङ्गोत्री भन्ने ठाउँ छ जहाँ चाहिँ मुख्य त्यहाँको कामदारहरू भनेकै नेपालीहरू हुन्, तिनीहरूले त्यो उसमा बोकेर लैजानु पर्ने, तिनीहरूको सामानहरू ढुवानी गर्नुपर्ने, तर हालको वर्षमा चाहिँ केही सुधार भयो, सडक बाटो बनेर अथवा हेलिकप्टर सेवा सुरु भएर पनि मानिसहरू आवत जावत गर्न थालेका छन्। तर उहिलेदेखि हेर्ने हो भनेदेखि उनले बोक्नुपर्ने पानीको जर्किनहरूदेखि लिएर सम्पूर्ण चिजहरू बोकेर पुर्याउनु पर्ने, कतिपय ठाउँमा सडक बन्द भयो भने त्यो ठाउँमा बस्नेहरूको व्यवस्था गर्नुपर्ने, सबै नेपाली कामदारहरू सबैभन्दा बढी हुन्छन्। उनीहरू दुःख तकलिफ अथवा बेहोरेर पनि कमाइ राम्रो हुन सक्छ होला, किनभने मेहनत गरेर गर्नुपर्ने काम छ त्यो ठाउँमा, अलि मानिसलाई नै बोक्नुपर्ने, तामदानमा बोक्नुपर्ने भएकोले अब त्यो घोडामा घोडा राखेर घोडा भाडामा लिएर घोडाहरूबाट पनि मानिसहरूलाई चाहिँ तीर्थयात्रा गराउनेमा नेपाली कामदारहरू छन्। त्योभन्दा पनि अरू जस्तो अब यो कुमाउँ र गढवालको क्षेत्र चाहिँ खास गरी नजिकको एउटा सीमावर्ती क्षेत्रमा रहेका यो कामदारहरूको नेपाली कामदारहरूको गन्तव्य हो, तर अब हालका वर्षहरूमा यसमा केही परिवर्तन पनि देखिन थालेको छ विदेशमा, जस्तै युवाहरू नेपाली युवाहरू र खास गरी यो सुदूरपश्चिम कर्णाली भेगका युवाहरू हामी कहाँ चाहिँ खास गरी यो औद्योगिक विकास हुन सकेको छैन। हामी अहिले चाहिँ भैरवातिर अथवा विराटनगरतिर जाने हो भने हरेक 3-4 किलोमिटरको दूरीमा चाहिँ केही न केही उद्योग खुलेको देखिन्छ। बुटवल र भैरवको बिचको करिडोरमा थुप्रै उद्योग धन्दाहरू 5-स्टार होटलहरू खोलेको देखिन्छ। पोखरा सौरा जस्ता ठाउँहरूमा अहिले भनौँ मुक्तिनाथकै कुरा गरौँ, यो पर्यटन व्यवसायहरूमा लागेका मानिसहरूले आफ्नै गाउँठाउँमा रोजगारी पाएको पनि देखिन्छ। तर सुदूरपश्चिम चाहिँ यो अलग थलग परेको छ यो मामलामा, एकदम हामी कहाँ न त औद्योगिक विकास भएको छ न त पर्यटन क्षेत्रको विकास भएको छ, एउटै मात्र विकल्प कुनै रोजगारीको अथवा केही छ भने त्यो जस्तोसुकै परिस्थितिमा होस्, मौसम जस्तै भएको होस्, त्यसबेला चाहिँ रोजगारीको लागि भारत हानिनु भन्दा अरू कुनै उपाय नभएपछि
0: अप्सन छैन
1: परिवारका व्यक्ति
0: खालि एउटा पोइन्ट टु पोन्डर भन्छ कहिले कहिले होइन, यसो घोत्लिएर हेर्ने हो भने बोकाई माग्नेले पुण्य कमाउनु हो कि बोकेर तीर्थयात्रा सम्मानले पुण्य पाउने हो, त भगवान जाने उही भगवान जाने होइन त
1: हजुर।
0: ओके, ल भन्नुहोस्,
1: सीमा नाकामा हेर्दाखेरि त कस्तो देखिन्छ भने अत्यन्त दर्दनाक हृदयस्पर्शी त्यस्तो देखिन्छ कि किनारमा टिका लगाएकै छन्, अनि चाहिँ बिहान घरबाट आएकाहरू जो आफ्नो हतारिएर सीमा पार गर्न लागेको दौडधुप गरेर देखिन्छन्। अब त्यसमा महिलाहरू पनि हालका वर्षमा बाहिर जान थाले, किनभने अब स्कुलै पढाइ छोडेर जान लागेको युवाहरू स्कुलकै ड्रेसमा भारत पस्न लागेको देख्दाखेरि मन असाध्यै खिन्न भएर आउँछ, किनभने त्यो त नेपालको भविष्य हो, भविष्य आफ्नो पढ्ने उमेरमा चाहिँ यसरी भारततिर पसेको छ, त्यो किन पसेको छ भन्ने कुरामा अब 3 तहको सरकार छ, स्थानीय सरकार छ, अब प्रदेश सरकारको, त्यसपछि आएर केन्द्रीय सङ्घीय सरकारको, कसैसँग यो वास्तविक रेकर्ड पनि छैन। के रेकर्ड छैन भनेदेखि कति जान्छन्, कति फर्कन्छन्, उनीहरूको आय के छ, कस्तो छ, घरको अवस्था के छ भन्ने कुरा पनि लेखाजोखा हुँदैन। अब नभएपछि खास गरी अब कर्णालीका दुर्गम भेगबाट, सुदूरपश्चिमका दुर्गम भेगबाट यो भारततिरै नै गएर आफ्नो जीविका चलाउनु पर्ने एउटा नियतिमै लेखेको रहेछ नि भन्ने जस्तो देखिन्छ। सिमानाकामा ओहोरदोहोर गर्नेहरू काठमाडौँबाट आएका व्यक्तिहरू यसो देख्छन् यो के को भिड हो भनेर भन्दाखेरि अचम्म पर्छन्, यो सबै भारतवर्ष भिड हो भन्ने कुरा यो मैले त अब वर्षौँदेखि देखिरहेका छु। हामीलाई के अनौठो नलाग्ला तर पहिलोचोटि देख्ने व्यक्तिले लागि चाहिँ निकै खल्लो लाग्छ देशको
0: अवस्था। मैले आफै पनि देखेँ नैनीतालमा हाम्रा नेपालीहरूले कसरी भारी बोक्दा रहेछन् देखेँ। एनिवे त्यो एउटा अर्कै एउटा अनुसन्धानकै पाटो होला होइन। अब एउटा महत्त्वपूर्ण कुरा त मैले गर्दै हुनु त्यो नछोडौँ होइन। यो चाहिँ निर्णायक वार्ता सोमबार बिहान 10 बजेदेखि निर्णायक वार्ता हुने भनिएको छ गोविन्द केसी डाक्टर साहेबका प्रतिनिधि बीचमा हुँदैछ। यो के भइरहेको छ, उहाँको अनसनको स्थिति के छ भनिदिनुहोस् त।
1: उहाँ चाहिँ अनसनमा हुनुहुन्छ, त्यो अब त्यो सत्याग्रह पनि त्यसलाई भनिएको छ, जुन ठाउँमा उहाँ बस्नुभएको त्यो अनसनमा त्यो कृष्ण मन्दिरको धर्मशालामा त्यहाँ स्थानीय व्यक्तिहरूबाट विरोध भयो। डाक्टर गोविन्द केसी आइसकेपछि अब यो दशरथन स्वास्थ्य विश्वविद्यालयको भविष्य अन्यलमा पर्न सक्छ भन्ने दुई थरीको कुराहरू आयो त्यहाँ। एक थरी चाहिँ होइन, उसले कहिले पनि यो विश्वविद्यालय स्थापनाको विरोध गर्नुभएको छैन, उहाँले त यो थितीको विरोध गरेको हो, कसरी चाहिँ यसमा पदाधिकारीहरूको नियुक्ति हुन्छ, कुन प्रोसेसबाट भएको छ, अनि सरकारले विगतमा गरेका आफ्ना सहमतिहरूलाई पालना गरेको छ छैन भन्ने विषयका कुराहरूमा राख्नुभएको। उहाँको अनसनले कुनै बाधा पुर्याउँदैन भन्ने एक थरी होइन, उहाँ आए कि अब फेरि चाहिँ यो विश्वविद्यालयको काम रुक्छ भन्ने अर्को थरीले गर्दाखेरि त्यहाँ उहाँ बसेको ठाउँको बाहिरबाट अलिकति नाराजुलुस गरिसकेको, स्वास्थ्य पनि अलि खराब भएको अवस्थामा सेती प्रादेशिक अस्पतालमा उहाँलाई भर्ना गरिएको छ र सेती प्रादेशिक अस्पतालकै हाम्रो त्यहाँको मेडिकल सुप्रिन्टेन्डेन्ट हुनुहुन्छ डाक्टर हेमराज पाण्डे, उहाँकै कार्यकक्षमा यो वार्ता भइरहेको छ। वार्ताको लागि स्वास्थ्य सचिव काठमाडौँबाट आउनुभएको छ, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार पनि काठमाडौँबाट आउनुभएको छ, त्यस्तै उता डाक्टर केसीको तर्फबाट पनि एकजना अमृत जयसी भन्ने र एकजना अरू सहयोगीहरू पनि यो वार्तामा बस्नुभएको। हिजो बिहानदेखि भएको 11 बजीदेखि भएको वार्ता त्यो निष्कर्षमा पुग्न नसकेको भन्ने खबर आइरहेको छ, र दोस्रो वार्ता पनि आज हुने भन्ने कुरा हो। सायद त्यो वार्ताबाट पनि कहिले उहाँले राख्नुभएका मागहरूमा केही मागहरू जटिल देखिएको छ र त्यसलाई पुरा गर्न अप्ठ्यारो पर्ने जस्तो कुराहरू आएको छ। यो त वार्ताकारहरूको बिचको कुरा भयो। त्यो बाहेक पनि अब विश्वविद्यालय अब स्वास्थ्य विश्वविद्यालय खुल्न लागेको अवस्थामा निश्चित रूपमा केही अब राजनीतिक दलहरूको अथवा राजनीतिक दलका व्यक्तिहरूको अथवा नवनिर्वाचित स्थानीय सांसदहरूको पनि आफ्नो एउटा केही इन्ट्रेस्टहरू हुनसक्छ त्यसमा बस्ने व्यक्तिहरू त्यो के अरे विश्वविद्यालयका पदाधिकारीहरूमा आफ्नो व्यक्तिहरू राख्ने पनि हुनसक्छ। खास गरी रजिस्ट्रार र उपकुलपतिको नियुक्तिको विषयमा डाक्टर केसीको आपत्ति छ, यो प्रोसेस अनुसार भएन, गलत किसिमले पनि नियुक्ति भएको छ भन्ने कुराहरू भइरहेछ। त्यसैले वार्ता अगाडि बढेको छ। अब मलाई लाग्छ सायद आज साँझसम्म केही टुङ्गो लाग्न सक्छ कि
0: आजसम्म यो सुद्धलार उहाँको कतिवटा हो, कति पटक भइसक्यो यो उहाँले
1: चौबिसौँ पटक भइरहेछ,
0: त्यो पनि एउटा वर्ल्ड रेकर्डै होला जस्तो भयो होइन त।
1: हजुर, यो कैलालीमा दोस्रो पटक हो,
0: दोस्रो पटक
1: डडेलधुरामले बस्नुभयो, कैलालीमा बस्नुभयो, जुम्लामा बस्नुभयो। तर अब मलाई आफूलाई अब हामीले यसो उहाँ मसँग कुरा गर्दै उहाँसँग मैले नै अवसर पाएको थिएँ यसपटक भएन अघिल्लो पटक, अनि सरल कुरा देखिन्छ उहाँको एउटै यो कुरा के छ भने नेपालमा यो स्वास्थ्य संस्थाभित्रको मातियाकरण भयो, यो भित्र जथावादी भयो। हामी विश्वविद्यालय खोल्ने, कलेज खोल्ने, प्रतिष्ठान खोल्ने कुरा गर्छौँ तर त्यसमा आउने व्यक्तिहरू यसलाई सञ्चालन गर्नेहरू व्यक्तिको राम्रो भरोसा भएन, गरिबका विपन्न वर्गका छोराछोरीले सहजै ढङ्गले डक्टर मेडिकल साइन्स पढ्न नपाउने भए उनीहरूको कसरी हुन सक्छ व्यवस्था, त्यो नै आफ्नो चासो भएको भनेर उहाँ बताउनुहुन्छ। तर अब कस्तो छ भनेदेखि मेडिकल कलेज अथवा विश्वविद्यालय खुलिसकेपछि स्थापना भइसकेपछि जुन किसिमले मेडिकल क्षेत्रमा कारोबार गरिरहेका व्यक्तिहरू छन्, धेरै अस्पतालहरू प्राइभेट निजी हस्पिटलहरू खुलेका, निजी नर्सिङ क्याम्पसहरू खुलेका अब यिनीहरूको त केही सामान्य विरोध उनीहरूले के देख्छन् भनेदेखि सरकारले यो सहुलियत गर्न सक्छ विद्यार्थीहरूलाई, हामीले पाउने विद्यार्थीहरू सबै सरकारी मेडिकल कलेजमा पढ्न जाने जान्छन्, भोलि उपचार गर्ने पनि डक्टरहरूबाट केही सहुलियत हुन्छ भन्ने हिसाबबाट पनि अप्रत्यक्ष तवरले भित्रभित्रै केही विरोध गरिरहेको निजी क्षेत्रबाट देखिन्छ। यही विरोधाभासको बिचमै अब यो उहाँको यो लामो यो सत्याग्रह अथवा यो अनसन चलिरहेको छ। हेरौँ अब यो नयाँ सरकार आएको छ, मलाई लाग्छ सम्भवतः यो राष्ट्रिय स्वतन्त्र पार्टीको अथवा बालिन शाह प्राइम मिनिस्टर भएको सरकारसँग यो पहिलो पटक हो उहाँको चाहिँ जो वार्ता हुन लागेको छ। यसभन्दा पहिले विगतका सरकारहरूसँग पटक पटक यसरी उहाँ अनसनमा बसेको एकदम जटिल अवस्था भएपछि वार्ता गरेर सहमति गरेर उहाँको अनसन ब्रेक गरिएको कुराहरू आउँथ्यो, तर त्यति बेलाका भएका सहमति पनि सरकारले कार्यान्वयन नगरेको अवस्थामा अब यो नयाँ सरकार नेपालमा आएको बेलामा यो पहिलो पटक चाहिँ गुल्मी केसीको यो अनसन छ, यो अनसनले के परिणाम ल्याउँछ भन्ने कुरा हामी सबैले अब यो अन्त्यसम्म हेर्नै पर्ने अवस्था छ।
0: ओके, आजलाई यति गरौँ, थ्याङ्क यू सो मच है त।
1: हजुर हस्, नमस्कार सर।
0: नमस्कार चिताङ थापाजी, मैले विदा लिएँ उहाँसँग, भन्दै एउटा मिठो गीत सुनौँ, त्यसपछि अन्य कुराहरू गरौँला। अहिले यो गीत हिन्दी गीत हो, अरिजित सिंहको, तपाईँलाई गीत मनपर्छ, अनि अमाल मलिक पनि साथमा हुनुहुन्छ, गीत सुनौँ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS, गोर्खा रेडियो हो।

0: सुन्नुभयो मिठो गीत यो बेस थापाको आवाजमा। श्रोताहरू, आज हामीले कार्यक्रमको योभन्दा अगाडिको समयमा कुराकानी गर्यौँ, नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग औपचार रूपमा उद्घाटन भयो, यो बारेमा एकदम एक्साइटेड भएर त्यहाँका चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीसँगको कुराकानी प्रत्यक्ष रूपमा थियो। तर कतिलाई थाहा नहोला चुरिया माई सुरुङको बारेमा, कतिलाई थाहा थिएन होला, होइन? अलिकति कथा सुनाइदिउँ। हुन त यो सुरुङ मार्ग पहिलो र अन्तिम हुने छैन भनेको मैले भने कता कता सुने। यस्तो छ एउटा कथा, हामीले बिर्सनु भएन, हाम्रो इतिहासले बिर्सनु भएन, पहिला पहिला गरेका कामहरूलाई नजरअन्दाज गर्नु भएन। कुरा चाहिँ के भने, चुरिया माई सुरुङ मार्ग चाहिँ एकको कथा यस्तो, चुरिया माई सुरुङ नेपालकै पहिलो सडक सुरुङ मार्ग हो, जुन मकवानपुर र बाराको बीचमा चुरिया पहाड काटेर सन् 1917 याद गर्नुहोस्, 1970 निर्माण गरिएको थियो। अहिलेको कुरा होइन श्रोताहरू, ओके, हामी 2026 छौँ अहिले। यसको लम्बाइ 500 मिटर थियो श्रोताहरू, छ पनि अहिले पनि। तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपालका पहिलो इन्जिनियर, सिभिल इन्जिनियर भन्नुपर्छ, दिल्ली जङ थापाको नेतृत्वमा यो सुरुङ बनाउन लगाएका थिए। यसको उद्देश्य अम्लेखगंजदेखि भीमफेरीसम्म घोडागाडी वा र सवारी साधनको यात्रा छोटो र सहज बनाउनु थियो। पछि नयाँ सडक बनेपछि यो सुरुङ प्रयोगमा रहेन, यानि कि यो चाहिँ पृथ्वी राजमार्ग बनेपछि, होइन भनौँ त्रिभुवन राजपथ भन्नुपर्छ, यो बनेपछि यसको प्रयोगमा आएन र मर्मत र अभावको कारण जीर्ण बन्दै गयो। 2072 भूकम्पले केही भाग क्षति पुर्याए पनि यसको प्रवेशद्वार अझै पनि सुरक्षित छ। हाल हेटौडा उपमहानगरपालिका र स्थानीय संरक्षण समितिले यस ऐतिहासिक सम्पदाको संरक्षण गर्ने प्रयास गरिरहेको छ। श्रोताहरू, एकदम छोटोमा भनेको कथा हो यो, मैले यसको लामो कुराहरू पछि कुनै दिन सुनाउला। त्यस कारणले त्यतिखेर निर्माण गरेको ईस्वी सम्वत 1970 निर्माण गरेको यो चुरिया माई सुरुङको बारेमा हामीले बिर्सनु भएन। 500 मिटर लम्बाइ, क्यान इमेजिन, त्यतिखेर के टुल्सहरू थियो होला, के मसिन थियो होला, सबै हातले बनाएका थिए होलान् त्यतिखेरका इन्जिनियर, सिभिल इन्जिनियर डिलेजङ थापाको बारेमा पनि खोजतलास गर्नुपर्छ हामीले। उहाँको सन्ततिहरू हुनुहुन्छ होला, मलाई थाहा भए अनुसार उहाँ चाहिँ ज्ञानेश्वरतिर बस्नुहुन्छ उहाँको परिवार, होइन? त्यसले गर्दाखेरि यस्तो यस्तो कुराहरू हामीले बिर्सनु भएन। फेरि पनि रिमाइन्ड गरौँ, अम्लेखगंजदेखि भीमफेदीसम्मको घोडागाडी र सवारी साधनको यात्रालाई छोटो र सहज बनाउँथ्यो, जुन अहिले हामीले नौबुछेदेखि नागढुङ्गासम्म गरेका छौँ। त्यसलाई चाहिँ हामीले एकदम 4 मिनटमै ल्याउँछौँ भनेर अघि हाम्रो मेयर साहबले भन्नुभयो, मैले पुरानो कुरा सम्झाइदिएँ। त्यतिखेर ठ्याक्कै कुरा मलाई याद आएको भए मेयर साहबलाई यो पनि सुनाउनु हुन्थ्यो, होइन त? एनिवे, अहिले पनि छ, त्यसको फोटो हेर्न चाहनुहुन्छ भने बिएबिएस गोर्खा रेडीको फेसबुकमा आज मैले राखेको छु अलिकति इन्फर्मेसन साथमा। यति जानकारी दिन पाउँदा, पुराना मान्छेहरूले गरेका, हाम्रो अग्रजले गरेको एउटा कामको सम्मान त भयो होला जस्तो लाग्छ मलाई। ओके, अब गीत सुनौ, त्यसपछि समीक्षामा जाउँ। तर आजको दिन विगतका घटनाक्रममा इन्ट्रेस्टिङ थियो होला नि, एउटा दुइटा सुनाउन पाए हुन्थ्यो जस्तो लाग्छ। फेरि मात्रजी आइसक्नु भएको छ होला, तर पनि केही केही जानकारी राखिहाल्यौँ, त्यसपछि हामी समीक्षामा जान्छौँ। नेपालको ऐतिहासिक घटनाक्रमहरू 27 जुलाई, जुन आजको दिन हो, होइन, केही सम्बन्धित के छन् त? 2007 प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमि यहीँबाट सुरु भयो भनिन्छ। राणा शासन अन्त्यतर्फ अघि बढेको समयमा 2007 जनआन्दोलनले नेपालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने आधार तयार गरेको थियो। यस अवधिमा भएका राजनीतिक गतिविधिहरूले नेपालको आधुनिक राजनीतिक इतिहासलाई ठूलो प्रभाव पार्यो। यही बेलाको कुरा हो श्रोताहरू, विक्रम सम्बत 2015 आम निर्वाचनको तयारी काल यही बेला भएको थियो। नेपालको पहिलो आम निर्वाचन 2015 पछि संसदीय बयान सुरु भएको मानिन्छ, त्यो वास्तविकता पनि हो। यस समय आसपासका राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण भूमिका खेल्यो श्रोताहरू। अनि नेपाल भारत सम्बन्ध र कूटनीतिक घटनाक्रम जुलाई महिनामा, यो महिना भन्नुपर्छ, विभिन्न दिनहरूमा नेपाल र भारत बीच कूटनीतिक र व्यापारिक तथा सीमा सम्बन्धी महत्वपूर्ण घटनाहरू भएका थिए, जसले दुई देशको सम्बन्धलाई आकार दिएको छ श्रोताहरू। नेपालमा विभिन्न सांस्कृतिक र धार्मिक परम्परा छ। श्रावण महिनाको महत्व अर्कै छ। श्रावण महिनामा पनि सोमबार, जुन आज हो श्रोताहरू, तीर्थस्थल दर्शन, शिव आराधना लगायतका परम्पराहरू नेपाली समाजको धार्मिक सांस्कृतिक इतिहाससँग जोडेको महत्त्वपूर्ण पक्ष हुन्। साउनको महत्त्व आफ्नै छ, कतिले त हरियो चुरा पनि लाउनुहुन्छ। यति भनौँ र विश्व को परिवेशमा आज 27 जुलाई 2026 के भइरहेका छन् अलिकति मोटामोटी भनिहालौँ। विश्व राजनीति र कुटनीतिमा के भइरहेको छ त? विश्वका विभिन्न क्षेत्रमा राजनीतिक तनाव, सरकारसँग सरकारका निर्णय र कुटनीतिक गतिविधि मुख्य चर्चाका विषय छन्। जस्तै युनाइटेड नेसनले द्वन्द प्रभावित देशहरूमा मानवीय सहायता र शान्ति प्रयासमा ध्यान केन्द्रित अहिले गरिरहेको छ श्रोताहरू। आजको दिन अस्ट्रेलियामा राजनीतिक बस चलेको छ। अस्ट्रेलियामा सङ्घीय राजनीतिक भ्रष्टाचार सम्बन्धी अनुसन्धान र सार्वजनिक सुरक्षाका विषयहरू चर्चामा छन् भने मध्य पूर्व त कुरै नगरौँ भइरहेको छ। गाजा, सिरिया लगायतका द्वन्द्व प्रभावित क्षेत्रमा मानवीय अवस्था र राजनीतिक समाधानका प्रयासहरू र अन्तर्राष्ट्रिय समाचारहरू प्रमुख विषय बनिरहेका छन् श्रोता। कमनवेल्थको गेमको कुरा गर्नै पर्छ। खेलकुदमा 2026 कमनवेल्थ गेमको खेल जारी छ। स्कटल्यान्डमा विभिन्न देशका खेलाडीहरू पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। विश्व खेलकुदमा 2026 ठुला प्रतियोगिता र पूर्वाधार तयारी सम्बन्धी गतिविधिहरू पनि चर्चामा छन् श्रोताहरू। अहिलेलाई यति नै गरौँ। अब भीम आत्रेजी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहाल्नु। भीमजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्कार विनोदजी, धन्यवाद यहाँलाई धेरै धेरै।
0: धेरै दिनको हामी प्रत्यक्ष रूपमा नबसे होइन त?
1: धेरै भयो, अलिकति टाइट भएको कारणले गर्दाखेरि रेकर्ड गरी उत्तर न्युजतिर पनि अल्झिरहेको छु म।
0: हो,
1: त्यही कारणले गर्दाखेरि
0: ल आज एकदम अगाडि वान टु वान कुराकानी गर्दैछौँ। के विषय लिएर आउनु भएको छ
1: आज? सुरुमा चाहिँ पत्र पत्रिकाले मिस गरेको कुराबाट सुरु गरौँ। यता सुनसरीको घटना जुन भयो, यो अलिकति साम्प्रदायिक दङ्गा जस्तो पनि देखिएर छ यहाँनिर देख्दाखेरि चाहिँ विषयवस्तु चाहिँ मलाई अलिकति लागिरहेको भनेको चाहिँ ओडिसा एक्सिडेन्टको कुरा सुन्दाखेरि चाहिँ लगभग एक महिना अगाडि नै यो हुनसक्छ कि भन्ने आभास चाहिँ देखिएर छ, सङ्केत चाहिँ देखिएर छ त्यतिखेर। अन्त त्यति बेला अलिकति साम्य हुन्छ भन्ने स्थितिमै गएको होला, किनभनेदेखि त्यहाँ झन्डा राख्ने कार्यक्रम भइसकेर छ योभन्दा अगाडि। त्यो भइसकेपछि समुदाय स्तरमा चाहिँ पहिला वडासँग नै सहकार्य गरेर झन्डाहरू राखेर छ बाटोमा मुस्लिम समुदायले, अनि पछि त्यो झन्डा हटाउने भन्दाखेरि चाहिँ उनीहरूले अटेरी गरे भनेर कुरा आएको छ अहिले बाहिर आउँदाखेरि, होइन? त्यो भइसकेपछि अर्को समुदायलाई अलिकति रिसुडिया भनौँ न एक हिसाबमा गए राति चाहिँ अब त्यसकै इगो स्वरूप जस्तो पनि देखिन्छ। देखिँदाखेरि चाहिँ बाजा गाजा डिजेसिजी गर्न गएर जानी भनिसके पछाडि मुस्लिम समुदाय अलिकति आकर्षित, त्यहाँ अलिक धेरै नै 50-60 घर नै छ अरे त्यो एरियामा, होइन? त्यो भइसकेपछि अलिकति आकर्षित पनि भएको, भजन सजन गाएर जाँदाखेरि चाहिँ यो धार्मिक सहिष्णुता अलिकति खलबलिने खालको गतिविधिहरू त्यहाँ देखिएर चाहिँ देख्दाखेरि चाहिँ साम्प्रदायिक हिंसा समुदाय बिच नै त्यसरी हिंसा भइसकेपछि पुलिस गइसकेपछि नि स्ट्रिट लाइटहरू नभएको ठाउँ रस्छ जस्तो लाग्थ्यो। हेर्दाखेरि अब पुलिसले अन्धाधुन हान्दियो, त्यहाँ अब गोली चलाइसके पछाडि 8-10 घाइते पनि भएको, पुलिसको गोली लागेर भन्ने कुराहरू पनि आइरहेको छ। आउँदाखेरि चाहिँ अब यो सबै फाइनल त अब भर्खर सरकारले 5 सदस्यीय एउटा समिति गठन गरेको छ त्यो घटनाको अध्ययन गर्नको लागि, दुईजना मर्यो भनेर कुराहरू आइरहेको छ। अहिले आउँदाखेरि चाहिँ सबैको कम्मरमाथि नै गोली लागेको छ भनेर कुरा पनि आइरहेको छ। यहाँनिर चाहिँ अलिकति भन्न खोजेको चाहिँ यो तराई क्षेत्रमा केही समय अगाडि चाहिँ यो पटक पटक दोहोरिने कुरा पनि हो। केही समय अघि जनकपुरको काण्डले गर्दाखेरि उता वीरगन्जतिर पनि देखिराखेको थियो घटनाहरू देखिँदाखेरि, त्यहाँ चाहिँ धार्मिक अगुवाहरूदेखि लिएर गएर स्थानीय लोकल लिडरहरूदेखि सबै जम्मा भएर केही समय पछाडि मत्तर यो अर्थमा हुँदो रहेछ कि त्यहाँ केही समय चाहिँ बिलाउने अनि फेरि त्यो मनमा योहरू चाहिँ देखिराख्ने खालको पनि हुँदो रहेछ, होइन? त्यो कारणले गर्दाखेरि त्यो पहिल्यै आवास भइसके पछाडि यो हुनसक्छ भने त्यो बिउ चाहिँ जहाँनिर जन्म्यो त्यतिखेर नै प्रशासनले अलिकति तदारुकता देखाएर त्यो सर्टेन समयको लागि झन्डा गाडिसके पछाडि त्यो निकाल्न लागेको भएदेखि अथवा त्यहाँको असन्तुष्ट पक्षहरू कोही छ भनेदेखि उनीहरूसँग पनि के छ भनेर अलिकति गरिरहेको भएर अहिले त कस्तो देखियो मलाई लगाइरहेको भनेको चाहिँ सानो अलिकति मान्छेलाई न्यू मात्रै चाहिरहेको छ, झिल्का मात्रै चाहिरहेको छ आइरहेको छ। देख्दाखेरि त्यो मान्छेको मेन्टालिटी नै यस्तो एग्रेसिभ भएर आइरहेको छ कि अब एकजनाले आत्मदाह गर्यो भनेपछि देशैभरि जसरी लहर आइराखेको छ नि, हिजो आज पनि त्यस्तो घटनाहरू भइरहेको छ होइन। हो यस्तो कुराहरू चाहिँ अलिकति मान्छेलाई चाहिँ के यो एग्रेसन भनौँ न, अब त्यो एग्रेसन भने फेरि अतिक्रमण होला होइन, भए पनि त्यो मान्छेको
0: उत्तेजना भइहाल्ने
1: आक्रोशपूर्ण त्यो चाहिँ अहिले पछिल्लो समयमा असाध्यै धेरै देखिरहेको छ, अहिले पनि लाग्यो। किनभनेदेखि जस्तो काठमाडौँमा भदौ 23-24 जयन्ती आन्दोलनको कुरा पनि अलिकति जोडिहालौँ, यहाँनिर कर्फ्यू त लगाएको थियो नि होइन, दिउँसो 1 बजीदेखि कर्फ्यू लगाएको थियो, तर कर्फ्यूको केही अर्थमा भएन, त्यो कर्फ्यूको केही पनि अर्थ भएन। भोलि त भोलिपल्ट त झन् त्यत्रो ठुलो ध्वंस भयो होइन, अघिल्लो दिनको घटनाको कारणले गर्दाखेरि त्यो मान्छेको आक्रोश भनेको चाहिँ अब यहाँ जस्तो प्रहरी परिचालन प्रहरीको हालत त पत्ला भएर गइहाल्यो, सेना भोलिपल्ट राति 10 बजीसम्म नआएको नआउँदाखेरिको स्थिति हामीले देखिहाल्यो होइन, कारागारदेखिको कारागारको कैदीले समेत सबै नियन्त्रणमा लिएर हिँड्ने भनेपछि कहाँसम्म पुगेको थियो त होइन। अब अहिले पनि अब जस्तो बिहान 7 बजीदेखि कर्फ्यू लगाएको थियो, कर्फ्यू लगाइसके पछाडि मान्छेहरूले कर्फ्यू हटेरी गरेर सबै सडकमा निस्के होइन। यहाँ भनेको चाहिँ कस्तो भने कर्फ्यू भने केही पनि होइन, यो बेकार गइजान्छ एउटा जिउ टाइपको, त्यस्तो पनि भइसक्यो कि अहिले भनेको चाहिँ यो शान्ति अमन चयनको कुरा भन्दाखेरि पनि मान्छेले चाहिँ सबै कुरालाई हटेरी, अब अहिले चाहिँ सेना सडकमा बाहिर निस्किसके पछाडि ठुला गाडीहरू लिएर निस्किसके पछाडि चाहिँ अलिकति मान्छे डराएको भनेर आइरहेको छ।
0: प्रहरीले पनि समयमा परिचालित गरेको त्यसको मतलब हुँदो रहेछ
1: होइन,
0: नभए असल जस्तो 24 गतेको 10 बजेपछिको के मतलब आयो त होइन, अर्थै छैन,
1: सबै सिद्धिसकेपछि त्यही भएर भने कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो
0: होइन,
1: अब त्यो अर्थ सबै सिद्धिसके पछाडि।
0: अनि तपाईँले अघि भन अहिले त हामीले कुरा चाहिँ पुरै सुनसरी कुरा भइरहेछ, यस्तो दङ्गा चाहिँ बेला बेलामा देखेको चाहिँ परासी र नवलपरासी र चाहिँ नेपालकोमा हो, त्यहाँ चाहिँ के देखिन्छ भने सामाजिक अभियन्ताहरू र चाहिँ अगुवाहरू र धार्मिक नेताहरू गएर एकअर्काको चाडपर्वमा गएर इन्जोय गरिदिने के कति राम्रो छ, त्यसले गर्दाखेरि अलिकति मत्थर चाहिँ हुन्छ, त्यसले इक्जाम्पल पनि देखाउँछ होइन, त्यो चाहिँ राम्रो छ। यहाँ चाहिँ किन नभएको होला, मैले आज ध्रुव भट्टराईजीलाई त्यही सोधेको थिएँ, खै त अगुवाहरू कहाँ छन् त, सामाजिक अगुवाहरू कहाँ छन्, नेताहरू कहाँ छन् होइन, धार्मिक नेताहरू कहाँ छन्, यदि त्यो भए त यस्तो नहुने थियो भनेर भनेको, अलिकति यहाँ चाहिँ भ्याउन पाएको जस्तो त्यस्तो होला नठानेको जस्तो बुझ्यो होइन,
1: अहिले जे कुरालाई पनि सामान्य रूपमा चाहिँ लिने नहुने जस्तो स्थिति हेर्दाखेरि चाहिँ होइन, यो त केही नै भनेर इग्नोर गर्ने हुन्छ नि कति चाहिँ होइन, तर इग्नोर भन्ने कुरा चाहिँ पटक्कै अब चाहिँ किनभनेदेखि मान्छेले टोलरेट नै गर्न नसक्ने कि सानो कुरालाई पनि टोलरेट गर्न नसक्ने भइसक्यो कि।
0: अर्को कुरा फेरि हामीले छिटो पाठ सिक्छौँ के, सिको सिक्छौँ, पाठ भन्दा पनि सिको सिक्छौँ, अब बिहार युपी बङ्गाल वेस्ट बङ्गाल विशेष गरी यो मामलामा चाहिँ अगाडि छ स्याडली भन्नुपर्छ होइन, यस्ता दङ्गाहरू भइरहन्छन्, त्यहीबाट पनि अलिअलि इन्फ्लुएन्स भए हो कि घुसपैट भए हो कि रेली
1: सबै कुरो के हुँदो रहेछ भने यो सरुवा रोग जस्तो होइन फैलिएर जाने कोरोना टाइपको कहाँ देखिएको भ्याटै आइसक्यो होइन,
0: एक्ज्याक्टली
1: पेपर तिर लागौँ
0: पेपर
1: कान्तिपुर दैनिकले आज 80 लाख नाग्यो सेयर खाता शीर्षक राखेर,
0: डिम्याटको
1: डिम्याटको सेयर खाता, यो मेरो सेयर किन्नेहरू चाहिँ अलिकति कमै होला किनभनेदेखि त्यो कारोबार ट्रान्जेक्सन गर्नको लागि चाहिँ, तर 80 लाख हुने त धेरै हो नेपालीहरूले सेयरबाट पनि, अब फेरि अहिले त मन्त्रीहरूको नयाँ मन्त्रीहरूले पनि गर्छन् भनिसके पछाडि मान्छेहरूलाई बढी रुचि पनि लाग्दो रहेछ, सेयर त व्यापकै हुँदो रहेछ टाइपले होइन,
0: सिक्नु पर्ने रहेछ है यो सेयर किन्ने, क्लास हुन्छ
1: अर्को कान्तिपुर दैनिकले उता भारतको अस्ति आइरहेछ, यो त्रिवेणीको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएप बा
0: फेरि यहाँ पनि देखियो कि
1: होइन, यो तराईतिर एसीको कुरा गर्दाखेरि पनि केही समय अगाडिको भर्खरै हालै भएको भनौँ न, गएको वर्ष चैतमा भएको इक्जामको पनि कतिपय पेपरहरू चाहिँ बाहिर निस्क्यो भनेर ठुलै भएको थियो, यहाँ टिभीमा पनि अहिले फेरि ठ्याक्कै थियो वर्षबाट, त्यतिखेर त होइन यो इक्जाम दिन जाँदाखेरि हामी पनि करेन्ट विद्यार्थीहरू नै हो एक हिसाबले भन्दाखेरि, त्यहाँ जाँदाखेरि त मोबाइल सोबाइल यता त केही लान दिँदैन, कतै कतै चुसुकै यसो फेला पार्यो भने पनि छ्यापझो समझिरहेको,
0: मोबाइल जफत हुन्छ
1: हो,
0: हाम्रो दञ्जनजीले भन्दै थियो जहाँ जानु भएर छ मोबाइल कतिजनाको जफत गर्दै भन्छ
1: सिज गरिदिन्छ, अब तपाईँ देख्नु भएन यहाँ तराईमा यत्रो मोबाइल डुबाइदिएको, अनि जे अब अहिलेसम्म पनि के भइरहेछ हो तिनीहरूको त्यो पाकि पाएनन् हो त्यो फलोअप गर्नु पनि पाइराखेको छैन अहिले पनि याद आयो झलक्कै त्यत्र डुबाइदिएर खतम पारिदियो नि त
0: कसरी कसरी अब के अब शिक्षा मन्त्रीले राजीनामा दिने त भारतमा दियो नि
1: दिनुपर्ने हो नि त होइन
0: नैतिकताको आधारमा के त्यसलाई रोकथामतिर बढी समय बिताउने
1: यस्तो कुरा चाहिँ इग्नोर हुँदो रहेछ हेर्नु बिनाजी मलाई लगाइरहेको भनेको अब तित्तो कुरा त बोल्नै पर्छ भएको कुरा नदेखेर नबोलेर पनि हुँदैन जस्तै इक्जाम्पलको लागि अस्ति के भन्छ मिडिया हाउसको अगाडि यता बाटोबाट नै अगाडि र गगन थापाको घर अगाडि लिएर आएर गाडी तेर्सिदिए हो मिडियाहरूले कसको नाममा र बाहिर ल्याए सबै लिएर आउँदा होइन सरकार के भन्छ
0: सरकारको गाडी
1: सरकार के भन्छ होइन हामी खोज्दैछौँ के चाहिँ खोज्ने हो कहिले चाहिँ खोज्ने हो र त्यो अहिले सामसुम छ नि होइन त्यो घर यो भनेको चाहिँ त्यस्तै रहेछ अब जस्तो मानव न यतिखेर राष्ट्रसभा बाहिर थियो भनेदेखि अथवा त्यति बेलाको माओवादी बाहिर त्यति बेलाको भन्दैछु है म अहिलेको भन्दिनँ त्यति बेलाको माओवादी बाहिर थियो भनेदेखि त्यति बेलाको एमाले बाहिर थियो भनेदेखि होइन अहिले के हुन्थ्यो कि अहिले शिक्षा मन्त्रीको राजीनामा मागेर अहिले यहाँ दुईजना मान्छे मरे गृहमन्त्रीको राजीनामा मागेर सुरक्षा किन दिन सकेन सर हुन्थ्यो त्यस्तो चाहिँ पावरमा भइसके पछाडि र बोल्ने ठाउँ बोल्न नसक्ने भइसके पछाडि चाहिँ यस्तो कुरा घटनाहरू चाहिँ त्यत्तिकै मिचिएर जाँदो रहेछ कि जाँदाखेरि चाहिँ अहिले हेर्दाखेरि नत्र भनेदेखि छक्कै अहिले यही तपाईँले कुरा ठ्याक्कै ल्याइहाल्नु भयो नि त यसरी परीक्षामा चाहिँ बदमासी भएको देखिसके पछाडि त यता के अरे हाम्रो
0: भाजपामा
1: होइन म अब दशरथ रङ्गशाला
0: ओके
1: दशरथ रङ्गशालामा त्यति बेलाको मन्त्रीले राजीनामा दिनुभएको होइन
0: विश्वजीले
1: होइन त्यति बेला दिनुभएको होइन भनेको उहाँको संलग्न त केही पनि छैन नि जानु त होइन नैतिकताको आधार हो भनेको अर्को नागरिक दैनिकले प्रदेशमा फेरि वाम सत्ता शीर्षक राखेर खबर छापेको छ यो प्रदेशको सत्ता पनि होइन मान्छेहरूलाई लगाइरहेको भनेको नि यत्रो आन्दोलन भइराखेको छ राजनीतिक दलहरूप्रति यो सत्ताको अस्थिरता भयो आफै हालिमहाली गर्ने भइराखेको छ अहिले यो एक वर्ष बाँकी छैन होइन एक दुई थान मन्त्री खानको लागि प्रदेश मन्त्री खानको लागि एक दुई थान मुख्यमन्त्री खानको लागि होइन दलहरूले भइरहेको सत्ता यो अहिले चलाउनु पर्ने कारण चाहिँ के थियो र भनेको कि होइन मान्छेलाई त्यो फ्रस्ट्रेट भइरहेको बेलामा दलहरूतिर राजनीतितिर मान्छेहरूलाई दिक्क लगाइराखेको बेला फेरि अर्को कसरा सुरु भइसकेको छ होइन अब कहिले विथड्र गर्ने कहिले अविश्वासको प्रस्ताव लिएर जाने अब एउटा कार्यकालमा चार पाँचजना मुख्यमन्त्रीहरू फेरिने यो साह्रै मजाक भइरहेको छ कि यो हुन चाहिँ त्यो कारणले गर्दाखेरि पनि सङ्घीयताको विषयमा धेरै प्रश्न पनि आएको हो कि यो भन्दाखेरि चाहिँ दलहरूले अलिकति आलो काँचो राजनीति अझै बढी धेरै भइरहेको छ अर्को अन्नदेखि तरकारीसम्म विदेशकै भर वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात नेपालीहरूको क्रय शक्ति बढाए भन्छु म किनभनेदेखि अहिले चाहिँ 24 खर्ब होइन 24 खर्बको ट्रान्जेक्सन हुँदाखेरि 20-21 खर्ब त नेपालले आयातै गरिहाल छ भनेपछि त्यो इन्कम त ब्याङ्करै बढाएर छ नि त विनोदजी होइन
0: पैसा टन्न रहेछ
1: मान्छे हुन त 22% हाराहारी चाहिँ गरिबीको रेखामुनि भनेर भन्छ होइन तर त्योभन्दा माथिको एउटा लेयर 2% छ अरे कि असाध्यै धन आँटे चाहिँ असाध्यै धेरै पैसा भएको
0: छैन
1: त्यो पारै
0: नलाग्ने
1: अर्को नागरिक दैनिकले नै यो मानव वन्यजन्तु टकरा 5 वर्षमा 146 जना कम्प्लिट त्यसिसकेर आयो कसरी बालेन्जीको एउटा कहाँ हो यो के अरे वन्यजन्तु व्यवस्थापनको लागि चाहिँ बस्ती सार्नुपर्छ के भनेर सुनेको थिएँ अहिले

0: ए 7200 हो गया
1: 7200
0: त्यति लाना खोजिराखेको छ गरी नेपालीहरुले राम्रो पैसा कमाइराखेको छ त्यहाँ गएर पनि मोटामोटी यति नै गरौँ जी अर्जुनजी हाम्रो समस्या
1: हस् त हाम्रो समय यति नै भयो आदरणीय श्रोताहरु जे हो देशमा सामाजिक दंगा हुन्छ तर धार्मिक दंगा चाहिँ नहोस् हैन कुनै पनि दंगा नहोस् भन्न चाहन्छु भन्दै हामी दुबेला बिदा दिनुस् नमस्ते शुभ दिन बाबा सैन्य
2: समुदायमा बिलाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफपीएस यू बीएफपीएस गोर्खा रेडियो हो
3: बनाउन सर्वदलीय सर्वपक्षीय बैठक टाक्नु भएको छ घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिइने भन्दै घिमिरेले सहिष्णुता कायम राख्न बैठकका सहभागीलाई आग्रह गर्नुभएको छ
4: र हामी छलफल र संवादबाट यो समस्यालाई हल गर्नेछौँ यस जटिल अवस्थामा संयम अपनाउन पनि अनुरोध गर्न चाहन्छु भएको क्षति र त्यसमा संलग्न उपर दोषी उप कारवाही गर्ने प्रक्रिया अगाडि बढिसकेको छ गृह मन्त्रालयले एउटा उच्च स्तरीय छानबिन समिति पनि गठन गरिसकेको छ घाइतेको उपचारको व्यवस्था मिलाइन्छ प्रभावकारी उपचारको व्यवस्था मृतकलाई पर्न गएको मृतक परिवारलाई पर्न गएको कुराको उचित सम्बोधन हुन्छ
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश चन्द्र परियारले घटनाको स्वतन्त्र छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी झगडा नगर्न आग्रह गरेको छ सङ्घका अनुसार झगडाका सिलिन्डर एकैपटक भर्न लगाइएकाले अस्थायी अभाव देखिएको हो नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले पुरा भरिएको सिलिन्डर बिक्रीमा ढिला हुँदा बजारमा असर परेको बताउनु भएको छ हाल बजारमा 1,50,00,000 थान सिलिन्डर छन् नेपालमा 59 एलपी ग्यास उद्योग छन् मेची राजमार्ग अवरुद्ध भएको 15 भित्र पनि मर्मत हुन नसक्दा इलामसहित पहाडी जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ प्रेम अधिकारीको रिपोर्ट
5: मेची राजमार्गको राजद्वाली सडक खण्ड दबिने क्रमसँगै पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएपछि झापादेखि इलाम पाँचतर ताप्लेजुङ जाने र यी जिल्लाबाट झापा हुँदै अन्यत्र जाने सवारी साधन सञ्चालनमा समस्या आएको हो 15 बित्दा पनि सो सडक मर्मत हुन नसक्दा र भरपर्दो वैकल्पिक सडक नहुँदा इलाम सहित पाँचतर ताप्लेजुङ जिल्लामा खाद्यान्न ग्यास डिजेल र पेट्रोलको अभाव हुन थालेको छ लामो समयसम्म ढुवानीका सवारी साधन सञ्चालन हुन नसक्दा यी जिल्लामा आयात निर्यात ठप्प भएको छ सवारी आवागमन ठप्प भएपछि यी जिल्लामा उत्पादित दूध तथा कृषिजन्य वस्तु निर्यात हुन नसक्दा खेर जान थालेको छ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल
6: यहाँका किसानहरूले उत्पादन गरेका वस्तुहरू यहाँका उद्योगहरूले उत्पादन गरेका वस्तुहरूलाई पनि बाहिर निर्यात गर्न सकेका छैनौँ बाहिरी मान्छेहरूलाई बिक्री गर्न सकेका छैनौँ हिजोका दिनमा थुप्रै दुग्धजन्य वस्तुहरू कोसेलीको रूपमा जान्थे यहाँको उत्पादनहरू चाहिँ कोसेलीको रूपमा जान्थे भने पर्यटकहरू जिरो हुँदा ठप्प भएको छ भने किसानले उत्पादन गरेको सागसब्जीहरू पनि अहिले चाहिँ बिग्रेर जाने अवस्था भइसकेका छ
5: मेची राजमार्गको विकल्प भए पनि विकल्प खोज्ने काम डिभिजन सडक कार्यालय इलाम सहितका सरकारवाला निकायले गर्न नसक्दा समस्या थप जटिल बन्दै गएको छ
3: मुलुकमा विद्युत खपत उच्च बन्द गइरहेका बेला बेलुकी पिक आवरमा विद्युतको अधिकतम माग 3,248 मेगावाट पुगेको छ
7: नेपाल विद्युत प्राधिकरणका अनुसार मुलुकभित्रको विद्युत आपूर्ति पर्याप्त रहेका कारण भारतबाट बिजुली आयात गरिएको छैन प्राधिकरणको तथ्याङ्क अनुसार मुलुकको कुल ऊर्जा माग 73,629 मेगावाट घण्टा पुगेको छ यसमध्ये 22,102 मेगावाट घण्टा बराबरको विद्युत भारततर्फ निर्यात भइरहेको छ मुलुकको विद्युत आपूर्तिमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ निजी ऊर्जा उत्पादकहरूले 47,563 मेगावाट घण्टा बराबर विद्युत राष्ट्रिय प्रणालीमा उपलब्ध गराएका छन् यस्तै प्राधिकरणका सहायक कम्पनीबाट 17,108 मेगावाट घण्टा तथा प्राधिकरणका आफ्नै जलविद्युत आयोजनाबाट 8,959 मेगावाट घण्टा बराबर ऊर्जा उत्पादन भएको छ प्राधिकरणका अनुसार मुलुकभित्रको कुल राष्ट्रिय विद्युत खपत 51,527 मेगावाट घण्टा छ प्राधिकरणले वर्षायामका कारण जलविद्युत उत्पादनमा सुधार आएपछि आन्तरिक माग पूरा गर्नुका साथै अतिरिक्त विद्युत निर्यात गर्न सकिएको जनाएको छ
3: फ्रान्सको बोदो सहरका सबै बासिन्दालाई अन्यत्री सार्ने योजना अघि सारिएको छ सहरबाट 7 माइल पर आइसकेको डढेलो नियन्त्रण नभएमा सम्पूर्ण जनसङ्ख्या विस्थापित गर्ने गरी वैकल्पिक योजना बनाइएको हो

हजुर नमस्कार। बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिम सङ्गमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर छोडा हामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज सुनचरी धारण क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम सडेम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम सडिम सङ्गमको बसाईको उठान मैले सधैँ जस्तै एउटा सुमधुर गीतबाट गरिसकेको छु र आज मैले कार्यक्रमको उठानमा गीतकार आनन्द अधिकारीको गीत रचना, आशिष अविरलको सङ्गीत र एउटा गीत राखेँ युगल गीत नरेन्द्र प्यासी र अन्जु पन्थको स्वरमा। खबरको श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 11 गति त्रयोदशी तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज 27 जुलाई सन् 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त्य यहाँहरूको सुखद र रमाइलै बित्यो भन्ने र यता नेपालमा आजको मौसमको कुरा गर्नुपर्ने आज पनि मौसममा बदलाव देखेको छ। धेरै जसो ठाउँमा कतै हलुका र कतै भारी मात्रामा वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमानमा आशाकाले जनाएको छ र काठमाडौँ उपत्यका लगायत केही ठाउँमा देशका 20-21 ठाउँमा चाहिँ बाढी पहिरो जाने सम्भावना पनि बढेको हुनाले यहाँहरूले यात्रा गर्दा चाहिँ अलिकति सावधानी पनि अप्नाउनु होला भन्न चाहन्छु। सूर्योदय नेपालमा बिहान 5:24 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:56 हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू एउटा गीतको पालो भइसकेको छ र यति बेला भने म गीतकार अमर बान्तुको गीत रचना रहेको एउटा गीत राख्न चाहन्छु, युगल गीत हो यो पनि। जुन गीतमा स्वर रहेको छ अमर बान्तुकै स्वर रहेको छ, उहाँलाई साथ दिए किचन गायिका सुनिता थेगिम लिम्बुले, सङ्गीत पनि अमर बान्तुको रहेको छ अर्थात् शब्द सङ्गीत अमर बान्तुको र स्वर पनि अमर बान्तुको अलावा गायिका सुनिता थेगिमको रहेको छ। अहिलेलाई भने गीतै सुनौ।

तिम्रै प्रवाह आफै अथा यो गीत राखे मैले यहाँहरू माझमा गीतकार संगीतकार अमर बान्तुको शब्द संगीत रहेको थियो स्वर पनि अमर बान्तु र गायिका सुनिता थेगिम लिम्बुको रहेको थियो र गीत पश्चात श्रोताहरू अब नै आजको बसाइको बारेमा यहाँहरूलाई जानकारी दिने बेला भइसकेको छ र आदरणीय श्रोताहरू आज सोमबार र सोमबारको षड्यन्त्रसँगको बसाइमा सधैँ जस्तै आज पनि म यहाँहरू माझमा यो बसाइको पहिलो खण्डमा एउटा गीती कथा राख्नेछु नि कार्यक्रमको दोस्रो खण्डमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनु भएका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्दै जानेछु र तपाईँ आदरणीय श्रोताहरूले नै सुन्न चाहनुभएका गीतहरूलाई पनि म कार्यक्रमको दोस्रो खण्डमा राख्नेछु। म्यानमारबाट चाहिँ एउटा गीतको अनुरोध सुरुमै आइसकेको छ, त्यो गीत म केही छिन पछि राख्नेछु है कार्यक्रमको दोस्रो खण्डमा। र आज भने कार्यक्रमको पहिलो खण्डमा म यहाँहरू माझमा सधैँ जस्तै एउटा गीती कथा राख्नेछु र आजको कथा मैले लेख्छु, कथाकार डिआरले लेख्नुभएको कथा हो, उहाँकै कथा संग्रह खोक्पाभित्र समेटेको कथा र यो कथाको शीर्षक रहेको छ परिवर्तन। र आजको व्यवसायको पहिलो खण्डमा म कथाकार डिआरको कथा परिवर्तन राख्नेछु भने दोस्रो खण्डमा चाहिँ तपाईँ आदरणीय श्रोताहरूले सुन्न चाहनुभएका र तपाईँकै प्रतिक्रियालाई कार्यक्रममा समेट्दै जानेछु। तर यति बेला भने चाहिँ म एम्बरालको स्वरमा रहेको एउटा गीत राखिहाल्छु, कालीप्रसाद बाँसकोटाको गीत, कालीप्रसाद बाँसकोटाको गीत रचना, माफ गर्नुहोला, कालीप्रसाद रिजालको गीत रचना अनि आलोक श्रीको सङ्गीतमा।

0: SBS गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS गोर्खा रेडियो।

अमेरिकाको बसाई भन्नु मात्रै सजिलो, नेपालीहरूलाई भने जस्तो फुर्सद कहाँ पो मिल्छ र व्यस्त कामै काम। व्यस्तताको बावजुद पनि नेपालबाट आउने प्रबुद्ध व्यक्तिहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएको थियो पवन। प्राय सबै स्टेटमा रहेका नेपालीहरूको उपस्थिति थियो। दुई दिनको उक्त कार्यक्रममा एक दिन चाहिँ समृद्ध नेपाल सम्बन्धी प्रशिक्षण दिएको थियो। सबैलाई उत्साहित पारेर कार्यक्रम सकिएको थियो। त्यो सेमिनारबाट फर्केपछि पवनको बसाई कोठामा थिएन। बिहानै उठेर सुटुक्कै कथा जान्थ्यो कथा, राति सुटुक्क आएर सुत्थ्यो। तेस्रो दिन भने अलि बेलैमा आइपुग्यो पवन। श्रीमानको यस्तो गतिविधिबाट दीपिकालाई रिस उठिरहेको थियो। साँझमा आइपुगेका श्रीमानलाई ठुल्ठुला आँखा पारेर हेर्दै उसले भने, के हो पारा, दुई तिन दिन भइसक्यो अफिसतिर पनि होइन, कता बेपत्ता नि? तपाईँलाई परिवारको अलिकति पनि चिन्ता छैन? बिहान सुत्त निस्किएपछि खोज खबर केही छैन, मोबाइल स्विच अफ गरेर के गर्न खोज्नु भएको? सानो नानी छ, के हो कसो हो, अलिकति पनि दिमाग चल्दैन तपाईँको? श्रीमतीको गनगनबाट पवन अलिकति पनि विचलित भएन। हाँस्दै छोरीलाई हातमा लिएर उसले भन्यो, ओ डार्लिङ नरिसाऊ न, ल सरी भयो अब। दीपिका नबोली ठुस्स परेर उता फर्की। पवनले श्रीमतीको नजिक गएर भन्यो, हत्तेरी नरिसाऊ न भन्या, म आफ्नै कामले व्यस्त भए क्या, तिम्रो चिन्ता नलिने मान्छे हुँ र म? तिमीले भने जस्तो दिमाग नचल्ने भए अमेरिका आइपुग्थ्यौँ होला त हामी, कुरा बुझ न पहिला। दीपिकाले आँखा जुधाएर भने, के बुझ्नु नि, अनि सुटुक्क कतातिर, कता के छ त्यस्तो, मलाई पनि नभनी हिँड्नुपर्ने कारण के? पवनले ठट्ठा गर्दै भन्यो, कारण के हुनु र, कुरा रोचक र लाभदायक छ क्या दीपिका। अस्ति सेमिनारमा गएको बेला नेपालबाट आएका प्रतिनिधिहरूमध्ये एकजनाले पेपर प्रेजेन्ट गरेका थिए। त्यो सुनेपछि मेरो दिमाग चलेर नेपाल पुगेको छ भन्या, ती कुराहरूले छोयो क्या मलाई पनि। उहाँले लेख्नुभएका धेरै किताबहरूमध्ये अहिले चर्चामा रहेको पुस्तक धेरै देशको भाषामा अनुवाद भएको रहेछ। मैले पनि त्यो पुस्तक किनेर ल्याएको थिएँ। त्यस क्रममा जति सुने र उहाँलाई बुझे नि, त्योभन्दा बढी त यो पुस्तकले उत्प्रेरित गर्यो मलाई। त्यसैले यो पुस्तक पढ्न थालेपछि कतिखेर सिद्ध्याउँ भनेर घरि पार त घरि कफी सपमा बसेर पढि सिद्ध्याए। सरी दीपिका, तिमीलाई नभनेकोमा, आज बिहानै तिमीलाई भनौँला भनेको रेस्ट रुमतिर थियौ तिमी, त्यसैले डिस्टर्ब गरिन। जे होस्, समय सही ठाउँमा खर्चेको छु, प्रेरणादायी पुस्तक छ, बरु फुर्सदमा तिमीले पनि पढे हुन्छ। एकछिन नपत्याझे गरे पनि दीपिकाले श्रीमानको कुरालाई हल्का रूपले लिए। दीपिकाले टेबलमा खाना राख्दै भने, यो पढ त्यो गर भन्न सजिलो छ तपाईँलाई, सानी छोरी भएपछि मेरो फुर्सद हुन्छ नि पढ्न, मुमा वर्ष दिन नपुग्दै फर्किसक्नु भयो नेपाल, तपाईँ अफिस हिँडेपछि एकैचोटि राति, अनि बच्चा हुर्काउन कति गाह्रो छ त्यो मलाई मात्र थाहा छ, अझ यो पुस्तक पनि पढ्नुपर्ने मैले, होइन के छ हौ यो पुस्तकमा? पवनले खाना खाँदै भन्यो, के छ के छैन पहिला पढ न अनि थाहा लाग्छ। दीपिकाले छोरीलाई सोफामा लडाएर कपडाले छेकबार लगाएर किचनतिर जाँदै भनी, म त पढ्दिनँ है, छोरीले एकछिन बस्न दिने होइन, एकैछिन छोरी सुतेको मौकामा अरू नै काम छोप्नुपर्ने हुन्छ, के को किताब पढ्नु नि? होइन के विषयमा लेखेको किताब हो? आ उही त होला नि तपाईँलाई भूत चढ्ने किताब, त्यही भएर त होला नि साह्रै चासो लिएर पढ भन्नुभएको। पवनले हल्का हाँसेर उत्साहित हुँदै भन्यो, होइन क्या, बरु तिम्रो ध्यान चाहिँ त्यतातिर होला, भूत त मलाई भन्दा बढी तिमीलाई चढ्छ, थाहा छैन र? त्यस्तो केही होइन क्या, सत्य घटनामा आधारित कृषि सम्बन्धी पुस्तक हो, मलाई त बडो हृदय स्पर्शी लाग्यो, लेखक केही दिनपछि नै नेपाल फर्कने कुरा छ। दीपिकाले सामान्य तरिकाले हाँस्दै भने, के न लेखेको किताब भनेको त कृषिबारे पो, आ जे भए पनि पढ्न भ्याउँदिनँ म त, पछि बच्चा हुर्किएपछि पढौँला, दीपिकाले पन्छिने कोसिस गरे। खाना खाइसकेपछि आराम गरिरहेको पवन जुरुक्क उठेर कोठातिर पुस्तक लिएर तुरुन्तै फर्क्यो र दीपिकासँगै बस्यो। सोफामै बसेर दीपिकाले नानीलाई दुध चुसाउन थाली। पवनले हातको पुस्तक फर्र पार्दै, यही हो
लहेर भन्दै हातमा दियो। दीपिकाले एक हातले दुईतिरको खोल्ला हेरेर पवनलाई नै फेरि जिम्मा दिए। पवनले भन्यो, पहिला त खुब पढ्ने गर्थ्यो त, अल्छी लाग्यो भने भोलि पर्सि जहिले पढे पनि हुन्छ, राम्रो छ क्या? नत्र पुस्तकले भन्न खोजेको कुरा छोटकारीमा सुन्छौ त? भर्खर पढेको कण्ठै छ, फटाफट सुनाउँछु, तर तिम्रो सुन्ने मुड छैन भने भन्दिन है। दीपिका नबोले पनि श्रीमानको वचनलाई सम्मान गर्ने सङ्केत गरी अनि छोरीलाई अर्कोतिर दुच्चुसाउँदै सुन्ने भाषण मिलाई दीपिकाले। पवनले पुस्तकका मुख्य पेजहरू दोबारेको थियो। उसले विशेष हरफलाई अन्डरलाइन पनि गरेको थियो। उसले मुख्य अंशहरू मिलाउँदै पढ्न थाल्यो। पहिला लेखकको परिचय सुनाउँछु ल। यी लेखकले यही अमेरिकाबाट मास्टर्स गरेका रहेछन्। यहाँ काम गर्दा गर्दै आफ्नै देशमा केही गर्ने अठोट लिएर फर्केका रहेछन्। काठमाडौँमा रहँदा बस्दा कता कताको सूत्रबाट राम्रै परिवारले छोरी दिने भएछन्। तर अमेरिका जानुपर्ने शर्तमा केटाकेटीको फोटोसम्म आदान प्रदान भएको बुझिन्छ। केटी पक्षले जसरी हुन्छ अमेरिका पठाउन खोज्ने, यता लेखक कृषिबाट परिवर्तन खोज्ने। अमेरिकामा डलरको बोट देख्ने र कृषिमा भविष्य देख्नेको बीच वैचारिक द्वन्द चलेछ। यस्तै सिलसिला चलिरहँदा लेखकले भने कृषि सम्बन्धी खोज अनुसन्धान र आधार क्षेत्र खोज्ने काम गरिरहेका रहेछन्। यसरी लेखक उदयमानले अमेरिका नफर्कने निर्णय लिएपछि त्यो केटीसँग चलेको वैवाहिक सम्बन्धको कुरा पनि त्यही टुङ्गिएको रहेछ। त्यसपछि उनले किसान परिवारकी छोरीसित विवाह गरेको रहेछ।

उदयमान अमेरिकाको राम्रो जागिर छोडेर नेपाल फर्केका थिए। गाउँमा राम्रा योजनाहरू लिएर गएका थिए। कुनै कुनै ठाउँमा सामान्य व्यावसायिक खेती गरे पनि कृषकहरू अन्यलमा थिए। त्यस्ता अनेक अन्यलहरूलाई चिर्दै र बिचौल्याहरूको समाधान गर्दै उनी अघि बढेका थिए। परम्परागत कृषि पेसालाई परिमार्जित गर्दै र पहिलादेखि गरिआएको कतिपय क्षेत्रलाई नै आधार मानेर सबै गाउँलेहरूलाई उनले एकजुट बनाएका रहेछन्। उदयमानको व्यस्तता 81 बढेको कुरा उनको पुस्तकमा उल्लेख गरिएको छ। कहिले सहर त कहिले गाउँ, कृषि विज्ञहरूको भेला र परामर्श। उनले सरकारी निकायको तल्लो तहदेखि माथिल्लो तहसम्मलाई झकझकाए। धेरै सङ्घ संस्थाहरूबाट सुझाव र अनुभवहरू बटुले। कार्यपत्रहरू ठाउँ ठाउँमा पेश गरे। कृषकहरूको समूह समूहलाई दुरुक्कै उठाएपछि उनले राज्यबाट पनि सहयोग पाएको देखिन्छ। कृषि सम्बन्धी सञ्जाललाई उनले व्यापक बनाएपछि आम नागरिकको विश्वास फैलिँदै गयो। सबै प्रदेशमा उनका कार्यक्रम र योजनाहरू प्रभावकारी बन्दै गएपछि व्यावसायिक कृषिले तीव्रता लियो। उदयमानको अभियानले कृषिलाई आमूल परिवर्तन गर्दै लगेको छर्लङ्ग देखिन थाल्यो। कृषि फर्म खोलेको ग्रामीण क्षेत्रले काँचुली फेरेपछि जीवनस्तर समेत माथि उठ्दै गयो। ठाउँ अनुसारको हावापानी सुहाउँदो व्यवसाय खेतीपाती फलफुल पशुपन्छी माछा पालन आदि आमदानीको मुख्य स्रोत मात्र बनेन, पर्यटन भित्राउने माध्यम पनि बन्दै गयो। भूगोल अनुसारको तापक्रममा उन्नत जातका विभिन्न माछाहरूको उत्पादनले ठुलो हिस्सा ओगट्न सफल भयो। बीचबीचमा पवनले पुस्तकभित्रको कुरामा आफ्नो कुरा पनि मिसाउँदै सुनाइरहेको थियो। फेरि कथा कथाको पाना पल्टाउँदै उसले भन्न थाल्यो, हाम्रो देश यस्तो देश हो। बिहान तराईको समतल फाँटहरूमा लहलहाइरहेको पहलपुर धान खेतीलाई छोडेर उक्लिँदै गएपछि बेलुकी हिमालको काखमा बास बस्न पुगिन्छ। हवाई मार्ग त के कुरा र 7-8 घन्टाको भूमार्गबाट तराई पहाड र हिमाललाई मजाले अवलोकन गर्न सकिने देश हो नेपाल। लामो कुरा सुनेपछि दीपिकालाई बसाइमा अलि असहज भएछ। उसले सम्हालिँदै भने, एकछिन ल छोरी काखैमा निदाई, यता सुताउनु पर्यो। उसले छोरीलाई सोफामा एक कुनामा सुताए र पवनको कुममा अडेस लागेर बसिन्। पवनले टेबल माथिको एक गिलास पानी स्वाट्टै पार्यो। त्यसपछि फोल्ड गरेका पानाका मुख्य लाइनहरूलाई फेरि पढेर सुनाउन थाल्यो। ल अरू पनि सुन है त, घर गाडीमा जस्तै बाली र पशु बिमा लगायत कृषि औजार मल र बिउमा पनि अनुदान पाउन थालेपछि झन् उत्साहित भएका रहेछन् कृषकहरू। समयअनुसारको रोजगारी र चाहे जस्तो कमाइ भएपछि युवाहरू गाउँमै अडिन थालेछन्, जुन राज्यको लागि ठूलो उपलब्धिको विषय भनेछ। विदेशबाट अनुभव लिएर फर्केका युवा जनशक्तिले आफ्नै गाउँमा त्यो अनुभव प्रयोग गर्न थालेछन्। समय समयमा तालिम दिने र लिने कार्यका साथै अनुभवी र विज्ञहरूको सल्लाहबाट त्यो समाज निरन्तर अघि बढिरह्यो। इच्छा शक्ति र आत्मविश्वास बढ्दै गएपछि सबै युवाहरू कृषि र पशुपालनतिर अग्रसर हुँदै गए। कसैले बेमौसमी खेतीतिर ध्यान दिन थाले। हुँदाहुँदै एकपछि अर्को आधुनिकरण र यन्त्रीकरण हुँदै कृषि पेसालले छलाङ मार्दै गयो। अत्याधुनिक कृषि औजारहरू गाउँ गाउँमा भित्रिए। त्यसपछि त झन् बृहत् योजनाहरूको सञ्जाल विस्तार गर्दै लगियो। अहिले पनि विभिन्न मुलुकमा पलायन भएका जनशक्तिहरू स्वदेश फिर्ता हुने क्रम बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। यी यस्ता सुखद उपलब्धिले उदयमानलाई एकपछि अर्को काम सिकाउँदै र जिम्मेवारी बनाउँदै लग्यो। ग्रामीण क्षेत्रको आय स्रोत भत्तै बढेपछि कृषिसँगै सबै खाले सवारी साधनको आवाजात पनि बाक्लिँदै गयो। राज्यले सबै क्षेत्रका जेन्दार कृषकहरूलाई सम्मान र पुरस्कार दिने व्यवस्था गरेपछि त उनीहरू झनै उत्साहित भए। कृषि क्षेत्र राज्यको मुख्य खाम्बाको रूपमा स्थापित भएपछि कृषक र उद्यमीहरू राज्यको सबैभन्दा प्यारा बन्न पुगे। उदयमानको नेतृत्वमा रासायनिक मल र विषादीको सही सदुपयोग र न्यूनीकरण गर्दै लैजाने योजना बनाइएको रहेछ। उपयुक्त क्षेत्रको माटो परीक्षण गरी अर्ग्यानिक खेतीको काम पनि भएको रहेछ। तराई र पहाडको चुरे क्षेत्रको समतल भूभाग तथा पहाडी र हिमाली क्षेत्रको हावापानी सुहाउँदो ठूलो क्षेत्रमा अर्ग्यानिक खेतीले सफलता हासिल गरेको रहेछ। हुँदाहुँदै त्यस्ता क्षेत्रमा अतिरिक्त मात्र नभएर बाह्य पर्यटकहरू पनि आकर्षित हुँदै गएका रहेछन्। चुरे क्षेत्र हुँदै उच्च पहाडी भागमा अर्ग्यानिक खेतीसँगै ट्रेकिङ रुट खुलेकोले पर्यटन व्यवसाय पनि फस्टाएको रहेछ।
अहिले देश विदेशका अर्ग्यानिक खेती सम्बन्धी कृषि विज्ञहरू, सोही विषयमा पढ्दै गरेका विद्यार्थीहरू तथा आन्तरिक पर्यटकहरू समेतको घुइँचो लाग्ने गरेको रहेछन्। उत्पादन भएकोले अर्ग्यानिक वस्तुहरूको विदेशमा अत्यधिक माग बढ्ने सम्भावनालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय बजारको कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई लिएर विदेशमा रहेका नेपालीहरूबाट राय, सल्लाह र सुझाव लिने कार्यलाई महत्त्वको साथ अघि बढाइरहेको रहेछ। यो अभियानले पक्कै पूर्णता पाउनेछ। त्यसैले अब विश्वको ध्यान यतातिर खिच्नु छ अनि हामीले विश्वलाई के दिन सक्छौँ भन्ने विषयमा अब हाम्रो ध्यान केन्द्रित हुनेछ भनी उदयमानले सगर्व उद्घोष गरेका रहेछन्।

0: रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

यसरी पुस्तकमा भएका भनाई र मुख्य अंशहरू मिलाउँदै श्रीमतीलाई सुनाएर पवनले पुस्तक बन्द गर्यो। दीपिका पवनको पाखुरामा ढल्केर पुस्तकका कुराहरू सुनिरहेकी थिइन्। यतिकैमा सानी बच्ची निन्द्रामा चटपटाइन्। फेरि हातले थुम्थुमाउँदै उसले बच्चीलाई सुताइन् र पवनतिर हेर्दै सोधिन्, सक्यो? पुस्तक त मोटै छ त, पवनले सुस्ताउँदै भन्यो। जम्मै त कहाँ सकिनु नि, मैले मुख्य अंश मात्र सुनाएको नि, अरू त तिमी आफै पढ। मोटामोटी कुरा यस्तै छन्। ल अब सुतौ है। दीपिकाले नानीको निधार सुमसुमाउँदै भनी, कुरा सुन्दा त नेपालमा कति चाँडो विकास भएछ है। व्यावसायिक कृषिबाट देशलाई यत्रो टेवा पुग्ने रहेछ अघि। कृषिका साथसाथै विदेशी पर्यटकहरू पनि त आकर्षित भएका सुन्दा मलाई त रमाइलो लाग्यो। त्यो अभियन्ताले यो अमेरिका त्यसै छोडेको होइन रहेछ। आखिर नेपालमा जसरी पनि सफल भएछ, त्यस्तो अद्भुत मान्छे त लाखौँमा एक जन्मेका होलान्। सबै त्यस्तो सोचका कहाँ जन्मन्छन् होला र। मान्नुपर्ने रहेछ तपाईँको प्यारो उदयमानलाई। अनि पवनले दीपिकाको चिउँडो समाउँदै भन्यो, तिमीदेखि भागेर सुटुक्क पढिसकेको पुस्तक पो हो यो त। अब त तिम्रो मन पनि शान्त भयो होला होइन? हेर न, यो पुस्तक पढेपछि त्यो अभियन्ता लेखकलाई भेटौँ भेटौँ भएको छ। अस्ति कार्यक्रममा परिचय त भयो तर राम्रो बोल्नै पाइएन। नेपाल छिट्टै फर्किने कुरा थियो, एकपल्ट भेट्ने मन त थियो। पुस्तकमा उसको नेपालको नम्बर मात्र राखिएको रहेछ, यतै बोलाउन पाए पनि हुन्थ्यो। दीपिकाले झट्ट सम्झे झैँ गरेर भने, हाम्रो निश्चललाई सोध्नु न, गैर आवासी नेपालीको संस्थामा काम गर्छ होइन र? पवनले अ हो त भन्दै निश्चललाई फोन गर्यो। निश्चलले लेखक उदयमानको नम्बर दिएपछि पवन र उदयमानको फोनमा कुराकानी भयो। उदयमानले खुसी व्यक्त गर्यो। कुराको आदान प्रदानपछि पवनले उदयमानलाई घरमै आउन आग्रह गरे। उताबाट उदयमानले आफू व्यस्त भएको र पर्सि नेपाल फर्कने कुरा बताउँदै गर्दा दीपिकाले पवनको कानाइमा भनी, भोलि खाना खाने गरी बोलाउनु न त यता। पवनले बिन्ती भावमा फोनमा भन्यो, सर कहाँ हुनुहुन्छ? समय भए के हामी एकछिन भेट्न सक्छौँ? बरु म लिन आउँछु नि सर। केही बेरको कुराकानीपछि भोलि भेट्ने सल्लाह भयो। भोलिपल्ट पवनले उदयमानलाई आफ्नो फ्ल्याटमा ल्यायो। ढोकामा उभिएकी दीपिकाले नम्र स्वरमा नमस्कार, स्वागत छ सर भन्दै सम्मान साथ भित्र लगिन्। पवन र उदयमानको गफभित्र घरिघरि दीपिका पनि आफ्नो कुरा मिसाउँथे। यस्तैमा उदयमानले खुसी हुँदै भन्यो, पवन सर, तपाईँले हिजो फोनमा भनेको कुराले म निकै प्रभावित भए। मैले खोजिरहेको मान्छेमध्ये तपाईँ पनि पर्नु भएको छ। तपाईँ जस्तो ऊर्जावान व्यक्तिलाई भेट्न मन थियो मलाई, त्यसैले अरू काम साथीहरूलाई जिम्मा लगाएर तपाईँकोमा आउन पुगे। हुन त मलाई जुन इज्जत र सम्मान दिनुभएको छ खासमा त्यो गुण ममा छैन होला। पवनले हात जोड्दै भने, होइन सर, सर त हरेक गुणले भरिपूर्ण व्यक्तित्व हुनुहुन्छ। सरको भनाइ र लेखाइ मात्र होइन, कामले नै सबै प्रमाणित गरिसक्नु भएको छ। अस्ति बृहत् भेलामा सरले राख्नुभएका कुराहरू र यो पुस्तकभित्र भए गरेका सफलताका प्रसङ्गले भित्री मनलाई छुए सर। यो पुस्तक पढेदेखि अमेरिकामा फ्ल्याट किनेर बसेको छु भन्नु त मेरो जन्मभूमि नेपालको उपहास गरे जस्तै लागेर आयो। मन विचलित हुन थालेको छ सर। उदयमानले अलिक गम्भीर भएर भने, हो पवन सर, जसले यस्तो कुरा बुझ्छ नि उसैलाई यस्तो सोच आउँछ। योभन्दा अघिल्लो महिना युरोप गएको थिएँ। यहाँका विद्वान साथीहरू पनि सकारात्मक भएका छन्। उनीहरूले पनि आफ्नो अनुभव र विज्ञतालाई आफ्नै देशमा खर्चेर देश बनाउनु पर्छ भनेका छन्। यहाँ अमेरिकामा पनि 8-10 जना होनहार विज्ञ साथीहरूले नेपाल फर्केर केही गर्ने अठोट गरेका छन्। त्यसैको लाइनमा पवन सर पनि पर्नु भएको छ। हेर्नुहोस् सर, बल र बुद्धि जति सबै विदेशमा खर्च्याएर आफ्नो मुलुक कसरी बन्छ होला त। सिटिङ रुमभित्र एकैछिन शून्यता छायो। दीपिकाले तातो कफी राख्दै भनी, अमेरिकामा सरको एकजना शुभचिन्तक थपेको छ। 2-4 दिन भइसक्यो हाम्रो घर व्यवहारको कुरा हुन छाडेको। सरले लेख्नुभएको पुस्तकले हाम्रो पारिवारिक माहौलमा परिवर्तन ल्याएको छ। सुनेर मात्र अलि चित्त बुझेको छैन सर, अवश्य पढ्नेछु। एउटा लेखकले आफ्नो प्रशंसा सुनेपछि अरू के चाहिन्थ्यो होला र। उदयमानले प्रसन्न मुद्रामा भन्यो, धन्यवाद तपाईँहरूलाई मेरो अभियान र पुस्तकबारे चासो राख्नु भएकोमा। उदयमान हतारिए जस्तो हाउभाउ देखाएपछि दीपिकाले मन्द मुस्कान सहित भनी, सर खाना पाक्दैछ, हतार नगर्नुहोला। ए होइन होइन, पर्दैन म्याम, अरू कति काम छ भ्याइन्न। खानाले अरू भेटघाटको काम चौपट हुन्छ।
पर्दैन म्याम, खाना खानातिर नलागौँ। यस्तो मिठो कफी पिउन पाइयो, अरूभन्दा पनि ठुलो कुरा त चिन्जान भयो। पवन सर र म्यामको आत्मीयताले मलाई अरू ऊर्जा मिलेको छ, बरु अर्कोचोटि आउँदा बस्ने गरी आउँला। उदयमानले जानलाई हतार गरेपछि दीपिकाले लजालु भावमा भने, सर यो त भएन नि, झन् खाना खानलाई बोलाएको हजुरलाई, अर्कोपल्ट आउँदा सरले म्यामलाई पनि ल्याउनु पर्छ। म्याम आउनुभयो भने घुम्न र बस्न सजिलो हुन्छ नि सर, फेरि आउँदा अगाडि नै खबर गर्नुहोला है सर, हामी एयरपोर्टमा स्वागत गर्न आउँछौँ। उदयमान मुस्कुराए मात्र। पवनले श्रीमतीलाई हेर्दै भन्यो, सरको म्यामले त के भ्याउनुहुन्छ होला र, उता नेपालमा पनि व्यस्त हुनुहुन्छ होला, गाउँ बस्तीमा ठुलै जिम्मेवारी दिनुभएको होला नि। सरले पुस्तकमा त्यो ग्रामीण भेगको सामान्य कुरादेखि उपलब्धिका सारा कुरा अनि महिलाले पनि केही गर्न सक्छन् भन्ने उल्लेख गर्नुभएको छ। म्यामले सन्तानलाई कहाँ र कसरी हुर्काउनु भयो? उदयमान सर, अमेरिकाबाट फर्केपछि शिक्षित र सम्पन्न परिवारकी छोरीसित किन विवाह गर्नु भएन? अमेरिकाको राम्रो जागिर किन छाड्नुभयो? देशलाई समृद्ध बनाउनुपर्छ भन्ने सोच कसरी आयो? यी सबै कुरा सुनेर होइन, पढेपछि राम्रो बुझिन्छ। पाहुनाको छेउमा श्रीमानको भनाइले दीपिका अप्ठ्यारोमा परि, र पनि जवाफ फर्काउँदै उसले भने, ल ल, तपाईँको यो फुर्सद छ र पढ्नुभयो, म पनि पढ्छु भन्दैछु त, पढेको भन्दा धेरै त तपाईँले नै भनिसक्नुभयो। पवनले श्रीमती बुढालाई वास्तै नगरी उदयमानलाई नै महत्त्व दिँदै भन्यो, होइन साँच्चै सरको त्यागलाई चाहिँ मान्नै पर्छ, वास्तवमा सरलाई हुर्काएको होइन, सरको प्रगतिले आनन्द मात्र दिँदैन प्रेरणा पनि जगाउँछ। वास्तवमा सरलाई फुर्काएको होइन, सरको प्रगतिले आनन्द मात्र दिँदैन प्रेरणा पनि जगाउँछ। अनि सरको खास नाम छ उदिप्पो रहेछ है सर, कसरी यस्तो भयो सर? उदयमानले हल्का मुस्कुराउँदै भन्यो, हो सर, मेरो वास्तविक नाम उदिप नै हो। कृषिको क्षेत्रतिर लागेपछि मेरो बारेमा र मलाई जोडेर समाचारहरू आइरहन्थे, पछिबाट मिडियाहरूले अन्तर्वार्ता लिँदा तपाईँ त यो देशको उदयमान शक्ति हो भन्दै फुर्काइरहन्थे, हुँदाहुँदै सबै मिडिया र शुभचिन्तकहरूले पनि यो मुलुककै उदयमान शक्ति, उदयमान युवा भन्दै जिस्काउँदै बोलाउन थाले। म झन् उत्साहित भए, सबैले रुचाएको नामलाई मैले पनि नकार्न सकिनँ, त्यसैले उदय नाम रहन गएको हो मेरो। मैले पनि त्यसपछि अफिसियल काम बाहेक लेख तथा साहित्यिक सिर्जनामा उदयमान नै लेख्न थाले। खासमा मेरो नाम चाहिँ त्यसरी नै परिवर्तन भएको, अहिले त उदीप भन्दा उदयमान नै प्यारो लाग्छ मलाई, उदीप भन्दा उदयमान नै अलिक बढी लक्की हो कि। उदयमानको कुराले दीपिका झसङ्ग भई, तिनजना सँगै बसेका मध्ये दीपिका जुरुक्क उठेर आफ्नो कोठातिर गएर टेबलमाथिको परिवर्तन पुस्तकको पछाडिको भागमा रहेको लेखकको परिचय र फोटो निहाल्न थालिन्। झन् कौतुलता जागेपछि दराजमा रहेको पुरानो फाइल र खामभित्र के खोज्न थालि। पवनसँग विवाह हुनु अघि दीपिकालाई अर्कै केटाको प्रस्ताव आएको थियो, मम्मीले अमेरिकामा राम्रो जागिर खाने केटाको फोटो भनेर हेर्न दिनुभएको थियो। त्यो बेला मम्मीले हेर्न दिएको फोटो हेरेपछि एकै नजरमा दीपिकाले मन पराएकी थिए, तर त्यो फोटोवाला अमेरिका नफर्किने भएपछि परिवारले सम्बन्ध जोड्न चाहेन। अझै पनि दीपिकालाई केटाको नाम कण्ठै छ र सो केटा उही उदीप थियो।

आदरणीय श्रोता र एथेन्जेलीहरू, आजबाट हामीले सबैको सोमबार जस्तै आज पनि युवासाय कार्यक्रम स्वर्णिम सङ्गमको पहिलो खण्ड अर्थात् पहिलो चरणमा एउटा गीती कथा राखे र यो कथाको शीर्षक रहेको थियो परिवर्तन र कथा। सधैँको कथाभन्दा अलिकति फरक थियो, अर्थात् देशभित्र केही गरौँ, कृषि क्रान्तिमा सबै जुटौँ भन्ने एउटा सन्देश बोलेको गीत थियो। अनि सँगसँगै कथाको अन्तिममा चाहिँ अमेरिकाको मोहर, अमेरिका त्यागेको बीचको त्यो तस्विरको कुरा थियो। पक्कै पनि कथा एउटा भनौँ मिठो इन्डिङमा सकिएको थियो, जुन कथा लेख्नु भएको थियो कथाकार डिआरले। कथाकार डिआरलाई धन्यवाद दिन चाहन्छु। र कथाको शीर्षक रहेको थियो परिवर्तन, र यो कथाको कथावस्तुलाई बाँध्नको लागि मैले सुरुमा रामकृष्ण ढकालले गाउनुभएको सान फ्रान्सिस्को सहर यो गीत राखेँ। त्यसपछि गम्बु शेर्पाको स्वरमा रहेको कोही भन्छन् युकेजा राखेँ, अनि कृषिको कुरा थियो, कृषि सम्बन्धी एउटा गीत राखेँ, कृषि क्रान्तिको अभियान। यो गीतमा स्वर निल मणि भण्डारी र अस्मित छेत्रीको रहेको थियो भने अन्तमा मैले सुदेश शर्माको स्वरमा रहेको हामी नदीका दुई किनार गीतबाट चाहिँ आजको कथा अर्थात् परिवर्तन कथालाई बिट मारेको थिएँ। र अब नै श्रोताहरू, तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई चाहिँ म कार्यक्रमको दोस्रो खण्डमा समेट्नेछु। तर यति बेला भने चाहिँ घडी पनि हेर्दैछु र हाम्रो बेबिस गोर्खा रेडियोको नियमित समाचार हरेक एक एक घन्टाको अन्तरालमा यहाँहरूले सुन्दै आइरहनु भएको छ, र यहाँहरूलाई समाचारतिर लैजान चाहन्छु। र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। र यति बेला भने समाचारमा जाँदै गर्दाखेरि गायिका युमा राईले गाउनुभएको एउटा गीत राख्न चाहन्छु। यस गीतका गीतकार हुनुहुन्छ सङ्गीता बाइङ राई र सङ्गीत शान्तिराम राईको रहेको छ। गीतकार सङ्गीता बाइङ राई र गायिका युमा राई त्यतिखेर बेलायत फेल्थम तेरै हुनुहुन्छ। अहिलेलाई भने गीतै सुन्नुहोस्।

0: मेरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय युनियरमा बसेको सर्वपक्षीय बैठकले सहमति गरेको हो। बैठकले गृह मन्त्रालयद्वारा गठित 5 सदस्यीय छानबिन समितिलाई घटनाको निष्पक्ष छानबिनका लागि सहयोग गर्ने निर्णय समेत गरेको छ। बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरकारवालाको सहभागिता थियो। कप्तानगंजमा गैराति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि ज्यान गएको छ। गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गैराति नै गोली लागेर गम्भीर घाइते भएका ओम मेहताको आज मध्याहतिर उपचारका क्रममा मृत्यु भएको देवानगंजकी पालिका उपाध्यक्ष कुमारी विभा यादवले जानकारी दिनुभएको छ। घटनामा प्रहरी र स्थानीय सहित 20 जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि सेना परिचालन गरिएको छ। सेनाको टोली पुग्नु अघि नै प्रदर्शनकारीले 5 वटा पसलमा तोडफोड र आगजनी गरेका छन्। सुनसरी प्रशासनले आज बिहान 7 बजेदेखि हरिनगर गाउँपालिकाको घोसी, पोटाहा, कप्तानगंज र जेपानगंज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। हामीले सुनसरीको पछिल्लो अवस्थाबारे सहायक सिडिओ पोषण लामिछानेसँग जानकारी लिएका छौँ।
1: बिहान चाहिँ सामान्य अवस्था थियो होइन, अलि पछि चाहिँ अलि कर्फ्यू तोडिँदै गएको छ अलिअलि, अनि सामान्य तोडतोडका घटनाहरू भएको छ, यता राजमार्गमा सामान्य अवरोधहरू भएका छन् होइन, त्यो भएको छ अहिले।
2: अर्को एकजनाको पनि मृत्यु भएको खबर आइसकेको छ नि
1: हजुर, त्यो चाहिँ मसँग मैले अपडेट हुन पाएको छैन, एकजनाको चाहिँ हिजो मृत्यु भएको।
2: अन्य क्षति के कति भएको छ
1: अहिलेसम्म? चाहिँ केही सवारी साधनहरू, मोटरसाइकलहरू, अनि पर्सा फर्निचरहरू, सामान्य यो केही क्षति पुगेको छ, बाइक, स्कुटी लगायत, र केही आगजनीका घटनाको, अनि राजमार्ग ब्लक एक दुई ठाउँमा चाहिँ अवरोध एकजना गरिएको छ।
2: स्थिति नियन्त्रणमा लिन के कति सुरक्षा कर्मी परिचालन गर्नु भएको छ?
1: प्रहरीहरू परिचालन भएको छ, प्रहरी, सशस्त्र सेना छ, यो कर्फ्यू आज कर्फ्यू आदेश भएको ठाउँमा होइन, झन्डै 8,000 पर्याप्त संख्यामा परिचालन गरिएको, नेपाल प्रहरीको 500 सशस्त्र 302 अनि सेनाको 100 जति 965 गरेको छ। अहिले त्यही स्थिति सामान्य बनाउनको लागि सर्वपक्षीय बैठक भइरहेको छ, जिल्ला प्रशासन कार्यालय सभाहालमा सर्वपक्षीय बैठकमा सबैले आफ्नो तर्फबाट शान्ति कायम गर्न, जिल्लामा शान्ति कायम गर्नलाई सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ अनि हामीले विश्वास लिएर छौँ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गरिने जानकारी दिनुभएको छ। सुरुङ मार्गको सुरुवातपछि मन्त्री लम्सालले आफूहरू इतिहासलाई सम्मान गर्ने मानिस भएको बताउनु भएको हो। 2076 सालमा शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको शिलालेख जानी जानी हटाइएको दावी एमाले नेताहरूले गरेका थिए, तर मन्त्री लम्सालले प्राविधिक कारणले हटाइएको शिलालेख फेरि ठडाइने बताउनु भएको हो। उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायादा तोरुले परियोजना प्रयोग गरेर अर्थ उपार्जन गर्नुहोला भन्नुभएको छ।
3: Japan sincerely hopes that Nepal under the new administration will accelerate its steps on the path of greater stability and prosperity based on the broad support from the people. We hope that the Nagdunga tunnel will serve as a strong foundation.
0: पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सुरुङ जापानले दिएको अर्को राम्रो उपहार हो भन्नुभएको छ।
4: The concessional financing extended through JICA reflects a friendship between our two nations that goes back many years and that has already given Nepal projects like Sindhuli Road. This tunnel is the latest and perhaps the most visible expression of our friendship.
0: सुरुङ मार्गमा पहिलो दिन एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाडी मात्र चल्न दिइएको छ। सुरुङ मार्गको परीक्षण र अरू प्राविधिक प्रक्रिया पूरा भएपछि केही दिनभित्रै सर्वसाधारणको सवारी साधनका लागि पनि खुला गरिने नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजना नेपालले जानकारी दिनुभएको छ। यो सुरुङ 2688 मिटर लामो छ। पहिलो चरणमा आपतकालीन गाडीका लागि मात्रै सुरुङ खुला गरिने उहाँको भनाइ छ। राजपत्रमा प्रकाशित शुल्क विवरण अनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र हलुका गाडीले काठमाडौँ आउँदा 65 र बाहिर जाँदा 60 रुपियाँ तिर्नुपर्नेछ। वर्ल्ड क्रिकेट लिग टूको खेलमा नामिबियाले अहिले नेपाल विरुद्ध ब्याटिङ गरिरहेको छ। नेदरल्यान्ड्समा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि नामिबियाले ब्याटिङ गरिरहेकोमा ताजा अवस्थामा 2 विकेट गुमाएर 69 रन बनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

दुर्गा परियार र मुन्ना गुरुङको शर्मा राईको यो युगल गीत राखे चारी भए म आउँथेँ भेट्नलाई। गीतकार घनबहादुर थापा मगरको गीत रचना अनि डाक्टर किरातको सङ्गीत रहेको यसै युगल गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेको छु। बसाईमा फेरि पनि बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा आज मैले यो बसाईको पहिलो खण्डमा एउटा गीती कथा राखेको थिएँ जुन कथाको शीर्षक रहेको थियो परिवर्तन, र परिवर्तन गीती कथा लेख्नु भएको थियो गीतकार डिआरले, र यो कथा त मैले सुनाइसकेको छु र अब भने तपाईँका प्रतिक्रियाहरूलाई पनि कार्यक्रममा समेट्दै जानेछु। र बेबेस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ र आज पनि गीत पनि अनुरोध गर्न सक्नुहुन्छ कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा। र यति बेला भने चाहिँ यहाँ सुमी लिम्बू लेख्नुहुन्छ, उहाँ सायद काठमाडौँबाटै हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, शब्दले मुटु छुने सुरले मन बहाउने, शब्दले मुटु छुने सुरले मन बहाउने, स्वर्णिम सङ्गम जस्तै जस्तै साँझ सजाउने, मायाका मिठा कुरा गीत र कथाको सुगन्ध लिएर तपाईँकै साथमा हरेक पल रमाउने। सेवारो नमस्कार तुलसीजी, म पनि कार्यक्रम सुन्दैछु सुरुबाटै भनिदेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु सुमी लिम्बुलाई, अत्यन्तै मुक्तकीय शैलीमा लेख्नु भएको छ उहाँले। शब्दले मुटु छुने सुरले मन बहाउने, स्वर्णिम सङ्गम जस्तै साँझ सजाउने, मायाका मिठा कुरा गीत र कथाको सुगन्ध लिएर तपाईँकै साथमा हरेक पल रमाउने। सेवारो नमस्ते तुलसी, म पनि कार्यक्रम सुन्दैछु है सुरुबाटै भनिदेख्नु भएको छ। अनि उहाँले अगाडि चाहिँ मिल्छ भने आज मलाई गीतकार सुमिन विवस सावाको पिरतीले रुने गरियो भन्ने गीत बजाइदिनु होला है। स्वर बसन्त विक्कको रहेको छ, लय अनि शब्द सुमन विवस सावाको रहेको छ, र यो गीत मार्फतै सम्झनाको कोसेली साउथ कोरियामा बस्नुहुने खेम लिम्बू बेलायत बा रहनुभएका आदरणीय दाईले राज कामबाङ अनि अमेरिकामा बस्नुहुने एनपी परदेशीसँगै मलाई चिन्नुहुने चिम्नुहुने सबैलाई मिठो सम्झना र माया भन्दै म ओझेल परे है नमस्कार भनेर एनपी परदेशीजीलाई पनि सम्झनु भएको छ। उहाँले लीलराज कामबाङजीलाई पनि सम्झनु भएको छ है त। अनि उता कोरियातिर बस्नुहुनेलाई पनि सम्झनु भएको छ, अनि एनपीजीले पनि कार्यक्रम चाहिँ सुनिरहनु भएको छ। आहा है कस्तो सम्यो, हिजै मात्र केही साथीहरूसँग नेपालमा फर्केपछि आधुनिक कृषि गर्नु पर्ला कि भन्ने एउटा कुराकानी हुँदैथ्यो, आज त ठ्याक्कै त्यस्तै कथा पो सुन्न पाइयो भनेर लेख्नु भएको रहेछ। धन्यवाद दिन चाहन्छु एनपी परदेशी। कहिलेकाहीँ यो के भन्छ मनसँग मनको त्यो भाइब मिल्छ भन्छन् नि होइन, सायद त्यस्तै भएको होला। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि अब भने म सुमी लिम्बूको अनुरोधको गीत पनि राखिहाल्छु। उहाँले चाहिँ आज चाहिँ अर्का गीतकार सुमिन विवस सावाको शब्द अनि लय रहेको एउटा गीत माग्नु भएको छ जुन गीतमा स्वर बसन्त विक्कको रहेको छ। अब भने म यही गीत यहाँहरू माझमा राखिहाल्छु हाम्रा सुमी लिम्बूको अनुरोधमा, र मिठो प्रतिक्रिया पनि लेखेर पठाउनु भएको थियो उहाँले सुमी लिम्बूले। अब भने गीत सुनाइहाल्छु।

यो गीत राखे श्रोताहरू, मैले यहाँहरू माझमा सुमिन बिवसावाको गीत रचना अनि बसन्त बिकको स्वर रहेको थियो र लय पनि सुमिन बिवसावाकै रहेको थियो र यो गीत चाहिँ यहाँ अनुरोध गर्नुभएको थियो सुमी लिम्बुले काठमाडौँबाटै। पक्कै पनि गीत सुन्नुहोला, सुनेर इन्जोय पनि गर्नुहोला। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुमिन बिवसावाले पनि सुनिरहनु भएको छ, हजुरलाई थ्याङ्क यू सो मच है भनेर लेख्नु भएको छ, सुनिरहेको छु भनेर लेख्नु भएको छ, सेवारो भन्नुभएको छ, यहाँलाई पनि सेवारो नगेन भन्न चाहन्छु। कार्यक्रम सुनिरहनु भएको छ, खुसी लाग्यो, यहाँलाई धन्यवाद दिन चाहन्छु। र यो गीतको अनुरोध चाहिँ यहाँ सुमी लिम्बुले गर्नुभएको थियो र मैले गीत सुनाइसकेको छु। र द्वारिका थापा मगरज्यू जर्मनीबाट लेख्नुहुन्छ, हम्बर्गबाट नमस्कार तुलजी, साथै सोमबारको स्वर्णिम सङ्गम कार्यक्रम मार्फत गीतिकथा र मिठा गीतहरू सुनेर रहनुहुने सम्पूर्ण श्रोताहरूमा पनि हार्दिक नमन गर्दछु। र आजको कथा समाजमा एउटा ज्ञानवर्धक चेतना बाँड्ने खालको रहेछ। कथाकारलाई नमन, साथै तुलसीजी हजुरको मिठो वाचन कथालाई उचाइमा पुर्याउन ठुलो सहयोग गरेको थियो वाचनले, अनि धन्यवाद तुलसीजी। मिल्छ भने हजुरकै रोजाइ मेरो सम्धे लिलाज कामबाङ कवियात्री शर्मिला अधिकारी यस्तै मलाई चिन्नुहुने सम्पूर्ण श्रोताहरूमा एउटा गीत सुनाइदिनुहुन अनुरोध गर्दै विदा भए। द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। द्वारिका थापा मगरजीलाई धन्यवाद दिँदै तपाईँको लागि एउटा गीत सुनाइहालेँ है त।

0: BFBS Gorkan Radio.
1: हजुर श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडेमसँगमा फेरि पनि रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ तारप्रसाद च्यामजुङजीले कार्यक्रम सुनेर यहाँ लेख्नुहुन्छ, ननिटन युकेबाट सेवार है तुलसीजी, यो लोकप्रिय कार्यक्रम बिएबिएस गोर्खा रेडियोको सुन्दैछ है नगेन भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु तारप्रसाद च्यामजुङजीलाई, कार्यक्रम सुनिदिनु भयो र सुनेर हामीसित छोटो प्रतिक्रियाको माध्यमबाट यसरी जोडिनु भएकोमा यहाँलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु। तारप्रसाद च्यामजुङ हुनुहुन्छ श्रोताहरू, उहाँ चाहिँ अहिले ननिटन युकेबाट बिएबिएस गोर्खा रेडियोको सोमबारको प्रस्तुति कार्यक्रम सडेम सङ्गमको अघिल्लो खण्डमा मैले गीत कथा राखेको थिएँ। पक्कै पनि यहाँले कथा सुनेर मन पराइदिनु भयो होला भन्ने मैले भनौँ विश्वास लिएको छु। अनि खेल मोते लिम्बु लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले बेलायतबाटै हुनुहुन्छ है। नमस्ते सेवारो तुलसीजी, म पनि मिठो मिठो गीत तथा सङ्गीत सुनिरहेको छु, कथा चाहिँ अलिक ढिलो सुन्न पायो, मिठो गीत सङ्गीत सुन्दै इन्जोय गरिरहेछ है। अनि आज त गीत माग्ने दिन, एउटा गीत राखिदिनुलाई तपाईँकै रोजाइमा, तपाईँकै रचनाको भनेर लेख्नु भएको छ। अब मेरै रचनाको गीत भर्खरै मैले बाटो हिँड्ने बटुवाको गीत राखिने छु, अब अर्को त्यो गीत तपाईँकै लागि भयो है त। अनि म अर्को एउटा गीत चाहिँ तपाईँ लगायत सम्पूर्ण श्रोताहरूलाई पनि सुनाउन चाहन्छु। र यति बेलामा चाहिँ म खेलमोती लिम्बु लगायत बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण सम्पूर्ण श्रोताहरूको लागि एउटा अर्को युगल गीत राख्न चाहन्छु, सङ्गीता राणा मगरले गाउनुभएको र उहाँलाई गणेश राणाले साथ दिनुभएको छ, गीत लेख्नु भएको छ डाक्टर दुध गर्बुजा पुन मगर अर्थात् चिम्खोले काइलाको रचना रहेको यही गीत यहाँ माझमा राखिहाल्छु।

हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत राखे मङ्गलन गाको मेरो हजुर बोल रहेको थियो संगीता राणा मगर र गणेश राणाको स्वरमा, र यो गीत लेख्नुभएको थियो डाक्टर दुत गरुजापुन मगर अर्थात् चिमखोले काइलाले, र उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। तुलसी सर नमस्ते, आजको लोकप्रिय कार्यक्रम सुनिरहेछु, मेरो गीत राखिदिनु भएको उहाँ धन्यवाद सर, शुभ दिन भन्नुभएको छ। ओहो खुसी लाग्यो, हाम्रा स्रष्टा दुत गरुजापुन मगरजीले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ, र उहाँले एउटा सिर्जना सायद अस्ति शुक्रबार लेख्नु भएको रहेछ, माफ गर्नु बिहिबारको कार्यक्रममा लेख्नु भएको छ, यथा छुटेको रहेछ। तुलसी सर नमस्ते भनेर, गाउँघरमा घुम्दै जाँदा बारीभरि तोरी देखे, पहेँलपुर तोरीभित्र जिम्माल बाको छोरी देखे, मेला भर्न गएको म कति धेरै मैला थिए, त्यही मैलाको हुलभित्र एउटा नक्काली मरी देखे, भनेर एउटा गजल शैलीको सिर्जना लेखेर पठाउनु भएको रहेछ। अस्ति बिहिबार छुटेछ है दुत गरुजापुन मगरज्यू, धन्यवाद दिन चाहन्छु। अलिक ढिलो पठाउनु भएको छ, टाइमिङ पनि देखाइरहेछ तपाईँले, कारिपारी कार्यक्रम सिद्धिने सिद्धिने बेलामा 5:45 कार्यक्रम सिद्धिने 5:33 पठाउनु पर्छ, यता छुटेछ खर्जेस, आज चाहिँ कार्यक्रम सुनिरहनु पर्छ। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खेलमती लिम्बूज्यूले पनि धन्यवाद, तुलसीज्यू सुनेर खुसी लाग्यो भन्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ अर्का स्रष्टा गीतकार होमा पायम लिम्बू लेख्नुहुन्छ, सेवा र नमस्ते तुलसीज्यू, आज मैले फेसबुकमा देख्न सकिन त्यसैले गर्दा यतै मेसेन्जरमा लेखेको है हजुर, यदि समयले साथ दिएमा गायक हरिराई ज्यूको चट्ट रुमाल भन्ने गीत राखिदिनु भए आभारी हुने थिए, सबैलाई मङ्गल होस् नगेन भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। होमा पायम लिम्बू जो आफै पनि गीतकार हुन्छ, बेलायतबाट हुनुहुन्छ, र आज मैले हाम्रो पेजमा सुरुमा फोटो राखेको थिएन, पछि मेरै गाउँको एउटा तस्विर राखेको छु, यो पुल भत्किँदै गरेको अथवा पुल चाहिँ जोखिममा रहेको यो अहिलेको वर्षाको कारणले गर्दाखेरि, सायद त्यही भएर पनि अलिक ढिलो देख्नु होला, खरि यता लेखेर पठाउनु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। र तपाईँले भन्नुभएको गीत म राखिहाल्छु, तर हरिराईजी चाहिँ यतिखेर फेल्तम लन्डनमा नभएर चाहिँ यो विकेन्डमा अलिकति लामो छुट्टी लिएर चाहिँ युरोपतिर घुम्नु गएको छु, तुलसी सर स्विजरल्यान्डमा छु, कार्यक्रम सुन्नको लागि यता नेटवर्कको अलिअलि समस्या रहेछ है भनेर मलाई अग्रिम जानकारी गराउनु भएको छ, र म उहाँलाई अर्थात् हरिराईजीलाई चाहिँ यो टुर अत्यन्तै सफल रहोस् भन्दै चट्ट रुमाल हरिराई र मेलिना राईले गाउनुभएको गीत राखिहाल्छु है त। हाम्रो होमा पायम लिम्बूले अनुरोध गर्नुभएको छ, हरिराईजीलाई युरोपको टुर रमाइलो साथ बितोस् भन्ने कामना स्वरूप, अहिलेलाई भने हरिराई र मेलिना राईको स्वरमा रहेको यही गीत

हरि राई र मेलिन राईको स्वरमा रहेको यो गीतको अनुरोध चाहिँ हम पाइम लिम्बुले बेलायतबाट गर्नुभएको थियो। आज सोमबार र सोमबारको यो व्यवसायको दोस्रो खण्डमा म यहाँकै अनुरोधको गीतहरू राखिरहेछु सधैँ जस्तै, र पहिलो खण्डमा चाहिँ मैले गीतकथा था राखेको थिएँ र गीत माग्ने क्रम निरन्तर जारी नै छ र थुप्रै गीतहरूको अनुरोध आइरहेको छ। समय सीमाभित्र अटाउने कोसिस म जारी राख्नेछु। यहाँ मिनी कालीकोटी राईजीले नमस्ते तुजदाई सुरुदेखि अन्तिमसम्म सुनिरहन्छु। आज एउटा गीत, एउटा मान्छेको मायाले कति फरक पर्दछ, स्वर सम्राट नारायण गोपालको गीत अनुरोध गर्दै है दाई भनेर उहाँले यही गीत सुन्न चाहनु भएको छ। हाम्रा मिनी कालीकोटी राईजीले आसपोर्ट केन्टबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिँदै अब भने म चाँदनी शाहको गीत रचना अनि दीपक जङ्गमको सङ्गीत रहेको यही गीत राख्न चाहन्छु, एउटा मान्छेको माया अलिकति फरक पर्दछ जिन्दगीमा, स्वर सम्राट नारायण गोपालको स्वरमा।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: Veteran Dash Guard BFBS Gorkha Radio.
1: हजुर आदरणीय श्रोता बीएफएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र यहाँ लेख्नुहुन्छ रघु भट्टराईजी बोस्टन युएसएबाट हुनुहुन्छ उहाँ नमस्ते तुलसीजी रेडियो कार्यक्रम सुनिरहनु हुने सम्पूर्ण श्रोताहरूमा पनि समयअनुसारको अभिवादन तस्विरमा रहेको माइखोलाको पुल त निकै जोखिमपूर्ण रहेछ त्यता यात्रा गर्नुहुने सबैमा सतर्कता अप्नाउनु हुन विनम्र अनुरोध गर्दछु भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई र यो पुल यो चाहिँ हाम्रो गाउँ जाने बाटोको मोटर बाटोको पुल हो यो पुल यहाँ ल्याउनका लागि मैले पनि निकै दौडधुप गरेको छु स्थानीय त्यतिखेर अब सङ्घीय मामिला छ अहिले त्यतिखेर स्थानीय विकास मन्त्रालय थियो काठमाडौँमा बसेको हुनाले यो फाइल लिएर चाहिँ त्यहाँको एउटा डिजीलाई डोलीडार कि डोलीडारको डिजीलाई पटक पटक भेटेर त्यहाँका जिल्ला विकास समिति अहिले चाहिँ जिल्ला समन्वय छ मा गएर माटो टेस्ट गर्नु लाएर यो करिब करिब भनौँ रातो किताबमै चढाउन सफल भएको मोटर बाटो पुल पनि हो निकै दुःख गरेर बनाएको पुल हो तर पुल अलिकति जोखिमयुक्तै ठाउँमा भएछ र पहिरो गरेर पुल ढल्नु आँटेको हुनाले यो तस्विर चाहिँ मलाई गाउँबाट एउटा भाइले खिचेर पठाइदिनु भएको थियो र आज मैले राखेको थिएँ तपाईँले भने जस्तो जोखिमयुक्त नै छ र आजको गीती कथा अलिक फरक खालको रहेछ यस्ता क्रान्तिका कुराहरू यस्तै कथा निबन्ध गोष्ठी तथा सेमिनारमा मात्र सीमित रहने भयो यसलाई कार्यान्वयनमा ल्याउने पहल कतैबाट सुरु भएमा बाटो बन्ने थियो कि भनेर लेख्नु भएको छ हुन त सरकारले लोकसेवा आयोगबाट कर्मचारी लिने पद्धति हटाउन लागेको छ अरे कुनै उद्योग कलखाना उत्पादन केही छैन रोजगारी छैन अनि युवाहरू विदेश पलायन गराउनै खोजेको जस्तो देखिन्छ कहिले सुध्रेर हाम्रो मुलुक र मुहार फेलेर फेरिएला हेर्न पाइएला प्रतीक्षामा छौँ हामी पनि आजकल देउडा नबजेको पनि धेरै नै भइसकेको छ है तुलसीजी दिन सबैको शुभ रहोस् धन्यवाद भनेर उहाँले गुमाउरो पारामा देउडा गीतको अनुरोध गर्नुभएको छ र भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु वास्तवमा हो नि रोजगारी देशले दिए को विदेश जान्थ्यो होला त्यसैमाथि अब लोकसेवा पनि हटाउने भने फेरि बेरोजगार बढ्नेछ है राज्य सञ्चालन गर्नु गाह्रै हुन्छ बोले जस्तो हुँदैन आज हामीले गएको भदौ 23-24 गते भनौँ त्यति ठुलो जेएनजी आन्दोलन देख्यौँ त्यतिखेर है राज्यबाट दमन भएको थियो हिजो सुनसरीमा एउटा साधारण विषयमा पनि झडप हुँदाखेरि त्यहाँ पनि दुईजना त नेरीहरूको त ज्यानै गइसकेछ शान्ति सुरक्षाको लागि कतै न कतैबाट यस्ता पहलहरू त भइ नै हाल्दछ र राज्य सोचे जस्तो राज्यमा पुगेर राज्य सञ्चालन गर्छु भन्नेहरूको पनि चाहना त्यति सजिलो हुँदैन र त्यहाँ पुगेपछि गर्न गाह्रै हुन्छ र अरूले गरेको हेर्दाखेरि केही गरेन जस्तो लाग्नु स्वाभाविक पनि हुने गर्दछ र पक्कै पनि अब करिब करिब दुई तिहाई नजिकको सरकार छ सम्माननीय प्रधानमन्त्री भालिन शाहले पक्कै पनि देशका युवाहरूलाई रोजगारको बाटो खुलाइदिनुहुन्छ भने हामी अपेक्षा गरौँ है त देउडा गीत भनिहाल्नु भयो म केही छिनपछि राखौँला नि है त अनि यहाँ एनपी परदेशजी लेख्नुहुन्छ नमस्कार प्रिय प्रसदा तुलसी आसिङजी भनेर लेख्नु भएको छ उहाँ चाहिँ अहिले नर्थ क्यारोलिनाबाट हुनुहुन्छ परिवर्तन कथा सुनेर मन गजब रमायो कथामा उल्लेख भए जस्तै नेपालमा विकासको छलाङ हेर्न सबैलाई मन छ कथाकारको सकारात्मक सोचको प्रशंसा गर्न चाहन्छु अनि तपाईँको मिठो वाचन र सम्बन्धित गीतहरू उस्तै बवाल आज समय मिलाएर हरिराई भाइको आवाजमा पूर्वेली भाका यता हामीलाई सम्झनु हुने सबैलाई विशेष सुनाउन मन लागेको छ भट्टराई रघुज्यू अनि नूतन भूषालज्यू द्वारिका थापा मगरज्यू लीलाराज कामबाङज्यू शर्मिला अधिकारीज्यू अनि सुमी लिम्बूज्यू जुनिना राईज्यूलाई रेडियो सुन्न र त्याग नै पो गरौँ है भनेर लेख्नु भएको रहेछ र तर हरिराईजीको गीत बजी नै सकेको छ र तपाईँको लागि पनि आज चाहिँ म एनपीजीको लागि रघु भट्टराईजीको र तपाईँको कुरा करिब करिब मिल्दो जुल्दो छ म एउटा गीत राख्नेछु है त देउडा गीत नै राख्छु केही छिन पश्चात यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु एनपी परदेशजीलाई मिनी कालीकोटराईजी धन्यवाद भनेर लेख्नु भएको छ उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु प्रेम विश्वकर्मदाई लेख्नु छ देव ज्वेलरी अल्ट्रा ड्युकेबाट नमस्कार तुलजी सदाजी आजको स्वर्णिम सङ्गम सुनिरहेछ गीती कथाका कथाकार र वाचनकर्ता दुवैलाई धन्यवाद घडी आफ्नै रफ्तारले घुम्दैछ र नेपालमा त घाम पनि ओझेल पर्न लाग्ने तर्खरमा होला तर्खर गरिरहेको होला यसैलाई मध्यनजर गर्दै गोपाल युञ्जनका गीत कर्मयुञ्जन नजर गर्दै गोपाल यञ्जनको गीत कर्म इन्जिनियर गोपाल यञ्जनकै संगीत रहेको स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको तिम्रो जस्तो मुटु मेरो पनि भन्ने गीत सुन्न र सबैलाई सुनाउन मन लाग्यो। यो सत्ता सबैको शुभै रह्यो भन्ने मैले पनि कामना गरेँ भन्ने लेख्नु भएको छ। अनि प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले दिप ज्वेलरी अल्सुट युकेबाट हुनुहुन्छ। सम्भवतः यी दुईवटा गीत राख्दै आजको समयको पुरा भनौँ हुनेछ जस्तो लाग्दैछ। घडी पनि हेर्दैछु, पर छ घडी, हामीसँग कुक नगु 11 मिनट बाँकी भएको हुन सम्भवतः यो दुईवटा गीत राख्दा समयको सीमा करिब करिब पुरा हुनेछ। छवि थापा मगरजु नमस्ते तुलजी, लोकप्रिय कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेछ है भन्नुभएको छ छवि थापाजीलाई पनि धन्यवाद दिदी। अब भने चाहिँ म एउटा देउडा गीत राख्नेछु अनि पुछारमा बिसौनीमा भने चाहिँ म स्वर सम्राट नारायण गोपालले गाउनुभएको गीत राख्नेछु। देउडा गीत चाहिँ यति बेला भने म चक्रबम र लक्ष्मी आचार्यको स्वरमा राख्ने तर्खरमा छु। रघुवटराईजी एनपी परदेशीजी र सम्पूर्ण श्रोताहरूको लागि

मोमेन्द्र राईको स्वर सङ्गीत रहेको यो गीत राखेँ. गीतकार एनपी परदेशीको गीत रचना रहेको यो गीत मैले यहाँहरू माझमा राखेँ र यो गीत चाहिँ घनबहादुर थापा मगरज्यूले बेलायतबाट अनुरोध गर्नुभएको थियो. अर्का श्रेष्ठ गीतकार घनबहादुर थापा मगरजीले यता इन्बक्स गर्नुभएको छ. नमस्कार तुलसी सर, हजुरको कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु र यसै क्रममा गीत हरू बज्ने क्रममा रेडियो सुन्दै गर्दा मेरो गीत पनि राखिदिनु भएकोमा हार्दिक धन्यवाद. अनि आज मलाई वरिष्ठ गीतकार हाम्रो एनपी परदेशीजीको हजुरको रोजाइमा कुनै पनि एउटा गीत राखिदिनुहुन्छ कि सर भनेर लेख्नु भएको रहेछ गीतकार घनबहादुर थापा मगरज्यूले. उहाँको अनुरोधलाई स्वीकार गरेर मैले यति मात्र गीत सुनाएँ. एनपी परदेशीजीको गीत रचना रहेको गीत घनबहादुर थापा मगरज्यूलाई धन्यवाद दिन चाहन्छु. नूतन भूषालजीले इजराबाट नमस्कार सर, धेरै बिजी भएर लेख्न सकिनँ है, सुनेर साथ दिइरहेछु भन्नुभएको छ. नूतन भूषालजीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु. रघु भट्टराईजीले फेरि थप्नु भएको छ, आफ्नै गाउँ घरको पनि सम्झना गरिउ नि त भनेर लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई. र पुछारमा म प्रेम विश्वकर्मा दाईको अनुरोधमा एउटा गीत राख्दै बिदा हुन चाहन्छु. र अन्तमा यहाँ केही प्रतिक्रियाहरू छन् कि भन्ने हेर्दैछु. छवि थापाजीको मैले प्रतिक्रिया पढिसकेछु अनि यहाँ लेख्नुहुन्छ सुमिन विवस सामाले पनि कार्यक्रम सुनिरहनु भएको छ. सेवारो तुलसी सर नमस्कार, म पनि कार्यक्रम सुन्दैछु षड्यमसँग अनि गाडीमा छु. एकदमै ठुलो साउन्ड पारेर कार्यक्रमलाई सुन्दैछु. आज मेरो गीतलाई रोजाइमा पार्नुहुने बहिनी सुमी लिम्बूलाई विशेष धन्यवाद. अनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद मेरो गीतलाई स्थान दिनुभएकोमा. आज मल्लाई कहाँ कहाँ जीवनको किनारा सिन्धु मल्लको स्वर रहेको गीत भनेर लेख्नु भएको छ. समयको पाबन्दीले गर्दा यो गीत चाहिँ अटाउन सकिनँ, तर तपाईँको लागि म प्रेम दाईले अथवा प्रेम विश्वकर्म दाईले दिप ज्वेलरी अल्सोट युकेबाट अनुरोध गर्नुभएको गीत नै सुनाउन चाहन्छु है त. र यो गीत मार्फत तपाईँले मेरो घरमा रहनुहुने आमा बाबु र छरछिमेक अनि साइनो सर सेवाडो मलाई चिन्नुहुने सबैलाई भन्नुभएको रहेछ. सबैजनाको लागि कार्यक्रमको पुछारमा विश्वनीमा स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गोपाल युञ्जनले लेख्नुभएको गीत राख्न चाहन्छु. सङ्गीत भने गोपाल युञ्जन र कर्म युञ्जनको रहेको छ र यही गीत यहाँहरू माझमा छाड्दै म पनि बिदा हुन चाहन्छु. कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद. सुनेर जोडिनुहुने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु. तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्. नमस्ते.

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Good
3: सर्वोच्चले त्यस संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिनुपर्ने कारण सरकारसँग मागेको छ। सांसदलाई स्वकीय सचिव राख्न दिने सरकार

0: माग गरिएको थियो। सरकारको लिखित जवाफ आएपछि थप बहस र निर्णय हुनेछ। रिटमा सांसदका निजी सहायकका लागि स्पष्ट योग्यता, क्षमता वा परीक्षाको प्रावधान नभएको र उनीहरूको काम कर्तव्य र अधिकार समेत कानूनले नतोकेको जिकिर गरिएको छ। सांसदहरूले स्वकीय सचिव राख्ने नाममा नातागोता व्यापारिक साझेदार नियुक्त गर्ने र कतिपयले नियुक्ति नै नगरी तलब आफै बुझ्ने गरेको समेत रिटमा भनिएको छ। यसअघि पनि सांसदका निजी सहायकहरू अवैध धन्दा, रातो पासपोर्ट काण्ड, भुटानी शरणार्थी प्रकरण र सुन तस्करी जस्ता गम्भीर अपराधमा मुछिएको भन्दै फेरि पनि स्वकीय राख्न दिँदा भ्रष्टाचार मौलाउने सिलवालको तर्क छ। सुशीला कार्की सरकारले सांसदको स्वकीय सचिव हटाउने निर्णय गरेको थियो। सुनसरीको कप्तानगंज घटनाको राष्ट्रिय मानवाधिकार आयोगले अनुसन्धान गर्ने भएको छ। आयोगका प्रवक्ता डाक्टर टेकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको अनुगमन गरिरहेको जानकारी दिनुभएको हो। आयोगले घटनाबारे प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रमुख अस्पताल प्रशासन तथा स्थानीयसँग सोधपोछ गरेको छ। गएराती पोलमा धार्मिक झण्डा राख्ने, डिजे बजाउने जस्ता विषयमा विवाद हुँदा झडपको रूप लिएपछि हताहती भएको थियो। सुनसरी घटनाको छानबिनका लागि सरकारले 5 सदस्यीय समिति पनि गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभएको हो। समितिलाई प्रतिवेदन बुझाउन 1 हप्ता म्याद दिइएको छ। सुनसरी घटनापछि सरकारले केन्द्रीय सुरक्षा समितिको बैठक पनि डाकेको छ। सरकारले आज साँझका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो। मुलुकमा विद्युत खपत उच्च बन्द गइरहेका बेला बेलुकी पिक आवरमा विद्युतको अधिकतम माग 3,248 मेगावाट पुगेको छ।
1: नेपाल विद्युत प्राधिकरणका अनुसार मुलुकभित्रको विद्युत आपूर्ति पर्याप्त रहेका कारण भारतबाट बिजुली आयात गरिएको छैन। प्राधिकरणको तथ्याङ्क अनुसार मुलुकको कुल ऊर्जा माग 73,629 मेगावाट घण्टा पुगेको छ। यसमध्ये 22,102 मेगावाट घण्टा बराबरको विद्युत भारततर्फ निर्यात भइरहेको छ। मुलुकको विद्युत आपूर्तिमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ। निजी ऊर्जा उत्पादकहरूले 47,563 मेगावाट घण्टा बराबर विद्युत राष्ट्रिय प्रणालीमा उपलब्ध गराएका छन्। यस्तै प्राधिकरणका सहायक कम्पनीबाट 17,108 मेगावाट घण्टा तथा प्राधिकरणका आफ्नै जलविद्युत आयोजनाबाट 8,959 मेगावाट घण्टा बराबर ऊर्जा उत्पादन भएको छ।
0: गुल्मीको धुर्कोट गाउँपालिकाले चीनको झल्को दिने ग्रेट वाल बनाएर स्वदेशी र विदेशी पर्यटक आकर्षित गरेको छ। बुटोलबाट छवि पाण्डे।
2: धुर्कोट गाउँपालिकाले धुर्कोट रजस्थलको ऐतिहासिक कोट र बोडी कोट जोड्ने गरेर 1 किलोमिटर लामो धुर्कोट ग्रेट वाल निर्माण गरेको हो। पालिका उपाध्यक्ष सीतागिरी ग्रेट वाल निर्माण गरेपछि धुर्कोटको आकर्षण बढेको र उत्साह थपिएको बताउनु भयो।
3: ग्रेट वाल चाहिँ चाइनाको झल्को दिने खालको बनाएर अलिक फरक खालको भएको भएर कस्तो रहेछ त हेर्न जाम भन्ने अनि हामीसँग सोध्ने कता हो भन्ने अनि हामी आउँदैछौँ भन्ने सम्पर्क गर्ने चाहिँ गर्नुहुन्छ धेरै।
2: ग्रेट वाल रहेको धुर्कोट छका वडा अध्यक्ष कृष्ण नेपाली धुर्कोटको ऐतिहासिक कोत र संग्रहालय, विचित्र गुफा, बुढी कोट लगायतका संरचना निर्माणमा जोड दिएकोले धुर्कोट अब पर्यटकीय केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।
4: ग्रेट वाल त ठिकै छ नि, पर्यटकहरूको आगमन बढ्दो अवस्थामा ठिक ठाउँमा छ भन्ने छ सर। अहिले त नयाँ युवा युवतीहरू, विद्यार्थीहरू होइन घुम्न चाहने, देख्न चाहने आइरहनु भएको छ।
2: तर ग्रेट वाल घुम्न आउनेहरूको खाजा नास्ताको व्यवस्थाका लागि त्यहाँ होटल नहुँदा समस्या बने देखिएको छ। संघीय सरकारको सहयोगमा धुर्कोट गाउँपालिकाले 3,13,68,621 रुपियाँको लागतमा निर्माण गरेको हो।
0: ठाउँ ठाउँमा खसेको पहिरो पन्चाएपछि नारायणघाट मुगलिङ सडक दोहोरीलत्त खुलेको छ। आज बिहान 17 किलो र सिमलताल नजिक लेदोरा ढुङ्गा सहित पहिरो खसेपछि सडक बन्द भएको थियो। सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो पन्चाएर सडक
5: नमस्कार।

चट्टरुमाल क्या मालुम कोटेको खल्तीमा साथमा सर्गम र सम्बुजित बास्कोटाले गाउनु भएको मिठो चड्के यो गीत सुन्दैनौँ प्रिय सुधामेन्द्र। यसैको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको शुभारम्भ भइसकेको छ र यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन गर्न चाहन्छु। म तपाईँकै रेडियो मित्र शिरेश सनवार आज पनि कार्यक्रमको साथमा तपाईँको सेवामा हाजिर छु। त यो बेलामा अहिले तपाईँलाई अब अगाडि लिएर जान चाहन्छु ठिक चार बजीसम्मको यो हाम्रो यात्रा हो। यस अन्तर्गत मिठा मिठा गीत सङ्गीतहरू आज छँदैछन्। यसको अलावा विभिन्न सरसामग्रीहरू पनि लिएर आइसकेकी छु। त्यतातिर लाग्नुभन्दा पूर्व तपाईँलाई मैले लिएर जान चाहे आजको नेपाली पात्रतर्फ। आजको नेपाली पात्रलाई पल्टाउनु पर्दा तिथि मिति के छ हेरिहालौँ। विक्रमसम्म 2083 साल श्रावण महिनाको 11 गते आज, तदनुसार 27 जुलाई सन् 2026 सोमबारको दिन आषाढ शुक्ल त्रयोदशी तिथि पनि परेको छ। त आजको यो सोमबारको दिन भएको हुनाले पुराना पुराना मिठा मिठा नेपाली हिन्दी गीत सङ्गीतहरू तपाईँको लागि राख्ने सुनाउने मेरो तयारी रहेको छ। साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यो बेलामा। त यसै गरिकन तपाईँलाई अगाडि अब के कस्ता सरसामग्री छन् त्यसतर्फ पनि लिएर जान चाहन्छु। मौसम कुराकानी त छँदैछ, हेल्थ सेगमेन्ट पनि छँदैछ। कार्यक्रमको यो प्रथम चरणमा सधैँ नै हुने गर्छ, दोस्रो चरण अन्तर्गत पनि सधैँको सोमबार चाहिँ आज पनि हामी सुन्नेछौँ आज नेपाल दर्पण। हाम्रो दिदी सूर्यकुमारी पन्तज्यूले तयार पार्नुभएको यो सामग्री म तपाईँको सेवामा राख्नेछु, टक्राउनेछु। तपाईँहरू सबैले यसलाई चाहिँ सुनेर साथ दिनुहुन्छ होला, यसबाट केही न केही नेपालको विषयमा जानकारी पाउनुहुन्छ होला भन्ने आशा पनि गर्दछु। यसको मुख्य उद्देश्य पनि त्यही नै हो। अनि यसै गरिकन तेस्रो अनि अन्तिम चरणको यात्रा सुरु हुनेछ 3 बजेको समाचार सँगसँगै, जसको लागि चाहिँ हाम्रो दाजु योगराज राई आउँदै हुनुहुन्छ कार्यक्रमको अन्तिम चरणमा एउटा सामग्री लिएर। बिएबिएस संवाद अन्तर्गत उहाँले इन्टेक अप 2026 जुन वन आरजीआरले आयोजना गर्दैछ यस विषयवस्तुमा जानकारी लिएर आउँदै हुनुहुन्छ। त यिनै सरसामग्री तपाईँको लागि राख्दै म अगाडि बढ्दैछु प्रिय श्रोतावृन्द। ठिक 4 बजीसम्मको यो यात्रामा मलाई साथ दिनुहुनेछ तपाईँहरूले भन्ने पूर्ण आशा पनि गरेको छु। मौसमको अलिकति कुरा गरिहालौँ। मौसम आजको चाहिँ सुक्खा नै छ, घमाइलो छ दक्षिणी भूभागहरूतिर, अनि उत्तरी क्षेत्रतिर चाहिँ केही हल्का फुल्का वर्षा देखिन्छ, अनि पूर्वीय भूभागसम्म पनि यो वर्षा फैलिएर जाने देखिन्छ। ठाउँ ठाउँमा भारी वर्षा पनि हुन्छ पश्चिमी त यो हिल्ली एरियातिर, अनि दक्षिण भूभागमा न्यानोपन रहनेछ भने एभरेज टेम्परेचर नै रहनेछ अन्यत्र। आज रातिको कुरा गर्नुपर्दा पानी पर्ने क्रम नर्दर्न भूभागहरूमा आज राति जारी रहनेछ, भारी वर्षा हुनसक्छ ठाउँ ठाउँमा त्यतातिर, र दक्षिणी भूभागमा भने आकाश खुला रहनेछ अनि सुक्खा रहनेछ, यद्यपि केही ठाउँमा एक दुईवटा ठाउँमा चाहिँ कुहिरो लाग्न सक्ने सम्भावना पनि रहेको जानकारी हामीलाई मेट अफिसले दिएको छ। आदरणीय श्रोतावृन्द, सुन चाँदीको दरबारको पनि कुरा गर्नुपर्दाखेरि चाहिँ छापावाला सुन प्रति तोला आज चाहिँ 2,88,500 चाहिँ यो कारोबार भइरहेको रहेछ भने चाँदी प्रति तोला 4,445 रुपियाँमा कारोबार भइरहेको रहेछ। यो तलमाथि भइ नै रहन्छ, त्यो कारणले गर्दाखेरि पनि अलिकति तपाईँहरूसँग मैले सेयर गरिहालेँ। हुन त तपाईँले बिहानको कार्यक्रममा सुन्ने मौका पाउनुभयो होला, पाउनु भएको थिएन भने अहिले अपडेट राखेको थिएँ मैले। र अब भने हामी अगाडि बढौँ त आजको कुरा गर्नुपर्दा आज संसारभरि नै वर्ल्ड हेड एन्ड नेक क्यान्सर डे मनाइँदैछ, अथवा यसलाई यो दिनलाई चाहिँ अब्जर्भ गरिँदैछ। र यो चाहिँ भनौँ स्वत चाहिँ एकदमै सेल्फ एक्सप्लेनेटरी भनौँ न होइन छ यो चाहिँ आजको अब्जर्भेसन डे। हरेक साल जुलाई महिनाको 27 तारिकको दिनमा चाहिँ संसारभरि नै वर्ल्ड हेड एन्ड नेक क्यान्सर डे मनाइँदो रहेछ, र यसको मुख्य उद्देश्य भनेको चाहिँ टाउको र घाँटीको चाहिँ क्यान्सरप्रति मानिसहरूमा जागरुकता बढाउनु र समयमा यसको पहिचान र रोकथामको लागि प्रेरित गर्नु पनि हो है। र यो चाहिँ प्रत्येक साल 27 जुलाईको दिनमा मनाइने गरिन्छ, जुन आज चाहिँ संसारभरि नै यसलाई अब्जर्भ गरिरहेको अवस्था हो। र यो क्यान्सर भन्ने बित्तिकै यो अर्बुद रोग भनेर भनिन्छ होइन, जो चाहिँ शरीरको कुनै पनि भागमा हुनसक्छ, यसमा शिर र गर्दन पनि सामेल छ। हेड र नेक क्यान्सरको बारेमा मानिसहरूमा जागरुकता फैलियोस्, हरेक मानिसमा चाहिँ यसको बारेमा जानकारी होस् भन्ने कुराको चाहिँ प्राप्ति हेतु प्रत्येक साल चाहिँ आज पनि हेड एन्ड नेक क्यान्सर डे भनेर संसारभरि मनाइरहेको अवस्था रहेको छ।
र यसै विषयवस्तुमा अझै पनि थप जानकारी म तपाईँसँग सेयर गर्नेछु, तर त्यो चाहिँ हेल्थ सेगमेन्टमा है सुन्दै गर्नुहोला र तपाईँहरूले साथ दिँदै गर्नुहोला भनेर भन्न चाहेँ। र सार्कोमा अवेरनेस मन्थ अनगोइङ नै छ, तपाईँलाई थाहा छँदैछ यसको बारेमा चाहिँ, विशेष गरिकन यो हड्डी र सफ्ट टिस्युजको क्यान्सर हो जसको बारेमा जानकारी फैलाउनको लागि प्रत्येक दिन यो महिनाको चाहिँ समर्पित गरिएको छ। जुलाई महिनामा चाहिँ एक महिना लामो यो हेल्थ क्याम्पेन चाहिँ जारी गरिँदैछ युकेको सन्दर्भमा कुरा गर्नु पर्दाखेरि। र आज चाहिँ नि यस विषयवस्तुमा हामी कुरा त गर्दैनौँ किनभने मैले जुलाई सुरु हुने बेलामा नै यस विषयवस्तुमा तपाईँहरूलाई विस्तृत जानकारी गराएकी थिएँ होइन। आज चाहिँ हामी नेक एन्ड हेड क्यान्सरको विषयमा अलिकति कुरा गर्नेछौँ कार्यक्रमको यो हेल्थ सेगमेन्टमा सुन्दै गर्नुहोला है। अहिले नैको लागि भने अब तपाईँलाई लिएर जान चाहन्छु अर्को एउटा मिठो गीततर्फ। किशोर कुमार राज भोसलेले गाउनु भएको गीत छ, यो गीत पुरानो गीत हो, हिन्दी चलचित्र ए वादा राहको टाइटल नम्बर।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

हजुर त आदरणीय श्रोता, ब्रेन दिमागको शैलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विविध चर्चा परिचर्चामा हामी यस सेगमेन्ट अन्तर्गत रहने गर्दछौँ र यसतर्फ तपाईँ सबैलाई आज पनि अब लिएर जाने मेरो तयारी रहेको छ र आज चाहिँ यस सेगमेन्ट अन्तर्गत हेड एन्ड नेक क्यान्सरको बारेमा कुरा गर्छु भनेर मैले भनेकी थिएँ। किनभने आज संसारभरि नै वर्ल्ड हेल्थ हेड एन्ड नेक क्यान्सर डे भनेर मनाइएको छ है। त्यस कारण गर्दाखेरि अब आज चाहिँ यसै विषयवस्तुमा चाहिँ नै केही जानकारीहरू तपाईँसँग सेयर गर्ने मेरो तयारी रहेको छ। तपाईँहरू सबैले सुन्ने मौका मिलाउनु भएको छ अथवा सुन्ने मौका अहिले पाइरहनु भएको छ होला भन्ने म आशा गर्दछु। त अब चाहिँ अब आजको कुरा गर्नुपर्दा प्रत्येक 27 जुलाईको दिनमा प्रत्येक साल चाहिँ नि वर्ल्ड हेड एन्ड नेक क्यान्सर भनेर अब्जर्भ गर्ने गरिन्छ ताकि यस समस्याको बारेमा सर्वसाधारण सबैलाई थाहा होस् होइन, जनचेतना वृद्धि होस्, यस्तो चाहिँ लक्षणहरू केही देखियो भने थाहा पाउनको लागि सजिलो होस् भन्ने उद्देश्य नै हुन्छ प्रत्येक प्रकारको चाहिँ यस प्रकारको जुन अब्जर्भेसन डेहरू हामी अब्जर्भ गर्छौँ यसको होइन, र यसैसँग सम्बन्धित जानकारी फैलाउनको लागि नै आजको दिन तोकिएको हुनाले हामी आज हेल्थ सेगमेन्ट मार्फत पनि यस विषयवस्तुमा कुरा गर्ने तयारी गर्दछौँ। सबैभन्दा पहिला त अब यो टाउको र घाँटीको क्यान्सर के हो भन्दाखेरि मानिसहरूको शरीरको टाउको र घाँटीमा कयौँ कुराहरू सामेल हुन्छन्, जस्तो कि मुख भयो, नाक, मस्तिष्क, अनि रालहरू बन्ने ग्रन्थि, साइनस, अनि कण्ठ र लिम्फ नोड्स, यानि कि यो सबै मिलेर चाहिँ नि टाउको र घाँटीको अथवा गर्दनको एउटा चाहिँ भाग बनेको हुन्छ होइन। यस कारण गर्दाखेरि टाउको र घाँटीको यी अङ्गहरूमा हुनेवाला क्यान्सरलाई नै यो हेड एन्ड नेक क्यान्सर भनेर भनिन्छ। यो चाहिँ 6 सबैभन्दा कमन प्रकारको क्यान्सर हो जो दुनियाँभरिका कुल क्यान्सर मामलाहरूको 6% लागि जिम्मेवार मानिन्छ। यसमा पनि क्यान्सर भन्दा क्यान्सरको सबैभन्दा ज्यादा प्रभावित हुने जुन हिस्सा छ, जुन भाग छ, त्यो चाहिँ मुख हो र अधिक उमेरका मानिसहरूमा चाहिँ यस प्रकारको क्यान्सर हुने खतरा सबैभन्दा बढी हुँदो रहेछ। त जो क्यान्सर चाहिँ एक समूह क्यान्सरको एक समूहले चाहिँ मान्छेको गला भयो, स्वर यन्त्र यानि कि जुन भोइस बक्स भयो, नाक, साइनस या मुखमा या त्यसको आसपास रहेको जुन अङ्गहरू छ अथवा त्यसको भागहरू छ त्यसमा सुरु हुन्छ र त्यसलाई नै घाँटी र टाउको क्यान्सर भनेर भनिँदो रहेछ। यो घाँटी र टाउको क्यान्सरमा चाहिँ अलिकति जोडिएर नै आउँदो रहेछ किनभने एकअर्कासँग इन्टररिलेटेड हुन्छ यो अङ्गहरू होइन। र आमतौरमा यो शरीरको अङ्गहरूको कोशिकाहरूको सतहमा नै सुरु हुन्छ र डक्टरले चाहिँ यसलाई स्क्यामस कोशिकाहरू भनेर भन्छन् र शिर र गर्दनको क्यान्सरको 5 मुख्य प्रकारहरू हुन्छन् जुन चाहिँ म तपाईँसँग अब जानकारी यसको सेयर गर्दैछु। सबैभन्दा पहिला चाहिँ ओरल क्याभिटीमा चाहिँ हुने क्यान्सर, यसमा सामेल हुन्छन् ओठ अनि जिब्रोको अगाडिपट्टिको 2/3 भाग, अनि हाम्रो जुन जबडा हुन्छ अथवा गम्स भनेर भनौँ होइन, अनि गाला र ओठको भित्रको परत, अनि जिब्रोको मुनिपट्टि रहेको मुखको हिस्सा र मुखको भित्र माथितर्फ रहेको जुन तालु भनेर भन्छौँ हामी होइन तालु, अनि यसै गरिकन विजडम टिथको पछाडि रहेको जुन गम्सको चाहिँ सानो हिस्सा हुन्छ त्यो सबै चाहिँ ओरल क्याभिटीमा पर्छ। र ओरल क्याभिटीको कुनै पनि हिस्सामा हुने क्यान्सरलाई चाहिँ हामीले चाहिँ यो जुन हेड एन्ड नेक क्यान्सरभित्र पनि राख्न सक्दो रहेछौँ। अनि फ्यारिङ्स या जुन घाँटी भनेर भनौँ न होइन, करिब 5 इन्च लामो एउटा चाहिँ खोक्रो नली हो जो नाकको पछाडिबाट सुरु हुन्छ र भोजन नलिकासम्म जान्छ। यसको 3 हिस्सा हुन्छन्, नेजोफ्यारिङ्स, ओरोफ्यारिङ्स र हाइपोफ्यारिङ्स, यसै गरिकन ल्यारिङ्स। यो चाहिँ भोइस बक्स या स्वर यन्त्र हो र यो एउटा छोटो चाहिँ एउटा बाटो हो जसले चाहिँ नरम हड्डीहरू जुन चाहिँ नरम हड्डीहरू बनेकोबाट बनेको हुन्छ र घाँटीमा गलामा फ्यारिङ्सको ठिक तलपट्टि अवस्थित हुन्छ। ल्यारिङ्समा चाहिँ भोकल कर्ड्सहरू हुन्छन्, साथसाथमा यसमा टिस्युको सानो टुक्रा पनि हुन्छ जसलाई चाहिँ एपिग्लोटिस या कण्ठछेद भनेर पनि भनिन्छ। यो चाहिँ ल्यारिङ्सलाई कभर गर्नको लागि जिम्मेवार छ ताकि वायुमार्गमा खाना चाहिँ नपुगोस् भनेर। अनि यसै गरिकन नेजल क्याभिटी र प्यारानेजल साइनस, नाकको आसपास मौजुद रहेको टाउको हड्डीको भित्र मौजुद रहेको जुन एउटा
एम्टी एउटा स्पेस हुन्छ यसलाई चाहिँ प्यारानेजल साइनस भनेर भनिन्छ. नेजल क्याभिटी नाकको भित्र भएको खाली स्पेसलाई भनिन्छ. र यसै गरिकन राल ग्रन्थि या सलाइभरी ग्लान्स मुखको जुन हाम्रो जबडा हुन्छ होइन यसको वरिपरि रहेको र यसको मुनिपट्टिको हिस्सा विशेष गरिकन जुन चाहिँ राल ग्रन्थि हो र यसको काम चाहिँ मुखमा राल बनाउनु नै हो. त यी पाँचवटा जुन एरिया मैले भने तपाईँलाई होइन मुख र घाँटीको यसलाई चाहिँ नि भनौँ कुनै पनि यो एरियामा चाहिँ हुने क्यान्सरलाई चाहिँ मुख्य रूपबाट शिर र गर्दनको क्यान्सरको रूपमा लिन सकिँदो रहेछ. त ब्रेन यानि कि मस्तिष्कको क्यान्सर, आँखाको क्यान्सर, भोजन नलिकाको क्यान्सर, थाइरोइड ग्रन्थिको क्यान्सर, शिरको स्काल्प स्किन मांसपेशी र हड्डीहरूको क्यान्सरलाई शिर र घाँटीको क्यान्सरको तौरमा वर्गीकृत गर्न चाहिँ सकिँदैन. कैयौँपटक क्यान्सरयुक्त स्क्यामस कोशिकाहरू घाँटीको माथिल्लो हिस्सामा रहेको जुन चाहिँ नोड्सहरू हुन्छ लिम्फ नोड्स त्यसमा पनि पाइन्छ है. त अब हुन त टाउकोमा नै रहन्छ अब आँखा ब्रेन यानि कि मस्तिष्क होइन भोजन नलिका थाइरोइड ग्रन्थि आदि इत्यादि यो गर्दन र टाउको नै हिस्सा भए तापनि यसमा रहने जुन यसमा हुने जुन क्यान्सरलाई चाहिँ नि निश्चित तौरमा चाहिँ शिर र घाँटीको क्यान्सरको रूपमा वर्गीकृत चाहिँ गरिँदैन रहेछ. यसलाई छुट्टा छुट्टै रूपमा नै ब्रेन क्यान्सर भने चाहिँ ब्रेन क्यान्सर, आँखाको क्यान्सर भने आँखाको क्यान्सर भनेर यसलाई लिइन्छ. यो चाहिँ हेड एन्ड नेक क्यान्सरको जुन समूह छ त्यसभित्र चाहिँ पर्दैन. यसभित्र पर्ने समूहको जुन मैले कुरा गरेँ भर्खरै मात्र होइन त्यो चाहिँ यसभित्रको पर्ने यो समूहभित्र पर्ने चाहिँ क्यान्सरहरू चाहिँ त्यो भागमा हुने रहेछ. त यसको प्रकारहरूको मैले कुरा गरेँ. अब यसको लक्षणहरूको पनि अलिकति कुरा गर्छु, कारक तत्त्वहरूको पनि अलिकति कुरा गर्छु. छोटो जानकारी मात्र तपाईँसँग मैले यस अन्तर्गत सेयर गर्न सक्छु. तपाईँलाई पनि थाहा भएकै कुरा हुन त यो सन्दर्भमा कुरा गर्ने भने निकै लामो हुन्छ, तर अहिलेको लागि भने हामीले आजको दिनमा चाहिँ अलिकति छोटो यस विषयवस्तुमा कुरा गर्दैछौँ है. र यो हामी अब प्रकारको कुरा गरिसक्यौँ, लक्षण र कारक तत्त्वको कुरा गर्छौँ, तर त्योभन्दा अगाडि एउटा छोटो विश्राम लिन्छौँ र यो विश्राम पश्चात चाहिँ फेरि पनि हामी अगाडि यो हेल्थ सेगमेन्ट अन्तर्गतको सामग्रीलाई बढाउनेछौँ. त अहिले नैको लागि भने तपाईँको सेवामा म यो गीत राख्न चाहन्छु, जुन गीतमा तपाईँले मोहम्मद रफीको आवाज सुन्न सक्नुहुन्छ. मिठो गीत छ, इन्जोय गर्नुहोस् है त.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

म मोहन तामाङजी रहेको एउटा जीवन मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो अहिले ओम विक्रम विष्टको आवाजमा, र यसको साथसाथमा हामी अगाडि बढिसक्यौँ हेल्थ सेगमेन्टमा आज रहेका छौँ। हामी यतिखेर हेड एन्ड नेक क्यान्सरको विषयमा कुरा गर्दैछौँ किनभने आज विश्वभरि नै वर्ल्ड हेल्थ हेड एन्ड नेक क्यान्सर डे मनाइँदैछ, र यही सिलसिलामा यो विषयवस्तुमा आज जानकारी तपाईँसँग म सेयर गर्दैछु। पुरानो पुरानो गीत सङ्गीतहरू पनि बिचबिचमा सुनाउँदैछु, पक्कै पनि तपाईँहरू सबैले इन्जोय चाहिँ गर्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु यो बेलामा। त प्रिय श्रोतावृन्द, अब भने तपाईँलाई अगाडि मैले यो शिर र गर्दनको क्यान्सरको लक्षणहरू भन्छु भनेर भनेको थिएँ होइन, र शिर र गलाको हिस्सामा मौजुद अलग अलग संरचनाहरूको कारणले गर्दाखेरि क्यान्सरको सङ्केत र लक्षण ती हिस्सा वा संरचनामा नै निर्भर गर्छ जसबाट चाहिँ यो क्यान्सर प्रभावित हुन्छ है, र पनि यसको बावजुद पनि केही कमन लक्षणहरू भए हुन्छ, जुन कमन लक्षणहरू चाहिँ म तपाईँसँग सेयर गर्छु। यो घाँटीमा चाहिँ घाँटी सुन्निनु अथवा घाँटीमा गाँठो जस्तो आएको महसुस हुनु, अनि खोकी जो लामो समयसम्म ठिक हुँदैन, अचानक वजन कम हुनु, शरीरको कुल वजन 10% कम हुनु, अनि निल्नुमा कठिनाइ हुनु, अनि यसै गरिकन गलाको हिस्सामा लिम्फ नोड्स को जुन आकार छ त्यो अलिकति बढेर गएको महसुस हुनु, टाउको दुखाइ भइरहनु, अनि अनुहारमा केही चाहिँ प्रकारको एउटा भनौँ न के भन्छ यसलाई, अब शून्य महसुस हुने कि अनुहारमा, अनुहार चाहिँ नम हुनु है, त्यो चाहिँ जब लाटो हुनु भनेर भन्छ नि अनुहारको कुनै पनि भाग, त्यो भयो भने पनि क्यान्सरको लक्षणहरू हुनसक्छ भनेर बुझ्नुपर्ने हुन्छ है। अनि यसै गरिकन अब यसको कारक तत्त्वहरूको कुरा गर्नुपर्दा सबैभन्दा पहिला चाहिँ नि अब म्युटेसन यानि रूप परिवर्तनको कारणले गर्दाखेरि शरीरको कुनै पनि हिस्सामा कोशिकाहरू क्यान्सरयुक्त बन्न सक्छ भन्ने कुरा त तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। कोशिकाहरूको रूपमा हुनेवाला परिवर्तन कयौँ कारणले गर्दाखेरि हुन्छ, र यस कारणले गर्दाखेरि कुनै एक प्रमुख कारणको बारेमा पत्ता लगाउनु मुस्किल हुन्छ। यद्यपि टाउको र घाँटीको क्यान्सरको लागि जिम्मेदार केही जोखिम कारक तत्त्वहरूमा चाहिँ तम्बाकुको सेवन गर्नु रहेछ, अनि मद्यपान र अल्कोहलको सेवन, पान कसैलाई पान खाने सोख छ भने त्यो पनि हुनसक्छ यसको कारक तत्त्व, डिब्बाबन्द वा नुन भएको बढी नुन भएको भोजनको सेवन अधिक गर्नु, मुखको सरसफाइ र स्वास्थ्यको ध्यान राख्नु, पारिवारिक इतिहास परिवारमा कसैलाई यो मुख र घाँटीको अथवा घाँटी र टाउको क्यान्सर भएको छ भने त्यहाँ त्यो परिवारका सदस्यहरूलाई हुनसक्ने सम्भावना रहन्छ, अनि उमेर अधिक बढ्दै जानु, पुरुषहरूमा ज्यादा कमन छ यो समस्याहरू महिलाको तुलनामा, त्यस कारण गर्दाखेरि पुरुष जेन्डर हुनु पनि एक प्रकारको कारक तत्त्व नै हुनसक्छ है, अनि शरीरमा पोषण तत्त्वहरूको कमी हुनु, अनि धुलो धातुको सानो सानो कणहरू र रेडियो एक्टिभ तत्त्वहरूको सम्पर्कमा आउनु, हानिकारक एक्सरेको सम्पर्कमा आउनु, अनि एप्स्टिन भाइरस इन्फेक्सनको कारणले गर्दाखेरि पनि यो हुन सक्छ, र तम्बाकु चपाउनु वा सिगरेटको माध्यमबाट तम्बाकुको धुवा लिनु र अल्कोहलको सेवन गर्नु, यो दुइटै चाहिँ शिर र गला दुइटैको क्यान्सरको सबैभन्दा महत्त्वपूर्ण सबैभन्दा अहम जोखिम कारक तत्त्व हो, खास गरी ओरल क्याभिटीको क्यान्सरको लागि। टाउको र घाँटीको क्यान्सरको करिब करिब 75% मामला चाहिँ तम्बाकु र अल्कोहलको सेवनको कारणले गर्दाखेरि नै भएको पाइन्छ। जो मानिसहरू यी दुवै चिजहरूको सेवन गर्छन् उनीहरूमा टाउको र घाँटीको क्यान्सर हुने खतरा ती मानिसहरूभन्दा अधिक हुन्छ जसले चाहिँ यी दुवै मध्ये कुनै एक चिजको मात्र सेवन गर्छन्। तम्बाकु र अल्कोहलको प्रयोगले राल ग्रन्थिको क्यान्सर हुने सबैभन्दा ठुलो जोखिम पनि हुन्छ। यसको अलावा एचपिभी इन्फेक्सन पनि टाउको र घाँटीको क्यान्सरको लागि जोखिम कारक तत्त्वको रूपमा लिइन्छ। त प्रिय श्रोताबृन्द, यो कारक तत्त्वहरूको पनि मैले कुरा गरिहालेँ। अब यस्तो प्रकारको क्यान्सरको परीक्षणको कुरा गर्नुपर्दा खुन रगतको जाँच, सिटी स्क्यान, पिइटी स्क्यान, अनि एमआरआई स्क्यान र फाइन निडल एस्पिरेसन साइटोलोजी यसलाई पनि प्रयोग गरिँदो रहेछ, यो डायग्नोसिस गर्ने जुन एउटा चाहिँ उपायहरू हो होइन। अनि यसको उपचारको कुरा गर्नुपर्दा सर्जरी नै सबैभन्दा प्रमुख रूपमा चाहिँ यसको उपचारको विधि मानिन्छ, अनि किमोथेरापी र रेडिएसन थेरापी पनि यसको चाहिँ नि भनौँ उपचार विधिहरूको रूपमा लिन सकिँदो रहेछ। त हेड एन्ड नेक क्यान्सर डे आज विश्वभरि मनाइरहेको अवस्थामा यो जानकारी मैले तपाईँसँग सेयर गरेँ प्रिय श्रोतावृन्द, तपाईँहरू सबैले चाहिँ अहिले सुन्ने मौका पाउनुभयो होला भन्ने आशा गरेको छु। यति नै गर्छु अहिलेको लागि, अब यो हाम्रो हेल्थ सेगमेन्टको जानकारी र यति भन्दै तपाईँलाई म अगाडि अर्को एउटा मिठो गीत सुनाउनपट्टि लिएर जान्छु, र त्यस पश्चात हामी सुन्नेछौँ 2 बजेको समाचार, अनि समाचार पश्चातको चरणमा नेपाल दर्पण हाम्रो दिदी सूर्यकुमारी पन्तज्यूको प्रस्तुतिमा तपाईँको लागि राख्छौँ नेपालको बारेमा थुप्रै जानकारीहरू
यस चाहिँ कार्यक्रम मार्फत तपाईँहरूले चाहिँ पाउन सक्नुहुन्छ है। र आउनुहोस् अब भने अर्को मिठो गीतको पालो परि नै सकेको छ। अहिले स्वर सम्राज्ञी लता मङ्गेशकरले गाउनुभएको एउटा गीत सुनाउँछु तपाईँलाई र यही गीतको साथसाथमा अगाडि अब हामी बढ्छौँ हाम्रो कार्यक्रम अन्तर्गत अगाडिको घन्टातर्फ। अहिलेको लागि यो मिठो गीत छ, तपाईँले पहिला पनि धेरै पटक सुनिसक्नु भएको होला, अहिले पनि सुनेर एकपटक फेरि पनि इन्जोय गर्नुहोस्। यो चाहिँ पुरानो चलचित्र मेरा सायाबाट छ यो गीत, एकदमै क्लासिक नम्बरभन्दा फरक पक्कै पनि नपर्ला है, कहिले पनि पुरानो नहुने गीतहरूमध्येको कोटीमा पर्दछ यो गीत पनि। आउनुहोस् सुनिहालौँ यसलाई अब।

गृह मन्त्रालयले सुनसरीका सिडिओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई फिर्ता बोलाएर संखुवा सभाका सिडिओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीका प्रेसविज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ। प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको दाहालको भनाइ छ। सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेलाई भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइँदा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी खटाउने निर्णय गरिएको छ। सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा

0: र हामी छलफल र संवादबाट यो समस्यालाई हल गर्नेछौँ। यस जटिल अवस्थामा संयम अपनाउन पनि म अनुरोध गर्न चाहन्छु। भएको क्षति र त्यसमा संलग्न उपर दोषी उप कारवाही गर्ने प्रक्रिया अगाडि बढिसकेको छ। गृह मन्त्रालयले एउटा चाहिँ उच्चस्तरीय छानबिन समिति पनि गठन गरिसकेको छ। घाइतेको उपचारको व्यवस्था मिलाइन्छ, प्रभावकारी उपचारको व्यवस्था, मृतकलाई पर्न गएको मृतक परिवारलाई पर्न गएको कुराको उचित सम्बोधन हुन्छ।
1: बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि तथा सरकारवालाहरूको सहभागिता थियो। सरकारका मुख्य कानुनी सल्लाहकारले सरकारी वकिल कार्यालय सक्रिय बनाउन नयाँ काम सुरु गरिएको दावी गरेका छन्। चौथो पञ्चवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक कार्यक्रममा महानिधिवक्ता नारायण दत्त कणेलले प्रत्यक्ष अध्ययन गर्ने प्रणाली सुरु गरिएको बताउनु भएको छ।
2: एउटा सरकारी वकिलको कार्यालयका कार्य सम्पादनका सन्दर्भमा प्रत्यक्ष अनुगमन सुरु भएको छ, त्यसलाई समीक्षा गरेर त्यसलाई संस्थागत रूपमा सुदृढीकरण गर्ने प्रयास भएको छ। यो चाहिँ जस्तो अनुगमन निर्देशन भन्ने कुरा यसभन्दा अगाडि नै हुन्थ्यो, तर अहिले थोरै फरक के भएको छ भन्दाखेरि सम्बन्धित कार्यालयमा यहाँबाट एउटा टोली आवासीय रूपमै त्यहाँ जान्छ। काठमाडौँ उपत्यकाका सबै कार्यालयहरूमा हामीले गऱ्यौँ।
1: नायब महानिधिवक्ता लोकराज पराजुलीका अनुसार रणनीतिक योजना कार्यान्वयनका लागि 3,40,41,00,000 रुपियाँ बराबरको बजेट अनुमान गरिएको छ। बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बनहामको नियुक्तिपछि पहिलो विदेशी राष्ट्र प्रमुखका रूपमा युक्रेनका राष्ट्रपतिको भ्रमण हुँदैछ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भ्रमण अघि प्रधानमन्त्री बनहामले किबलाई गरिरहेको सहयोग जारी रहने बताउनु भएको छ। अङ्ग्रेजी सेवाका एडम गिलक्रिस्टका अनुसार युक्रेनलाई नयाँ फौजी सहायताको प्याकेज घोषणा हुनेछ।
3: The PM and President are due to meet at a Royal Navy base, emphasizing the UK's ongoing military support for Ukraine's war with Russia. Andy Burnham is set to announce more military aid for Ukraine, including how to make the UK's new Stone Cloak electronic warfare system, jammers designed to block the detection of drones. President Zelensky says their first call a week ago was very good.
4: We spoke about some basic things, not with details, because I understand what does mean when you just became the leader, and I count that we will have productive, very open bilateral meeting.
1: फ्रान्सको बोर्डो शहरका सबै बासिन्दालाई अन्यत्री सार्ने योजना अघि सारिएको छ। शहरबाट 7 माइल पर आइसकेको डलेरो नियन्त्रण नभएमा सम्पूर्ण जनसङ्ख्या विस्थापित गर्ने गरी वैकल्पिक योजना बनाइएको हो। शहरका 2.5 लाख मानिस विस्थापित भइसकेका छन्। हदमा बस्न बाध्य शहरका केही बासिन्दाले आफ्नो अनुभव सुनाएका छन्।
5: The police arrived and told us we had to go with them. They brought us to stay here for a few days. We don't know how long.
6: Yes, we're worried because the fire isn't stopping. People tell us one thing and then another. We don't know. There's no information. So we're waiting. What else can we do?
1: डरेलोका कारण फ्रान्स र स्पेनमा गरी 3,30,000 मानिसले आफ्नो थलो छाडेका छन्। वर्ल्ड क्रिकेट लिग टूको खेलमा नामिबियाले नेपाल विरुद्ध ब्याटिङ गर्दै जितका लागि 212 रनको चुनौती दिएको छ। नामिबियाले 212 रन बनाउन 7 विकेट गुमाएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

जति माया लाए पनि जति कसम खाए पनि. मिठो गीतमा अरुण थापाको आवाज सुन्दै हुनुहुन्थ्यो तपाईँले, पक्कै पनि इन्जोय गर्नुभयो होला आदरणीय श्रोता पनि यस गीतलाई भन्ने आशा गरेको छु. र यही गीतको साथ साथमा आजको हाम्रो कार्यक्रम हाम्रो चाहिँ दिवाको शैली आफ्टरनुन सो यसको चाहिँ दोस्रो चरणको यो यात्रा पनि सुरु भइसकेको छ. यहाँहरू सबैलाई मैले कार्यक्रममा एकपटक फेरि पनि स्वागत अभिवादन टक्राएँ है. त यति भन्दै अगाडि बढ्न चाहन्छु तपाईँहरू सबैलाई लिएर अब अगाडि यस्तो मिठा मिठा गीत सङ्गीतहरूको साथमा अगाडि बढ्ने मेरो तयारी रहेको छ. त कार्यक्रममा आज भने हाम्रो रहेको छ नेपाल दर्पण. नेपाल दर्पण भन्ने बित्तिकै नेपालको बारेमा धेरै नै जानकारीहरू यस अन्तर्गत तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र यही सिलसिलालाई आज पनि हामीले अब यहाँनिर निरन्तरता दिने तयारीमा रहेका छौँ. तपाईँहरू सबैलाई अब यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथ आजको यो नेपाल दर्पण प्रस्तुत गर्दै अगाडि लिएर जाने मेरो तयारी छ. तपाईँहरू सबैले चाहिँ नि अब अहिले सुनेर यी गीत सङ्गीतहरूलाई पनि इन्जोय गर्ने अनि साथसाथमा नेपाल दर्पणको जानकारीलाई पनि लिने तयारी गर्दै हुनुहुन्छ होला है. आउनुहोस् अब यही सिलसिलामा भयो भने अगाडि तपाईँ नेपाल दर्पणतर्फ लगिहाल्छु. त्योभन्दा पनि अगाडि चाहिँ फेरि पनि म्युजिकल ब्रेक त लिनै पर्ने हुन्छ. लता मङ्गेशकरले गाउनुभएको अत्यन्तै मिठो गीत छ 1942 लभ स्टोरीबाट यो सुनाउँछु. म्युजिकल ब्रेक एन्ड आफ्टर द्याट हामी नेपाल दर्पण तर्फ लाग्छौँ.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्न थालो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

श्रोताहरू, गुरुर ब्रह्म, गुरुर विष्णु, गुरुर देवो महेश्वर, गुरुर साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः हो। गुरु पूर्णिमा परेको हुनाले यो हप्ता म आज गुरु पूर्णिमाकै महिमाको चर्चा गर्दैछु। साँच्चै भनौँ भने हाम्रा गुरुहरू, हाम्रो मात्रै नभनौँ, संसारका हरेक व्यक्तिहरूले गुरुलाई आफ्नो सम्मान गर्ने गर्दछन् र यो दिनमा विशेष गरेर स्कुल कलेजहरूमा पनि केही मात्रामा भए पनि गुरुको सम्मान गरेर त्यो दिनमा विशेष कार्यक्रमहरूको आयोजना शैक्षिक संस्थाहरूले पनि गर्ने गरेको हामी पाउँछौँ र त्यसैले आजको नेपाल दर्पणमा म यही चर्चा गर्दैछु। त्यसो त साउनको महिनाको धेरै महत्त्व छ। मैले गएको नेपाल दर्पण कार्यक्रममा पनि तपाईँहरूलाई यो साउन महिनामा के कस्तो प्रकारको क्रियाकलाप हुने गर्दछ, महिलाहरूले विशेष रूपमा व्रत बस्ने, शिवजीको पूजा आराधना गर्ने गर्दछन् भनेर भनिहाले, यहाँका नदी नालाहरूमा तलाउहरूमा पनि विशेष घुइँचो हुने गर्दछ साउन महिनाभरि नै। र अर्को पनि यसको विशेषता छ, साउन महिनामा खिर खाने प्रचलन पनि हामी नेपालीहरूको छ। आफ्ना छोरीबेटीहरूलाई बोलाएर मिठो मसिनो खुवाउने साउन महिनामा सकिन्छ, 15 गतेको दिनमा, सकिँदैन भने महिनाभरि जुन दिनै भए पनि हुन्छ। यसरी आफ्ना छोरीबेटीहरूलाई बोलाएर विशेष मिठो मसिनो खुवाउने प्रचलन हामी नेपालीहरूको पनि छ। त म आजको कार्यक्रम चाहिँ सुरु गरौँ गुरुको महिमाबाट नै, र के कस्तो प्रकारको स्थिति रहेको छ हाम्रा शैक्षिक संस्थाहरूमा अहिलेको, त्यसबारे पनि अलिकता भन्नेछु। असार शुक्ल पूर्णिमा, असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमाको रूपमा हामी यसलाई मनाउने गर्दछौँ। गुरुलाई परब्रह्म मान्ने हाम्रो संस्कार नै हो। आफूलाई मार्ग प्रशस्त गर्ने, शिक्षा दिने गुरुप्रति श्रद्धा भक्तिपूर्वक नतमस्तक भन्ने यो पर्व हामी मनाउने गर्दछौँ। गुरु पूर्णिमालाई अर्को रूपमा भनियो भने व्यास जयन्ती भनेर पनि मान्ने गरिन्छ। महाभारत, 18 पुराण, श्रीमद् भागवत तथा विष्णु सहस्त्र नाम तोत्रका रचयिता तथा वेदलाई चार भागमा विभाजन गर्ने वेद व्यासको जन्म भएको मान्यता अनुसार यो गुरु पूर्णिमाको दिनमा व्यास जयन्ती मनाउने परम्परा पनि हामी नेपालीहरूको छ। द्वापर युगको अन्ततिर उत्तरायण नक्षत्र पूर्णिमा ऋषि पराशर र माझी पुत्री मत्स्यगन्धाको कोखबाट जन्मिएका वेद व्यासले आफ्नो छोरा शुकदेव लगायत सबै ऋषिलाई वेद वेदाङ्क शिक्षा प्रदान गरेकोले उनलाई सर्वश्रेष्ठ गुरुको रूपमा लिइन्छ र आज गुरु देव व्यासको सम्झना पनि त्यसैले गर्ने गरिएको हो। अर्थात् गुरु पूर्णिमाको दिनमा गुरुलाई ब्रह्म विष्णु महेश्वरको रूपमा लिने गरिन्छ, जुन कि मैले सुरुमा नै भनिहालेँ, जसको ज्ञानको आयलोकले हाम्रो मनको अन्धकार हट्ने गर्दछ। गुरु सबै प्रकारका हुन्छन्। हामीले जेबाट पनि जे कुरा सिक्दछौँ त्यो त्यसको गुरु हो हाम्रो लागि। हाम्रो धर्म ग्रन्थहरूले यस्तै कुरा हामीलाई सिकाएको छ र यो कुरा संसारका सबैले आफ्नो लिनु पर्दछ र आफ्ना गुरुलाई सम्मान गर्न पर्दछ। हामी संस्कारको कुरा धेरै गर्ने गर्दछौँ। धार्मिक मान्यतामा आफ्ना भगवान् माता पिता सबैभन्दा ठुला गुरु हुन् भनेर त्यसैले भनिएको छ। भगवान्का पनि गुरु छन् भनेर हामी सुन्ने गर्दछौँ। परब्रह्म परमात्मा हामी सबैका सर्वश्रेष्ठ गुरु हुन्। हामीलाई संसार देखाउने, चिनाउने, सुमार्गमा बढ्न प्रेरित गर्ने हाम्रा आमा बाबु पनि हाम्रा ठुलो गुरु नै हुन्। साँच्चै भनौँ भने हाम्रो प्रथम गुरु त हाम्रा माता पिता नै हुन्, जसले आफूलाई दीक्षा दिन्छन्, शिक्षा दिन्छन्, देखाउँछन्, औँलो समाएर हिँडाउने गर्दछन्। र साँच्चै भन्यो भने अहिलेको कुरा गर्दाखेरि गुरुको महिमा अझ कति पनि छ भने श्रोताहरू, हाम्रो हिन्दू धर्ममा मात्र नभएर बौद्ध धर्मावलम्बीहरूले पनि यो दिनलाई आफ्नै प्रकारले मनाउने गर्दछन्। म त्यसको चर्चा एकछिन पछाडि गर्नेछु। र गुरु पूर्णिमा हाम्रो समाजमा के कति प्रकारले महत्त्व छ त्यसतर्फ जाउँ श्रोताहरू। हाम्रो समाजमा गुरु पूर्णिमाको एउटा आफ्नै सामाजिक महत्त्व रहँदै आएको छ। शैक्षिक अभियानसँग जोडिएकाले राष्ट्रिय पर्वको रूपमा हामीले यसलाई मनाउँदै आएका पनि छौँ। प्रत्येक व्यक्तिलाई गुरुबाट ज्ञान प्राप्त, सिप प्राप्त भएको हुन्छ। गुरु हरेक प्रकारका हुन्छन्। हरेक विषयमा सबै निपुण हुँदैनन्। हामी कसैले केही सिकेका हुन्छौँ, कसैले केही सिकेका हुन्छौँ र ती कुराहरूको लागि ती गुरु नै हुन्। आधुनिक शिक्षा
अवस्थामा गुरु शिक्षक नामले चिनिन हामी थालेका छौँ। तर पहिलेको परापूर्वकालमा जुन प्रकारको गुरु शिक्षकको सम्बन्ध थियो त्यो अहिले परिवर्तन भइसकेको छ। शिव बिनाको शिक्षा अपुरो अधुरो नै मानिन्छ। हरेक कुरामा शिव चाहिन्छ। व्यक्तित्व विकासको लागि मात्र नभएर समाज र राष्ट्र विकासको लागि पनि शिवमुखी शिक्षाको लागि गुरुको आवश्यकता पर्दछ। हामीले आधुनिक शिक्षण सिकाइ प्रक्रियामा अनेक प्रारूप प्रवृत्ति देखा परे पनि सहज तरिकाबाट सिकाउने गुरुको तुलना कसैसँग हुन सक्दैन। गुरुलाई हामी मैनबत्तीसँग पनि तुलना गर्दछौँ। गुरुले जुन कुरा सिकाउँछ त्यसो भनिन्छ पनि गुरुभन्दा पनि चेला अझ गुरु गुड चेला चिनी भन्ने एउटा भनाइ पनि हाम्रो समाजमा छ। गुरुले बाटो देखाउने मात्रै हो तर त्यो बाटोमा हिँड्ने कुरा हामी आफैले गर्नुपर्छ। उनीहरूले देखाएको बाटोमा हामी आफू नहिँडिकन पुग्न सक्दैनौँ। र अहिले आजको ज्ञान आर्जन गर्ने माध्यम बदलिएको छ। मैले भर्खरै भनिहालेँ, प्रविधिको अधिकतम विकास भएको छ, अहिले आधुनिक जमाना भएको छ, त्यही अनुसारको शिक्षा प्रणाली छ। केही वर्ष अगाडिसम्मका गुरुहरूले अहिलेको शिक्षा प्रणाली त्यति अनुभव उनीहरूले पाएका पनि हुँदैनन्। र गुरुहरूको परिवेश पनि अहिले बदलिएको पाउँछौँ। र साँच्चै भनौँ भने केही समय अगाडिको कुरा गर्ने हो भने 5 वर्ष नभइसँग कन अक्षर आरम्भ गरिने थिएन भने अहिले साना 3 वर्ष लाग्न पाएको हुँदैन। ती साना नानीहरूलाई काखमा बोकेर भए पनि विद्यालयका नर्सरी केजीमा भर्ना गर्न पुगिरहेका हुन्छन्। र साँच्चै भन्यो भने आमा बाबुभन्दा पनि उनीहरूको सम्बन्ध त्यहाँ शिक्षक शिक्षिकासँग बढिरहेको हुन्छ। उनीहरूले नै दिनभरि उनीहरूकै रहरसाहमा उनीहरू हुर्कन पुगेका हुन्छन्। उनीहरूलाई खुवाउने पिलाउने खेलाउने पढाउने सबै कुराको तालिम उनीहरूले नै दिएका हुन्छन्। सारा आफ्नो जीवन आफ्नो बच्चाको जीवन ती शिक्षकको जिम्मामा सुम्पिएका हुन्छन् र उनीहरूबाट नै जे कुरा सिक्छन् त्यसैले सिक्छन्। त्यसैले अहिलेको शिक्षकहरूको जुन भूमिका छ नि त्यो पनि कम महत्त्वपूर्ण छैन। उनीहरूले आफ्नो सकेसम्मको सिपलाई प्रयोग गरेर ती साना साना विभिन्न माध्यमबाट आएका धेरै प्रकारका वातावरणमा हुर्किएका बालबच्चालाई एकै ठाउँमा जम्मा पारेर उनीहरूको स्याहार सुसार गर्नु सिकाउनु पढाउनु बाटो देखाउनु शिक्षकहरूको लागि पनि एउटा सानो चुनौती छैन। त्यसैले शिक्षकको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ र अभिभावक त्यत्तिकै महत्त्वपूर्ण छ। दिनभर उनीहरूकै सङ्गतमा रहेर उनीहरूले जे जे गर्छन् ती साना कलिला बाल बालिकाहरूले त्यही कुरा नै सिकिरहेका हुन्छन्। तेस्रो तारु एकैछिनमा तपाईँहरूलाई एउटा गीत सुनाउँछु र अनि दोस्रो चरणमा यो गुरु पूर्णिमाकै चर्चा गर्नेछु। तर बौद्ध संस्कृतिमा गुरु पूर्णिमाको के कस्तो महत्त्व छ त्यसबारे प्रकाश पार्नेछु। अहिलेलाई यो एउटा गीत सुनाऊ।

0: Sound Radio.
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in

नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा आइपुगेका छौँ श्रोताहरू। दोस्रो चरणमा पनि म आज यो गुरुसँग सम्बन्धित नै चर्चा गर्नेछु। मैले कार्यक्रमको प्रथम चरणमा तपाईँहरूलाई अहिले आधुनिक शिक्षामा विशेष गरेर गुरुको भूमिका के कस्तो प्रकारको रहेको छ, कसरी विद्यार्थीहरूले गुरुको सम्मान गर्नुपर्छ, केही मात्रामा भए तापनि जसरी पहिले गुरुको सम्मान गर्ने परिपाटी थियो त्यो अहिले हामी पाउन छोडेका छौँ, यस विषयमा चर्चा गर्दै थिएँ। र बौद्ध संस्कृतिमा आफ्नै प्रकारले गुरु पूर्णिमा मनाउने गरेको हामी पाउँछौँ। गुरु पूर्णिमा अर्थात् असार पूर्णिमाको दिनमा श्रोताहरू बौद्ध संस्कृतिमा धेरै नै महत्त्वपूर्ण स्थान छ। यो दिनमा गौतम बुद्धका जीवनसँग सम्बद्ध धेरै घटनाहरू घटेका थिए। विशेष गरेर आषाढ पूर्णिमालाई धर्मचक्र प्रवर्तन दिवस सम्झौँ त आषाढ पूर्णिमालाई उनीहरूले धर्मचक्र प्रवर्तन दिवसको रूपमा मान्ने गर्दछन् बौद्ध परम्परामा। किनभने बुद्धत्व प्राप्तिपछि सर्वप्रथम आफूले साक्षात्कार गरेका सम्बोधि ज्ञानको प्रचार गर्नुभई गौतम बुद्ध पञ्च भद्र वर्गीका शास्ता अर्थात् शास्ता भनेको गुरु भएका थिए। यो अर्थमा हामी आषाढ पूर्णिमालाई शास्ता पूर्णिमा पनि भन्न सक्दछौँ, गुरु पूर्णिमालाई शास्ता पूर्णिमा पनि भन्न सक्दछौँ। बौद्ध संस्कृतिमा धेरै नै महत्त्व छ, धेरै कुराहरू यो बौद्ध गुरु पूर्णिमाको दिनमा घटित भएका छन्। बौद्ध संस्कृतिमा शास्ताप्रति शुद्ध श्रद्धा राख्न जति प्रेरणा दिइन्छ त्यति नै व्यक्तिको उत्तरदायित्व बोध पनि गराउने गर्दछ। बुद्ध धर्मसँगै सङ्घको पनि शरण जाने दर्शन भूमिमा उभिएर हेरेको खण्डमा हामी देख्न सक्दछौँ। बुद्ध वा शास्ताको शरण अर्थ बुद्धबाटै हामीलाई जेसुकै गरिदिने भइदिने आशा र विश्वास होइन। जेतवनमा 500 भिक्षुहरूको सामुन्ने बुद्धले भन्नुभएको छ, काम तिमीले आफैले गर्नुपर्छ, तथागत मात्र मार्ग प्रदर्शक हो। गुरुको काम नै यही नै हो, मार्ग प्रदर्शन गर्ने, हिँड्न त आफैले नै पर्दछ। यसै कारण बौद्ध परम्परामा शील समाधि र प्रज्ञाको बाटोमा हिँड्न शरणागत हुँदा बुद्धसँगै धम्म र सङ्घको पनि शरणागत भई त्रिवारण गमन हुने गर्दछ। यसै कारण बौद्ध परम्पराले शास्ता पूर्णिमा अर्थात् गुरु पूर्णिमा शब्दभन्दा धर्मचक्र प्रवर्तन दिवसको रूपमा मनाउन रुचाएको हो। यो 6 वर्षको अध्ययन, म यसलाई संक्षेपमा भन्दैछु, निकै लामो चर्चा हामी यसमा गर्न सक्दछौँ श्रोताहरू। 6 वर्षको अध्ययन अन्वेषण अनुशीलन र तपस्यापछि सिद्धार्थले बुद्धत्व प्राप्त भएको कुरा हामी बुद्धको जीवनबाट थाहा पाउन सक्छौँ। 7 सप्ताहसम्म आफूले पाएको बोधि ज्ञानको चिन्तन उहाँले धर्म प्रचार गर्ने निर्णय उहाँले गर्नुभयो र बाणा ऋषि मृगदावमा पञ्चभद्र वर्गीयहरूसँग पुनः उहाँको भेट भयो। यी 5 जना भद्र वर्गीयहरू कपिल वस्तुका ब्राह्मण श्रवणहरू थिए। बुद्धले आफूले पाएको सम्बोधि ज्ञान पहिलोपल्ट उनीहरूलाई सुनाए। यसै धर्म देशनालाई धम्म पक्क यो धर्मचक्र प्रवर्तन भनेर भनिन्छ। संसार चक्रलाई उछिने प्रतीत्य समुत्पादनको अविच्छिन्न भवान्तर कमलाई टुङ्गो लगाइदिने धर्म प्रवर्तन भएको हुनाले यसलाई धर्मचक्र प्रवर्तन भन्न अत्यन्त सार्थक पनि मानिन्छ। चक्रको पुनरावृत्तिमय घुमाउने गति जन्म मरणको भवचक्र भए धर्मचक्र निवारणको शान्त प्रणित स्थिरताको प्रतीक हो श्रोताहरू। त्यसैले यो बुद्ध धर्ममा यसलाई निकै महत्त्वपूर्ण लिएको मानिन्छ। आषाढ पूर्णिमाको दिनमा नै बुद्धद्वारा यमक प्रतिहारी अर्थात् अलौकिक रिद्धि प्रदर्शन गर्नुभएको थियो। यही दिनमा परम्परागत विश्वास अनुसार बौद्ध दर्शनको आधारभूत उपदेश चित्त चेतनीय रूप र निर्माणको व्याख्या अभिधर्मको उपदेश पनि बुद्धले आषाढ पूर्णिमाकै दिनमा दिनुभएको थियो। आषाढ पूर्णिमाकै दिनमा दिनदेखि नै भिक्षुहरूको वर्षावास प्रारम्भ हुन्छ। परिव्राजक रूपमा सदा थुनिरहने भिक्षुहरूले
तीन महिना कतै रात काट्न नगइकन एउटै बिहारमा बिहार गरेर आफ्ना अनुभूतिहरूको आदान प्रदान गर्ने गर्दछन्। भिक्षुहरू स्वयं समीक्षा गरेर स्वयंलाई धर्म र विनय शील र समाधिमा अझ बढी संलग्न भएर आगामी नौ महिनाको लागि अन्तर्दीपा आफ्नो बत्ती आफै बन्ने प्रयासमा लाग्ने गर्दछन्। आचार्यको त्यसैले यो अर्थमा आषाढ पूर्णिमाको दिन शिष्यले आफूले आचार्यबाट पाएको शिष्याको पुनः स्मरण गर्दछन्, आचार्यको गुण गान गर्दछन्, अन्तत आफू स्वयं पनि योग्य आचार्य बन्न साधनारत पुण्य प्रतिज्ञा गर्ने काम आषाढ पूर्णिमाको दिनमै गर्ने गर्दछन्। त्यसैले हाम्रो धर्ममा मात्र नभएर बौद्ध धर्ममा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। अझ हिन्दू बौद्ध मात्र नभएर संसारका जति पनि धर्म छन् त्यसमा आफ्नो गुरुलाई नमान्ने भन्ने कुरा हुँदैन, किनभने ज्ञान सबैको लागि चाहिन्छ र ज्ञान आर्जन कसै न कसैबाट गरिरहेकै हुन्छन् र उनीहरूले आफ्नो गुरुको सम्मान गरिरहेकै हुन्छन्। श्रोताहरू, आज मैले गुरु पूर्णिमाको सन्दर्भलाई लिएर चर्चा गरेँ, गुरुको महिमा चर्चा गरेँ। कार्यक्रमको अन्त्यमा एउटा गीत सुनाएर म आजको नेपाल दर्पण कार्यक्रम यही पूरा गर्न चाहन्छु। नमस्कार।

गृह मन्त्रालयले सुनसरीका सिडिओ वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई फिर्ता बोलाएर संखुवासभाका सिडिओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीका प्रेस विज्ञप्ति पत्रले जानकारी दिनुभएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ। प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको दाहालको भनाइ छ। सुनसरीका प्रमुख प्रहरी प्रमुख एसपी केशव थेवेलाई भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइँदा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी खटाउने निर्णय गरिएको छ। सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लव कुमार सापकोटालाई पठाउने निर्णय मन्त्रालयले गरेको छ। सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत डिएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको ठाउँमा काठमाडौँमा कार्यरत डिएसपी मदन नाथलाई पठाइएको छ। सुनसरी घटनाको छानबिनका लागि सरकारले 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयकै सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभएको छ। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ता समय दिइएको छ। यस्तै कंग्रेस सभापति गगन थापाले सुनसरी घटनामा सरकारले गम्भीर सुरक्षा कमजोरी गरेको टिप्पणी गर्नुभएको छ। विज्ञप्ति जारी गर्दै सभापति थापाले संवेदनशील

0: व्यक्तिगत सम्पत्तिमा तोडफोड चाहिँ सुरु गरेको हो। तर त्यस पश्चात एक घण्टा पछाडि आर्मी आइसकेपछि आन्दोलनकारीहरू तितरबितर भयो। अहिले आर्मी नियन्त्रणमा लिइसकेको छ, अहिले खासै केही छैन।
1: तपाईँले राति नै थाहा पाउनु भयो घटना?
0: अँ, राति नै पाएँ मैले थाहा।
1: थाहा पाएपछि के गर्नुभयो तपाईँहरूले?
0: थाहा पाएपछि हामी आफ्नो हिसाबले सबै वडामा हाम्रो वडाको संयन्त्रहरू छ नि, वडा सभापतिहरू, उहाँहरूसँग चाहिँ समन्वय गर्नुहोस्। यो धेरै हुन हाम्रो घरदेखि तपाईँको ठ्याक्कै 3 किलोमिटर अलिकति बोर्डर छेउमा, त्यहाँबाट बोर्डर ठ्याक्कै 1.5 किलोमिटर त्यो ठाउँमा घटना भएको हो। यो घटना चाहिँ 9:30 बिचमा उहाँहरू डिजे बजाउँदै त्यो मन्दिर निर गयो। त्यहाँ मन्दिर निर त मुस्लिमहरूको घर छ, अनि उताबाट मुस्लिमहरूले यति साउन्डमा डिजे नबजाइदिनुहोस् न भनेर, तपाईँको के जान्छ भनेर हामीहरू सप्तको सिनारी जाँदैछौ। अहिले राति नै डिजे बजाएपछि मान्छे भेला हुन्छ भनेर हामी बजाउन लागेको हो, अब यहाँबाट 1 घण्टामा हामी निस्किन्छौ भनेर। त्यहाँ पुलिसहरू पनि थियो, तबसम्म दुवै समुदाय बिचमा त्यो केटाहरूको बिचमा अलिकति भनाभान सुरु भयो, ठेलमठेल सुरु भयो। ठेलमठेल सुरु भइसकेपछि लाठीहरू यताबाट पनि उताबाट पनि दुटैतिरबाट चाल्न थालेपछि प्रहरीले तिनीहरूलाई तितिरबितिर पार्न धेरै प्रयास गरियो। लास्टमा सुरक्षा कर्मीहरूमाथि पनि अब कता कुनतिरबाट चाहिँ प्रहार भयो, यहाँको इन्सपेक्टरलाई पनि टाउको फुटाइदियो। त्यस पछाडि घटना अलिकति गम्भीर हुन पुग्यो त्यहाँ। के
1: घटना त लगभग
0: एकको यो मोहरम भयो नि 15 दिन अगाडि, मुस्लिमहरूको पर्व त्यहाँ मनाउँदाखेरि त्यो झण्डाहरू प्रयोग गरिन्छ नि वहाँ मुस्लिमहरू, त्यो झण्डा चाहिँ त्यो चोकमा ल्याएर एउटा गाड दियो। यो हिन्दू समाजको चाहिँ व्यक्तिहरूले यो झण्डा किन चोकमा गाडियो भनेर हिन्दू समुदायबाट पनि गाडियो। त्यस पछाडि अब त्यो चाहिँ विषयमा खासै भन्नु पर्दाखेरि त्यो वार्डको वडा अध्यक्षले यसलाई चाहिँ माइनर रूपमा लियो। दिन प्रतिदिन त्यो घटनाहरू अलिकति चुल्दै गयो, त्यो भाइहरूको बिचमा मुस्लिम केटा यता हिन्दू केटाहरूको बिचमा अलिकति वाद विवाद हुँदै गयो। एक हप्ता अगाडि झन् यो विषयलाई लिएर भयो, अनि गाउँपालिकामा उहाँहरू आउनु पनि भयो यो विषयमा, अनि अध्यक्षजीले उहाँहरूसँग के वार्ता गरेर फेरि फर्कायो, अनि लास्टमा हिजो राति त्यो झण्डा पनि उखेलिएन। त्यही विषयमा राति यो डिजे श्रावणको सोमबारीमा चाहिँ सप्त कोशी नदी जल भर्न जाने तर्खरमा यो घटना घटेको।
1: कमजोरी कसको देख्नुहुन्छ यादवजी तपाईँले?
0: त्यतिखेर चाहिँ प्रहरी प्रशासनले दुवै पक्षको उपद्रव गर्ने केटाहरूलाई पक्रेर नियन्त्रणमा राखेको भए यति उपद्रव हुनेवाला थिएन, तर हुन त भइहाल्यो। त्यसले सामाजिक सद्भाव पनि अहिलेको स्थितिमा बिगर्ने जस्तो स्थिति भइसकेको छ। के हुन्छ, अहिलेको माहौल पनि सामान्य छैन, कतिखेर के हुन सक्छ।
1: अब सेना प्रहरी सशस्त्र सबै सुरक्षा संयन्त्र परिचालन गरेर घटनालाई बढ्न नदिनको लागि एउटा प्रयास भइराखेको छ, तर भविष्यमा यस्तो घटना दोहोरिन नदिनको लागि
0: पहिला हाम्रो देवानगञ्ज गाउँपालिकाभरिमा थिएन, उता अरू अरू छिमेकी गाउँपालिकाहरूमा थियो, यहाँ थिएन। त्यही सरेर यहाँ आएको छ। यसलाई चाहिँ सदाको लागि निर्मूल पार्न सर्वदलीय बैठक एउटा बस्नु पर्छ। हामी सबै साथीहरूको बिचमा सल्लाह हुँदै थियो, सबै आज जिल्लामा चाहिँ भयो सर्वदलीय मिटिङ सिडिओ साहबको उमा, सबैसँग समन्वय सहकार्य हाम्रो हुँदैछ, उता मुस्लिमको लिडरहरूसँग वार्ता हुँदैछ, यता हाम्रो समन्वय हुँदैछ। हेरौँ सर, अब यो लास आइसकेपछि नि सर, यो लासको दाह संस्कार नहुन्जेलसम्म अहिलेको स्थिति ठिक छैन, व्यावत छ।
1: दुईजना बित्या भने हो?
0: हजुर हजुर, अहिले सामाजिक सञ्जालमा फेरि आएको छ, एकजना अझै चाहिँ जानुभयो भनेर, अनि एकजना अझैको अवस्था गम्भीर छ। मृत्यु दुईजनाको भएको छ, एकजनाको अवस्था यस्तो गम्भीर अवस्थामा छ।
2: सर्वोच्च अदालतले संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिनुपर्ने कारण सरकारसँग मागेको छ। सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतले कारण देखावा आदेश जारी गरेको हो। सरकारको निर्णयले राज्य कोषको चरम दुरूपयोग र संविधानको मर्म प्रतिकूल हुने दावीसहित अधिवक्ता प्रेमराज सिरवालले रिट हाल्नु भएको थियो। एकातिर मितव्ययिता अपनाएर 20 अर्ब रुपियाँ बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु कपटपूर्ण र स्वेच्छाचारी निर्णय भन्दै सिलवाल अदालत जानुभएको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार

0: गरेको छ। सरकारको लिखित जवाब पाएपछि थप बहस र निर्णय हुनेछ। सुशीला कार्की सरकारले सांसदको स्वकीय सचिव पठाउने निर्णय गरेको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग शिलान्यासको शिलालेख पुनस्थापना गरिने जानकारी दिनुभएको छ। सुरुङ मार्गको शुरूआतपछि मन्त्री लम्सालले आफूहरू इतिहासलाई सम्मान गर्ने बताउनु भएको हो।
1: भूतलाई एकदम इज्जत गर्न सक्नुपर्छ है, एकदम इज्जत गर्छौँ नै। अब केही केही कुराहरू पनि आएको थियो मिडियामा, जस्तो हटायो सरकार, त्यस्तो होइन। यो बाटो कन्स्ट्रक्सन गर्ने बेलामा, यो टनेल बनाउने बेलामा शिलापत्र राखेको ठाउँमा चाहिँ कुनै स्ट्रक्चर आएको कारणले गर्दा त्यसलाई चाहिँ सुरक्षित सडक विभागमा राखिएको रहेछ। पछि थाहा हुँदा फेरि पछि जेन्जी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि त्यसपछि त्यो हराएको रहेछ है, त्यो कुरालाई चाहिँ इस्यु बनाएको थियो, त्यस्तो होइन। हामीले फेरि त्यसलाई पुनस्थापना गर्छौँ।
0: 2076 सालमा शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको शिलालेख जानी जानी हटाइएको दावी एमाले नेताहरूले गरेका थिए। उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायता तोरुले परियोजना प्रयोग गरेर अर्थ उपार्जन गर्नुहोला भन्नुभएको छ।
2: Japan sincerely hopes that Nepal, under the new administration, will accelerate its steps on the path of greater stability and prosperity based on the broad support from the people. We hope that the Nagdunga Tunnel will serve as a strong foundation for the economic development.
0: पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सुरुङ जापानले दिएको अर्को राम्रो उपहार भएको बताउनु भएको छ।
3: The concessional financing extended through JICA reflects a friendship between our two nations that goes back many years and that has already given Nepal projects like Sindhuli Road. This tunnel is the latest and perhaps the most visible expression of our friendship.
0: यस्तै नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गभित्र फोन तथा इन्टरनेट सेवा नियमित हुने भएको छ। नेपाल टेलिकमले 2G र 4G सेवा नियमित गरिएको जनाएको छ। सुरुङ मार्गभित्र पनि कुनै बिना अवरोध निरन्तर कुराकानी गर्न र उच्च गतिको इन्टरनेट चलाउन सकिने टेलिकमको भनाइ छ। अब खबर फटाफट।
4: नियमित आपूर्ति भइरहँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै विक्रेता झस्किए। चाहिने भन्दा बढी ग्यास सिलिन्डर थुपारेर नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग संघको आग्रह। सुर्खेतका उपभोक्ता दुई दिन पालो कुरेर ग्यास लैजाँदै। गएको एक वर्षभित्र कम्तीमा 30 दिन सहकारीमा दुध बेच्ने गण्डकीका 11,200 किसानले 5,58,00,000 प्रोत्साहन रकम बुझे। लिटरमा 5 रुपियाँको दरले एउटा सहकारीलाई 17,50,000 सम्म बाँडे।
0: खबर नमस्कार।

नयाँ नयाँ सजाउ है संसार, बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले. पुरानो चलचित्र साइनोको गीत अत्यन्तै सुन्दर, सदाबहार गीत भन्दा फरक नपर्ला प्रिय श्रोताबृन्द. र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोसिलीको यो अन्तिम चरणको यात्रा पनि सुरु भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा मैले एकपटक फेरि पनि स्वागत युवा टक्राउन चाहेँ. र यो बेलामा तपाईँको लागि अब अगाडि यस्तै मिठा मिठा पुरानो पुरानो गीत सङ्गीतहरूको सिलसिला जारी नै राख्ने तयारीमा छु म. तपाईँहरू सबैजनाले यी गीत सङ्गीतहरूलाई इन्जोय गर्दैनुहुन्छ होला भन्ने आशा पनि गर्दछु. र यसको अलावा हाम्रो आज बिहेबे संवाद अन्तर्गतको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. कपिल विवेक योञ्जन लामाज्यूसँग हाम्रो दाजु रुकराज राईले गर्नुभएको कुराकानी तपाईँको लागि राख्नेछु. अहिलेको लागि अब लगत्तै तपाईँलाई त्यस्तर्फ लिएर जान्छु. त्योभन्दा अगाडि एकैछिन अब एउटा चड्के गीत सुनेर एकैछिन फ्रेस हुने बेला भएको छ. यो चलचित्र ब्रह्मचारीबाट मोहम्मद रफी र आशा भोसलेको आवाजमा सुनाउँछु है त.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। BFBS Gorkha Radio।

0: हजुर नमस्ते, कार्यक्रम विवेक संवादबाट म योगराज राईको विवेक संवादमा आज म कपरोल विवेक योञ्जन लामा भाइ हुनुहुन्छ। उहाँ चाहिँ वान आरजेयर बी कम्पनीको हुनुहुन्छ, इन्टेक 17 र उहाँहरूले चाहिँ अगस्त 1 तारिक चाहिँ यहाँ सर्जन मोड ब्यारेक्समा चाहिँ उहाँहरूले इन्टेक कप चाहिँ गर्दै हुनुहुन्छ वान आरजेयरको, र उहाँले लिड गर्दै हुनुहुन्छ। र यो इन्टेक कप कहिलेबाट सुरु भएको अलिकति हिस्ट्री अनि त्यो दिन कसरी गर्दै हुनुहुन्छ यिनै विषयमा कुराकानी गर्नेछौँ, अनि त्यो दिनको मेन एट्र्याक्सनहरू के छन्। ल विवेक भाइ नमस्ते।
1: नमस्ते दाई।
0: ल यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद है तपाईँलाई।
1: हजुर दाई, थ्याङ्क यू सो मच हजुरले इन्भाइट गरिदिनु भएको पनि।
0: हजुर, अब यहाँ आउनु भएको रहेनछ पहिलोचोटि है।
1: हजुर पहिलोचोटि दाई।
0: कस्तो लाग्यो त यहाँ आउँदा?
1: एकदम रमाइलो, एउटा गुड प्लेटफर्म टु डेलिभर हाम्रो इन्टेक कपको लागि चाहिँ एकदम राम्रो प्लेटफर्म पायौँ, त्यसै कारणले एकदम खुसी।
0: यो अब इन्टेक कपको कुराकानी गर्दैछौँ, तपाईँ त डिफेन्डिङ च्याम्पियन हो गत वर्षको।
1: हजुर, म चाहिँ खेल्दिनँ दाइ, तर म चाहिँ म्यानेज गर्छु, अनि हामी चाहिँ डिफेन्डिङ च्याम्पियन वान आरजेआरको इन्टेक कपको।
0: ए, तपाईँले नै हो कि प्रत्येक वर्ष आयोजना गर्ने विभिन्न इन्टेकले गर्नु?
1: यो चाहिँ डिपेन्ड अपन विनर्सले हो दाइ, पक्का पक्की। अब हामीले विनिङ गर्ने टाइममा चाहिँ 2011 गुर्जीहरू हुनुहुन्थ्यो, उहाँहरू चाहिँ अर्गनाइजर हुनुहुन्थ्यो दाइ।
0: ए राइट, यसपटक चाहिँ तपाईँहरूको?
1: हजुर।
0: ओके, अनि यसपटक चाहिँ कस्तो छ त तपाईँको टिम?
1: यसपटक हाम्रो चाहिँ मेन फोकस चाहिँ विनिङ भन्दा पनि
0: अर्गनाइज गर्ने।
1: हजुर, कसरी चाहिँ मजाले अर्गनाइज गर्न सकिन्छ त्यो चाहिँ हाम्रो मेन एम हो दाइ। तर इफ हाम्रो नम्बरीहरूले चाहिँ अब जोस गर्दै हुनुहुन्छ।
0: ओके राइट, यो इन्टेक कप अरू पल्टनतिर हुन्छ कि हुँदैन मलाई थाहा भएन, यो इन्टेक कप चाहिँ कहिलेबाट सुरु भएको, अलिक छोटो यसको ब्याकग्राउन्ड भनिदिनुहोस् न।
1: हजुर दाइ, इन्टेक कप वान आरजेआरमा चाहिँ 2014 हाम्रो इन्टेक 2000 साप गुर्जीहरूले सुरु गर्नु भएको रहेछ दाइ। त्यसपछि चाहिँ अहिले चाहिँ कन्टिन्यू हुँदै थियो अन्टिल 2019, अनि 2019 चाहिँ हामी च्याम्पियन भयौँ। त्यसपछि कोभिड ब्रेकआउट भएपछि चाहिँ स्टप भएको थियो, अनि अहिले चाहिँ त्यही कन्टिन्यू गर्नको लागि चाहिँ हामी यसमा लागिरहेको छौँ।
0: हजुर, कतिको इम्पोर्टेन्स लाग्छ? एउटा खेल त छँदैछ, त्यसको अलावा सापहरू गुरुजीहरू भाइसँग एउटा मिङ्गल गर्ने भेटघाट गर्ने दिन पनि हो नि त होइन?
1: हजुर दाइ, यो चाहिँ विदिन हाम्रो युनिटमा चाहिँ एकदम जरुरी छ जस्तो लाग्छ मलाई, किनभने दिस इज अ गुड प्लेटफर्म टु गेट टुगेदर विदिन आवर इन्टेक, अनि बटालियनमा पनि एज अ वान भेला हुने चाहिँ एकदम गुड अपर्च्युनिटी जस्तो लाग्छ, अनि नम्बरीको टिम बोन्डिङ अनि हाम्रो स्पोर्ट्सम्यानसिप देखाउने चाहिँ एकदम गुड अपर्च्युनिटी हो, अनि अन टप अफ द्याट हाम्रो वान आरजेआरलाई चाहिँ नेक्स्ट नेपाल कपको लागि टिम सेलेक्सनको लागि पनि हाम्रो ओआइसी साप गुर्जीहरूलाई यसो आयोजन हुने चाहिँ एउटा अपर्च्युनिटी हो।
0: अब तपाईँले जित्नु भएको, अब प्रेसर इज अन फ्रम नेक्स्ट इयर होइन?
1: हजुर हजुर दाइ।
0: ओके, र त्यो दिनको चाहिँ कसरी छ, कति टिम खेल्दै हुनुहुन्छ यसपटक चाहिँ?
1: सो फार चाहिँ हाम्रो 15 छ इन्क्लुडिङ वान भेटरन टिम। अब यसपालि चाहिँ सेम पहिलाको जस्तै हो दाइ, हामीले चाहिँ लिग खेलाउन लागेको छौँ फर्स्टमा, अनि त्यसपछि हुँदै क्वार्टर फाइनल सेमी फाइनल फाइनल हुन्छ। त्यसमा चाहिँ गेमको विषयमा चाहिँ हामीले चाहिँ अहिलेसम्मको लागि चाहिँ 10 खेलाउने प्लान छ। हजुर, तर वेदरले इफ हामीलाई फेभर गर्यो भने चाहिँ वी विल लेट द प्लेयर्स प्ले एक्स्ट्रा, मेबी 20 पुस गर्ने चाहिँ ट्राई।
0: ए, भेटरन भन्नाले सर्भिङ नै कि अब रिटायर्ड?
1: हजुर, सर्भिङ नै, तर हामीले चाहिँ एलएसडीसी एन्ड एभोभलाई चाहिँ भेटरन काउन्ट गरेको छ। रिजन बिहाइन्ड चाहिँ किन हो भने उहाँहरूको इन्टेक नम्बर पार्टिसिपेन्ट्स त्यति फुल नभएको कारणले गर्दा चाहिँ उहाँहरू चाहिँ एज अ वान मिलाएर चाहिँ खेल्ने अपर्च्युनिटी चाहिँ क्रिएट गरेको छ।
0: राइट, ओके, अब यो स्पोन्सरको बारेमा अलिक पछि कुराकानी गरौँला। एन्ट्री फी पनि छ कि कस्तो हो?
1: हजुर, एन्ट्री फी चाहिँ पर टिमले चाहिँ 300 छ दाइ।
0: ए 300, अनि त्यो चाहिँ कस्तो नम्बरी बिचमा उठाउनुहुन्छ कि?
1: हजुर, प्राय जस्तो अब हाम्रो इन्टेक विनिङको पालोमा पनि हामी चाहिँ एज अ इन्टेकको भाइबर ग्रुप अथवा सिग्नल ग्रुपमा चाहिँ डिस्कस गरेर कति उठाउने डिस्कस गरेर चाहिँ उठाइन्थ्यो दाइ।
0: ए, अब जतिजना नम्बरी हुनुहुन्छ त्यही अनुसारले डिभाइड गरेर उठाउनुहुन्छ?
1: हजुर हजुर दाइ।
0: त्यतिले पुग्छ, जस्तै 15 300 सबै पुग्छ त्यो दिन कि कस्तो हो?
1: त्यो चाहिँ दाइ डिपेन्ड्स अपन अब इन्डिभिजुअल इन्टेक पनि हुन्छ, तर अब हाम्रो पालोमा कुरा गर्नुपर्दा चाहिँ हामीले चाहिँ फी 300 थियो भने चाहिँ इन्डिभिजुअलले चाहिँ अलिकति बढी अमाउन्ट उठाउने, सो द्याट त्यो अमाउन्टले चाहिँ नट जस्ट गेमको लागि मात्र होइन एक्स्ट्रा एडमिनिस्ट्रेसन साइड पनि हेर्ने, प्लस जर्सीहरू एक्स्ट्रा किन्नको लागि पनि हामी चाहिँ एक्स्ट्रा उठाउँथ्यौँ।
0: ए, प्रत्येक इन्टेकको आफ्नो आफ्नै जर्सी छ?
1: हजुर।
0: नेपाल कप कोही हुनुहुन्छ खेल्ने नेपाल कप खेलाडीहरू तपाईँको टिममा?
1: हजुर, हाम्रोमा यसपालि विनिङ नेपाल कपको विनिङ टिमबाट चाहिँ हाम्रोमा 3 नम्बरी हुनुहुन्छ। हाम्रो गोलकिपर अनि अनिल नम्बरी अनि त्यसपछि चाहिँ सञ्जीव नम्बरी अनि चारजना दाई अमृत नम्बरी पनि
0: हुनुहुन्छ। राइट भनेपछि त फेरि जित्ने खतरा जस्तो देखियो त, गोलकिपर पनि नेपालको भनेपछि त होइन।
1: हजुर चान्सेस हाई नै छ दाई।
0: ओके बिहान चाहिँ कति बजीबाट सुरु हुन्छ?
1: हाम्रो सो फार प्लान चाहिँ 8 बजेबाट सुरु गर्ने हो दाई, तर इफ वेदरले अझै हामीलाई फेभर गरेन भने चाहिँ अलिक पुस लेफ्ट पनि हुन सक्छ। हजुर
0: ओके अनि अरू चाहिँ एक्टिभिटिजहरू के छन् अरू चाहिँ त्यहाँको एट्र्याक्सनहरू फुटबलको अलावा?
1: हजुर एट्र्याक्सनको हिसाबमा चाहिँ हामीले चाहिँ त्यो दिन चाहिँ फुड स्टलहरू छ। अब फुड स्टल चाहिँ हाम्रै दिदी बहिनीहरू नम्बरी बहिनीहरूले चाहिँ फुड स्टल खोल्न लाग्नु भएको छ। अनि अन टप अफ द्याट बच्चाहरूको लागि बाउन्सी क्यासल अनि आइसक्रिम भ्यानहरू चाहिँ हामीले जस्ट अर्ली बुकिङ गरिसकेको छौँ।
0: ए फुड चाहिँ तपाईँहरूकै इन्टेकका बहिनीहरूले मात्रै ल्याउन सक्नुहुन्छ कि अरूले पनि हो?
1: होइन दाइ त्यो चाहिँ स्टल चाहिँ हामीले त्यो पनि डिभाइड गरेको छौँ। हामीलाई 2-3 जना अरू इन्टेकको गुर्जी भाइहरूले पनि एप्रोच गर्नुभएको थियो अनि त्यही अनुसारले चाहिँ हामीले डिभाइड गरेर गरेको छौँ। तर हाम्रो नम्बरी बहिनीहरूको नि एउटा फुड स्टल चाहिँ
0: अब 10 मिनटको कुरा गर्नुभयो, सेमी फाइनल क्वार्टर फाइनल फाइनल पनि 10 मिनट नै हो
1: सोफारको लागि चाहिँ त्यो हो दाइ। तर अघि भने जस्तै अब वेदर र टाइमले चाहिँ एकदम हामीलाई अलाउ गर्यो भने चाहिँ वी विल एम फर एक्स्ट्रा मिनट अनि त्यसपछि एक्स्ट्रा नै हुन्छ दाइ।
0: जस्तै अब नकआउट फेजबाट चाहिँ कस्तो हुन्छ, एक्स्ट्रा टाइम खेलेर पेनल्टी गर्नुहुन्छ कि डाइरेक्ट पेनल्टीमा जानुहुन्छ?
1: अनि एक्स्ट्रा टाइम खेलाएर पेनल्टीमा।
0: एक्स्ट्रा टाइम चाहिँ कति मिनट हो?
1: एक्स्ट्रा टाइम चाहिँ 10 मिनट भनेपछि एक्स्ट्रा टाइम चाहिँ 5 मिनट छ दाइ सोफार।
0: भनेपछि यो बटालियनकै इभेन्ट भएको कारणले गर्दा प्रायः सबै आउनुहुन्छ होला दिदी बहिनीदेखि लिएर होइन?
1: हजुर दाइ वी आर एक्सपेक्टिङ मोर नम्बर भनौँ न।
0: अनि यसको लागि चाहिँ कस्तो छ, अब स्पोन्सरहरू कोही हुनुहुन्छ कि त्यही उठेको फीबाट चाहिँ हुन्छ?
1: सोफार चाहिँ हामीले चाहिँ स्पोन्सरसिप चाहिँ हाम्रो चौतारी रियल इस्टेटबाट चाहिँ पाएको छौँ अनि वी आर लुकिङ फर मोर पनि दाइ। अनि हामीले चाहिँ अन टप अफ द्याट हाम्रो यही फोक्सटोनकै लोकल बिजनेस जस्तै हाम्रो गोर्खा हिल अनि एभरेस्टतिर पनि हामीले एप्रोच चाहिँ गर्दैछौँ दाइ।
0: त्यो अब क्यासै दिनु पर्यो होइन?
1: हजुर
0: किनभने प्राइस पनि क्यासै रहेछ।
1: हजुर
0: हजुर आदरणीय श्रोता हाम्रो कप्रोल विवेक योञ्जन लामा भाइसँग कुराकानी गरिरहेका छौँ। इन्टेक कप हुँदैछ 1 आवर जेलको, यो चाहिँ 1 अगस्तमा हो, हामीले पनि यहाँबाट प्रमोट गरिरहेका छौँ। यही 1 आवर जेलको चाहिँ फुटबल पिचमा हुँदैछ। अब यो बिचमा छोटो विश्राम लियो र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ हामी बाँकी कुराकानी भाइसँग गर्नेछौँ।

0: उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: गोर्खा रेडियो।

0: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बेबी सम्वादमा चाहिँ इन्टेक कपको कुराकानी गरिरहेका छौँ, जुन चाहिँ वान आर जियरमा 1 अगस्तमा हुँदैछ यहाँ सर्जन मोर ब्यारेक्समा। कपरोल विवेक यञ्जन लामा हुनुहुन्छ इन्टेक 17 को, उहाँले नै लिड गर्दै हुनुहुन्छ यसपटकको, अनि गत वर्षको डिफेन्डिङ च्याम्पियन नै हुनुहुँदो रहेछ। र भाइले फेरि वेलकम छ है त।
1: हुन्छ, थ्याङ्क यू सो मच।
0: हजुर, यो पुरस्कार चाहिँ अलिकति क्लियर गर्न मन लाग्यो, जस्तै विनरलाई 1000-1500, रनर अपलाई 600-700 भन्नुभएको छ, यो चाहिँ खास के अलिक फिक्स नभएको हो कि कस्तो हो?
1: हजुर दाई, अहिले चाहिँ त्यो फिक्स नहुनुको मेन कारण चाहिँ वी आर लुकिङ फर स्पोन्सरसिप, त्यही कारणले गर्दा चाहिँ अहिले फिक्स एमाउन्ट चाहिँ फिक्स भएको छैन। अब बाई द एन्ड अफ दिस विक मेबी हामीले चाहिँ फिक्स गर्छौँ त्यो प्राइस। अनि प्राइसकै कुरा गर्नु पर्दा चाहिँ हामीलाई चाहिँ ओभरअल प्राइसमा चाहिँ ओभरअल फर्स्टलाई चाहिँ हामीले टिम ट्रफी, जुन चाहिँ हाम्रो रनिङ ट्रफी छ एभ्री इयर इन्टेक कपको, चाहिँ त्यही कप ह्यान्ड ओभर हुन्छ। अनि अन टप अफ द्याट इन्डिभिजुअललाई ट्रफी त छँदैछ दाइ, अनि रनर अपलाई पनि इन्डिभिजुअल ट्रफी प्लस क्यास प्राइज, अनि फलोड बाई चाहिँ हाम्रो बेस्ट प्लेयर, बेस्ट किपर, अनि त्यसपछि टप स्कोरर दाई, त्यति चाहिँ हाम्रो प्राइज।
0: त्यो रनिङ ट्रफी चाहिँ कसले प्रदान गर्नुभएको कि कस्तो हो?
1: त्यो ट्रफी चाहिँ हाम्रो अघि मैले भने जस्तै 2000 इन्टेकको साप गुर्जीहरूले अर्गनाइज चाहिँ उहाँहरूले गर्नुभयो र उहाँहरूले सुरुवात गर्नुभयो।
0: राइट, भनेपछि कति जति खर्च लाग्छ त, जस्तै बााउन्सी क्यासलहरू ल्याउँदै हुनुहुँदो रहेछ, आइसक्रिम भ्यानहरू होइन?
1: हजुर,
0: कति रनिङ कस्ट चाहिँ कति जति अनुमान गर्नुभएको छ? अब
1: हामीले ओभरअल प्राइज एभ्रिथिङ गर्दा चाहिँ वी एक्सपेक्टिङ 5000+ चाहिँ एक्सपेक्ट गरेको छौँ हामीले। हजुर, त्यही अनुसारले स्पोन्सरसिप पनि हेर्दैछौँ, अनि टिमले एन्ट्री फी गरेर जस हामीलाई भने जतिको चाहिँ कभर हुन्छ दाइ।
0: अरू चाहिँ को को आउँदैछ त यताको, कोही आउन चाहनुभयो भने आउन सक्नुहुन्छ है, के छ तपाईँहरूको चाहिँ प्रावधानहरू?
1: हजुर, हाम्रो स्पेसल्ली एक्स वान आरजिआरको साप गुर्जी नम्बरी भाइहरूलाई त डेफिनेटली वेलकम छँदैछ। अनि अन टप अफ द्याट गेममा चाहिँ हाम्रो जस्तै केजिए ट्रान्सफर जानुभएको अनि अरू युनिट ट्रान्सफर जानुभएको गुर्जीहरूलाई पनि हामीले चाहिँ गेममा इन्क्लुड गरेको छौँ, किनभने बिकज दे आर अल्सो पार्ट अफ वान आरजिआर युज टु बी, उहाँहरूलाई चाहिँ अलवेज वेलकम छ। अनि आई थिङ्क एभ्री इन्टेकमा चाहिँ हाम्रो एक्स वान आरजिआरको गुर्जी नम्बरी भाइहरू चाहिँ डेफिनेटली आउनुहुन्छ।
0: ए, भनेपछि वर्डर आर्मीमा गएको पनि पाउनुहुन्छ?
1: हजुर, इन्टेक कप खेल्न चाहिँ पाउनु भयो।
0: ए, भनेपछि उहाँहरू पनि आउँदै हुनुहुन्छ?
1: हजुर,
0: भनेपछि त मारामारी पो हुने रहेछ।
1: हजुर दाइ।
0: ए ओके, अब अरू यो इन्टेक कप सम्बन्धी नै तपाईँले समेट्नु पर्ने केही छन्?
1: इन्टेक कपको कुरा गर्नु पर्दा चाहिँ यो चाहिँ एभ्री इयर हुने कुरा हो, अनि वान्स इन अ इयर हो, त्यही कारणले गर्दा चाहिँ जति पनि हाम्रो वान आरजिआरमा पहिला इन्टेक कप खेल्दै आउनुभएको गुर्जी साप गुर्जी नम्बरी भाइहरू हुनुहुन्छ, उहाँलाई चाहिँ एकदम वेलकम गर्न चाहन्छु, किनभने इट्स नट जस्ट स्पोर्ट्स को कुरा होइन, यो चाहिँ हिस्ट्री हो, अनि यसलाई चाहिँ हामीले चाहिँ कन्टिन्युटी दिइरहनुपर्छ जस्तो लाग्छ। त्यही कारणले गर्दा चाहिँ एक्स वान आरजिआरमा हुनुभएका सम्पूर्ण साप गुर्जी अनि नम्बरीहरूलाई चाहिँ मस्ट वेलकम छ भन्न चाहन्छु दाइ।
0: राइट, अनि कतिको आउँदै हुनुहुन्छ त बाहिर यार युनिटबाट, अब केजिएबाट, अरू युनिटबाट चाहिँ खेल्न?
1: अब मेरै नम्बरीको कुरा गर्नुपर्दा चाहिँ दाइ, जति पनि इआरई पोस्टिङमा हुनुहुन्छ उहाँहरू त दे हेभ बिन ट्राइङ देयर बेस्ट टु कम्युट यहाँ आउनको लागि, अनि केजिएको नम्बरीहरू पनि आउँदै हुनुहुन्छ, किनभने दे आर भेरी एक्साइटेड टु बी पार्ट अफ दिस गेम, किनभने हामी डिफेन्डिङ च्याम्पियन पनि हो, अनि त्यही कारणले गर्दा वी वान्ट टु होल्ड दिस टाइटल अगेन, अनि त्यही कारणले गर्दा उहाँहरू चाहिँ एकदम इन्ट्रेस्टेड हुनुहुन्छ आउनलाई।
0: राइट, अब अलिकति यङमा चाहिँ राम्रो राम्रो खेलाडी हो भने त यङले नै जित्ने सम्भावना होला फिटनेसदेखि लिएर, होइन? अलिकति ओल्डहरूलाई कस्तो छ त्यो, एउटै हो रुलहरू एउटै हो?
1: हजुर दाइ, रुल्स चाहिँ सबैलाई एउटै हो,
0: अलिकति पुरानो गुर्जीहरूलाई अलिकति फिटनेसको प्रब्लम त नभन, अलिकति स्वभावले यङहरू फिट हुन्छ नि त, होइन?
1: हजुर दाइ, यो चाहिँ अब गेम हो दाइ, यसमा चाहिँ डिफरेन्ट रुल्स भन्ने हुँदैन,
0: बुढो यङ भन्ने लागु भएन।
1: हजुर, सबैलाई एउटै रुल्स हो, त्यही कारणले गर्दा चाहिँ अब यो फ्राइडे चाहिँ हामीले चाहिँ फिक्सर गर्न लागेको छौँ दाइ, त्यही कारणले गर्दा आफ्टर त्यो फिक्सर पछि चाहिँ कुन टिम र कुन टिम एगेन्स्ट खेल्ने हो भनेर थाहा भएपछि चाहिँ दे हेभ टाइम टु प्र्याक्टिस जस्तो लाग्छ।
0: राइट, अनि त्यो गोला प्रथागत चाहिँ कसरी छुटाउनुहुन्छ, अब जस्तै डिफेन्डिङ च्याम्पियन राम्रो नराम्रो कसरी छुटाउनुहुन्छ, गोला प्रथा चाहिँ कसरी गर्नुहुन्छ?
1: हजुर, त्यसमा चाहिँ दाइ हाम्रो प्लान चाहिँ 1-15 नम्बरको एउटा चिट्ठा बनाउने हो, अनि त्यसपछि टिम क्याप्टेन आउनुहुन्छ, छान्नुहुन्छ,
0: अनि त्यो
1: हजुर तिनवटा ग्रुप हुन्छ क्यारे दाइ, त्यो ग्रुप स्टेजको लागि चाहिँ नोमिनेट हुन्छ.
0: ए राइट, त्यसमा जोसँग पढ्यो त्यही नै.
1: हजुर.
0: ओके ल, त एकदमै राम्रो यो गर्नुभएको रहेछ. यसको यो इन्टेक कपको अलावा चाहिँ तपाईँ चाहिँ अलवेज बी कम्पनी हो?
1: हजुर, पहिल्यैबाट बी कम्पनी.
0: तपाईँ चाहिँ फुटबल खेल्नुहुन्न?
1: म खेल्छु तर मेरो नम्बरीहरू जतिको राम्रो चाहिँ खेल्दिनँ दाइ, त्यही कारणले म चाहिँ उनीहरूलाई एडमिन साइडतिर हेर्न चाहिँ एकदम रुचाउँछु.
0: अब यो त सधैँ नै विकेन्डमा हुन्छ होला होइन?
1: हजुर, विकेन्डमै हो.
0: ए अब कमिटमेन्ट पनि हेर्नु पर्यो होइन अरू बेला. कस्तो लाग्छ त यो इन्टेक कपको माहौल चाहिँ? विनिङ एन्ड लुज त अब हुन्छ नै, अब त्यो खेलको एउटा नियम नै हो.
1: माहौल चाहिँ एकदम, अब हरेक इन्टेकलाई चाहिँ आफू विनर हुँ भन्ने डेफिनेटली हुन्छ दाइ, त्यही कारणले गर्दा गेम चाहिँ एकदम मारामार नै हुन्छ. त्यही कारणले गर्दा हामीलाई चाहिँ स्पेसल्ली हाम्रो कर्पोरल क्लबको पिसिसी गुरुजी, हाम्रो कर्पोरल सन्तोष गुरुजी हुनुहुन्छ, उहाँको अन्डर सुपरभाइजमा चाहिँ हामीलाई चाहिँ जिएम साहबले अथोरिटी दिएर चाहिँ हामीले यो इन्टेक कप सुरु गरेको छौँ.
0: बटालियन हेडक्वार्टर पनि अलिकति बजेट पाउनुहुन्छ कि स्पोन्सर र तपाईँबाट एन्ट्री फीबाटै हो चलाउने?
1: बटालियन हेडक्वार्टरबाट चाहिँ हामीलाई जिएम साहबले चाहिँ स्पेसल्ली पिआरआई फन्डबाट चाहिँ बजेट एलोकेट गरिदिनु भएको छ.
0: अनि पुरस्कार वितरणको लागि चाहिँ सिओ साहब नै आउनुहुन्छ कि को को आउँदै हुनुहुन्छ?
1: अहिलेको लागि चाहिँ हामीले जिएम साहबसँग एप्रोच गरेको छौँ दाइ, अनि जिएम साहबले भन्नुभयो अनुसार चाहिँ सिओ साहबहरू पनि आउनुहुन्छ.
0: कति बजे चाहिँ कम्प्लिट गर्ने प्लान हो?
1: 1700 चाहिँ कम्प्लिटली सकाउने प्लान हो दाइ, तर लिग र टिम अलिक धेरै भएको कारणले गर्दा चाहिँ पुस हुन सक्छ.
0: ए राइट, अब वर्ल्ड कप भर्खरै सकिएको छ, नेपाल कप पनि अब वान आरजीले जितेको, त्यो फुटबलको माहौल स्टिल छ नि.
1: हजुर हजुर.
0: कति हेर्नुभयो त फुटबल चाहिँ तपाईँले वर्ल्ड कप?
1: फुटबल मैले हेरेँ दाइ, प्राय सबै गेम नै हेरेँ, किनभने म भन्दा नि मेरो मिसेस चाहिँ एकदम रुचाउनुहुन्छ, त्यही कारणले गर्दा चाहिँ फुटबल चाहिँ हेरेँ.
0: अब यहाँ भएपछि इङ्ल्यान्ड नै सपोर्ट गर्नुभयो होला, र त्यसपछि चाहिँ कुन टिम अलिकति बेस्ट लाग्थ्यो तपाईँलाई?
1: हजुर, इङ्ल्यान्ड पछि चाहिँ दाइ मैले चाहिँ स्पेनलाई नै हो सपोर्ट.
0: स्पेनलाई गर्नुभएको?
1: हजुर, पहिलाबाट नै मलाई चाहिँ इङ्ल्यान्ड, स्पेन अनि ब्राजिल, हजुर, तिनवटा टिम चाहिँ एकदम राम्रो लाग्थ्यो.
0: फ्रान्सको प्रेडिक्सन धेरै थियो होइन?
1: हजुर, तर फ्रान्सको चाहिँ एकदम प्रेडिक्सन चाहिँ सबैले फ्रान्स गर्नुभएको थियो.
0: हो, तर फ्रान्सले राम्रो खेल्न सकेन स्पेनसँग है?
1: हजुर.
0: तर स्पेनले चाहिँ एकदमै राम्रो नै खेलेको.
1: हजुर.
0: ओके, अब अरू केही छ भाइ यो इन्टेक कपको समेट्नु पर्ने?
1: अरू त त्यति केही छैन दाइ, तर सम्पूर्ण हाम्रो एक्स वान आरजीआरको सुनिरहनु भएको साप गुरुजी नम्बरी भाइहरू, प्लिज टाइम दिनुहोस् हाम्रो इन्टेक कपको लागि. अनि त्यसपछि यस, अलवेज वेलकम छ हाम्रो इभेन्टमा चाहिँ. इट्स नट एबाउट जस्ट स्पोर्ट्सको कुरा मात्र होइन, इट्स एबाउट इन्टेक ग्यादरिङ प्लस बटालियन ग्यादरिङ नै हो. त्यही कारणले चाहिँ प्लिज प्लिज प्लिज आइदिनु हुन अनुरोध गर्दछु.
0: यो इन्टेक कप सञ्चालन गर्नको लागि चाहिँ के अलिकति साह्रै होला होइन? धेरै कुरा मिलाउनु पर्छ होला, अब एमएलहरू निकाल्नु पर्यो, अलिकति त्यो क्षेत्रमा भनिदिनुहोस् न.
1: हामीले फर्स्टमा चाहिँ हाम्रो कर्पोरल क्लबको चाहिँ पिसिसी गुरुजीसँग एप्रोच गऱ्यौँ, अनि त्यसपछि चाहिँ हामीले एडमिन इन्स्ट्रक्सन, फर्स्ट थिङ फर्स्ट चाहिँ एडमिन इन्स्ट्रक्सन निकाल्यौँ, अनि फलोड बाई रिक्स एसेसमेन्टहरू, सबै हामीलाई चाहिने प्रोसेस चाहिँ हामीले चाहिँ कम्प्लिट गर्दै गर्दै गरेर चाहिँ अर्गनाइज गऱ्यौँ दाइ.
0: ओके ल त भाइ, धेरै धेरै धन्यवाद. अनि सम्पूर्ण 15 टिम्सहरूलाई के भन्नुहुन्छ त इन्टेकका?
1: इन्डिभिजुअल टिमको एफोर्ट हो दाइ, सबैलाई एकदम गुड लक. सबैजना अब विनिङ हुन्छु भन्ने नै मेन्टालिटी छ. अब इभन म इन्टेक 17 भएपछि हाम्रो इन्टेकको लागि म पनि एकदम विनिङ मेन्टालिटीतिरै छु, अनि त्यही कारणले गर्दा चाहिँ सबैलाई अल द बेस्ट, अनि विदाउट एनी इन्जुरी चाहिँ हामीले चाहिँ यो इभेन्ट चाहिँ सक्सेस गर्नुपर्छ जस्तो लाग्छ.
0: हजुर हुन्छ, हामी पनि त्यो दिन त्यहाँ हुनेछौँ, विनर्सहरूसँग हामी पनि कुराकानी गर्नेछौँ, अनि अफकोर्स तपाईँहरू अर्गनाइजरसँग. भाइ थ्याङ्क यू भेरी मच, स्मुथली सञ्चालन गर्नु होला है त.
1: हजुर, थ्याङ्क यू सो मच दाइ, हामीलाई इन्भाइट गर्नुभएकोमा थ्याङ्क
0: यू. कप्रोल विवेक यञ्जन लामा भाइसँग कुराकानी गऱ्यौँ, र उहाँहरूको इन्टेकले चाहिँ लिड गर्दै हुनुहुन्छ यसपटक वान आरजीको इन्टेक अफ 2026, जुन चाहिँ 1 अगस्तमा यही सर्जन मोर ब्यारेक्सको फुटबल ग्राउन्डमा हुँदैछ. 15 टिमहरूले चाहिँ कम्पिट गर्दै हुनुहुँदैछ. सबै टिमहरूलाई गुड लक भन्दै कार्यक्रम बिहेभियर संवादबाट मैले बिदा मागे. हस्त नमस्ते.

तपाईँ यसलाई अरविन्द यो मिठो गीत वीरताको चिनो वीरको सन्तान अन्तिम कोसेली स्वरूप स्वीकार्नुहोस्, इन्जोय गरिदिनुहुन्छ होला। अब यही गीतको साथमा बिदा लिन्छु, तपाईँलाई भेट्न म फेरि पनि आउनेछु अर्को पटक कार्यक्रम लिएर। त्यति बेलासम्मको लागि नमस्ते।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सिडिओ सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
1: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
0: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
2: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसङ्गमा भारतमा सरकारले पछिल्लो सहमति उल्लङ्घन गरेको सिजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कारवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लङ्घन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बङ्गाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लङ्घन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सिजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी सहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो।

0: छन्। नयाँ उष्ण लहर सुरु हुन लागेकाले डढेलोसँगको लडाईँमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेतले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डढेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासङ्घ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुसी, उत्साह र एकताको भावनालाई बेवास्ता गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाइहरू, टिकटको मूल्य तथा अर्जेन्टिनाप्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले सङ्घीय सरकारसँग तनाव बढ्दै गएका बेला 40 करोड डलर भन्दा बढीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लङ्घन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राति दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा सङ्घ सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन सुरु गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
2: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा स्थिति व्यवस्थापनमा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
1: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनुभयो?
2: फाइन्डिङ नै भइसकेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बिचमा त्यो समुदायको बिचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोडबल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिएका छौँ।
1: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डिजे बजाएपछि तनाव सुरु भएको बताइएको छ। देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा 1 जनाको ज्यान गएको छ भने 9 जना सर्वसाधारण, नेपाल प्रहरीका 10 र सशस्त्र प्रहरीका 5 गरी 24 जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिले आएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुनलाई सोधेका छन्।
3: अब यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बिचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति सङ्कटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौँ भनेका थियौँ, कङ्ग्रेस साथीले मान्नु भएन, नमान्यो भएपछि अब त्यो डेडलकलाई फुकाएको हो खासमा।

0: पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौँ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
1: हो, हामी सत्ताको खेलमै थिएनौँ, दुई वर्षदेखि प्रमुख प्रतिपक्षी रूपमा सबै प्रदेशमा थियौँ र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बिचमा धेरै समस्या आयो, हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौँ। तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुकेपछिमा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको, त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी सङ्कट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो, खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बिचमा लिएका पनि थिएनौँ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
0: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
1: होइन, खेल खेलेकै होइन, यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कङ्ग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौँ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन, अहिले सङ्घीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
0: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
1: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरे यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कङ्ग्रेसको छ, कङ्ग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
0: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्, त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
1: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन, राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढङ्गले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको सङ्कटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको हो?
1: होइन होइन, यस बिचमा त दुई वर्षदेखि त कङ्ग्रेस र एमालेकै सरकार थियो नि सबै प्रदेशहरूमा, त्यसो भन्नुको अर्थ कङ्ग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शङ्का गर्ने या अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनीतिक रूपले पनि त कुरा गरी देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त्यो वामपन्थीहरू मिले, सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
0: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
1: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ, होइन हामी अहिले विचार मिल्नेहरू मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतारो हुन्छ।
2: नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट सुरु गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानुन व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लङ्घन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सिजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरुद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लङ्घन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरुद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड रुपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरुद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

हजुर, मिठो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू। अब गोधुली कार्यक्रम आज मन्डेको आरम्भ भयो। आज जुलाई महिनाको 27 तारिक मन्डेको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ। 4:25 गएको छ यहाँ युकेको टाइम। तपाईँहरूलाई भन्नुपर्दा चाहिँ हामी चाहिँ यहाँ फोकस्टोन गेट वे टु युरोप भन्छ होइन, यतादेखि डोबर, डोबरबाट चाहिँ जस तपाईँहरू सिपमा चढेर, जहाजमा चढेर, भनी जहाजमा चढेर जस उता ख्याले फ्रान्सतिर जानुहुन्छ, अथवा यहाँ चाहिँ तपाईँहरू च्यानल टनलबाट पनि जान सक्नुहुन्छ जस अन्डर द सी। हजुर, तपाईँहरू आउनु भएको छ यहाँ सबै सबैलाई वेलकम। आज चाहिँ नट सो हट, आज यहाँ फोक्सटोनको वेदर भन्नुपर्दा चाहिँ 21-22 जति छ, अलिकति जेन्टल ब्रिज पनि छ। म पनि त्यहाँ भर्खरै त्यहाँ चौतारी छ हाम्रो त्यहाँनिर, पहिला चाहिँ हाम्रो सुरेश साप हुनुहुन्थ्यो उहाँको पालामा भनेको, त्यहाँ गएर एकछिन जस भिटामिन डी लिएर आएको छु, गर्दा यहाँहरू सबै सबैलाई वेलकम भन्न चाहन्छु। विकेन्ड तपाईँहरूको रमाइलोसँग बित्यो होला, र जस नेपाली ओपन कन्सर्ट मगर एसोसिएसन युकेले प्रत्येक वर्षै आयोजना गर्नुहुन्छ। यसपटक रसमोर एरिया एकदमै दामी ठाउँ रहेछ है, त्यहाँनिर जङ्गलभित्र हल्ला पनि नहुने होइन, अलिकति माथि डाँडातिर गएर पनि ऊ गर्ने निरुख गर्यो, एकदमै शीतल लाग्यो मलाई, अनि ठाउँ पनि एकदमै राम्रो, एकदमै कार्यक्रम पनि पर्फेक्ट थियो। नो धेरै त्यो बोल्ने भाषणहरू थिएन, गर्दा आई इन्जोयड अ लट। इनफ्याक्ट एउटा कुर्सीमा बसेर, छेउमा बसेर, दाहिनेपट्टि कुर्सीमा बसेर, थ्रु आउट द सो म त्यही कुर्सीमा बिताएर बसेँ भनेपछि एकदमै इन्जोय गरेँ। एकछिनमा त यसो वरिपरि गएँ, त्यति दोकानहरू धेरै पनि थिएन, गर्दा मैले चाहिँ एकदम थरली इन्जोय गरेँ। त्यसले गर्दा मगर सङ्घ बेलायतको सबै सबै चाहिँ जस कमिटी मेम्बर्सहरू अनि सबै सबैलाई चाहिँ धन्यवाद भन्न चाहिँ चाहन्छु है त। र हाम्रो रूपा दिदीले त्यहाँको चाहिँ वस्तुस्थितिको बारेमा रेकर्ड गर्नुभएको कुराकानी चाहिँ भोलि बेलुकी प्रसारण हुँदैछ, भोलि सुन्ने प्रयास गर्नु होला, त सायद उहाँले जस पुरा बनाइसक्नु भयो होला, र स्टिल दिनभरि उहाँले त्यही नै गर्दै हुनुहुन्छ। गर्दा थ्याङ्क यू भेरी मच। र कतिपय श्रोता त अलिकति त्यो जङ्गलभित्र भएको कारणले गर्दा हामी पनि एकछिन अल्मल्यौँ, गर्दा कतिपय श्रोता त धेरै व्यक्तिहरू आउनुभएको थियो, कतिपय श्रोता त फेरि त्यहाँ अल्मलेर बाटो बाटो फर्क्यौँ भन्ने कुराहरू पनि त्यहाँ सुन्यो, र उहाँहरू अझै आउनुभएको कति साह्रो रमाइलो हुन्थ्यो होला होइन। पर्फेक्ट वेदर, अनि चाहिँ मन्त्र बिहानको प्रस्तुति दार्जिलिङबाट आउनुभएको, इन्डियाबाट उहाँहरूको धमकेदार प्रस्तुति 8:00 चाहिँ सुरु भएको थियो, करिब 10:00 र 10:30 उहाँले पर्फर्म गर्नुभएको होइन, गर्दा एकदमै लाइभ बिहानको साथमा हेर्दा चाहिँ बेग्लै आनन्द आयो। त्यसपछि हाम्रो नीता बहिनी, अब उहाँ भोइसको चाहिँ विनर अनि सेकेन्ड रनरमा हाम्रो पुनम बहिनी लगायत अरू लोकधरी गायक गायिका अनि चाहिँ जस अरू डान्सर्सहरूको पनि प्रस्तुति थियो, र त्यहाँ केही फोटोहरू फेसबुक पेजमा राखेको छ, सायद तपाईँले हेर्दै पनि हुनुहुन्थ्यो होला। जस एनिवे, अरू पनि थुप्रै थुप्रै ठाउँमा कार्यक्रमहरू भएका थियो होला, तपाईँले इन्जोय गर्नुहोला, अरू पनि थुप्रै थुप्रै कार्यक्रमहरू आउँदैछन्, र त्यो कार्यक्रम बारेमा पनि जस हामी जानकारी गराइ नै रहेका छौँ। आज 5:28 जाँदा चाहिँ मनिष श्रेष्ठज्यू हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु दुईवटा पार्ट्समा। यो प्रतिभा नक्षत्र उहाँहरूले चाहिँ जस इस्टाब्लिस गर्नुभएको हो, र उहाँले प्रत्येक वर्ष यो एउटा चाहिँ प्रतिभा नक्षत्र कार्यक्रम उहाँले एउटा एक विशेष कार्यक्रम गर्नुहुँदो रहेछ। यसपटक पनि उहाँले यो 16 अगस्तमा गर्दै हुनुहुन्छ, सन्डेको दिन पर्दछ, 10:00 बेलुकी 8:00 कार्यक्रम, रग्बी ग्राउन्ड यो चाहिँ लन्डनमा SE18 1QJ। र यो कार्यक्रमको चाहिँ हाम्रो संयोजक हुनुहुन्छ हाम्रो मनिष श्रेष्ठजी, उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास चाहिँ गर्नुहोला है त। र त्यसमा चाहिँ तपाईँको नानीहरू कोही भाग लिन चाहनुहुन्छ भने, र दुईवटा क्याटेगोरी रहेछ, गर्दा तपाईँहरूले भाग लिन सक्नुहुन्छ, यो अन्तर्वार्ता सुन्नुहोला, र तपाईँहरू नाच्न सक्नुहुन्छ, कविता वाचन गर्न सक्नुहुन्छ, आर्ट्स गर्न सक्नुहुन्छ, थुप्रै थुप्रै विधामा चाहिँ तपाईँहरूले त्यहाँ चाहिँ आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुन्छ, आफ्नो नानीहरूलाई इन्करेज गर्न चाहिँ सक्नुहुन्छ है त। गर्दा यस सम्बन्धी गरेको कुराकानी 5:28 जाँदा सुन्न सक्नुहुन्छ। अनि यलम्बर डे किराँत राइका बेलायतले प्रत्येक वर्षै मनाउने गर्नुहुन्छ, यसपटक चाहिँ 1 अगस्तमा जहाँ चाहिँ साकेला हुन्छ किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा, र त्यहाँ चाहिँ गर्दै हुनुहुन्छ, र अहिले वर्तमान कार्यकारी अध्यक्ष हुनुहुन्छ हाम्रो मेजर दिल कुमार राई साहब, र उहाँसँग गरेको कुराकानी, र उहाँहरूले चाहिँ यो यलम्बर डे किन मनाउनुहुन्छ, प्रथम किराँती राजा उहाँले झन्डै 90+ चाहिँ उहाँले यस राज्य सञ्चालन गर्नुभएको रहेछ, त्यस सम्बन्धी गरेको कुराकानी तपाईँले सुन्ने प्रयास गर्नुहोला। अनि बिचबिचमा तपाईँहरूको रिक्वेस्टका गीतहरू त छँदै नै छन् आदरणीय श्रोताहरू। वेलकम टु एभ्री वान टु गोधुली सो है त, गोधुली कार्यक्रम द सडोस ब्यान्डको प्रस्तुतिमा यो गीत

गोर्खा रेडियो तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS गोर्खा रेडियो।

एसडी योगी र रेशमा पुनले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो। भीम विष्टको शब्द अनि कम्पोज पनि उहाँकै रहेको थियो। 4:44 गइसकेको छ। आज जुलाई महिनाको 27 गोधोली कार्यक्रम सुन्दै हुनुहुन्छ। आज मन्डे हो। लेगे लगनज्यू बार्सिलोनाबाट आज भोलि अलिक हराउँदै जानुभएको छ, सायद बिजी हुनुहुन्छ होला। नि भाइ जोस योग सर नमस्ते भन्नुभएको छ, हजुरलाई पनि नमस्ते भन्न चाहन्छु है त। अनि हाम्रो भुवन दाई लेख्नुहुन्छ, नमस्कार योग भाइ, छ्याजलो सुन्दैछु हजुरको अर्ग्यानिक प्रोग्राम लास्ट सटरडे ओपन कन्सर्ट मा जेन्जी बाजेले खुब इन्जोय गर्यो भनेर भन्नुभएको छ। अनि भोइसको विजेता निता, सेकेन्ड रनर अफ पूर्णम गुरुङ, अनि मन्त्र बिहानको सोमा तपाईँ रूपा बहिनी आशा बहिनीलाई टाढाबाट देखेको थिएँ भनेर भन्नुभएको छ। पछितिर अलिक जाडो भएर फर्कियो भनेर भन्नुभएको छ। अलिकति पछि चाहिँ निकै जाडै भएको थियो र मैले चाहिँ कोट लगेको थिएँ र जो ठिकै ठिकै भयो, अलिअलि जाडो त भयो, तर जो चाहिँ तपाईँहरू सर्ट र चाहिँ अब टी सर्टमा जानुभएको थियो पछि त अलिक जाडै नै थियो होला, सायद तपाईँ के भस्टमा हुनुहुन्थ्यो। तर अहिले जहिले भेट्दा पनि एकदमै स्मार्टली ड्रेस हुनुहुन्छ, ज्याकेट चाहिँ बोक्नु भएको थिएन कि। हजुर, एकदमै रमाइलो। यो बिचमा हाम्रो मनु दिदीले पनि फोन गर्नुभएको थियो र उहाँहरूलाई पनि भेट्यो र दाई र दिदीलाई पनि भेट्यो, एकदम हामीले पनि इन्जोय गऱ्यौँ र दाईले पनि एकदमै त्यस्तो गीतहरू मन पराउनु हुँदो रहेछ, उहाँले पनि एकदमै इन्जोय गर्नुभयो भनेर भर्खरै फोन गर्नुभएको थियो। लन्डनबाट भर्खरै रेडियो खोल्नु भएको रहेछ। तर मन्त्र बिहानको अलिकति अगाडि सुरु गर्नुभएको, उज्यालोमा सुरु गर्नुभएको अझै राम्रो हुन्थ्यो भनेर उहाँले भन्नुभएको थियो। अनि एक दुईजना श्रोताहरूले पनि जस त्यही नै भन्नुभएको थियो, तर उहाँहरूको स्याजल त्यही नै थियो होला। अब सबै कलाकारहरूलाई स्थान दिनुपर्ने पनि थियो होइन, अब डान्सर्सहरू अब धेरै अब कलाकारहरू हुनुहुन्थ्यो त्यसले गर्दा पनि, तर 2 घन्टा जति उहाँले इन्टरटेन गराउनु भयो, अझ अलिकति दिउँसो भएको भए अझै रमाइलो हुन्थ्यो कि भन्ने उहाँहरूको सो हो र आशा छ। अब मगर एसोसिएसन युकेले यो कुरा चाहिँ सायद मनन गर्नुभएको होला। दी थ्याङ्क यू भेरी मच। र त्यो दिन उहाँले यो समय भन्ने बोल्ड गीत गाउनुभयो कि गर्नु भएन मलाई पक्का थाहा भएन, तर यो गीत उहाँले गाउनुभयो जस्तो मलाई लागेन। यो गीत चाहिँ सबै मन्त्रको चाहिँ हाम्रो फ्यानहरू हुनुहुन्छ, तपाईँहरूको लागि यो सुनाउन चाहन्छु। अलिकति स्लो टाइपको छ, त्यो दिन चाहिँ अलिकति उहाँले रक टाइपको गीतहरू गाउनु भएको थियो।

हजुर, मन्त्र ब्यान्डको प्रस्तुतिमा यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। सुदर्शन थापा तामाङ हुनुहुन्छ र उहाँले लेख्नु भएको गीतबाट हामीले इन्टरटेन गऱ्यौँ। र अस्ति शनिबार यो गीत चाहिँ उहाँले गाउनु भएको मलाई लागेन। अब अलिकति स्टेजमा रक गीत नै सुटेबल हुन्छ भने उहाँले रक गीत नै गाउनुभयो। त्यो भनौँ न, त्यो एकदमै होइन, त्यो साउन्ड नै कस्तो थियो उहाँले जब चाहिँ सुरु गर्नुभयो। अब प्रायःसो कलाकारहरूले अब ट्र्याकमै गाउनुहुन्छ होइन। अब यो अब नेपालबाट पुरा ब्यान्ड लिएर कार्यक्रम गर्नु पनि निकै खर्चिलो पनि हुनसक्छ होइन, किनकि सबै ब्यान्डमा छ सातजना हुन्छ कि, त्यसले गर्दा अब प्रायःसो कलाकारहरूले ट्र्याकमै गाउने गर्नुहुन्छ। र उहाँले धेरै गीतहरू गाएर इन्टरटेन गराउनु भयो, पक्का पनि तपाईँले इन्जोय गर्नुभयो होला। हजुर, र हिजो अथवा त्यो दिन रेकर्ड गरेको कार्यक्रम चाहिँ आज भोलि बेलुकी आउँछ है, त हाम्रो रूपादीले तयार पार्नु भएको छ। र भोलि बिहान भने मैले भोलि बेलुकी है, बिहान भने कि बेलुकी भने मैले, हजुर भोलि तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। र भोलि 5:28 जाँदा फर्स्ट पार्ट, अनि सेकेन्ड पार्ट चाहिँ 5:47 जाँदा मन्त्र ब्यान्डसँग कुराकानी गर्नको लागि दिदी जानु भएको, तर उहाँले एकदमै व्यस्त भएको कारणले गर्दा त्यो कुराकानी चाहिँ हिजो अस्ति उहाँले गर्न चाहिँ सक्नु भएन। र अब उहाँहरू छिट्टै नेपाल चाहिँ फर्किँदै हुनुहुन्छ, पर्सि कहिले भन्दै हुनुहुन्थ्यो। र उहाँहरू चाहिँ यही सोको लागि आउनु भएको कारणले गर्दा तिनवटा पार्ट्समा तपाईँहरूले भोलि सुन्न चाहिँ सक्नुहुनेछ। गर्दा प्रतीक्षा गर्दै गर्नु होला। फोटोहरू त्यहाँ फेसबुक पेजमा हामीले केही फोटोहरू अपलोड गरेका छौँ, र तपाईँले हेर्न पनि सक्नुहुनेछ है त। हजुर, यति भन्दै स्वरूपराज आचार्य र शान्तिश्री मगरले गाउनु भएको गीत राख्न चाहिँ चाहन्छु। र यो बिचमा चाहिँ हाम्रो चारा ताराप्रसाद चेम्जोङ दाजु हुनुहुन्छ ननिटनबाट, सेवा र योग भाइ भन्नुभएको छ, दाईलाई पनि सेवा र गीत सुन्नुहुन्छ भने भन्नु होला दाई। अनि मानन्द राई भनेर चाहिँ उहाँ अब ग्रेस निवासी लन्डनमा हुनुहुन्छ, उहाँ पनि नेपाल पुग्नु भएको रहेछ। सेवा फ्रम नेपाल, आई एम लिसनिङ टु यु योगजी भन्नुभएको रहेछ। ल, कहिले जानुभएको, कति बस्नुहुन्छ, रमाइलो होस् तपाईँको बसाइ। अब नेपाल भनेपछि आफ्नो भेटघाट छँदैछ, अनि कामले पनि गइन्छ। तपाईँ के कामले जानुभएको थियो, त्यो काम पुरा गरेर आउनु होला है त। सुन्दै हुनुहुन्छ भने, गीत सुन्नुहुन्छ भने लेट मी नो, तपाईँको गीत पनि हामी सुनाउँला है त। यो गीत सुन्दै हामी समाचारतर्फ लाग्नेछौँ।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सनसनीको कप्तानगंज घटनाको असर सर्लाही र धनुषामा पनि देखिन थालेको छ। घटनाको विरोधमा भन्दै हिन्दू सम्राट सेना नेपालले सर्लाही सदरमुकाम मलङ्गवामा शान्तिपूर्ण प्रदर्शन गरेको हो। सहभागीहरूले घटनामा संलग्न दोषीलाई कडा कानूनी कारवाही गर्न माग राखेका छन्। धनुषाको जनकपुर धाममा आक्रोशित समूहले प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका प्रमुख सल्लाहकार असीम शाहको तस्विर जलाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगरका 5 मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी गरेको छ। डाक्टर गोविन्द केसीले आमरण अनसन तोड्नु भएको छ। सरकारी वार्ता टोलीसँग सात बुँदे सहमति भएपछि केसीले जुस्पिएर अनसन अन्त्य गर्नुभएको हो। सहमति पत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय केटा कैलालीमा 300 शैयाको अस्पताल अगाडि बढाउने, नियमअनुसार अस्पतालहरूलाई सिट दिने लगायतका विषय छन्। सहमति पत्रमा अनसनरत डाक्टर केसी तथा सरकारी पक्षबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको छ। धनगढीमा 5 दिनदेखि अनसनरत डाक्टर केसीले औषधि लिन अस्वीकार गरेपछि अवस्था गम्भीर बनेको थियो। वीरगंज नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका डाक्टर प्रमोद रामलाई काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। यहीबीच नेपाल चिकित्सक संघले घटनालाई लिएर डाक्टर र स्वास्थ्यकर्मीमाथि नै कारवाही भएको भन्दै सर्वपक्षीय बैठक बोलाएको छ। डाक्टर बद्री रिजालले जारी गरेको वक्तव्यमा संघको मुख्यालयमा भोलि छलफल गरिने उल्लेख गर्नुभएको छ। सरकारका 2 मन्त्रीले विशाल बजार अगाडिको जस्तो सड़क अन्यत्र बनाउन संयुक्त अनुगमन गरेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अव्यवस्थित तार व्यवस्थापन कार्यको अनुगमन गर्नुभएको हो। अनुगमनका क्रममा ऊर्जा मन्त्री श्रेष्ठले नयाँ कुरा थाहा पाएको बताउनु भएको छ।
4: आजको यो भ्रमणस्थलगत भ्रमणले चाहिँ एउटा उपलब्धि के भइदियो भन्दा, जुन अन्डरग्राउन्ड केबलिङमा चाहिँ धेरै ठाउँमा समस्या छ, तर समस्या नभएको ठाउँमा चाहिँ अन्डरग्राउन्डको चाहिँ अब कसरी सुरु गर्न मिल्छ, विद्युतको चार्ज पनि कति ठाउँमा भइसकेको रहेछ, जस्तो अहिले भर्खरै तपाईँले हेर्नुभएको चाहिँ विद्युतको चार्ज भएर घर घरमा पनि अन्डरग्राउन्ड भइसक्यो। त्यो एकजुट प्रतिज्यू हामी संयुक्त सल्लाहहरू गर्नको लागि स्थलगत अनुगमन सबैजना जिम्मेवार निकायहरूलाई जिम्मेवार पनि बनाउ

0: बराबरको विद्युत भारततर्फ निर्यात भइरहेको छ। मुलुकको विद्युत आपूर्तिमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ।
1: गुल्मीको धुर्कोट गाउँपालिकाले चीनको झर्को दिने ग्रेट वाल बनाएर स्वदेशी विदेशी पर्यटक आकर्षित गर्ने प्रयास गरेको छ। बुटुलबाट छवि पाण्डे।
2: धुर्कोट गाउँपालिकाले धुर्कोट रथस्थलको ऐतिहासिक कोट र बोडी कोट जोड्ने गरेर 1 किलोमिटर लामो धुर्कोट ग्रेट वाल निर्माण गरेको हो। पालिका उपाध्यक्ष सीतागिरी ग्रेट वाल निर्माण गरेपछि धुर्कोटको आकर्षण बढेको र उत्साह थपिएको बताउनु भयो।
3: ग्रेट वाल चाहिँ चाइनाको झल्को दिने खालको बनाएर अलिक फरक खालको भएको भएर कस्तो रहेछ त हेर्न जाम भन्ने अनि हामीसँग सोध्ने कता हो भन्ने अनि हामी आउँदैछौ भन्ने सम्पर्क गर्ने चाहिँ गर्नुहुन्छ धेरै।
2: ग्रेट वाल रहेको धुर्कोट छकावडा अध्यक्ष कृष्ण नेपाल धुर्कोटको ऐतिहासिक कोट र संग्रहालय विचित्र गुफा बुढी कोट लगायतका संरचना निर्माणमा जोड दिएकोले धुर्कोट अब पर्यटकीय केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।
4: ग्रेट वाल त ठिकै छ नि, पर्यटकहरूको आगमन बढ्दो अवस्थामा ठिक ठाउँमा छ भन्ने छ सर। अहिले त नयाँ युवा युवतीहरू विद्यार्थीहरू होइन घुम्न चाहने देख्न चाहने आइरहनु भएको छ।
2: तर
1: आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि 212 रनको लक्ष्य दिएको छ। नेदरल्यान्ड्समा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नामिबियाले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 211 रनको युगपल बनाएको छ। नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै 5 विकेट लिँदा सम्पल कामीले 1 विकेट लिनुभएको छ। नेपालले जवाबमा अहिले ब्याटिङ गरिरहँदा 5 विकेट गुमाएर 129 रन बनाएको छ र 38 ओभरको खेल भइसकेको छ।
5: यो PFBS गोर्खा रेडियो हो।

प्रशान्त पौडेल गाउँदै हुनुहुन्थ्यो आफ्नै शब्द र सङ्गीतमा हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. वेलकम टु गोधुली भन्न चाहिँ चाहन्छु. मौसम निकै घमाइलो छ हिजो आज, तपाईँले पनि मौसमको चाहिँ फाइदा लिँदै हुनुहुन्छ होला. तर कहिलेकाहीँ चाहिँ निकै गर्मी हुन्छ र आजको अधिकतम तापमान 26 डिग्री सेल्सियस त्यति रहेको छ युके कुराकानी गर्नुपर्दा. अनि भोलि पनि निकै गर्मी छ है, त बेलायतमा 30 डिग्रीसम्म पुग्नेछ कुनै कुनै ठाउँमा. पर्सि वेडनेसडे त झन् अझै गर्मी रहेछ, 30 पुगेको छ. त्यसपछि 27, 25, 26 गर्दा थ्रु आउट द विक नै राज्यस वेदर चाहिँ राम्रै देखाएको छ है. त क्याट्रिकमा र यो 30 तारिक चाहिँ RA-26 भाइहरूको चाहिँ क्याप ब्याजिङ हुँदैछ र उहाँ चाहिँ कुन कुन पल्टनमा चाहिँ जानुहुन्छ र उहाँले पल्टन चाहिँ रोजिसक्नु भएको छ, छुट्टाइसकेको छ. त्यसले गर्दा उहाँले आफ्नो आफ्नो पल्टनको चाहिँ क्याप ब्याज अफिसियली त्यो दिन पाउनुहुन्छ. गर्दा त्यहाँबाट पनि रेकर्ड गरेको कुराहरू पछि तपाईँले सुन्न चाहिँ पाउनुहुनेछ. म क्याट्रिकतिर जाँदैछु वेडनेसडे, अनि फेरि थर्सडे चाहिँ अब क्याप ब्याजिङ भयो त, अनि फ्राइडे चाहिँ उहाँहरूको 75th गोर्खा ट्रेनिङ कम्पनीको चाहिँ बर्थडे उहाँले सेलिब्रेट गर्दै हुनुहुन्छ. गर्दा निकै रमाइलो हुनेवाला छ क्याट्रिकमा. जो जो आउनुहुन्छ साहबहरू गुर्जीहरू पल्टनबाट, पक्कै पनि आफ्नो चाहिँ नयाँ भाइहरूलाई वेलकम गर्नको लागि अनि ब्यारे चाहिँ दिनको लागि हाम्रो चाहिँ सियो साहबहरू, गोर्खा मेजर साहबहरू, आरसीमा साहबहरू, अब कर्नल विजित आइ नै हाल्नुहुन्छ होइन, उहाँहरू आउनुहुन्छ होला त्यो दिन भेटाउनलाई है. तर धेरै यसबाट के ज्यालमा पढे जस्तो मलाई लाग्यो, त्यो इन्स्ट्रक्सन पुरा मैले पनि पढ्न चाहिँ पाएको छैन. गर्दा गोर्खा कम्पनीका चाहिँ मेम्बर्सहरू, पर्मनेन्ट मेम्बर्सहरू त्यसको लागि पनि एकदमै बिजी हुनुहुन्छ होला सर्ट आउट गर्नको लागि, अनि तपाईँहरूसँग भेटघाट गर्नको लागि चाहिँ जस अब भनौँ न वेडनेसडे नै पुगिन्छ, तर बिहिबार चाहिँ तपाईँहरूसँग भेटघाट गर्ने चाहिँ रमाइलो चाहिँ ठाउँ छ अथवा समय छ भनौँ न. दिउँसोको कार्यक्रम उहाँले आयोजना गर्नुभएको छ है. त हजुर, उहाँ आजको इन्टेक अप हुँदैछ, प्रत्येक वर्षै हुन्छ. यसपटक चाहिँ इन्टेक 17 भाइहरूले उहाँहरूले उहाँ चाहिँ डिफेन्डिङ च्याम्पियन हुँदैछ. बेसिकली जो डिफेन्डिङ च्याम्पियन भयो उहाँले नै आयोजना गर्ने कुरा चाहिँ रहेछ. 1 अगस्तमा हुँदैछ यो आउँदो स्याटरडेको दिन यहाँ सर्जन मोड ब्यारेक्समा है. त र त्यसमा चाहिँ अब विनर रनर अपलाई क्यास प्राइज हुन्छ, बेस्ट प्लेयर ट्रफी अनि बेस्ट गोलकिपर ट्रफी अनि टप स्कोरर ट्रफी पनि हुन्छ है. त अनि त्यहाँ दिदीबहिनीहरूबाट फुडको चाहिँ स्टलहरू, आइसक्रिम ब्यान्ड अनि बााउन्सी क्यासल पनि हुन्छ. गर्दा तपाईँहरू आउन सक्नुहुन्छ, एउटा गुड डे आउट पनि हुन्छ. हुन त अब दिनभरि घरमा बस्दा कहिलेकाहीँ जस थकान पनि लाग्छ धेरै सुत्दा पनि होइन, अनि बाहिर गयो भने अलिक फ्रेस पनि हुन्छ होइन. वान आजको तिज पार्टी हुँदैछ, यो 4 सेप्टेम्बरको दिन हो. सेन्ट्रल कुक हाउस जुन चाहिँ हाम्रो बिएबिएसको अगाडि नै पर्दछ, 5 बजेबाट एसेम्बल हुन्छ. त्यसपछि तपाईँहरूको 12 बजेसम्मको कार्यक्रम रहेको छ है. त गर्दा त्यसको लागि पनि तपाईँहरूले पक्का पनि तयारी गर्दै हुनुहुन्छ होला. हजुर, आज 5 बजेर चाहिँ 28 मिनट जाँदा चाहिँ हाम्रो मनिष श्रेष्ठजी हुनुहुन्छ, यो प्रतिभा नक्षत्रले उहाँले एउटा कार्यक्रम गर्दै हुनुहुन्छ. यो 16 अगस्तमा बेसिकली नानीहरूको प्रतिभा झल्काउने कार्यक्रमहरू, तपाईँहरूको नानीहरूले भाग लिन सक्नुहुन्छ, उहाँहरूले गाउन सक्नुहुन्छ, नाच्न सक्नुहुन्छ, विभिन्न कलाहरू प्रस्तुत गर्न सक्नुहुन्छ. त्यसबारेमा गरेको कुराकानी है. त अनि 6 बजेर 28 मिनट जाँदा चाहिँ मेजर दिल कुमार राई साहब हुनुहुन्छ, उहाँ चाहिँ किरात राई बेलायतको कार्यकारी अध्यक्ष हुनुहुन्छ. उहाँसँग गरेको कुराकानी यलम्बडे मनाउँदै हुनुहुन्छ 1 अगस्तमा ग्याम्बल ल्यान्समा, त्यस सम्बन्धी गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ. हजुर, यो बिचमा हाम्रो निता कोही राई बहिनी हुनुहुन्छ, उहाँले एउटा गीत मगाउनु भएको छ, सबै रेडियो प्रेमी श्रोतालाई सुनाउन चाहनु भएको छ. अनि हाम्रो छवि थापा दाजु लेख्नुहुन्छ, नमस्कार योग भाइ, लोकप्रिय कार्यक्रम गोधुली सुनिरहेको छु. शनिबार नेपाली ओपन कन्सर्ट रमाइलो भएको थियो होइन हजुर भन्नुभएको थियो. हजुर एकदमै दाईसँग हाम्रो भेटघाट भएको थियो. अफसोस मन्त्र ब्यान्डको सबै गीतहरूमा नाच्न असमर्थ भइयो कारण घरतिर प्रस्थान गर्नु परेकोले. हजुर त लास्टसम्म नै बस्नुभयो होला भन्नुभएको छ. हजुर हामी लास्टसम्म बस्यौँ. सम्पूर्ण आयोजक समूह र सहभागीहरूलाई मुरी मुरी धन्यवाद भनेर भन्नुभएको छ. दाईलाई पनि धेरै धेरै धन्यवाद. हजुर हजुर, अलिक पछि चाहिँ अलिकति जाडो पनि भयो, तर यहाँको सिद्धान्त, मेरो सिद्धान्त चाहिँ के छ भने जाडो होस् या गर्मी होस्, अब जाडोमा त कोट बोक्नै पर्यो, भयो भने अलिकति अब स्पेयर पनि अलिक न्यानो बोक्दा पनि हुन्छ होइन. अनि गर्मीमा पनि म जहिले पनि आफ्नो परिवारलाई भन्ने गर्छु, गर्मी इट डजन्ट म्याटर. यहाँ युकेमा चाहिँ अब वेदर एकदमै यु नेभर नो, यो चेन्ज भइरहेको छ, त्यसले एउटा ज्याकेट चाहिँ बोक्नै पर्छ है भनेर मैले कहिलेकाहीँ श्रीमती नानीहरूलाई पनि गाली गरिरहेको हुन्छु. अनि त्यस्तै हुन्छ, अस्ति पनि मैले एउटा ज्याकेट त लगेको थिएँ तर त्यो अलिकति एनफ चाहिँ थिएन, तैपनि यताउता लास्टसम्म चाहिँ थामियो भनौँ न. हजुर, अब हाम्रो निता कोइराई बहिनी गीत सुनाऊ, स्वर सम्राज्ञी लता मङ्गेशकरको आवाजमा.

0: SBS गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम बिएबिएस संवादबाट म योगराज भएको। बिएबिएस संवादमा आज मनिष कुमार श्रेष्ठज्यू हुनुहुन्छ। उहाँ चाहिँ लन्डन प्लम स्ट्रिटमा बसोबास गर्नुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। प्रतिभा नक्षत्रको चाहिँ सातौं संस्करण कार्यक्रम चाहिँ यो आउँदो अगस्त महिनाको 16 तारिकमा चाहिँ प्लम स्ट्रिटको कमन रग्बी ग्राउन्ड लन्डनमा हुँदै रहेछ र उहाँ चाहिँ यो कार्यक्रमको चाहिँ संयोजक हुनुहुन्छ। आज यसै सम्बन्धी कुराकानी गर्नेछौँ र उहाँको चाहिँ थुप्रै प्रतिभाहरू रहेछन्। उहाँले नाटक, चलचित्र, पत्रकारिता, गीत लेखनमा ठुलो भूमिका खेल्नु भएको रहेछ र उहाँको बायोडाटा निकै लामो छ। पछि हामी यस विषयमा पनि कुराकानी गराउँला र आज चाहिँ यो कार्यक्रमको तयारी के छ अनि यसको कार्यक्रमको उद्देश्य के हो, कस्तो भइरहेछ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। मनिषज्यू, यहाँलाई नमस्ते।
1: नमस्कार, यहाँलाई धेरै धन्यवाद।
0: तपाईँहरू चाहिँ लन्डनको प्लम स्ट्रिटमा बसोबास गर्नुहुन्छ?
1: हजुर, म साउथ इस्ट लन्डन।
0: ए, साउथ इस्ट लन्डन। समयको लागि धेरै धेरै धन्यवाद। यो एक्चुअल प्रोग्राममा जानुभन्दा अगाडि चाहिँ यो प्रतिभा नक्षत्र चाहिँ यो कहिले तपाईँले इस्टाब्लिस गर्नुभयो अनि किन, यो कस्तो खालको संस्था हो?
1: यो विशेष गरेर यो चाहिँ हाम्रो अहिले नन प्रोफिटेबल अर्गनाइजेसन हो, विशेष गरेर सामाजिक कामको लागि। र यो 2016 कन्सेप्ट डेभलप भएको, यसको परिकल्पनाकार हाम्रो राजेन्द्र खस्जी हुनुहुन्छ र हामी 5-6 कोर ग्रुप र 18 जति मेम्बरहरू भएर, विशेष गरेर चाहिँ हाम्रो पुस्ता यहाँ हुर्किँदै गइरहेको छ, विश्वभरिमै डायस्पोरामा बसेका नेपालीहरूको सन्तानहरूलाई चाहिँ हामी मौलिक कुरा, भाषा, संस्कृति, परम्परा, संस्कारलाई चाहिँ पुस्तान्तरण गर्ने एउटा अभियानको रूपमा यो संस्थाको जन्म भएको हो। यसले चाहिँ अब यो अभियानलाई कसरी सुरु गर्ने भन्दाखेरि, हामीले स्टार ट्यालेन्टको एउटा प्रतिस्पर्धा फ्रन्टमा यो देखिए पनि हामीले मौलिक कुराहरूलाई चाहिँ एकदमै नयाँ पिँढीलाई उनीहरूमा त्यो चिन्तन जगाउने अभियानको रूपमा यसलाई लिएका छौँ। र 2017 प्रतिभा नक्षत्रको पहिलो संस्करण हामीले एसियन कम्युनिटी हल प्लम स्ट्रिटमा गऱ्यौँ र त्यतिखेर यो चाहिँ प्रतिस्पर्धा पनि कस्तो खालको हुन्छ भन्दाखेरि, एउटा परिचयात्मक हुन्छ, त्यस 3 हुन्छ, एउटा परिचयात्मक सेसन हुन्छ, त्यसपछि आएर उसको ट्यालेन्ट, उसमा जुनसुकै ट्यालेन्ट, उसमा अब नेपालीको कुनै पनि ट्यालेन्टहरू, म्युजिक होस्, गीत होस्, सङ्गीत होस्, अभिनय होस्, कुनै पनि विधामा उसले आफ्नो ट्यालेन्टलाई सो गर्न पाइन्छ। र तेस्रो चरणमा चाहिँ प्रश्नोत्तर कार्यक्रम हुन्छ, जसमा चाहिँ उसलाई विशेष गरेर एउटा नेपालको चासो बढोस्, नेपाली कुराहरूको उसले चाहिँ इन्टरनेटमा सर्च गरोस्, त्यो बुझेर त्यो प्रतिस्पर्धामा आओस्, केही न केही चाहिँ नेपालको बारेमा जानकारी उसले प्लस गरोस् भन्ने उद्देश्यले त्यो प्रश्नोत्तर कार्यक्रम गरेर त्यहाँ प्रतिभा नक्षत्र जुन स्टारहरू छानिन्छ, जसलाई चाहिँ अब बाल प्रतिभा भनेर हामीले 5 12 वर्ष क्रससम्मकोलाई बाल प्रतिभा नक्षत्र र 13 माथिदेखि 19 युवा प्रतिभा नक्षत्रको रूपमा चाहिँ अवार्डेड गर्छौँ र त्यसले चाहिँ हौसला बढोस् भन्ने। तर यो कार्यक्रम गर्दाखेरि खालि यो बच्चाहरूको ट्यालेन्ट मात्र होइन कि, त्यहाँको माहौल जुन हुन्छ, हामीले त्यो माहौललाई नै एउटा नेपालमय, हाम्रो नेपाली घरेलु उत्पादनका कुराहरू, नेपाली पहिचानका हरेक कुराहरू, अनि हरेक कम्युनिटीहरू, जति पनि हाम्रो जनजातीय कम्युनिटीहरू छ, उहाँहरू सबैलाई रिक्वेस्ट गरेर आफ्नो परम्परागत वेशभूषा र ज्ञान बाँड्ने किसिमको घरहरू निर्माण गर्न लगाउँछौँ त्यहाँ। त्यसरी चाहिँ एउटा गाउँ बन्छ र त्यहाँ चाहिँ अब जस्तै खेलकुद घर भन्छौँ हामीले, हाम्रो पुरानो खेल दण्डी बियोदेखि अब विभिन्न खेलहरू कसरी खेलिन्छ, कसरी यो हाम्रो राष्ट्रिय खेलहरू के हो, त्यो सबै कुराहरूको त्यो बच्चाहरूलाई डेमोहरू प्र्याक्टिसहरू नै गर्ने, फाइन आर्टहरू, फेस पेन्टहरू, अनि त्यसपछि आएर भान्सा घर भनेर हाम्रो मौलिक खानाहरू के हो त, त्यसको डेमोन्स्ट्रेसनहरू, त्यो किसिमको एउटा चाहिँ नेपाल इन फ्युचर त्यो बच्चाले चाहिँ हाम्रो हामी कहाँबाट बिलोङ गर्छौँ र त्यो ठाउँमा हामी जानुपर्छ भन्ने चासो चाहिँ उनीहरूको डेभलप होस् र हामीले हाम्रो पिँढीलाई संरक्षण गर्न सकौँ भन्ने नै मेन उद्देश्य हो।
0: यसमा चाहिँ युके भित्रका मात्रैले भाग लिँदै हुनुहुन्छ कि अरू देशहरूबाट पनि भाग लिँदै हुनुहुन्छ?
1: सुरुवात हामीले युके भित्रबाट नै गरेका हौँ, तर अहिले लास्ट इयरदेखि चाहिँ हामी अलिकति युरोपमा फैलिएका छौँ र योपल्ट पनि अब अन्तर्राष्ट्रिय स्तरमै यसलाई लैजाने चाहिँ हामीले आह्वान गरेँ। तर अहिले हामीसँग 4-5 देश जस्तै जर्मन भयो, नेदरल्यान्ड भयो, बेल्जियम भयो, अनि पनि युकेको अब विभिन्न ठाउँहरू आयरल्यान्डबाट होइन वेल्सबाट यसरी चाहिँ सहभागीहरू चाहिँ आइपुगेको छ र यो चाहिँ विश्वभरिकै डायस्पोरामा हुर्केका नेपाली बच्चाहरूको लागि हो।
0: राइट, अनि यो इन्ट्री गर्नको लागि चाहिँ के छ प्रक्रिया अनि एन्ट्री फी चाहिँ कति राख्नु भएको छ?
1: ए यसमा चाहिँ एकदमै मिनिमम एउटा खालि 10 पाउन्डको एन्ट्री फी छ,
0: हजुर
1: अनि यो चाहिँ प्रतिस्पर्धामा भाग लिनुको लागि हाम्रो प्रतिभा नक्षत्र चाहिँ के नक्षत्र .org वेबसाइटमा गएर यो चाहिँ एप्लिकेसनहरू भरेर चाहिँ यसमा पार्टिसिपेट हुन सकिन्छ। र यो चाहिँ हामीले जुलाईको लास्टसम्मको डेट छ।
0: ओके, मनिष कुमार श्रेष्ठज्यू हुनुहुन्छ प्रतिभा नक्षत्रको चाहिँ एक विशेष कार्यक्रम गर्दै हुनुहुन्छ, 7औं संस्करण किन गर्दै हुनुहुन्छ भनेर उहाँले प्रकाश पारिसक्नु भएको छ। अनि यसपटकको प्रिपेरेसन चाहिँ कस्तो छ 16 तारिकको लागि?
1: र यसको लागि चाहिँ अहिले अब पहिला भन्दा पनि पहिलाका त्रुटिहरू कमी कमजोरीहरूलाई सुधारेर अब जति गरे पनि त्रुटिहरू त भइरहन्छ, तैपनि चाहिँ हामीले सकेसम्मको त्रुटि नहोस् भन्ने किसिमले यसपल्ट अलिकति ठुलो ग्राउन्डमा हुँदैछ र यहाँको रिक्वायरमेन्टहरू यहाँको नीति नियमहरूबाट चाहिने कुराहरू सबैले पुरा गरेर हामी अघि बढेका छौँ। र त्यसमा विशेष गरेर यो रग्बी क्लबको ग्राउन्ड हो जुन चाहिँ कहाँनिर छ भन्दाखेरि रग्बी ग्राउन्ड ओल्ड मिल रोड लन्डन SC18 1QG यो लोकेसनमा छ। यो ग्राउन्ड चाहिँ रग्बी क्लबको अन्डरमा भएको र काउन्सिलको भएको कारणले हामीले गर्नुपर्ने रिक्वायरमेन्टहरू सबै पुरा गरेका छौँ। त्यहाँ लिने चाहिने टोयलेटको व्यवस्थाहरू, फर्स्ट एडको व्यवस्थाहरू, अनि अब एक्जिबिसनहरूको लागि विभिन्न स्टलहरू जुन हुन्छ त्यहाँ, अब यसमा हाम्रो साना तथा घरेलु उद्योग महासङ्घ पनि इन्भल्भ छ नेपालको यो हामीलाई सपोर्टिङमा, र उहाँहरूलाई पनि हामीले निमन्त्रणा गरेका छौँ जसले हाम्रो मौलिक सिर्जनाहरू घरेलु उत्पादनहरूलाई चाहिँ एक्जिबिसन गर्नुहुनेछ र त्यो चाहिँ हामीले हेर्नुको साथसाथै खरिद पनि गर्न पाउनुहुनेछ। त्यो किसिमको व्यवस्था उहाँहरूसँग कुरा भएको छ। अनि फुड स्टलहरूमा पनि विशेष गरेर हाम्रो नेपाली मौलिक परिकारहरू विभिन्न जनजातिको आफ्ना परिकारहरूले विशेष प्रायोरिटीमा राखेर हाम्रो खानाहरू के हो त त्यो किसिमको स्टलहरू एरेन्ज हुँदैछ र चाहिँ विभिन्न कम्युनिटीको सँगसँगै हामीले इन्टिग्रेसनको रूपमा पनि अब अफ्रिकन कम्युनिटीहरू इन्डियन कम्युनिटीहरू उहाँहरूसँग पनि सहकार्यको लागि प्रस्तावहरू गरेका छौँ। लास्ट इयरको प्रोग्राममा पनि अफ्रिकन कम्युनिटीहरूको सहभागिता थियो, उनीहरूको आफ्नो खालको त्यो पर्फमेन्सहरू पनि उहाँहरूले गर्नु भएको थियो। त्यो किसिमले चाहिँ हाम्रो चाहिँ इन्टिग्रेसन पनि होस् हाम्रो समाज हाम्रो नेपालीहरू भन्ने किसिमले त्यो किसिमको सबै हामीले चाहिने यहाँको रिक्वायरमेन्टको तयारीहरू चाहिँ सबै गरिसकेका छौँ र त्यो अनुसारको हाम्रो टिम कोही प्रचार प्रसारमा कोही अब यो अलिकति स्पोन्सरसिपमा र विभिन्न कम्युनिटीहरूसँगको लिङ्कमा यो कामहरू चाहिँ भइरहेको छ।
0: अब यो त धेरै प्रतिभा देखाउने चाहिँ एउटा स्टेज रहेछ, अहिलेसम्म चाहिँ कति जति आइसक्नु भएको छ अनि कस्तो कस्तो प्रतिभा देखाउनेहरू चाहिँ अहिले आउनु भएको छ?
1: अहिले चाहिँ हामीसँग अहिलेसम्म चाहिँ आएको जस्तै जर्मनबाट छ, युके अब नेदरल्यान्डबाट छ, बेल्जियमबाट छ, करिब चाहिँ हाम्रो 10 जना जति युवा नक्षत्रहरूमा आइसकेको छ र अर्को 6-7 जना जति चाहिँ हाम्रो बाल प्रतिभा नक्षत्रमा आइसकेका छ। र लास्ट इयर पनि हाम्रो 10-12 को संख्यामा थियो, अझै पनि 2-4 जना आउँदाखेरि पनि केही फरक पर्दैन। यो किसिमको चाहिँ अहिलेसम्मको डेटामा हाम्रो त्यति चाहिँ प्रतिस्पर्धीहरू आइपुगिसकेको छ।
0: प्राय जसो विदेशमै प्रवासमै जन्मेको नानीहरूले टेक पार्ट गर्नुहुन्छ होला, हाम्रो नेपाली कला र संस्कृतिलाई चाहिँ कसरी हेर्नु भएको छ अनि कसरी बुझ्नु भएको छ, कतिको सिरियसली लिनु भएको छ?
1: यो चाहिँ अब हामीले यही जन्मेको बच्चाहरू भएकै कारणले उनीहरूले चाहिँ अब कतिपयले नेपालीमा कम्प्लिटली भाषा बोल्न सक्दैनन् राख्न सक्दैनन् तर उनीहरूले इङ्ग्लिस ल्याङ्ग्वेजमै तर नेपालको विषयमा नेपाली कल्चरको विषयमा उनीहरूलाई त्यो ल्याङ्ग्वेज ब्यारियर नहोस् तर त्यसको ज्ञान चाहिँ होस् भन्ने किसिमले चाहिँ त्यो हामीले अहिले छुट राखेको छौँ। पहिला पहिला नेपाली नै बोल्नु पर्थ्यो सुरु सुरुमा, अनि यो त अब प्रब्लम भयो यिनीहरूलाई ल्याङ्ग्वेज ब्यारियर भयो, तर यो नेपाली उनीहरूले स्टडी गरेर बोल्न आफ्नो किसिमले एनालाइसिस गर्न सकिन्छ नि त, यो चाहिँ दिनुपर्छ भनेर हामीले चाहिँ अब जस्तै त्यो त्यसमा पनि हाम्रो क्रस फ्यामिलीहरू पनि आयो, कोही हाम्रो नेपाली अफ्रिकनसँग बिहे भएको, कोही इन्डियनसँग, कोही कोहीसँग बिहे भएको बच्चाहरू, कोही थाइल्यान्डसँग होइन, त्यो बच्चाहरू पनि पार्टिसिपेन्ट भएको थियो। उनीहरूले पनि अब त्यो नेपालको बारेमा आफ्नो प्यारेन्ट्स जो नेपाली छ त्यसको विषयमा कल्चरहरू सबै अलिकति अध्ययन गरेर आउँदाखेरि धेरै खुसी लाग्छ कि।
0: मनिष
1: हामीले प्रार्थना राखेको
0: मनिष श्रेष्ठजीसँग कुराकानी गरेको छु प्रतिभा नक्षत्रको कार्यक्रम सम्बन्धी। अब यो बिचमा छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ रहल पहल कुराकानी हामी उहाँसँग गर्नेछौँ। हजुर मनिष श्रेष्ठज्यूसँग कुराकानी तपाईँले सुन्दै हुनुहुन्छ र उहाँले 16 तारिक चाहिँ प्रतिभा नक्षत्र कार्यक्रम गर्दै हुनुहुन्छ र उहाँहरूको संस्थाले भनौँ न यो कार्यक्रम गर्दै हुन्छ त्यसमा चाहिँ गीत गाउन सक्नुहुन्छ नाच्न सक्नुहुन्छ अनि कविता लेख्न आफूसँग जे ट्यालेन्ट छ त्यही नै बेसिकली देखाउन सक्नुहुन्छ अब यहाँ कार्यक्रम आयोजना गर्नु पनि यति साह्रो छ बेलायतमा होइन र आयोजक टिमहरूलाई चाहिँ सल्युट गर्नै पर्छ होइन अब नेपालमा जस्तै एउटा ग्राउन्डमा गएर यहीँ गरिदिउँ भन्ने हुँदैन यहाँ अनेक किसिमको रिक्सर्सेस पनि गर्नु पर्यो होइन र अब यो चाहिँ मौसमको कुरा आयो अब टोइलेटदेखि लिएर काउन्सिललाई इन्फर्म गर्नुपऱ्यो सेक्युरिटीको कुरा यो नै यति साह्रो झन्झट छ यति साह्रो छ गर्दा जस कार्यक्रम आयोजना गर्नु भनेर चाहिँ एकदमै साह्रो छ हुन त एक दुईपटक गरेपछि त्यो चाहिँ थाहा हुन्छ होला त्यो थाहा हुन्छ त्यसै पनि तर पहिलोचोटि नयाँ ठाउँमा गर्दा चाहिँ धेरै प्रक्रिया पुऱ्याउनु पर्ने हुन्छ एनिवे द्याट्स द्याट अब भने मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ उहाँले चलचित्र क्याप्टेनबाट अन्जु पन्त र सुगम पोखरेलले गाउनुभएको यो गीत अनुरोध गर्नुभएको छ यो गीत राख्न चाहन्छु अनि यही गीत नै कैलाश भाइको लागि पनि कुनै एउटा गीत भन्नुभएको रहेछ र यो गीत उहाँको लागि राखेँ उहाँको रिलेटिभ्सहरू फेसबुकका साथीहरू अनि चाहिँ गोधुली कार्यक्रम सुनेर बसिराख्नु भएको सबै श्रोताले यो गीत सुनाउन चाहन्छु त्यसपछि एउटा प्रमो ब्रेक अनि चाहिँ हाम्रो खेलमती लिम्बुदीले पनि धीरज राईले गाउनुभएको यो गीत नै होला उहाँले एउटा गीत मगाउनु भएको छ तिम्रो 9 बोलको गीत यो गीत सुन्नेछौँ त्यसपछि सेकेन्ड पार्टको कुराकानी हामी सुन्नेछौँ है त

0: गोर्खा रेडियो हो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो प्रतिभा नक्षत्रको कार्यक्रम सम्बन्धी मनिष कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँसँग म कुराकानी गरिरहेको छु। उहाँ चाहिँ संयोजक हुनुहुन्छ यो कार्यक्रमको, र यो चाहिँ 16 अगस्तमा चाहिँ प्लम स्ट्रिट कमन रग्बी ग्राउन्ड लन्डनमा भइरहेको छ, र तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय पनि गर्न चाहिँ सक्नुहुन्छ। है त, अब यो धेरै विधामा जज गर्नुपर्ने भएको कारणले गर्दा जजहरू चाहिँ कतिजना हुनुहुन्छ? अब अलिकति सबै कुरामा थाहा हुनु पर्यो, कवितादेखि लिएर डान्सदेखि लिएर सिङ्गिङदेखि लिएर सबै कुरा हेर्नु पर्दो रहेछ, होइन?
2: हजुर, यसमा चाहिँ हामीले जहिले पनि कस्तो हुँदाखेरि अब नृत्यबाट एकजना र अभिनय र साहित्यबाट एकजना, त्यसरी चाहिँ डिफ्रेन्ट। अब कहिले पत्रकार पनि हुनुहुन्छ, त्यो किसिमले सबैलाई जजमेन्ट गर्न सकिने टाइपको त्यो किसिमको एरेन्ज गर्ने गरेका छौँ। र यसपल्ट हामीले जजहरू पनि डिफ्रेन्ट कन्ट्रीबाट, जस्तै अब युकेबाट 2 हुनुहुन्छ अहिले, युकेमा, त्यसपछि बेल्जियमबाट 1 हुनुहुन्छ, नेपालबाट 1 हुनुहुन्छ र आयरल्यान्डबाट 1 हुनुहुन्छ।
1: त्यसरी चाहिँ उहाँहरू यही आउनुहुन्छ कि
2: यही आउनुहुन्छ? त्यो जजमेन्टको दिनमा उहाँहरू त फ्रन्ट टेबलमै बस्नु पर्यो नि। अनि पार्टिसिपेन्टहरूलाई चाहिँ हामीले 2 जति ट्रेनिङ दिन्छौँ स्टेज पर्फर्मको लागि, उनीहरूलाई त्यो को स्टेजमा पहिला जाने को दोस्रो जाने, अनि सेलेक्ट भएका प्रतिस्पर्धीहरूलाई त्यो 2 चाहिँ हामी आफै ट्रेनिङ दिन्छौँ। त्यसपछि जजहरू त फ्रन्ट स्टेजमै हुन्छ।
1: यो 3 हुने कार्यक्रम रहेछ, यो चाहिँ एकै दिनमा हुने हो नि त, होइन? परिचय, प्रतिभा, प्रश्नोत्तर।
2: हजुर, त्यो धेरै लामो समय लाग्छ। जस्तै परिचयमा उनीहरूले आफ्नो सठिक रूपमा सके नेपाली ल्याङ्ग्वेजमा बोलेर म फलानु यो भन्ने खालको परिचय दिनु पर्यो, फ्यामिली ब्याकग्राउन्ड, यो धेरै टाइम लाग्दैन त्यसको लागि। अर्को चाहिँ अलिकति टाइम लाग्ने भनेको ट्यालेन्ट पर्फर्ममा हो, उनीहरूको अब कुन विधामा उसले प्रस्तुत गर्ने हो त्यो विधामा, त्यसको चाहिँ जजहरूले चाहिँ एउटा हामीले मार्कसिट बनाएको छ, परिचयमा यति, ट्यालेन्टमा यति, क्वेसन एन्सरमा यति भनेर, अनि एज अ होल क्यालकुलेसन गर्दाखेरि जसको बढी आएको छ उसलाई पुरस्कृत गर्ने। अब पुरस्कृतमा नगद राशि सहित ठुलो मतलब अवार्ड ट्रफी पनि हुन्छ, त्यो किसिमको चाहिँ प्रबन्ध हुन्छ यसमा।
1: यो त निकै कस्टली पनि देखियो, कोही स्पोन्सर हुनुहुन्छ कि तपाईँहरूकै संस्थाले नै बेहोर्ने यो फन्ड चाहिँ?
2: अहिलेसम्म यो सबैको सहयोगले नै चलिरहेको छ, हाम्रो यो यहाँ भएको लोकल बिजनेसहरू, अलिकति चाहिँ व्यवसायमा लागेका नेपाल र नेपाली भाषा संस्कार संस्कृतिहरूलाई माया गर्ने महानुभावहरू, होइन? त्यसैबाट अब यसलाई कुनै किसिमको गभर्मेन्ट फन्डिङहरू त्यस्तो चाहिँ हामीले प्राप्त गरेको छैन। एउटामा चाहिँ यो ग्रान्टहरू यो कुनै लटरीबाट केबाट आएको एकपल्ट हामीले पाएको थियौँ, त्यसपछिको कुनैमा पनि त्यस्तो खालको फन्डहरू भएको छैन। अब 20-25,000 पाउन्ड त मिनिमम पनि खर्च छ कार्यक्रममा, होइन? अनि यो चाहिँ हामीले एकदम आन्तरिक यो साथीभाइहरूको सबै कन्ट्रिब्युसनहरू, व्यवसाय यहाँ जति पनि लोकल छन् र जति नेपालीहरूको आफ्नो बिजनेस सबैले रिक्वेस्ट गरेर त्यसरी नै चलाइरहेको छ। तर त्यो सँगसँगै हामीले अलिकति ग्रान्टहरू फन्डहरू कहीँबाट आउँछ भने त्यो पनि कोसिस जारी नै राखेको छौँ, तर त्यसले चाहिँ हामीलाई ग्यारेन्टेड अहिलेसम्म कसैले गरेको छैन।
1: अनि त्यो अडियन्सको एन्ट्रेन्स फी, कार पार्किङहरू त्यस्तो लिनु हुँदैन? त्यो भन्दा अलिक हेल्प हुन्थ्यो नि त।
2: तर अलिकति ओपन ग्राउन्ड नै छ, कार पार्किङ हामीले फ्री नै राखेका छौँ, तर ग्राउन्डमा चाहिँ अलिकति ब्यारियर राखेर कन्ट्रिब्युसन तपाईँहरूले पनि अलिकति गर्नुहोस् न भनेर 5 पाउन्डको, र बच्चा र 65 उमेरको सबैलाई फ्री नै हो, अरूलाई चाहिँ 5 पाउन्ड तपाईँहरूले कन्ट्रिब्युसन गर्नुहोस् न भन्ने रिक्वेस्ट चाहिँ राखेका छौँ।
1: यो सांस्कृतिक गाउँ निर्माणको कुरा रहेछ, यो चाहिँ त्यो गाउँभित्र चाहिँ के हुन्छ? यो त निकै ठुलो कुरा रहेछ।
2: हजुर हजुर, अब जस्तै लास्ट इयरकोमा पनि हाम्रो के थियो भने हाम्रो एकदमै त्यो मोही पार्नेहरू यताउता हुन्छ नि, हाम्रो मौलिक कुराहरू त्यो सबै किसिमको त्यहाँ सेटअपहरू, जस्तै त्यसमा थारूको घर भन्यो भने थारू कल्चरको के कुराहरू हुनसक्छ, के त्यहाँ अर्नामेन्ट्सहरू, के इक्विपमेन्ट्सहरू, अथवा के चिजहरू राख्न सकिन्छ, त्यो सबै डेमो गर्नलाई त्यहाँ राखिन्छ। अब नेवारको घर भनेपछि नेवारको के चिजहरू आउँछ त्यहाँ, अन्टीहरू, यताउता जति पनि प्रयोग गर्ने सामानहरू, होइन? त्यो किसिमले हाम्रो जति पनि जनजातिको आफ्नो नेपाल सिङ्गो नेपाललाई प्रतिनिधित्व हुने तरिकाको जति पनि सामग्रीहरू उपलब्ध गराउन सकिन्छ, त्यो रिक्वेस्ट सहित चाहिँ विभिन्न कम्युनिटीका ल्याङ्ग्वेज भन्छौँ, अनि सबैले आफ्नो परम्परागत चिजहरू, वेशभूषाहरू, सबै जस्तै साहित्य घर हुन्छ त्यहाँ सबै हाम्रो जति सकिन्छ किताबहरू कलेक्सन गरिदियो, त्यसलाई चाहिँ हेर्न सकिन्छ, पढ्न सकिन्छ, किताब घर छुट्टै हुन्छ, त्यसको त्यो बिक्री गर्ने स्टल पनि हुन्छ, होइन? त्यो किसिमले चाहिँ हामीले त्यो निर्माण गर्छौँ गाउँमै।
1: हजुर, यो नयाँ पिँढीहरूलाई चाहिँ यो कार्यक्रम मार्फत संस्कार संस्कृति प्रति चाहिँ सचेत गराउन कतिको सफल भयो जस्तो लाग्छ तपाईँहरूले यो संस्था?
2: यो चाहिँ अहिले बिस्तारै अब एकदमै हामी पहिला पहिला एउटा सिकेर के गर्ने नेपाली अब प्यारेन्ट्सहरूमा पनि के थियो भने कम्पिटिसन ब्रिटिससँग गर्नुपर्छ, इङ्ग्लिसमा गर्नुपर्छ, नेपाली जानेर के चाहिँ हुने हो र भन्ने किसिमको एउटा कन्सेप्ट थियो कि।
1: हजुर
2: तर अहिले चाहिँ के भन्दाखेरि हामीले हाम्रो पिँढीलाई संस्कार दिएन, इन केस अब इन फ्युचरमा केही पनि इन्सिडेन्ट भयो भने त्यो बच्चाहरू त न यताको न उताको हुन्छ नि त, ल्याङ्ग्वेजहरू संस्कारहरू केही पनि नभएपछि। यो चिज कन्सियसनेस चाहिँ हामीले प्यारेन्ट्समा पनि डेभलप गर्न सकेको जस्तो फिल भएको छ, अनि बच्चाहरूलाई पनि हाम्रो मौलिक के हो त, उनीहरूले बाजा गाजा गर्दाखेरि पनि यहाँ गिटार बजाउँछ, ड्रम बजाउँछ, तिनीहरूलाई कि साथीभाइले क्वेसन गर्दा यो त हाम्रो हो, यो बाजा त हाम्रो हो भन्छ, उनीहरूले हाम्रो बाजा के हो भन्दाखेरि कमसे कम मादल, खैजोडी, होइन, विनायो, यस्तो कुराहरूको अलिकति पनि ज्ञान लिइराख्यो भने प्राउड गर्न सक्छ त्यो बच्चाहरूले पनि के उसको कलेजमा स्कुलमा सबै पनि हाम्रो इन्स्ट्रुमेन्ट यो हो, हाम्रो भाषा यो हो, हाम्रो यस्तो भूषा यो हो भन्ने कुरा किसिमको प्राउड गर्न सकिने चाहिँ हुन्छ। त्यो कन्सियसनेसहरू पनि हामीले पहिलाका त्यो प्रतियोगी बच्चाहरू जो विनर बच्चाहरू छ नि, कतिपय विनर बच्चाहरूले आफू सेल्फ नै अहिले एडभर्टाइज गरिरहेको छ, यो यस्तो खालको प्रोग्राम यस्तो छ, बोल्न जाने पनि नजाने पनि नेपालीमा बोलेर अनेक गरेर त्योसम्म त हामीले ल्यायौँ जस्तो लाग्छ छ, र उनीहरूलाई कन्सियसनेस डेभलप गरिदिउँ। अब गुगल सर्च गर्दाखेरि हामी कहाँबाट बिलोङ्स गर्छौँ, हाम्रो पुर्खा कहाँबाट बिलोङ्स गर्छ, हाम्रो मौलिकता के हो, हामी कसरी यहाँ उभिनु पर्छ भन्ने कुराहरूमा चाहिँ कन्सियसनेस चाहिँ डेभलप गऱ्यौँ। अब त्यो एकदमै हामी सक्सेस भएको छैन, यसको लागि चाहिँ सम्पूर्ण विदेशमा भएका सम्पूर्ण नेपालीहरू, प्यारेन्ट्सहरू, बच्चाहरूले हामीले चाहिँ सहकार्य गर्नुपर्छ, त्यो गऱ्यो भने मात्रै हामी पूर्ण रूपमा सफल हुन्छौँ।
1: अब यो त वर्षमा एकपटक गर्नुहुन्छ, यसको अलावा यो कल्चर रिलेटेड कार्यक्रम चाहिँ यो संस्थाले कति गर्छ थ्रु आउट द इयरमा?
2: यसमा चाहिँ हामीले जस्तै यहाँ अब अस्ति भर्खरै हामीले काउन्सिलबाट यहाँ चाहिँ एउटा ब्रिज मुनिको एउटा प्लेसहरू ओपनिङ गर्यो, होइन, अब त्यस्तो ठाउँमा पनि हाम्रो विनरहरू जस्तै एम्बेसीमा प्रोग्राम हुन्छ, विभिन्न एम्बेसडरहरूको साझा प्रोग्रामहरू, त्यस्तोमा चाहिँ यो बच्चाहरूले पर्फर्मेन्सहरू गर्न जान्छ। र त्यो सँगसँगै अब प्रतिभा नक्षत्रले अब जस्तै सरसफाई अभियानहरू बच्चाहरूलाई पहिला हामी चाहिँ यहाँ बस्ने ठाउँहरूमा यो गभर्मेन्टसँग गर्न सकिने कामहरूलाई पनि सोसियल एक्टिभिटिजहरूमा पनि इन्भल्भ गराएको छौँ, अनि विशेष गरेर समानता, सह अस्तित्व, आपसी सम्मान अनि सांस्कृतिक आदान प्रदानका जति पनि कार्यक्रमहरू हुन्छ त्यसमा चाहिँ हामीलाई इन्भाइट भएको, हामीलाई जानकारी हुने कुराहरूमा चाहिँ उनीहरूलाई लैजाने र पार्टिसिपेन्ट हुने काम पनि हामीले वर्षभरिमै गरिरहेको।
1: हजुर हुन्छ, तपाईँ त धेरै विधामा अगाडि बढ्नु भएको, योगदान दिनुभएको व्यक्ति हुनुहुँदो रहेछ, यस सम्बन्धी चाहिँ हामी पछि कुराकानी गराउँला, आजकै समय यति नै रह्यो। यो कार्यक्रम सम्बन्धी केही छन् छुटेको हजुरको?
2: विशेष गरेर एउटा अनुरोध, यो हाम्रो रेडियो परिवार यो लाई धेरै धन्यवाद, र यो सुनेर हामी हाम्रो सम्पूर्ण श्रोतागणमा प्रतिभा नक्षत्रको परिवारको तर्फबाट नमन गर्न चाहन्छु, र यो अभियान प्रतिभा नक्षत्रले सुरु गरेको हो तर हामी सबैको दायित्व हो भन्ने कुरा बोध गरेर 16 अगस्तमा बिहान 10 बजेबाट 8 बजेसम्म यो कार्यक्रम हुन्छ। यो कार्यक्रममा उपस्थिति हुन र आफूले नभएकोलाई अरूलाई पनि उपस्थित भइदिन हुन अनुरोध गरिदिनुमा म विनम्र अनुरोध गर्न चाहन्छु, र योगराज सरलाई धेरै धेरै धन्यवाद, र बिएफएस रेडियो परिवारलाई प्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।
1: प्रवासमा रहेर पनि यस्तो आफ्नो संस्कार संस्कृति जगेर गर्नुपर्छ भनेर लागि पर्नु भएको रहेछ, तपाईँ लगायत तपाईँको इन्टायर टिमलाई चाहिँ ह्याट्स अप टु यु, थ्याङ्क यू भेरी मच हजुरलाई।
2: धन्यवाद।
1: हजुर मनिष कुमार श्रेष्ठज्यू लन्डनमा हुनुहुन्छ, उहाँसँग हामीले कुराकानी गर्दैथ्यौँ। प्रतिभा नक्षत्रको चाहिँ 7 संस्करण कार्यक्रम चाहिँ अगस्त 16 तारिकमा चाहिँ प्लम स्ट्रिटको कमन रग्बी ग्राउन्डमा हुँदो रहेछ लन्डनमा, यसै सम्बन्धी कुराकानी गऱ्यौँ। उहाँले थुप्रै विधामा चाहिँ योगदान पुर्याउनु भएको व्यक्तित्व हुनुहुँदो रहेछ, त्यो कुराकानी चाहिँ फेरि अर्को पार्टमा गराउँला, र उहाँलाई धन्यवाद दिदै यो कार्यक्रम सफल होस् भन्दै कार्यक्रम बिएफएस संवादबाट मैले बिदा मागे। हस्त नमस्ते। हजुर यो कार्यक्रम तपाईँहरूले सुन्न पाउनु भएन भने अन्तर्वार्ता अथवा पुरा उहाँसँगको अन्तर्वार्ता चाहिँ यो थर्सडे आफ्टरनुनमा 3:28 जाँदा फर्स्ट पार्ट, अनि सेकेन्ड पार्ट चाहिँ 3:47 जाँदा आउँछ है, त्यति बेला सुन्ने प्रयास गर्नुहोला। अनि यो अन्तर्वार्ता चाहिँ सफल बनाउन अथवा सम्भव बनाउनमा हाम्रो ओम प्रसाद थापा काउचाजी हुनु चाहिँ एकदमै एक्टिभ व्यक्ति लाग्छ, उहाँ जहाँ पनि देखिन्छ, उहाँको जहाँ पनि सहभागिता देखिन्छ एकदमै राम्रो कुरा हो, र उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। र उहाँले पनि सुनिराख्नु भएको रहेछ। नमस्कार योगजी, रेडियो सुन्दैछु, भरपूर मनोरञ्जन लिँदैछु। प्रतिभा नक्षत्रको अन्तर्वार्ता अति रोचक र महत्वपूर्ण छ। कार्यक्रम संयोजक मनिष श्रेष्ठ भाइ साहबलाई धन्यवाद। हाम्रो प्रथम नौमती बाजा गुल्मी युकेसम्म पनि हरेक वर्ष सहकार्यमा सहभागी हुँदै आएका छौँ। हजुर यसपल्ट पनि अवश्य उपस्थित रहनेछौँ, धन्यवाद भनेर चाहिँ उहाँ चाहिँ सल्लाहकार हुनुहुँदो रहेछ प्रतिभा नक्षत्र युकेको, र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नुतन भूषालज्यूले पनि सुन्दैछु भन्नुभएको छ। समाचारपछि एउटा उहाँले लेख्नु भएको गीत यहाँ सुनाऊ कि भनेर यहाँ चाहिँ जस क्यूमा राख्दैछु। हजुर यो गीत रेवत राईले गाउनु भएको गीत सुन्दै हामी समाचारतर्फ लागौँ। युकेतिरै हुनुहुन्छ तर भेटघाट छैन उहाँसँग।

0: प्रभावित क्षेत्रका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा निर्णय गरिएको हो। निर्णयमा चन्द्रागिरी नगरपालिका एक र दुईका प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्ने विषय छन्। मन्त्री लम्सालका निजी सचिव राजेन्द्र बहादुर बमका अनुसार यो वर्ष खानेपानी आयोजनाको विद्युत महसुल तथा न्यूनतम आवश्यक जनशक्तिको व्यवस्थापन पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ। आगामी आर्थिक वर्षदेखि त्यस्तो रकम केन्द्र सरकार मार्फत चन्द्रागिरी नगरपालिकालाई सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ। सुरुङको पूर्वी प्रवेशद्वारमा डिप बोरिङमा मोटर चढान गरी खानेपानी सञ्चालन गर्ने विषय पनि छन्। घर चर्किएको सम्बन्धमा सुरुङ मार्ग निर्माणका कारण क्षति पुगेको हो वा होइन भन्ने विषयमा प्राविधिक अध्ययन अघि बढाउने भनिएको छ।
1: गृह मन्त्रालयले सुनसरीका सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई फिर्ता बोलाएर संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ। प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको दाहालको भनाइ छ। सुनसरीको देवानगंजमा शान्ति बहालीका लागि स्थानीय कार्यकर्ताले पनि पहल थालेका छन्। देवानगंजका नेपाली काँग्रेस पालिका सभापति गजाधर यादव:
2: बिहान अलिकति उपद्रव भयो, सार्वजनिक व्यक्तिगत सम्पत्तिमा तोडफोड चाहिँ सुरु गरेको हो, तर त्यस पश्चात एक घन्टा पछाडि आर्मी आइसकेपछि आन्दोलनकारीहरू तितर बितर भयो। अहिले आर्मी नियन्त्रणमा लिइसकेको छ, अहिले खासै केही छैन।
3: तपाईँले राति नै थाहा पाउनु भयो घटना?
2: अँ, राति नै पाएँ मैले थाहा।
3: थाहा पाएपछि के गर्नुभयो तपाईँहरूले?
2: थाहा पाएपछि हामी आफ्नो हिसाबले सबै वडामा, हाम्रो वडाको संयन्त्रहरू छ नि, वडा सभापतिहरू, उहाँहरूसँग चाहिँ समन्वय गर्नुहोस्। यो धेरै हुन, हाम्रो घरदेखि तपाईँको ठ्याक्कै 3 किलोमिटर र अलिकति बोर्डर छेउमा, त्यहाँबाट बोर्डर ठ्याक्कै 1.5 किलोमिटर, त्यो ठाउँमा घटना भएको हो। यो घटना चाहिँ 9:30-10 को बिचमा उहाँहरू डिजे बजाउँदै त्यो मन्दिर निर गयो। त्यहाँ मन्दिर निर त मुस्लिमहरूको घर छ, अनि उताबाट मुस्लिमहरूले यति साउन्डमा डिजे नबजाइदिनुहोस् न भनेर, तपाईँको के जान्छ भनेर हामीहरू सप्तकोशी नदी जाँदैछौँ, अहिले राति नै डिजे बजाएपछि मान्छे भेला हुन्छ भनेर हामी बजाउन लागेको हौ, अब यहाँबाट 1 घन्टामा हामी निस्किन्छौँ भनेर। त्यहाँ पुलिसहरू पनि थियो, तबसम्म दुवै समुदाय बिचमा, त्यो केटाहरूको बिचमा अलिकति भनाभान सुरु भयो, ठेलमठेल सुरु भयो। ठेलमठेल सुरु भइसकेपछि लाठीहरू यताबाट पनि उताबाट पनि दुटैतिरबाट चालिन थालेपछि प्रहरीले तिनीहरूलाई तितिर बितिर पार्न धेरै प्रयास गरियो। लास्टमा सुरक्षाकर्मीहरूमाथि पनि

0: खेरी तो वार्ड को वड़ा अध्यक्ष लेते ये चाहे माइनर रूप में लियो दिन प्रतिदिन तो घटना अलिकति चुलिद गयो तो भाई को बीच में मुस्लिम केटा यता हिंदू केटा को बीच में अलिकति वाद विवाद हुँदै गयो। एक हफ्ता अगाडि झन यो विषयलाई लिएर भयो अनि गाउँपालिकामा उहाँहरू आउनु पनि भयो यो विषयमा अनि अध्यक्षजीले उहाँहरूसँग के वार्ता गरेर फेरि फर्कायो अनि लास्टमा हिजो राति त्यो झण्डा पनि उखेलिएन। त्यही विषयमा राति यो डिजे श्रावणको सोमबारीमा चाहिँ सप्त कोशी नदी जल भर्न जाने तर्खरमा यो घटना घटेको।
1: कमजोरी कसको देख्नुहुन्छ यादवजी तपाईँले?
0: त्यतिखेरै चाहिँ प्रहरी प्रशासनले दुवै पक्षको उपद्रव गर्ने केटाहरूलाई पक्रेर नियन्त्रणमा राखेको भए यति उपद्रव हुनेवाला थिएन, तर हुन त भइहाल्यो। त्यसले सामाजिक सद्भाव पनि अहिलेको स्थितिमा बिगर्ने जस्तो स्थिति भइसकेको छ। के हुन्छ अहिलेको माहौल पनि सामान्य छैन, कतिखेर के हुन सक्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

नरेन्द्र प्यासीले गाउनुभएको गीत हामीले सुन्दै थियौँ। इजरायलमा हुनुहुन्छ हाम्रो नुतन भुषालज्यू, उहाँको कलमबाट लेखेको यो गीत चाहिँ दीपकराज विश्वकर्माको कम्पोजमा हामीले यो गीत सुन्दै थियौँ। हामी तौडाहरूमा प्रवेश गरेका छौँ, 6:09 गइसकेको छ, आरामै हुनुहुन्छ होला अहिले, किचनको टाइम पनि हो, कति तपाईँले पकाइ पनि सक्नुभयो होला। अब यो खाना चाहिँ सुत्नु 2-3 घन्टा अगाडि नै खाएर चाहिँ यो सुत्यो भने, अनि खाएर 10-15 मिनट हिँट्यो भने चाहिँ अझै त्यो डाइजेस्ट गर्नको लागि चाहिँ राम्रो हुन्छ भनेर पनि डक्टरले भन्ने गर्नुहुन्छ, त्यो सही कुरा पनि हो आदरणीय श्रोता। एनिवे जोस् अलिकति हेल्दी खानातिर जोड दिनु होला, अनि एक्सर्साइज त छँदै नै छ होइन। हजुर जोस्, हाम्रो नुतन भुषालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको अन्तिम अन्तर्वार्ता चाहिँ मेजर दिल कुमार राई साहब हुनुहुन्छ, किराँत रायका बेलायतको चाहिँ अध्यक्ष, उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास चाहिँ गर्नुहोला है। तर अहिले 6:28 जाँदा पहिलो पार्ट, अनि सेकेन्ड पार्ट चाहिँ 6:47 जाँदा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ हाम्रो दिल साहबसँगको। उहाँको चाहिँ यो यलम्बर डे मनाउँदै हुनुहुन्छ, यो 1 अगस्तमा ग्याम्बल्स लेनमा उहाँसँग गरेको कुराकानी 2 पार्ट्समा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। केही जानकारीहरू राखौँ र यो जुलाई महिनाको त सबै कार्यक्रम सकियो। 1 अगस्तमा चाहिँ यो एएनजिबी इस्ली गोर्खा नेपालिस एसोसिएसनको चाहिँ पार्टी हुँदैछ, र अहिले सेप्टेम्बरमा पनि छ, 31 अक्टोबरमा पनि रहेको छ है त। अनि गुल्मी जिल्ला समाज युके को चाहिँ 4 अगस्तमा उहाँहरूको चाहिँ एनुअल गेट टुगेदर हुँदैछ, र यो चाहिँ फेल्थाम लन्डनमा TW13 7E Appमा तपाईँहरू जान चाहिँ सक्नुहुनेछ है त। र जस यो कार्यक्रममा चाहिँ यो कति साल 2 वर्ष अगाडि जस्तो लाग्छ, म पनि त्यहाँ गएको थिएँ, एकदमै रमाइलो हुन्छ, त्यहाँ पञ्चे बाजाको चाहिँ साथमा निकै रमाइलो गर्ने गर्नुहुन्छ। ओखलढुङ्गा जिल्ला किराँत समाज युकेको वार्षिक भेला हुँदैछ, Saturday 1 अगस्तको दिनमा फेल्थाम एसेम्ब्ली हल होन्सलोमा TW14 9DNमा तपाईँहरू जान सक्नुहुन्छ, 12:00 कार्यक्रम सुरु हुन्छ। अनि किराँत राईको चाहिँ यो एलम्बर दिवस मैले भनिहालेँ, 1 अगस्तमा हुँदैछ, र त्यसमा चाहिँ थुप्रै एक्टिभिटी छ। अब धनुष बाणको कुरा प्रतियोगिता त्यहाँ हुँदैछ, अरू इन्स्टलहरू हुन्छ, अनि कलाकारहरूको पनि त्यहाँ बेजोड प्रस्तुति हुनेछ। तपाईँहरू जो जानुहुन्छ इन्जोय गर्नुहोला है त। हजुर, यति भन्दै हाम्रो धनु बहिनी पनि भर्खरै कामबाट आएर रेडियो सुन्दैछु, अहिले किचनमा खाना पकाउँदैछु भनेर यहाँ टेक्स्ट गर्नुभएको रहेछ। अस्ति हाम्रो ओपन कन्सर्टमा पनि उहाँ आउनुभएको थियो, र हाम्रो चाहिँ मन्त्र बिहानको सुरु हुने बेला उहाँ गएर चाहिँ त्यो हुन्छ नि त्यो बार बारमा त्यहाँ बसेर हेरिराख्नु भएको थियो, थ्रु आउट नै त्यहाँ बस्नुभएको जस्तो मलाई लाग्यो। अनि एक दुईजना हाम्रो नम्बनी बहिनीहरू पनि त्यहाँ उहाँकै सो हेर्न आउनुभएको रहेछ, त्यहाँ अघि नै गएर त्यहाँ बसिराख्नु भएको थियो, र 2 घन्टासम्म त्यहीँ मैले देखेको थिएँ। गर्दा आशा छ धनु बहिनीले इन्जोय गर्नुभयो होला त्यो दिन चाहिँ होइन। अनि तपाईँलाई मन परेको गीतहरू सधैँ सबै गाउनुभयो कि गाउनु भएन होइन, उहाँको सबै गीतहरू त गाउनु भएन, तर यस मेजोरिटी गीत चाहिँ गाउनुभयो। तपाईँलाई हिन्दी गीत मलाई मन थाहा छ, तर तपाईँलाई मनपर्छ पुरानो हिन्दी गीतहरू, किशोर कुमारले गाउनुभएको यो गीत हजुरको लागि है त। खाना पकाउँदै इन्जोय गर्नु होला।

हजुर, चर्चित अनि कालजय गीत किशोर कुमारले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. र यो गीत स्पेसली धनु बहिनीको लागि मैले राखेको थिएँ. भर्खरै कामबाट आएर किचनमा खाना पकाउँदैछ दाई भन्दै हुनुहुन्थ्यो. आशा छ उहाँले इन्जोय गर्नुभयो होला. तपाईँहरूको पनि फेभरेट गीतहरू छन् भने सुन्न चाहनुहुन्छ भने प्लिज रिक्वेस्ट गर्नुहोला. मेसेन्जरमा रिक्वेस्ट गर्न सक्नुहुन्छ अनि कल पनि गर्न सक्नुहुन्छ. कहिले काहीँ यो कल उठ्दैन, यहाँ स्क्रिनतिर आँखा हुन्छ, यो सानो फोनतिर हेर्दा कहिले काहीँ भुलिँदो रहेछ. अघि एकजना श्रोताले फोन गर्नुभएको थियो र यहाँको फोन चाहिँ कस्तो छ भने एकजना श्रोताले फोन गरेपछि फेरि त्यो अर्को चाहिँ ऊ हुनको लागि अलिक टाइम लाग्छ. त्यस्तै भयो र जस तपाईँले कल गर्न चाहिँ सक्नुहुन्छ. भोलि चाहिँ आदरणीय श्रोताहरू, भोलिको कार्यक्रम चाहिँ बेलुकीको कार्यक्रम म भन्दैछु र भोलि चाहिँ नेपाली ओपन कन्सर्टको चाहिँ तपाईँले तिनवटा पार्ट्समा रूपाधीले तयार पार्नु भएको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. 5:09 जाँदादेखि सुरु हुन्छ तिनवटा पार्ट्समा. अनि भोलि चाहिँ ट्युजडे हो, आयु गोर्खाली कार्यक्रममा चाहिँ लान्स कर्पोल भरत गुरुङ क्युजी, तर अहिले 2-3 प्यारासुट इन्जिनियर रेजिमेन्ट 12 सपोर्ट एन्ड हेडक्वार्टर स्क्वाटनमा अहिले कार्यरत गर्दै हुनुहुन्छ. उहाँ चाहिँ रेके प्लटुनमा हुनुहुँदो रहेछ. हुन त उहाँ इन्जिनियरको र उहाँसँग गरेको कुराकानी, उहाँले चाहिँ यो फिल्ड सेक्सन ट्वाइस कोर्समा चाहिँ टप स्टुडेन्ट हुनुभएको रहेछ. उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ. है त उहाँ चाहिँ वुड ब्रिजमा हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास चाहिँ गर्नुहोला. केही बेरमै हाम्रो मेजर दिल कुमार साहबसँग कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. अब एउटा गीत सुन, शिव परियारले गाउनुभएको, त्यसपछि एउटा प्रमो ब्रेक, एउटा गीत अनि साहबसँग हामी कुराकानी गर्ने किरात राई बेलायतको कार्यकारी अध्यक्ष हुनुहुन्छ. 1 तारिक यलम्बर डे हुँदैछ, त्यस सम्बन्धी गरेको कुराकानी

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम विवेश संवादबाट म योगराज राईको विवेश संवादमा आज मेजर दिल कुमार राई साहब हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ किरात राईका बेलायतको कार्यकारी अध्यक्ष हुनुहुन्छ र उहाँले यो आउँदो अगस्त महिनाको एक तारिक शनिबारको दिन चाहिँ किरात राई हाउस गेम्बल्स ल्यान्ड GU23 6HS चाहिँ यो वर्षको यलम्बर डे मनाउँदै हुनुहुन्छ। यसको प्रिपरेसन कस्तो जाँदैछ अनि कसरी मनाउँदै हुनुहुन्छ, कार्यक्रमहरू के के छ अनि यो किन मनाउन आवश्यक छ, त्यस सम्बन्धी हाम्रो साहबसँग कुराकानी गर्नेछ। साहब नमस्कार हजुर।
1: योग भाइ सेवा नमस्कार हजुरलाई पनि, अनि साथै यो हजुरहरूको अथवा हाम्रो अत्यन्तै लोकप्रिय प्रोग्राम बिएबिएस नेपाली सर्भिस सुनिरहनु भएको सम्पूर्ण महानुभावहरू पनि सेवा नमस्कार टक्राउन चाहन्छु हजुर।
0: हजुर, एक तारिक यो यलम्बर डे मनाउँदै हुनुहुन्छ, त्यसको प्रिपेरेसनको लागि आज पनि त्यही ग्याम्बल स्ट्यान्डबाट बोल्दै हुनुहुँदो रहेछ होइन, कस्तो जाँदैछ साहब प्रिपेरेसन?
1: ज्यू हजुर, यो अब कम्पेयर टु साकेला अब चाहेर पनि त्यति ठुलो प्रोग्राम हुँदैन, त्यसो हुँदाखेरि प्रिपरेसन पनि अब खासै धेर समय लाग्दैन। तै पनि अब हाम्रो प्रोग्राम भन्दा पहिलो हप्ताको विकेन्ड यही विकेन्ड हो र यसो सानोतिनो प्रिपरेसन गरौँ भनेर हिजो पनि केही साथीहरू आउनुभएको थियो अनि आज पनि 5-10 भइन्छ होला। ज्यू अब यहाँ सानोतिनो प्रिपरेसन हुँदैछ अनि लास्ट प्रिपरेसन चाहिँ हाम्रो फ्राइडेमा हुन्छ, त्यसपछि अब स्याटरडे चाहिँ हाम्रो प्रोग्राम हो।
0: अब यो यलम्बर डे त अब धेरै हामीलाई त थाहा छ, सुनि पनि रहेको, यो यलम्बर डे चाहिँ तपाईँहरूले किन मनाउने गर्नुहुन्छ प्रत्येक वर्ष?
1: अब यलम्बर भनेको अब हामी सबैलाई थाहा भएको कुरो हो, किराँतीहरूको पहिलो राजा जसमा राई, लिम्बू, सुनार, याक्खाहरू परिन्छ र उहाँको सम्झनामा यो चाहिँ प्रत्येक वर्ष अगस्त महिनाको पहिलो हप्ताको शनिबारमा यो कार्यक्रम गर्दै ल्याएका छौँ। अब यसको मेन अब्जेक्टिभ भनेको त हाम्रो किराँत सभ्यताको ऐतिहासिक विरासतको सम्मान गर्नु, संस्कृतिको संरक्षण र किराँती समुदाय बीचमा एकता कायम गर्नु, मुख्य कुरो त त्यही भइहाल्यो। अनि हाम्रो नानीहरूलाई, यङ जेनेरेसनलाई यो विषयमा अब कन्टिन्युस एजुकेसन दिनु पनि हो र साथै यही मौका पारेर हामीले वर्षभरिमा हाम्रो नानीहरूले उच्च शिक्षा हासिल गर्ने नानीहरूलाई सम्मान गर्ने, ताकि उहाँलाई इन्करेज होस् अनि स्याबास भन्नुको लागि, साथै संस्थाको मेम्बर्स जसले संस्थालाई संस्थाको नाम राख्ने काममा एकदमै आउटस्ट्यान्डिङ अथवा नोटिसेबल कन्ट्रिब्युसन अथवा अचिभमेन्ट गर्नुभएको छ उहाँलाई पनि सम्मान गर्नुको लागि यो तिनवटा अब्जेक्टिभ लिएर प्रत्येक वर्ष हामीले यो यलम्बर स्मृति दिवस चाहिँ मनाउँदै आएको छौँ।
0: छोटो हिस्ट्री साहब तपाईँलाई थाहा भयो जति, यो किराँत राजाले चाहिँ नेपालमा कति वर्ष जति राज गरेको इतिहास भेट्न सकिन्छ?
1: यो अब फरक फरक इतिहास होला, तर मैले हेरे अनुसार चाहिँ अब 90 प्रिसाइसली भन्दाखेरि 90 3 महिना राज गरेको भन्ने देखिन्छ। अनि पहिलो राजा भनिहाल यलम्बर हुनुहुन्थ्यो र हाम्रो अन्तिम राजा चाहिँ पेल पब्बी भनेर भनिएको छ र टोटलमा चाहिँ अब 29-31 पुस्ताले चाहिँ यो राज गर्दै आएको भन्ने हिस्ट्रीमा चाहिँ पाइन्छ। हजुर,
0: यो राजा हट्नुको कारण, पच्युत हुनुको कारण चाहिँ के रहेछ साहब?
1: अब यो अलिकति अध्ययन गर्दा हेर्दा चाहिँ अब कुनै पनि आन्तरिक विद्रोह वा प्रजाले हटाएको होइन, यो मृत्युसँगै यो अन्त्य भएको भनिन्छ। अब हाम्रो अन्तिम राजा चाहिँ गस्तीको समयमा चाहिँ नै यो लिच्छवीहरूले आक्रमण गरेर मार्नुभयो, त्यसपछि चाहिँ किराँत शासन चाहिँ नै अन्त्य भयो भन्ने अब हिस्ट्रीमा चाहिँ पाइन्छ।
0: अब यो एउटा इतिहास, यो इतिहासलाई प्रत्येक वर्ष सम्झिनु अथवा सेलिब्रेट गर्नु चाहिँ एउटा किराँती भएको नाताले कतिको आवश्यक ठान्नुहुन्छ हजुरले?
1: यो अत्यन्तै आवश्यक छ। अब हामी कहाँबाट आयो, कहाँबाट सुरुवात भयो अनि हाम्रो किराँतीहरूले अब के गर्नु सक्नु भएको रहेछ पहिला गर्दाखेरि, यो एकदमै इम्पोर्टेन्ट छ। त्यही कारणले नै अब हामीले यसलाई प्रत्येक वर्ष उहाँको सम्झनामा यो सेलिब्रेट गर्दै आएका छौँ, नट ओन्ली सेलिब्रेट टु एजुकेट हाम्रो नानीहरूलाई ज्यू गर्दाखेरि एकदम इम्पोर्टेन्ट ठान्दछौँ अनि ठानेको छ।
0: हजुर, यो अब यलम्बर डे भनेपछि धनुष बाण पनि तपाईँले हान्ने गर्नुहुन्छ, यसको सम्बन्ध के छ राजा र धनुष बाणको चाहिँ सर?
1: अब हाम्रो राजाले अब जति पनि पहिला लडाई गर्नुहुन्थ्यो त्यसमा चाहिँ अब मेन हतियार अस्त्र भनेकै अब धनुष बाण हो, त्यो कारणले गर्दा अब यो राजासँग एकदमै डाइरेक्टली सम्बन्ध भएको हतियार हो। त्यही कारणले पनि अब हाम्रो यो रिमेम्बरिङ इभेन्टमा चाहिँ मेनली यही स्पोर्ट्सलाई चाहिँ हामी मान्यता एकदमै मेन फोकस हुन्छ, त्यही कारणले गर्दाखेरि यो एकदम इम्पोर्टेन्ट छ।
0: हजुर, त्यो दिन पनि तपाईँले एउटा प्रतियोगिताको रूपमा अथवा मनोरञ्जन रूपमा यो धनुष बाण प्रतियोगिता गर्नुहुन्छ, के छ सब अलिकति भनिदिनुहोस् न, यसको सेफ्टीको कुराहरू पनि आयो होइन?
1: हजुर हजुर, अब सेफ्टीको कुरो अब यो एकदम हतियार नै भएको कारणले गर्दाखेरि अब एकदम इम्पोर्टेन्ट छ। त्यो हाम्रो अर्गनाइजरहरूले एकदम त्यो होसियारको साथमा रिस्क एसेस गरेर सबै कन्ट्रोल मेजरहरू अप्नाएर यसलाई रन गर्नुहुन्छ र यसमा इन्टर प्रकाश, इन्टर भाषिक, इन्डिभिजुअल मेल फिमेल अनि नानीहरू को पनि गरेर अब निकै धेरै कम्पिटिसन हुन्छ।
0: राइट, आदरणीय श्रोता, अहिले मेजर दिल कुमार राई साहब हुनुहुन्छ, किराँत राई यर्खा बेलायतको कार्यकारी अध्यक्ष। उहाँसँग चाहिँ यो एलम्बर डे जुन चाहिँ आउँदो अगस्त महिनाको एक तारिक शनिबारको दिन किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा मनाउँदै हुनुहुन्छ, यस सम्बन्धी कुराकानी गरिरहेको छौँ। अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ हामी रहल पहल कुराकानी साहबसँग गर्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर हेमन्त कान्छा रसाइली र चाहिँ सुनिता थेगिम यो गीतलाई गाउँदै हुनुहुन्छ। गीतपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो चण्डिका राईजी हुनुहुन्छ र उहाँले लेख्नु भएको एउटा गीत छ, त्यो गीत अनुरोध गर्नुभएको छ उहाँले नै, लीला राईले गाउनु भएको अनि शब्द चण्डिका राईज्यूको अनि मनोज स्याङसोन राईको चाहिँ कम्पोजमा त्यो गीत सुनेछौँ। त्यसपछि आफसँग सेकेन्ड पार्ट कार्यक्रम सुन्नेछौँ है त, इन्टरभ्यू भनौँ न।

0: यो PFBS गोर्खा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS, गोर्खा रेडियो। गोर्खा रेडियो।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो छोटो विश्रामपछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु। मेजर दिल कुमार राई साहब हुनुहुन्छ, किरात राय यखा बेलायतको कार्यकारी अध्यक्ष, र अगस्त 1 तारिकको दिन चाहिँ किरात राय हाउस ग्याम्बल्स लेन त्यहाँको पोस्टको GU23 6HS उहाँले यो वर्षको यलम्बर डे मनाउँदै हुनुहुन्छ। यो यलम्बर डे किन मनाउने गरिन्छ, कतिको इम्पोर्टेन्ट छ, र यस सम्बन्धी पहिलो पार्टमा तपाईँले कुराकानी सुनिसक्नु भएको छ। अब दोस्रो पार्टमा बाँकी कुराकानी साहब, फेरि वेलकम छ हजुरलाई।
1: धन्यवाद युग भाइ।
0: हजुर, अनि त्यो दिनको कार्यक्रमहरू चाहिँ के छन् साहब, यसो अलिकति जानकारी गरिदिनुहोस् न सरस्वती।
1: ज्यू, अब हाम्रो कार्यक्रम स्टार्ट चाहिँ 11 बजे हुन्छ र 20 बजे अन्त्य हुन्छ। र कार्यक्रमको मुख्य आकर्षणहरू अघि नै मैले हजुरलाई भनिसके, आर्चरी, यो यलम्बरसँग रिलेटेड गेम भएको कारणले त्यो मेन हुन्छ। र पहिला हामीले भलिबल कम्पिटिसन पनि गऱ्यौँ, तर यता भलिबल, यता आर्चरी, फेरि यता सांस्कृतिक कार्यक्रम, धेरै कार्यक्रम चाहिँ नै सिमल्टेनियसली रन गर्दाखेरि अलिकति मेन इभेन्टमा अलिकति कन्सन्ट्रेसन गर्नु पनि अलिकति नसकेको, अनि समयको कारण त्यति कारणले गर्दाखेरि यसपालि भलिबल चाहिँ हामीले गरेनौँ। गर्दाखेरि मेन चाहिँ आर्चरी हुन्छ, त्यसपछि सांस्कृतिक कार्यक्रम पर्फर्मेन्स हुन्छ। हाम्रो चाहिँ नै किरात राई सांस्कृतिक कलाकार सङ्घ हुनुहुन्छ, त्यहाँ त्यसको अध्यक्ष हाम्रो दिल्ली राई हुनुहुन्छ, उहाँहरूको कोअर्डिनेसनमा, अनि हाम्रो ओआइसी इभेन्ट क्याप्टन सुमन राईको कोअर्डिनेसनमा, लोकल ट्यालेन्ट किनार राई याखाको, अनि अहिले एकदमै लक्कीली हामीले यही प्रोग्रामको लागि उहाँहरूलाई इन्भाइट गरेर ल्याएको त होइन, तर उहाँहरू यो समयमा यहाँ हुनुहुन्छ। नेपालबाट आउनुभएको कलाकार जसमा रोशन राई, भोइस अफ नेपालको फाइनलिस्ट सिजन 5 जस्तो लाग्छ, अनि प्रमिला राई, पार्वती राई, अनि राजेन्द्र केरुङ भाइ पनि याक्थुम चुम्लुङ मा अस्ति पर्फर्मेन्स दिनुभएको थियो, उहाँहरूले पर्फर्मेन्स गर्नुहुन्छ। र अरू लिमिटेड फुड स्टल, ड्रिङ्क्स स्टल, आइसक्रिम इत्यादि स्टल हुन्छ, अनि एडभर्टिजमेन्टको बिजनेस एडभर्टिजमेन्ट, र कोही कसैले सुन्नु भएको छैन भनेदेखि बिजनेस एडभर्टिजमेन्टको लागि एकदमै स्वागत छ। अब फुडहरू चाहिँ उपस्थिति अलिकति कन्फर्म गर्नु सकिँदैन, आई थिङ्क 250 to 450 to 500 म्याक्सिमम् भनेको त्यति मात्रै हुन्छ पहिलाको हाम्रो अनुभवबाट। गर्दाखेरि अब धेरै फुड स्टलहरू, ड्रिङ्क स्टलहरू, ठुल्ठुलो बिजनेसहरूलाई चाहिँ हामीले त्यतिकै बोलाएर भएन, तर सानो तिनो बिजनेस स्टलहरूलाई चाहिँ हामीले इन्भाइट गरेको छौँ। र कोही अझै बाँकी हुनुहुन्छ भनेदेखि बिजनेस स्टलको लागि कुनै पनि त्यहाँ लिमिटेसन छैन, जति पनि आउनु सक्नुहुन्छ। शनिबारको 01 August 10:30 आएर सेटअप गर्नु भए हामी त्यहाँ एलोकेसन, ठाउँ एलोकेसन गरिदिन्छौँ, हुन्छ। अनि हामीले एकदम मिनिमम ऊ पनि राखेको छौँ, यसो हामीलाई प्रोग्राम चलाउनु लागि एउटा सपोर्ट डोनेसन जस्तो £50 मात्रै राखेको छ हामीले एडभर्टिजमेन्टको लागि।
0: हजुर,
1: त्यति मात्रै छ हाम्रो उहरू चाहिँ आइटमहरू चाहिँ।
0: हजुर, यो एन्ट्रेन्स फी र कार पार्किङहरू चाहिँ कस्तो छ सर?
1: एन्ट्रेन्स फी पनि एकदमै मिनिमम £5 मात्रै राखेको छ, किनभने अब कस्ट एकदमै सानै प्रोग्राम भयो भने कस्ट एकदम ज्यादा छ। तपाईँको टोइलेटको अहिले 3-4 टोइलेट लागि £400-500 गइहाल्छ, अब इन्सुरेन्स गर्नु पर्यो, सेफ्टीको लागि अब धनुष कार्ड इन्भल्भ भएको कारणले आर्चरी, त्यसको लागि फुल सेफ्टी हुनु पर्यो, इत्यादि गर्दा खर्च धेरै छ। त्यसो हुँदाखेरि एक दुई पैसा सबैले कन्ट्रिब्युट गर्नु संस्थाको लागि भन्ने हिसाबले £5 राखेको छ। अनि फुड ड्रिङ्क्स स्टल पनि एकदमै जहाँसम्म कम्ती मूल्यमै राख्ने प्रयास गरेको छौँ, र त्यहाँ कुनै अब हाम्रो कार्ड पेमेन्टहरूको सुविधा छैन, जो जो आउनुहुन्छ उहाँले चाहिँ क्यास लिएर आउनुपर्ने हुन्छ। हजुर,
0: अब यो हाम्रो नेपालीहरूको गोर्खालीको कार्यक्रमहरू प्रायः जसो बाहिरै गर्नुपर्ने हुन्छ, धेरै सङ्ख्या हुन्छ, त्यो ग्राउन्ड अरू संस्थाहरूले माग्नु भयो भने त्यस्तो दिनुभएको छ कि छैन, अथवा के छ सर?
1: हामीले खासमा चाहिँ अब हाम्रो राईहरूको प्रोग्रामलाई मात्रै दिइरहेको छौँ, तर अहिले फेरि अलिकति सबैलाई यो ठाउँ थाहा पनि होस्, अनि अब यसलाई रन गर्नुको लागि अपरेसनल कस्टहरू निकै हाई नै छ, त्यसो भएको कारणले गर्दाखेरि एक दुई पैसा सपोर्ट हुन्छ भनेर हामीले सानो सानो स्केलको अन्य सङ्घ संस्थालाई पनि हाम्रो कोही मेम्बर्स मार्फत आउनुहुन्छ भनेदेखि त्यो पनि अहिले हामीले इन्टरटेन गराएको छौँ, तर एकदमै अफिसियल्ली यो लेभलको लागि दिने, मतलब यो स्ट्रेन्थ यतिसम्मको लागि, साइजको लागि, यतिको लागि नदिने भन्ने खास हाम्रो अलिकति त्यो टर्म्स एन्ड कन्डिसन चाहिँ अलिकति कङ्क्रिट भएको छैन। अब हाम्रो मिटिङहरू छ आउने एजिएम, त्यसमा हामी पारित गरेर त्यो पनि एउटा एकदम स्पष्ट हाम्रो अवधारणा निकाल्ने विचार छ हजुर. अहिलेसम्म जे होस् दिइरहेको छौँ सानो तिनो प्रोग्रामको लागि. अस्ति एउटा निकै ठुलो प्रोग्राम थियो यङस्टरहरूको, तर उहाँहरूलाई चाहिँ ड्राई भेन्यु दिएको, सबै उहाँहरूको यहाँको रिक्वायरमेन्टहरू चाहिँ नै काउन्सिलले जे चाहेको थियो त्यो सबै उहाँहरूले गरेर हामीलाई देखाएर दिएको थियौँ. ज्यो गर्दाखेरि अब कम्प्लिट नदिने भन्ने पनि छैन, दिने भनेर सबै एकदमै हाम्रो टर्म्स एन्ड कन्डिसन सेट गरेर त्यो ठुलो स्केलमा एडभर्टिजमेन्ट गरेको छैन हजुर.
0: ए यो मैले किन सोध्दैछु भने कुनै कुनै प्रोग्रामतिर ठुलो संस्थाले गरेको प्रोग्रामतिर जाँदा चाहिँ अब कहिले 8 बजी भन्दा उता कार्यक्रम गर्न नपाउने अलिकति त्यो रिक्सेसमेन्टको कुराहरू, त्यही भएर मैले चाहिँ त्यो सोधेको तपाईँहरूको के छ अनि त्यहाँ कार्यक्रम गर्दा कति बजे बन्द गर्नुपर्ने हो अनि धेरै ठुलो ठाउँ छ सबै ठाउँ नै दिनुहुन्छ कि एउटा लिमिटेड ठाउँ हो त्यो म्याक्स्योर गर्नु खोजेको मात्रै हो.
1: ए हजुर, अब सानोतिनो ग्रुपलाई त हामीले अहिले करिब करिब 3 स्पट्स बनाएको छौँ. एउटा चाहिँ यो मेन किचन एरियामा एउटा स्पट हो, अर्को एउटा स्टेजको एरिया त्यहाँ पनि एउटा स्पट बनाएको छौँ. त्यो भित्र राम्रो राम्रो त के आवश्यक फेसिलिटी जस्तै इलेक्ट्रिसिटी छ, पानी छ, आइस बक्स छ, माइक्रो ओभनहरू राखिदिएको छौँ, अनि जङ्गलमा पनि छ. त्यहाँ चाहिँ राम्रो पिकनिक स्पट छ, जम्मा 3 छ, अनि सानो सानो साइजले एउटै दिनमा 3 फेसिलिटी नै चलाउन सक्नुहुन्छ. अनि ठुलो साइजको लागि त अब हामीले उहाँहरूले बुक गरेको दिन अब एउटै इभेन्ट मात्रै भएको कारणले उहाँहरूको आवश्यकता अनुसार सबै एरिया नै हामी दिन्छौँ हजुर.
0: राइट, अब त्यो घर बनाउने कुरा पनि पहिला अलिअलि उठेको थियो, त्यो यथावत छ कि त्यो अब ग्रिन जोन भएको कारणले गर्दा नहुने भएछ?
1: होइन, अहिलेसम्म हामीले पर्स्यु गरि नै राखेको छौँ. हाम्रो सिआइसीको डाइरेक्टर यसमा मेन त्यो जिम्मेवार व्यक्ति चाहिँ हामी सबै टिममै काम त गर्छौँ, तर मेन मान्छे चाहिँ हाम्रो डाइरेक्टर धन राई हुनुहुन्छ. उहाँले सुरुवातदेखि अहिलेसम्म कन्टिन्युस त्यो चाहिँ काउन्सिलसँग यहाँको विभिन्न सब्जेक्ट म्याटर एक्सपर्टसँग भेट्ने मिटिङ गर्ने गरिराख्नु भएको छ, अनि उहाँले आइडियाजहरू दिनुहुँदैछ र सबैलाई कन्सोलिडेट गरेर अब हामीले एकपल्ट फेरि अप्लाई गर्ने ऊ गरेको छौँ, प्लान राखेको छौँ. ज्यू यो चाहिँ हामीले स्टिल प्रस्यु गरिरहेको छ हजुर.
0: ए
1: कम्प्लिट नो चाहिँ भएको छैन
0: हजुर. हो, अब 1 कार्यकाल र संस्थाको लागि यो गर्छु भन्ने प्लानहरू तपाईँको थियो होला, त्यो पुरा हुँदैछन् के छ सर हजुरको?
1: टु बी अनेस्ट भेरी डिफिकल्ट हजुर. 1 यति छिटो जाँदो रहेछ तपाईँको. अब हाम्रै कार्यक्रम चाहिँ नै अब 2 साकेला गर्नै पर्ने हुन्छ, एउटा एकदम ठुलो स्केलको साकेला, एउटा यो यलम्बर भयो ठुल्ठुलो 3, अनि अरू माघे सङ्क्रान्ति भयो, हाम्रो इस्टाब्लिसमेन्ट दिवस भयो, धेरै प्रोग्राम गर्नुपर्ने हुन्छ. अब फेरि अरू अन्य प्रोग्राम पनि मिल्नुपर्ने हुन्छ, गर्दाखेरि चाहे जस्तो आफूले पहिला प्लान गरेको अनुसार अथवा त्यो टाइम लाइन राखेर यो अचिभ गर्छु त्यो अचिभ गर्छु भन्ने थियो, त्यो चाहिँ सम्भव भएन हजुर. सिधै स्पष्ट
0: भन्दाखेरि
1: सक्ने काम चाहिँ गरिरहेको छ, तर धेरै ठुलो उपलब्धि चाहिँ गर्न सकेको छ
0: हजुर. सब यति नै सोध्न चाहे, सम्पूर्ण किराँत बन्धुहरू विश्वभरि नै हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ एउटा अध्यक्षको हैसियतले बेलायतबाट?
1: अब विशेष त हाम्रो किराँतहरूको यो ठुलो चाड अथवा एउटा दिन छ, यो हुन त विभिन्न दिनमा मनाइन्छ. अब युकेमा चाहिँ हामीले जहिले पनि अगस्त महिनाको पहिलो हप्तामा मनाइन्छ, यो अहिले हामीले 1 मनाइँदैछ. जे जति युकेमा हुनुहुन्छ हजुरहरू उपस्थित भइदिनु हुन अनुरोध गर्दछु, अझै समय छ. अनि विश्वभरिको सम्पूर्ण किराँती र अन्य जातिको सम्पूर्णलाई मेरो सेवा, अनि जहाँ रहे पनि सकुशल रहौँ, आफ्नो संस्कार संस्कृतिलाई नभुलौँ ज्यू, यति भन्न चाहन्छु
0: हजुर. हुन्छ साहब, यो लम्बरडेको शुभकामना, थ्याङ्क यू भेरी मच हजुरको टाइमको लागि.
1: हस् धन्यवाद युवा भाइ.
2: हजुर, दिल साहबसँग गरेको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो, अहिलेको कार्यकारी अध्यक्ष हुनुहुन्छ र उहाँले चाहिँ यलम्बरे यो वर्ष चाहिँ अगस्त 1 चाहिँ जहाँ चाहिँ अब ठुलो साकेला हुन्छ त्यहाँ मनाउँदै हुनुहुन्छ. टाइम टेबलहरू सबै उहाँले भनिसक्नु भएको थियो. त्यो ठुलो जग्गा भएको कारणले गर्दा अलिकति मैले जिज्ञासा राखेँ, र यदि तपाईँहरूले पनि कुनै कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने उहाँलाई एप्रोच गर्न चाहिँ सक्नुहुन्छ. अब दिनु नहुने पनि अब दिन हुने पनि अब त्यो अलिकति उहाँहरूको त्यो टर्म्स एन्ड कन्डिसन स्टिल स्पष्ट भइसकेको छैन, तर तपाईँहरूले अब कति कार्यक्रम पनि गर्नुभएको होला, उहाँलाई यसो एप्रोच गर्न चाहिँ सक्नुहुन्छ. मेरो जिज्ञासा पनि त्यही नै थियो. अब त्यहाँ थुप्रै थुप्रै कार्यक्रमहरू हुन्छन्, फेरि अब कार्यक्रममा चाहिँ फेरि बाहिर गर्नुपर्छ, अलिकति हल्ला हुन्छ होइन, त्यसले गर्दा पनि अब जहाँ पाए त्यहीँ कार्यक्रम गर्न चाहिँ अलिक असम्भव नै हुन्छ जस्तो मलाई लाग्छ. अब इन्डोर एक्टिभिटीको लागि ठुलो हल चाहियो, ठुलो हलहरू पर्याप्त मात्रामा त्यति छैन. अब यहाँ एम्पायर हलतिर पनि निकै कार्यक्रमहरू हुने गर्छन्, तर त्यहाँ पनि एकदमै ठुलो कार्यक्रम हुँदा चाहिँ त्यहाँ अलिकति अब हेल्थ एन्ड सेफ्टीको कुरा पनि आयो, पुरै नहटाउने सम्भावना पनि हुन्छ. एनिवेज सबलाई धेरै धेरै धन्यवाद. र यदि यो कार्यक्रम अथवा यो अन्तर्वार्ता तपाईँले आज सुन्न पाउनु भएन भने यो आउँदो थर्सडे मर्निङमा पनि आउँछ. पहिलो पार्ट 8:28 जाँदा अनि सेकेन्ड पार्ट चाहिँ 8:47 46 त्यो हिँड्दैमा आउँछ, एक दुई मिनट तलमाथि हुन्छ, त्यति बेला सुन्ने प्रयास चाहिँ गर्नुहोला है त. हजुर, यति भन्दै तुलसी पराजुली र साथीहरूले गाउनु भएको गीत र खोटाङ जिल्लाको चाहिँ यो गीत राख्दै मैले पनि भोलिसम्मको लागि बिदा मागेँ. हस् त, लभली इभिनिङ, बाई बाई.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतले संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिनुपर्ने कारण सरकारसँग मागेको छ। सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेको हो। सरकारको निर्णयले राज्यकोषको चरम दुरूपयोग र संविधानको मर्म प्रतिकूल हुने दावी सहित अधिवक्ता प्रेमराज सिलवालले रिट हाल्नु भएको थियो। एकातिर मितव्ययिता अपनाएर 20 अर्ब रूपियाँ बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु कपटपूर्ण र स्वेच्छाचारी निर्णय भन्दै सिलवाल अदालत जानु भएको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। सरकारको लिखित जवाफ आएपछि थप बहस र निर्णय हुनेछ। सुशीला कार्की सरकारले सांसदको स्वकीय सचिव हटाउने निर्णय गरेको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गरिने जानकारी दिनुभएको छ। सुरुङ मार्गको शुरूआतपछि मन्त्री लम्सालले आफूहरूले इतिहासलाई सम्मान गर्ने बताउनु भएको हो।
4: एकदम इज्जत गर्छौँ नै। अब केही केही कुराहरू पनि आएको थियो मिडियामा, जस्तो हटायो सरकार, त्यस्तो होइन। यो बाटो कन्स्ट्रक्सन गर्ने बेलामा, यो टनेल बनाउने बेलामा शिलापत्र राखेको ठाउँमा चाहिँ कुनै स्ट्रक्चर राख कारणले गर्दा त्यसलाई चाहिँ सुरक्षित सडक विभागमा राखिएको रहेछ। पछि थाहा हुँदा फेरि पछि जेन्जी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि त्यसपछि त्यो हराएको रहेछ है। त्यो कुरालाई चाहिँ इस्यु बनाएको थियो, त्यस्तो होइन। हामीले फेरि त्यसलाई पुनर्स्थापना गर्छौँ।
3: 2076 सालमा शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको शिलालेख जानी जानी हटाएको दावी एमाले नेताहरूले गरेका थिए। उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत माएदा तोरूले परियोजना प्रयोग गरेर अर्थ उपार्जन गर्नुहोला भन्नुभएको छ।
5: जापान सिन्सियरली होप्स दैट नेपाल अन्डर द न्यू एडमिनिस्ट्रेशन विल एक्सेलरेट इट्स स्टेप्स अन द पाथ अफ ग्रेटर स्टेबिलिटी एन्ड प्रोस्पेरिटी बेस्ड अन द ब्रोड support from the people. We hope that the Nagdunga Tunnel will serve as a strong foundation for the economic development.
3: पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सुरुङ जापानले दिएको अर्को राम्रो उपहार हो भन्नु भएको छ।
6: The concessional financing extended through JICA reflects a friendship between our two nations that goes back many years and that has already given Nepal project like Sindhuli Road. This tunnel is the latest and perhaps the most visible expression of our friendship.
3: Dr. Govinda Kesile amaran anchan todnu bhayeko cha.
7: सरकारी वार्ता टोलीसँग सात बुँदे सहमति भएपछि केसीले जुस्पिएर अनसन अन्त्य गर्नुभएको हो। सहमति पत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय केटा कैलालीमा 300 सयको अस्पताल अगाडि बढाउने, नियमअनुसार अस्पतालहरूलाई सिट दिने लगायतका विषय छन्। सहमति पत्रमा अनसनरत डाक्टर केसी तथा सरकारी पक्षबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको छ। धनगढीमा 5 दिनदेखि अनसनरत डाक्टर केसीले औषधि लिन अस्वीकार गरेपछि अवस्था गम्भीर बनेको थियो।
3: अब खबर फटाफट।
8: नियमित आपूर्ति भइरहँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै विक्रेता झस्किए। चाहिने भन्दा बढी ग्यास सिलिन्डर थुपारेर नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग संघको आग्रह। सुर्खेतका उपभोक्ता 2 दिन पालो कुरेर ग्यास लैजाँदै। गएको 1 वर्षभित्र कम्तीमा 30 दिन सहकारीमा दूध बेच्ने गण्डकीका 11,200 किसानले 5,58,00,000 प्रोत्साहन रकम बुझे। लिटरमा 5 रुपियाँका दरले एउटा सहकारीलाई 17,50,000 बाँडियो। जनकपुरको धनुषाधाम वनस्पति उद्यानभित्रको नक्षत्र वाटिकामा नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षारोपण सुरु। मध्य

0: बनेको यो रिजोर्टमा दुईजनाको एक रातको बासका लागि 3 लाखदेखि सभा 3 लाख रुपियाँसम्म लाग्ने, नेपालीका लागि 1 लाखसम्ममा मिलाउने।
1: वीरगंज नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका डाक्टर प्रमोद रामलाई काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभयो।

बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 11 गते तदनुसार जुलाई महिनाको 27 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज

दशी सोमबार दुई दिनको सप्ताहन्त बिदापछिको पहिलो कार्यक्रम तपाईहरुको सप्ताहन्त रमाइलोसँग बित्यो होला भन्दै आज सोमबार तपाईहरुको सेवामा म धनजन गुरुङ उपस्थित भइसकेको छु र कार्यक्रमको शुभारम्भमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतमा शब्द र संगीत भने गोपाल योञ्जनको रहेको थियो वरिष्ठ संगीतकार र उहाँको आफ्नो मिजु पनि हो र यो सांगीतिक कोशीलीबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने लागौ आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ इस्यु अफ द डे अन्तर्गत आज भने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत हुनुहुन्छ अविनाश घिसिङ घरती मगर हुनुहुन्छ उहाँसँग गरिएको यो कुराकानीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीयलाई लिएका छौं अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत संगीत छँदैछ

0: प्रदीपराज पाण्डेको आवाजमा शब्द रहेको थियो बिबी थापाको र सङ्गीत भने नातिकाजी श्रेष्ठको र यो सुमधुर साङ्गीतिक कोसेली कुनै समय निकै नै लोकप्रिय भएको गीत हो र यो गीतबाट मैले कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब तपाईँहरूको सेवामा जोड्दैछु। सधैँ त हामीले कार्यक्रम समाप्त गर्ने विषयवस्तुमा सम्पादकीयलाई र आजको सम्पादकीय भने लिएका छौँ अनुपूर्ण पोषको अनलाइन संस्करणबाट। शीर्षक छ त्रिपाल मुनि निसासिएको नागरिकको सास। यो शीर्षकमा अनुपूर्ण पोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, त्रिपालको ओथ विपदको अल्पकालीन मलम मात्र हो र दीर्घकालीन छहरी होइन, तर गोर्खाको उत्तरी गाउँपालिका चुम्नुभ्री तीन देवल गाउँका 83 घर परिवारका लागि यही त्रिपाल पनि 5 वर्षदेखि निरन्तरताको नियति बनेको छ। गाउँमा बसेको पहिरोले, गाउँमा खसेको पहिरोले घर र गोठ मात्रै भत्काएन, उनीहरूको उब्जनी गर्ने पाको बारी र बाँच्ने आधार समेत बगायो। विपदमा परेका नागरिकलाई तत्काल राहत स्वरूप त्रिपाल थमाए पनि स्थायी र सुरक्षित आवासको प्रबन्ध गर्नु राज्यको प्राथमिकता हो। विडम्बना सुदूर उत्तरी गाउँका यी बासिन्दाका लागि राज्यको उपस्थिति एकादेशको कथा जस्तै भएको छ। वस्तुत देवल गाउँको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने गम्भीर अवस्था छ, तर यतिका वर्ष बितिसक्दा पनि राज्यले सिनको भाँचेको छैन। यहाँका बासिन्दाले पहिरोको सन्त्रास झेल्न थालेको 3 दशक भइसक्यो। पछिल्लो पहिरोले सबैको बास उजाडिँदा समेत राज्यले केवल नजरअन्दाजको नीति अपनाउनु चरम अमानवीयता हो। यी 83 घर परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष स्वयं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नै निकालेको हो। मुलुकमा विपद जोखिम न्यूनीकरणको जिम्मेवारी बोकेको सर्वोच्च निकाय यही हो भन्दै अनुपूर्ण पोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, गत जेठमै भूगर्भ विदहरूको टोलीले स्थलगत अध्ययन गरी उक्त गाउँ बसवासका लागि अयोग्य ठहर गरिसकेको थियो। यसरी प्राविधिक रूपमै खतराको घण्टी बजिसक्दा पनि महिनौसम्म राज्य संयन्त्र मौन त साँधेर बस्नु क्षम्य हुनै सक्दैन। फलत यही बर्खामा थप 4 घर पहिरोले बगाइसकेको छ। राज्यको ढिलासुस्ती र उदासीनताको पराकाष्ठ यहाँ छताछुल्ल भएको छ। राज्यको यस्तै चरम व्यवस्थाका कारण आज सुरक्षित बासको पर्खाईमा रहेका नागरिक आफ्नै आँगनमा मृत्युको पर्खाईमा बस्न विवश छन्। जसै प्राधिकरणले बस्ती स्थानान्तरणको सिफारिस गर्यो, वैकल्पिक स्थानको पहिचान पनि भइसकेको छ। तर हाम्रो राज्य संयन्त्र यति सुस्त र असंवेदनशील छ कि अझै त्यसको अन्तिम प्रतिवेदनसम्म बन्न सकेको छैन भन्दै अनुपूर्ण पोषले सम्पादकीयमा लेख्दछ। आपतकालीन विपद व्यवस्थापनको काम समेत उही पुरानो झन्झटिलो र रातो फित्ता शाहीको चक्र व्यूहमा अल्झिएको छ। नागरिकको ज्यान जोगाउने जस्तो अति संवेदनशील विषयमा पनि सरकारको चेत खुल्न सकेको छैन। कागजी प्रक्रियाको पूर्णता भन्दा नागरिकको प्राण रक्षा पहिलो शर्त हो भन्ने सामान्य मानवीय संवेदना राज्यले बिर्सिएको छ। देवलका घर परिवारको बास सार्दै गर्दा राज्यले बुझ्नै पर्ने अर्को गम्भीर पाटो भनेको जीविकोपार्जन हो। बस्ती सार्नु भनेको केही थान इट्टा र जस्ता पाताको संरचना ठड्याउनु मात्र होइन, त्यहाँको सिङ्गो संस्कृति जीवनशैली र अर्थतन्त्रलाई पुनर्जीवित गर्नु हो। गोर्खाकै लाप्रा गाउँका भूकम्प प्रभावितका लागि गुम्सी पाखामा निर्मित एकीकृत बस्ती यसको ज्वलन्त उदाहरण हो। त्यहाँ लहरे घरहरू त ठडिए तर न घरमा आँगन राखियो न त करे सवारी नै। 2-4 कुखुरा वा गाई भैँसी पाल्ने खेती किसानी गर्ने ठाउँ समेत नभएपछि ती घरहरूमा स्थानीय बासिन्दा बसेनन्। विकसित देशका हाउसिङ वा अपार्टमेन्ट शैलीमा नेपालीको मौलिक ग्रामीण जीवनशैली अट्न सक्दैन भन्ने सत्यलाई ती आवास निर्माताले कि त बुझेनन् कि त बुझ्न चाहेनन्। देवलको हकमा पनि नयाँ बस्ती बसाल्दा राज्यले लाप्राकबाट पाठ सिक्न नितान्त जरुरी छ भन्दै सम्पादकीयमा लेख्दछ अनुपूर्ण पोषले। नेपाली जीवनशैली, कृषि प्रणाली, रहन सहन, सुहाउँदो बस्ती विकास, नागरिक जसोसुकै संरचना बनाइए पनि त्यहाँ कोही टिक्दैन भन्ने यथार्थलाई राज्यले मनन गर्नै पर्छ। अर्कोतर्फ देवलका गाउँलेका लागि सरकारले दिने 5 लाख रुपियाँको राहतले जग्गा किन्नै मुस्किल पर्छ। त्यसमाथि त्यस्तो दुर्गम भूगोलमा घर निर्माण गर्नु निकै खर्चिलो हुन्छ। तसर्थ बस्ती सार्नु भनेको थाथलोसँगै संस्कृति र बाँच्ने आधार पनि सार्नु हो भन्ने ख्याल गरिएन भने लाप्राकीका लागि बनेर खण्डहारमा परिणत भएका घरहरूको नियति देवलमा पनि नदोरिएला भन्न सकिन्न भन्दै अनुपूर्ण पोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। त्रिपाल मुनि निसासिएको नागरिकको सास शीर्षकमा लेखिएको यो सम्पादकीय पछि लागौं छोटो विश्रामतर्फ र यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौं। तर अहिलेलाई छोटो विश्रामतर्फ लागौं।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: कर्णदासको आवाजमा रहेको यस गीतका रचनाकार भने भिवी थापा हुनुहुन्थ्यो भन्ने संगीत सुन्दर थापाको रहेको थियो र यो कुनै समय निकै नै लोकप्रिय भएको गीत हो। कर्णदासको आवाजमा रहेको यो सांगीतिक कोशीली सँगसँगै अब भने लागू सन्देश हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ। आज भने हामीसँग हुनुहुन्छ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत अविनाश घिसिङ घरतिम्बागर। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ 25 जना मान्छे मारेको ध्रुवे हात्तीको दारा काट्ने तयारी गरिएको समाचार केही समय अगाडि प्रकाशित भएको थियो र त्यो सँगसँगै हात्तीलाई ट्र्याकिङ गर्ने कुराहरू पनि आएको थियो र अहिले यो विषयमा के भइरहेको छ र यही सन्दर्भमा छोटकरीमा कुराकानी गर्दैछौ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हुनुहुन्छ अविनाश घिसिङ मगर हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। अविनाश जी कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: हजुर समय दिनुभएको धेरै धेरै धन्यवाद छ। यो केही समय अगाडि प्रकाशित भएको समाचार हो होइन, लगभग 2 हप्ता अगाडिकै कुरा होला। 25 जना मान्छे मारेको ध्रुवे हात्तीको दारा काट्ने कुरा आएको थियो। अहिले त्यो दारा काट्ने काम सकिएर अहिले के गरिरहनु भएको छ तपाईँले उसको सुरक्षाको लागि र मानिसलाई आक्रमणबाट जोगाउनको लागि?
1: अब यसमा के छ भने हामीले नियमित रेगुलर ट्र्याकिङ गरिरहेका छौँ। अब जस्तो सेटेलाइट रेडियो कलर लगाइसकेपछि उसको चाहिँ अवस्थिति कहाँ छ, लोकेसन वाइज मनिटरिङ गर्न हामीलाई सहज भएको छ र हात्तीको विचरण स्थलहरू मिलाइ थाहा भयो भने कहाँ गइरहेछ, कतै गाउँ बस्तीमा पछि बस्न लागिरहेछ कि भन्ने हिसाबले पनि मनिटरिङ भइरहेछ। त्यो गाउँ बस्तीतिर छिर्न लागेको अवस्था आइपऱ्यो भने अथवा हामीलाई त्यसले सिस्टमले अलर्ट गर्यो भने हामीले सम्बन्धित गाउँपालिका नगरपालिका अथवा त्यहाँ हाम्रो सामुदायिक मन उपभोक्ता समितिहरू छ, युवा क्लबहरू छ, होइन चोरी सिकारी नियन्त्रण युवा जागरण समूह छ, उहाँहरूलाई हामीले चाहिँ सम्पर्क गर्छौँ, उहाँहरूलाई हामीले खबर दिन्छौँ। सतर्क रहन सजग रहनलाई हामीले पहिले नै हामीले चाहिँ एउटा अर्ली वार्निङ तरिकाले अलर्ट गराउन
0: त्यो कतिको उपयोगी हुन सक्छ होइन। अब यो जुन धन्दा नै 25 जना भनेपछि उसको स्वभाव चाहिँ कस्तो हो, यो ध्रुवे हात्तीको चाहिँ स्वभाव चाहिँ कस्तो थियो खास नै वास्तवमा?
1: अब यो प्राकृतिक अवस्थाहरू धेरै कुरा हुन्छन् होइन, जङ्गली हात्तीहरूमा जस्तो एकै वर्षमा 3-4 पटक उसलाई मात लाग्ने भन्ने हुन्छ होइन, मत्ता हात्ती भन्ने हुन्छ, किनभने किसिमको उनीहरूको त्यो हर्मोनल चेन्जहरू आउँछ होइन, तपाईँको टेस्टोस्टेरोन भन्ने जुन चाहिँ हर्मोन हुन्छ त्यो अत्याधिक वृद्धि भएको अवस्थामा त्योहरू अलिकता मात चढ्ने, अलिकता एग्रेसिभ हुने होइन, रिसा हुने होइन, अब नजिकको चिज वस्तुहरू थाल्ने होइन, अलिकता हुन्छ नि त्यो खालको चाहिँ हरकतहरू देखाउँछन्। जस्तो कि जङ्गलमा हुँदाखेरि रुखका हाँगा बिङ्गाहरू माझ्ने होइन, बोक्राहरू उखेल्ने त्यस्तो खालको स्वभाव पनि हुन्छ। अब त्यस्तै अवस्थामा त्यही हर्मोनल चेन्ज भएको अवस्थामा गाउँ बस्तीमा खानेकुरा खोज्दै गर्ने होइन, खोज्दै जाने क्रममा अचानक मान्छेसँग भेट भयो अथवा इन्काउन्टर भयो भने त्यस्तोमा मानवीय क्षति हुन सक्ने, उसले आक्रमण गर्न सक्ने अवस्थाहरू आउन सक्छ।
0: भनेपछि यो जुन तपाईँले अहिले भन्नुभएको स्वभाव उसमा देखिने भयो र अहिले जुन तपाईँले एउटा प्रविधि प्रयोग गरेर जसलाई चाहिँ नियन्त्रण गर्नलाई, रेस्क्यु गर्नलाई पनि सजिलो हुने अथवा उद्धार गर्नको लागि सजिलो हुने जुन तरिका अप्नाइएको छ, यो तरिका अप्नाउँदाखेरि जोखिम कतिको न्यूनीकरण हुन सक्छ र जोखिम कतिको भएको मान्न सकिन्छ? यसमा भनौँ न मानव र वन्यजन्तु बीचको द्वन्द्वलाई न्यूनीकरण गर्ने कामै हो यो पनि होइन, यो ट्र्याकिङ गर्ने सिस्टम पनि, यसलाई चाहिँ कसरी हेर्नु भएको छ सरले?
1: यसले के अचम्म हामीलाई त्यसको पूर्व जानकारीहरू भएपछि हामीले त्यसलाई गाउँ बस्तीबाट पस्नबाट रोक्नको लागि हाम्रो ऱ्यापिड रेस्पोन्स टिम तत्काल त्यहाँ चाहिँ परिचालन गर्नलाई होइन, हाम्रो चाहिँ गस्ती टोलीलाई परिचालन गर्नलाई हामीलाई सहज हुन्छ र त्यो हात्तीलाई फिर्ता वापस तपाईँको निकुञ्ज क्षेत्रमा फर्काउनलाई सहज हुन्छ। त्यस्तो कतै देखिएमा हामीले चाहिँ तुरन्तै हाम्रो टोलीहरू परिचालन गर्छौँ र त्यसले पक्कै पनि द्वन्द्व न्यूनीकरणमा सहयोग पुर्याउँछ।
0: हजुर अब हात्तीको विषयमै अब धेरै समाचार आइरहेका हुन्छन् होइन, विशेष त अब यो जुन हात्तीको प्रयोगमा चाहिँ अब मानिसले चाहिँ प्रयोग गर्ने सन्दर्भमा पनि होइन मुद्दाहरू परिरहेका हुन्छन् होइन, विरोध पनि भइरहेको हुन्छ। अहिले समग्रमा चितवनमा पर्यटक आकर्षणको हिसाबले पर्यटकहरूले चाहिँ सफारी गर्दाखेरि, घुम्न जाँदाखेरि, प्रयोग गर्दाखेरि हात्तीको प्रयोगलाई रोक्ने अथवा चाहिँ हात्तीलाई प्रयोग गर्नु हुँदैन भन्ने आवाज दबिएको छ अथवा चाहिँ यथावश्यक कस्तो छ? नेसनल पार्कले अहिले यसलाई कसरी समायोजन, कसरी व्यवस्थापन गर्नेतिर चाहिँ लागिरहनु भएको छ तपाईँहरूले चाहिँ?
1: त्यसो दबिएको भन्ने चाहिँ होइन, अब त्यो खालको सवालहरू, त्यो खालको चाहिँ मुद्दाहरू अहिले मात्र होइन, पहिले धेरै पहिलेदेखि नै उठ्ने गरेका हुन्। हात्तीको कल्याणको लागि हात्तीलाई दुःख दिनुहुन्न, पीडादायी खालको पर्यटनको हिसाबले जुन हात्तीमाथि चढिन्छ होइन, पर्यटकहरू घुमाइन्छ, त्यसले चाहिँ अलिक कि त हात्तीलाई नकारात्मक असर परिरहेको हुन्छ भन्ने हिसाबले पहिलेदेखि नै यो कुराहरू विषयहरू छुट्ने गरेको हो। हाम्रो सरकारी हात्ती जुन हाम्रो सरकारको पालन पोषणमा क्याप्टिभ एलिफेन्टको रूपमा छन् होइन, जुन घरपालुवा हात्तीहरू छन् तिनलाई हामीले पर्यापर्यटनको लागि हामीले युज गर्दैनौँ। मात्र हाम्रो निकुञ्जको व्यवस्थापन, संरक्षण, उद्धार होइन यी कामहरूमा चाहिँ हामीले ती हात्तीहरू प्रयोग गर्छौँ। र बाहिरको निजी हात्तीहरू छन्, निजी हात्तीहरूमा जुन पर्यटक घुमाउने प्रचलन अहिले पनि छ, त्यसलाई अलिकता हात्ती मैत्री पर्यटन हुनु पर्यो भन्ने हिसाबले जुन आवाज आएको छ त्यो चाहिँ सकारात्मक विषय पनि हुन् होइन। हात्तीको कल्याणको लागि सरकार, निजी क्षेत्र, सम्पूर्ण सरकारवालाहरू हातोमालो गरेरै होइन सहकार्य गर्दै चाहिँ हामीले चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। यसलाई पछिल्लो जुन निर्देशनात्मक होइन तपाईँको अदालतबाट पनि आदेशहरू आएको छ त्यसलाई सरकारी तर्फबाट हामीले गर्नुपर्ने होइन निभाउनु पर्ने कार्यान्वयन गर्ने कुराहरू हामीले पक्कै पनि गर्छौँ।
0: लगभग टुङ्गिनु पर्दाखेरि अविनाश सर, यो जुन 25 जनाको ज्यानै जाने गरी जुन किसिमको चाहिँ हात्तीले उदण्ड मचायो होइन, त्यतिखेर जुन 25 जनाको चाहिँ एकैचोटिमा हो अथवा चाहिँ समग्र एक वर्षभित्र भएको हो यो चाहिँ जुन
1: होइन तपाईँको यो चाहिँ लगभग तपाईँको यो चाहिँ 17-18 वर्षदेखिको डाटा हो यो।
0: भनेपछि पटक पटक चाहिँ दुर्घटना हुँदाखेरिको चाहिँ स्थिति हो यो चाहिँ। यो ध्रुवीय हात्तीको चाहिँ अहिलेको चाहिँ अवस्था कस्तो छ होइन, ऊ कसरी चाहिँ विचरण भइरहेको छ अनि यो जुन तपाईँहरूले जुन प्रविधि प्रयोग गरिसकेपछि उसको स्थिति चाहिँ
1: अहिले हामीले हेर्दाखेरि ऊ चाहिँ यो निकुञ्जभित्रै चुरेको फेदीतिर चाहिँ घुमिराखेको बसिरहेको देखिन्छ, अहिले बाहिर निस्किएको चाहिँ देखिएको छैन, त्यसलाई हामीले निरन्तर मोनिटरिङ गरिरहेको छौँ।
0: हजुर, यसमा थप केही छ तपाईँले चितवन राष्ट्रिय निकुञ्जबाट दिनुपर्ने भन्नुपर्ने सूचना, जस्तै पर्यटक बढेको, पर्यटक बढे तापनि आमदानी घटेको भन्ने खालको समाचार पनि आयो, अब यो अहिले हात्तीकै सन्दर्भ हेर्दा पनि मान्छेहरू हात्ती हेर्न पनि आउने, गैँडा हेर्न पनि आउने, बाघ हेर्न पनि आउनेहरू हुन्छन् होइन, अब यी समग्रमा भन्नु पर्दाखेरि चाहिँ यो कहिलेसम्म चाहिँ लागू गर्नुहुन्छ तपाईँहरूले चाहिँ यो अहिले ध्रुवीय हात्तीलाई जुन प्रयोग गरेको प्रविधि चाहिँ यो स्थायी हो अथवा केही समयको लागि मात्रै हो खास नै हो?
1: अब यो यस्तो छ, यो तपाईँको सेटेलाइट कलर जुन लगाइएको छ त्यो चिज अवधिको आयु छ त्यसको होइन, तपाईँको ब्याट्री लाइफ हुन्छ त्यसले कहिलेसम्म धान्ने भन्ने हुन्छ, तपाईँको जति छिटो छिटो हामीलाई डाटा फाल्ने हामीले त्यो कमान्ड प्रोग्रामिङ गर्यौँ त्यति ब्याट्री खपत बढी हुन्छ, अलिकता कम होइन कम अन्तरालमा हामीलाई डाटा फाल्ने हामीले सिस्टम बनायौँ भने अलिकता कम ब्याट्री खपत हुन्छ, त्यसले चाहिँ लामो समय टिक्छ, त्यो हामीले अवस्था हेरेर त्यसलाई प्रोग्रामिङ गर्छौँ। र त्यो ब्याट्रीको लाइफसँगै जुन सेटेलाइट कलरले काम नगर्ने अवस्था पनि हुनसक्छ 2-3 वर्षपछि होइन, त्यसपछि चाहिँ फेरि अर्को त थप अर्को कलर पनि लगाउने पनि हाम्रो योजनामा रहन्छ। र यसलाई तीको विषयमा कुञ्जले जुन प्रयास गरेको छन् यसलाई अहिलेसम्म हामीले तदारुकता साथ होइन लागिरहेका छौँ जुन द्वन्द्व व्यवस्थापनको लागि, र यो पर्यटनसँग पनि जोडिएको हिसाबले होइन चितवनमा आउने पर्यटकहरू मात्र गैँडा बाघ मात्रै हेर्न नभइकन हात्ती पनि होइन एउटा संवेदनशील प्राणी पनि भएको र एकदमै होइन एकदम भयानक तपाईँको शरीर होइन भएको र एकदमै सुन्दर प्राणी पनि भएको हुनाले उसलाई संरक्षणमा व्यवस्थापनमा हामीले जोड दिने पर्ने हुन्छ र हामीले गरि पनि रहेछौँ।
0: धेरै धेरै धन्यवाद छ समय दिनुभयो र जुन ध्रुवीय हात्तीसँग जोडिएको विषयमा प्रस्ताव दिनुभएको पनि यहाँलाई धेरै धन्यवाद छ अविनाश सर।
1: हस् हस् धन्यवाद
0: धन्यवाद।

0: अब भने छोटो विश्रामतर्फ लागौ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: तपाईँ अहिले BFPS गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनसङ गुरुङको साथमा भर्खरै छोटो विश्राम लियौँ र यो विश्रामपछि भने लागौँ छोटो साङ्गीतिक विश्रामतर्फ। र यो साङ्गीतिक विश्राम भने लिएका छौँ चर्चित गजल गायक गुलाम अलीको आवाजमा रहेको यो सर्वप्रिय लोकप्रिय गीतबाटै कार्यक्रमलाई अगाडि बढाउँ। यसमा शब्द रहेको छ मबिबी शाहको र सङ्गीत भने दीपक जङ्गमको रहेको छ। लागौँ यो साङ्गीतिक विश्रामतर्फ।

बबी शाहको शब्द र दीपक जंगमको संगीतमा पाकिस्तानी सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो सांगीतिक कोशीले सँगसँगै लागौं अर्को एउटा सांगीतिक विश्रामतर्फ। तपाईँ अहिले गोर्खा रेडियो बीएबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। महेन्द्र कपूरको आवाजमा रहेको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

महेन्द्र कपूरको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमको पुछार पुछारतिर अथवा विदा लिने बेला पनि भइसकेको छ र त्यसभन्दा अघि स्वर्गीय गायिका आशा भोसलेको आवाजमा रहेको यो गीतलाई तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाउँ। साउने झरी बोलको रहेको छ यो गीत।

0: साउने झरीमा यसमा शब्द तुलसी घिमिरे र कुसुम गजमेरको रहेको थियो र संगीत भने रञ्जित गजमेरको रहेको थियो र यसमा आवाज स्वर्गीय आशा भोसलेको र यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ र आजको यो बसाईबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि आज्ञा चाहन्छु, नमस्कार।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अनि

0: सरकारले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित स्थानीयसँग 11 बुँदे निर्णय गरेको छ।
1: प्रभावित क्षेत्रका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा निर्णय गरिएको हो। निर्णयमा चन्द्रागिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्ने विषय छन्। मन्त्री लम्सालका निजी सचिव राजेन्द्र बहादुर बमका अनुसार यो वर्ष खानेपानी आयोजनाको विद्युत महसुल तथा न्यूनतम आवश्यक जनशक्तिको व्यवस्थापन पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ। आगामी आर्थिक वर्षदेखि त्यस्तो रकम केन्द्र सरकार मार्फत चन्द्रागिरी नगरपालिकालाई सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ। सुरुङको पूर्वी प्रवेशद्वारमा डिप बोरिङमा मोटर चढान गरी खानेपानी सञ्चालन गर्ने विषय पनि छन्। घर चर्किएको सम्बन्धमा सुरुङ मार्ग निर्माणका कारण क्षति पुगेको हो वा होइन भन्ने विषयमा प्राविधिक अध्ययन अघि बढाउने भनिएको छ।
0: नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गभित्र फोन तथा इन्टरनेट सेवा नियमित हुने भएको छ। नेपाल टेलिकमले 2G 4G सेवा नियमित गरिएको जनाएको छ। सुरुङ मार्गभित्र पनि बिना कुनै अवरोध निरन्तर कुराकानी गर्न र उच्च गतिको इन्टरनेट चलाउन सकिने टेलिकमको भनाइ छ। हाल अत्यावश्यक सेवाका गाड़ी चलाउन पाइने सुरुङमा सर्वसाधारणले भने केही समय कुर्नुपर्नेछ। सरकारका 2 मन्त्रीले विशाल बजार अगाडिको जस्तो सड़क अन्यत्र बनाउन संयुक्त अनुगमन गरेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अव्यवस्थित तार व्यवस्थापनको कार्यको अनुगमन गर्नुभएको हो। अनुगमनका क्रममा ऊर्जा मन्त्री श्रेष्ठले नयाँ कुरा थाहा पाएको बताउनु भएको छ।
2: विद्युतको चार्ज पनि कति ठाउँमा भइसकेको रहेछ, जस्तो अहिले भर्खरै तपाईँले हेर्नुभएको चाहिँ विद्युतको चार्ज भएर घर घरमा पनि अन्डरग्राउन्ड भइसक्यो। त्यो एकजुट बताउँछु हामी संयुक्त सल्लाह गर्नको लागि स्थलगत अनुगमन सबैजना जिम्मेवार निकायहरूलाई जिम्मेवार पनि बनाउनलाई हामीले कोसिस गर्दा हो।
0: अनुगमनका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रतिकूल मौसमका कारण काम रोकिन नहुने बताउनु भएको छ। सुनसरीको कप्तानगंज घटनाको असर सर्लाही र धनुषामा पनि देखिएको छ। घटनाको विरोधमा भन्दै हिन्दू सम्राट सेना नेपालले सर्लाही सदरमुकाम मलङ्गुवामा शान्तिपूर्ण प्रदर्शन गरेको हो। सहभागीहरूले घटनामा संलग्न दोषीलाई कड़ा कार्यवाही गर्न माग राखेका छन्। धनुषाको जनकपुर धाममा आक्रोशित समूहले प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख सल्लाहकार असीम शाहको तस्विर जलाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगरका 5 मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी गरेको छ। फ्रान्सको बोर्दो शहरका सबै बासिन्दालाई अन्यत्रै सार्ने योजना अघि सारिएको छ। शहरबाट 7 माइल पर आइसकेको डडेलो नियन्त्रण नभएमा सम्पूर्ण जनसंख्या विस्थापित गर्ने गरी वैकल्पिक योजना बनाइएको हो। शहरका 2.5 लाख मानिस विस्थापित भइसकेका छन्। हालमा बस्न बाध्य शहरका केही बासिन्दाहरूले आफ्नो अनुभव सुनाएका छन्।
3: The police arrived and told us we had to go with them. They brought us to stay here for a few days. We don't know how long.
4: Yes, we're worried because the fire isn't stopping. People tell us one thing and then another. We don't know. There's no information. So we're waiting. What else can we do?
0: डडेलोका कारण फ्रान्स र स्पेनमा गरी 3,30,000 मानिसले आफ्नो थाथलो छाडेका छन्। सरकारका मुख्य कानूनी सल्लाहकारले सरकारी वकिलका कार्यालय सक्रिय बनाउन नयाँ काम शुरू गरिएको दावी गरेका छन्। 4थो पञ्चवर्षीय रणनीतिक कार्य योजना सार्वजनिक कार्यक्रममा महान्यायाधिवक्ता नारायण दत्त कणेलले प्रत्यक्ष अध्ययन गर्ने प्रणाली शुरू गरिएको बताउनु भयो।
5: एउटा सरकारी वकिलको कार्यालयका कार्य सम्पादनका सन्दर्भमा प्रत्यक्ष अनुगमन शुरू भएको छ। त्यसलाई समीक्षा गरेर त्यसलाई संस्थागत रूपमा सुदृढीकरण गर्ने प्रयास भएको छ। यो चाहिँ जस्तो अनुगमन निर्देशन भन्ने कुरा यसभन्दा अगाडि नै हुन्थ्यो, तर अहिले थोरै फरक के भएको छ भन्दाखेरि सम्बन्धित कार्यालयमा यहाँबाट एउटा टोली आवासीय रूपमै त्यहाँ जान्छ। काठमाडौँ उपत्यकाका सबै कार्यालयहरूमा हामीले गर्यौँ।
0: बेलायती नयाँ प्रधानमन्त्री एन्डी बर्नहामको नियुक्तिपछि पहिलो विदेश राष्ट्र प्रमुखका रूपमा युक्रेनका राष्ट्रपतिको भ्रमण हुँदैछ। राष्ट्रपति वलोदिमिर जेलेन्स्कीको भ्रमण अघि प्रधानमन्त्री बर्नहामले कीवलाई गरिरहेको सहयोग जारी रहने बताउनु भएको छ। अंग्रेजी सेवाका एडम गिलक्रिस्टका अनुसार युक्रेनलाई नयाँ फौजी सहायताको प्याकेज घोषणा हुनेछ।

यो सांगीतिक कोशीले सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले बिएबिएस रेडियोको रेडियो तरङ्ग मार्फत सुनिरहनु भएको कार्यक्रम मध्ये यो भर्खरै सुन्नुभएको गीत सँगसँगै अब नै लागौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ। र यस गीतमा आवाज रहेको थियो कुमारी लिली सिंहको, र यो गीत सँगसँगै अब भने रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ लागौ।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

BFBS Gorkha Radio. Gorkha Radio. बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: पहाड़ी क्षेत्रका पालिकाहरूले पर्यटक आकर्षित गर्ने थुप्रै योजना बनाएर पहाड़बाट तराईमा हुने बसाइसराई रोक्ने प्रयास गर्दै आएका छन्। त्यही क्रममा गुल्मीको धुरकोट गाउँपालिकाले चीनको झल्को दिने ग्रेट वाल बनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरेको छ। अब केही उद्यम तथा होटल व्यवसाय गरेर गाउँमै बस्छु भन्नेहरूका लागि ग्रेट वाल आमदानीको स्रोत बन्ने भएको छ। बुटवलबाट छवि पाण्डे।
4: धुरकोट गाउँपालिकाले धुरकोट रजस्थलको ऐतिहासिक कोत र बोडीकोट जोड्ने गरेर 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण गरेको हो। अहिले ग्रेट वाल हेर्न स्वदेशी मात्रै होइन विदेशी पर्यटक पनि आउन थालेका छन्। पालिका उपाध्यक्ष सीता गिरी ग्रेट वाल निर्माण गरेपछि धुरकोटको आकर्षण बढेको र उत्साह थपिएको बताउनु भयो।
5: प्राय पर्यटक पनि आउनुहुन्छ तर आन्तरिक पनि आउनुहुन्छ। फ्रान्सको आउनुभएको थियो, जर्मनीको आउनुभएको थियो, 8-9 जनाको ग्रुप आउनुहुन्छ। एकदम उत्साहजनक छ। के भयो भने अब अरू मठ मन्दिरहरू अरू घुम्ने स्थलहरू सबै पालिकामा एक नासको हुँदा त्यो त्यति महत्व हुनु रहेनछ। ग्रेट वाल चाहिँ चाइनाको झल्को दिने खालको बनाएर अलिक फरक खालको भएको भएर कस्तो रहेछ त हेर्न जाम भन्ने अनि हामीसँग सोध्ने कता हो भन्ने अनि हामी आउँदैछौँ भन्ने सम्पर्क गर्ने चाहिँ गर्नुहुन्छ धेरै।
4: ग्रेट वाल सँगै त्यहाँ थप पर्यटकीय संरचनाहरूको निर्माणमा पालिकाले काम गरिरहेको छ। अहिले ग्रेट वाल अवलोकन गर्न युवा युवतीहरूका साथै बाहिरी जिल्लाका विद्यार्थीहरूको समेत ठूलो घुइँचो लाग्ने गरेको छ। ग्रेट वाल रहेको धुरकोट 6 का वडा अध्यक्ष कृष्ण नेपाली धुरकोटको ऐतिहासिक कोत र संग्रहालय विचित्र गुफा बुढीकोट लगायतका संरचना निर्माणमा जोड दिएकोले धुरकोट अब पर्यटकीय केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।
6: ग्रेट वाल त ठिकै छ नि, पर्यटकहरूको आगमन बढ्दो अवस्थामा ठिक ठाउँमा छ भन्ने छ सर।
7: अहिले त नयाँ युवा युवतीहरू विद्यार्थीहरू होइन घुम्न चाहने देख्न चाहने आइरहनु भएको छ। माथि थप चाहिँ कलशहरू पनि बनाउँदैछौँ, मन्दिर पनि बनाउँदैछौँ। अब त्यहाँ शिवाजीको मूर्ति चाहिँ स्थापना गऱ्यौँ तर होइन राम्रै ठाउँमा गरेछौँ भन्ने नि उत्साहजनक
4: तर ग्रेट वाल घुम्न आउनेहरूको खाजा नास्ताको व्यवस्थाका लागि त्यहाँ होटल नहुँदा समस्या बने देखिएको छ। स्थानीय मीना पोखरेलका अनुसार ग्रेट वाल घुम्ने क्षेत्रमा खाजा नास्ता तथा पानीको कुनै व्यवस्था छैन। तर ग्रेट वालकै कारण अब गाउँघरमै केही व्यापार गर्छु भन्नेहरूका लागि भने बसाइसराई गर्नु नपर्ने पोखरेलको भनाइ छ।
8: अब त्यो ठाउँमा चाहिँ अलि अर्को ठाउँमा छ, त्यहाँ अब होटेल एउटा नास्ता खाने ठाउँ पनि छैन। अनि पालिकामै पुग्नुपर्छ फर्केर नास्ताको लागि, कि त आफूले बनाएर लिन पर्ने आयो भने फर्केर चाहिँ पालिकामै पुग्न पर्ने अवस्था छ अहिले। त्यहाँ चाहिँ एउटा होटेल केही खोल्न पाए चाहिँ अब मेला पर्वको बेलामा त अब त्यहाँ एकदम भिडभाड नै हुन्छ। आज अलि केही होटेल केही गरेर बसौँ भने अब अलिजनाले रोजगारी सिर्जना हुन्छ, केही लगानी गर्छौँ र केही आमदानी गर्छौँ भने चाहिँ गर्नको लागि पनि त्यो उपयुक्त छ।
4: संघीय सरकारको सहयोगमा धुरकोट गाउँपालिकाले 3,13,68,621 रुपियाँको लागतमा निर्माण गरेको हो।
3: अब खबर फटाफट।
9: नियमित आपूर्ति भइरहँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै विक्रेता झस्किए। चाहिने भन्दा बढी ग्यास सिलिन्डर थुपारेर नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग संघको आग्रह। सुर्खेतका उपभोक्ता 2 दिन पालक कुरेर ग्यास लैजाँदै गएको 1 वर्षभित्र कम्तीमा 30 दिन सहकारीमा दूध बेच्ने गण्डकीका 11,200 किसानले 5,58,00,000 प्रोत्साहन रकम बुझे। लिटरमा 5 रुपियाँका दरले एउटा सहकारीलाई 17,50,000 बाँडियो। जनकपुरको धनुषाधाम वनस्पति उद्यानभित्रको नक्षत्र वाटिकामा नक्षत्र राशि र ग्रह अनुसारको वृक्षारोपण शुरू। मध्य प्रदेश सरकारको 8,00,000 बनाइएको नक्षत्र वाटिकामा 25 वटा नक्षत्र 12 वटा राशि र 9 ग्रहको बिरुवा रोप्ने तयारी। करिब 120 हेक्टरमा फैलिएको उद्यानभित्र 276 प्रजातिका बोट बिरुवा हुर्किँदै। लमजुङमा पशुको कृत्रिम गर्भाधान गराउने चलन बढ्दै वर्ष दिनमा 3,000 बढी गाई भैँसीमा कृत्रिम गर्भाधान गराइएको पशु कार्यालयको तथ्याङ्क। गोर्खाको बारपाक सुलीकोट 7 को गैराछापका 6 वटा बिजुलीका पोल पहिरोले लग्यो। 600 भन्दा बढी घरधुरीमा 5 दिनदेखि बिजुली बन्द। र मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट आलिसान रिजोर्टको सूचीमा 1,25,00,000,000 बनेको यो रिजोर्टमा 2 जनाको 1 रातको बासका लागि 3,00,000 देखि 3,25,00,000 रुपियाँसम्म लाग्ने, नेपालीका लागि 1,00,000 सम्ममा मिलाउने।
3: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 8 महिना बिताएको अमेरिकी रूसी संयुक्त अन्तरिक्ष टोली सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रूसी अन्तरिक्ष यात्री सेर्गे कुड स्वेर्चकोभ र सेर्गे मिकेप सवार सोयुज MS-28 यान काजाकस्तानमा सुरक्षित अवतरण गरेको हो। तीन सदस्यीय टोलीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 241 दिन वैज्ञानिक तथा प्राविधिक अभियान
2: Movie.

नेपाली सिनेमा संसारको अपडेट्सको साथमा मुभी एन्ड मोर फेरि पनि आज आइसकेको छ र साथमा म संगीता श्रेष्ठ तपाईँहरूको लागि आजको मेरो कलेक्सनहरूको साथमा आइसकेको छु। आजको मेरो कलेक्सनमा पनि मैले के गर्नेछु भने तपाईँहरूलाई नेपाली सिनेमासँग जोडेका कुराहरूको जानकारी दिनेछु। कतिपय अवस्थामा नेपाली मात्र होइन, भाषा नेपाली मात्र नभए पनि सिनेमा त सिनेमा नै हो भन्छौँ नि त हामी, होइन? सो कहिलेकाहीँ हामीले कुनै अन्य भाषाको सिनेमा या सिनेमासँग जोडेका कुराहरू पनि तपाईँहरूसँग सेयर गर्ने गर्छौँ अनि साथमा गीत सङ्गीत त हामी सुन्छौँ। गीत सङ्गीतमा पनि प्रायःजसो नेपाली सिनेमाका गीतहरू हामी सुन्छौँ र आजको एपिसोडमा पनि यही कलेक्सनहरूको साथमा म आइसकेको छु भने तपाईँहरूको लागि मेरो यो कलेक्सन म बिस्तारै राख्दै जानेछु। आज भने यति बेला भने कार्यक्रमको सुरुवात भइसकेको छ, सो हामी के गरौँ, गीत सुनौँ र गीतबाट सुरुवात गरौँ कार्यक्रमको, र त्यसपछि बाँकीको कुराहरू म तपाईँहरूसँग सेयर गर्दै जाने नै छु अफकोर्स।

आउनुहोस् आजको कार्यक्रमको सुरुवात हामी गरौँ चाँडै नै एकदमै लामो लिस्ट बनाएर यो यो यो यो सिनेमाहरू रिलिज हुँदैछ भनेर मैले तपाईँलाई केही अगाडि इन्फर्म गरेको थिएँ. भदौको फर्स्ट विकको कुरा गर्ने हो भने या पहिलो हप्ताको या दोस्रो हप्ताको कुरा गर्ने हो भने, किनकि धेरै कुराहरू सोचेर नै हुनुपर्छ यो समयलाई रोजेर, होइन बल्ल किनभने सिनेमा रिलिज गर्नको लागि एउटा डेट तोक्नु आफैमा पनि च्यालेन्ज हुन्छ कि धेरै कुराहरू चाहिँ विचार गर्नुपर्छ यसरी कुनै पनि सिनेमालाई चाहिँ रिलिज गर्नुभन्दा अगाडि. र यसरी जुन एउटा लिस्ट मैले तपाईँलाई बताएको थिएँ कि कुन कुन सिनेमाहरू चाहिँ भदौ महिनामा, होइन त्यो पनि पहिलो हप्ता पारेर रिलिज हुँदैछ भनेर जुन एउटा डेटमा, होइन जुन सिनेमाहरूको लिस्ट मैले बताएको थिएँ त्यो सिनेमाहरू थुप्रै थियो नेपाली सिनेमाहरूको थियो मैले भने किन त्यो पनि भन्नेछु. तर मैले अहिले यति मात्रै बताउन चाहेँ कि योभन्दा अगाडिको एपिसोडमा मैले तपाईँहरूसँग सेयर गरेको थिएँ कि यही दिन यही समय पारेर नेपाली लामो लाइन लगाएर सिनेमाहरू रिलिज हुँदैछ, जस्तै पार्वती, जस्तै मास्टरनी, जस्तै जदौ, त्यस्तै गरी बेहुली, त्यस्तै गरी ग्रेट, थुप्रै सिनेमाहरू लिस्ट चाहिँ लामै थियो भनौँ न नेपाली सिनेमाको लागि. तर यही कार्यक्रममा मैले एउटा अर्को कुरा पनि के भनेको थियो भने भदौको यस्तै यस्तै ताका पारेर या भनौँ भाद्र 10 गते अगस्त 26 डेट एउटै हो, यो दिनलाई पारेर एउटा बहुचर्चित अनि साध्यै प्रतीक्षामा रहेको सिनेमा पनि रिलिज हुँदैछ भनेर. यो सिनेमा नेपाली होइन, यो साउथको एउटा सिनेमा हो जुन सिनेमालाई नाम दिएको छ टक्सिक भनेर. टक्सिक त्यही सिनेमा हो जुन सिनेमामा चाहिँ हामीले केजिएफका यशलाई देख्नेछौँ. भनिरहनु पर्दैन हामीले स्पेसली केजिएफ पछि उनका फ्यानहरू जुन लेभलमा बढेका छन्, उनलाई फलो गर्नेहरूको जुन लेभल बढेको छ त्यो भनेर साध्यै छैन. उनीलाई लिएर बनेको र उनीलाई लिएर रिलिज हुन लागेको सिनेमालाई असाध्यै पर्खाइरहेको छ, यो सिनेमाको निकै नै पर्खाइरहेको छ. र आजभोलि भन्ने पर्दैन नेपालमा पनि साउथ इन्डियन सिनेमाहरूको एकदम धेरै पर्खाइ हुन थालेको छ. साउथ इन्डियन कुनै सिनेमा, त्यो पनि एकदमै आफूलाई मनपर्ने कलाकारको सिनेमा रिलिज हुँदैछ भने सबै कुरा बिर्सेर दर्शकहरू सिनेमा हल पुग्न थालेका छन्. र यति बेला पनि यो सिनेमा नै टाउको दुखाइ बनेको छ अधिकांश सिनेमाहरूको लागि, विशेष गरी ती सिनेमाहरूको लागि जो रिलिज हुने तयारीमा रहेको छ. यो सिनेमाभन्दा दुई चार दिन अगाडि आउनेलाई पनि त्यतिकै टेन्सन छ, किनभने धेरै दिन त होइन आफ्नो सिनेमालाई चाहिँ थिएटरमा राख्न पोसिबल नहोला भनेर. रिलिज यो सिनेमा भइसकेपछि आफ्नो फिल्म ल्याउने हो भने पनि यो फिल्म अझै कति लामो समयसम्म जाने हो त्यो पनि थाहा छैन, किनभने हामीले देखेका छौँ साउथ इन्डियन सिनेमाहरू 2-3-4 weeks चाहिँ कन्टिन्यू जाने गरेको हामीसँग रेकर्ड पनि छ. सो टक्सिकलाई लिएर जुन यति बेला टाउको दुखाइ बनेको छ थुप्रै सिनेमाहरूको लागि, तीमध्ये धेरै सिनेमाहरूले चाहिँ के गर्यो भने आफ्नो सिनेमाको डेट नै चेन्ज गरिएको देखियो. सबभन्दा पहिला कुरा गर्ने हो भने मास्टरनीको कुरा गर्न मन लाग्यो मलाई. हुन त यति बेला मास्टरनी भन्ने बित्तिकै यो सिनेमाको प्रमोसनल टुल्सको नाममा जुन गीत बाहिर लिएर आयो त्यो गीत सहन नसक्ने, सुन्न नसक्ने, सेयर गर्न नसक्ने, फ्यामिलीसँग बसेर सुन्न नमिल्ने भन्ने जस्तो किसिमको कुराहरू आइसकेपछि यो सिनेमाको यो गीत, यो प्रमोसनल टुललाई लिएर धेरै कुराहरू चल्यो पनि हामी पछि कुरा गरौँला त्यो बारेमा. तर अहिले यति बेला पनि मलाई के भन्न मन लाग्यो भने सबभन्दा पहिला त यो सिनेमा मास्टर नै जुन सिनेमाले चाहिँ आफ्नो एउटा तोकिसकेको रिलिज डेटभन्दा एक हप्ता अगाडि नै यो सरेर अगाडि आयो सिनेमा, किनभने यो सिनेमाले बरु के सोच्यो होला भने 5 गतेलाई डिसाइड गर्यो अहिले, होइन 5 गते रिलिज भयो भने अर्को सिनेमा चाहिँ 10 गते भनेपछि लगभग 5 दिन आफूसँग टाइम हुन्छ र 5 दिनसम्ममा सिनेमाले कमाइ गर्यो भने राम्रै कमाइ हुनसक्छ भन्ने सोच बनाएर पनि हुनसक्छ यो सिनेमा अगाडि सर्यो. अर्को सिनेमा बेहुली, जसले आफ्नो डेट सारेर पुर्यायो भदौको 26 गते, यानि 10 गते टक्सिक रिलिज हुन्छ भने एटलिस्ट 2-3 weeks भए पनि आफूसँग सेफ साइड भयो भने रिलिज गर्यो भने पनि ठिकै हुनसक्छ कि भनेर अनुमान गरेर बेहुली पनि त्यता सर्यो. होइन जदौको कुरा गर्ने हो भने जदौले अझै महिनालाई नै जम्प गरेर भनौँ न भदौबाट सरेर एकैचोटि असोजमा पुगेको छ यो सिनेमा. र जदौलाई तपाईँले अब हेर्न चाहनुहुन्छ भने यसलाई हेर्नको लागि तपाईँले असोजको 9 गतेसम्म पर्खिनुपर्ने हुन्छ. त्यस्तै गरी ग्रेट सिनेमाको जुन मैले कुरा गरेँ, यो सिनेमाले पनि अब आफ्नो डेट चाहिँ अन्त सारेको छ, यानि डेट चाहिँ पहिलाको जुन छ भदौमा रिलिज गर्ने त्यो चाहिँ अब नहुने भएको छ. सो यसरी एकपछि अर्को गर्दै धेरैले आफ्नो सिनेमाहरूलाई चाहिँ नै हटाउँदै गएको देखियो नेपाली सिनेमाहरूको कुरा गर्दैछु म. र पार्वतीको कुरा गर्ने हो भने पार्वती चाहिँ अहिलेसम्म
रूपमा बसेको देखिन्छ। नीता ढुङ्गानाद्वारा निर्देशन गरिएको उनीको होम प्रडक्सनमा बनेको सिनेमा हो यो पार्वती, जसमा चाहिँ नीता ढुङ्गानालाई अलिकति डिफ्रेन्ट किसिमको लुक्समा हामीले देख्यौँ र क्यारेक्टर पनि एकदमै डिफ्रेन्ट नै हो। सायद त्यो भएर पनि उनको पोस्टर बाहिर आउने बित्तिकै धेरैले अप्रिसिएट गरे उनलाई यो सिनेमाको लागि। त्यो कारणले पनि हुनसक्छ उनले चाहिँ आफ्नो यो जुन आफ्नो डेट छ होइन, आफ्नो सिनेमा रिलिज गर्ने डेट भदौको 12 गते, आफ्नो यही भदौको 12 गतेको डेटमा नै आफू रिलिज हुने भन्ने अडान छ अहिलेसम्म पार्वती टिमले चाहिँ लिएको छ। सो 10 चाहिँ टक्सिक रिलिज हुने, 12 पार्वती, तर आफूहरूले यो डेट चाहिँ नसार्ने, यही डेटमा नै आउने भनेर कुरा यति बेला चलेको छ। सो हामी हेर्दै जाउँ के हुन्छ, टक्सिक आइसकेपछि यसको कमाल कस्तो हुन्छ, होइन आफूले सोचेको जस्तो हुन्छ कि हुँदैन, त्यसपछि पार्वती आउला, पार्वतीको सिचुएसन कस्तो होला, यो बारेमा हामी कुराकानी गर्नेछौँ तपाईँहरूसँग आगामी दिनमा। तर अहिलेलाई भने मैले जुन भदौको रिलिज गर्ने सिनेमाहरूको सिनारी थियो त्यो तपाईँहरूसँग सेयर गरेँ, किनकि मुभी एन्ड मोरमा हामी कुराकानी गर्ने गर्छौँ, विशेष गरी नेपाली सिनेमाको बारेमा। र यो जुन इन्फर्मेसन तपाईँहरूमा जुन मैले राखेँ, यसपछि अब भने म तपाईँहरूलाई एउटा गीत नै सुनाउँछु।

0: BS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio
2: Movie and More नायिका सुरक्षा पन्त जसलाई हामी असाध्यै राम्रो अभिनय गर्ने कलाकारको रूपमा चिन्छौँ होइन अनि कतिपय गीतहरू पनि हामीले देख्यौँ जसमा चाहिँ उनलाई डान्स गर्दै गरेको देख्यौँ अनि मन पराइयो उनको डान्सलाई पनि होइन उनको पर्फर्मेन्सलाई पनि मन पराइयो यति बेला उनको एउटा अर्को सिनेमा चमेलीको पोइ टाइटल आफैमा पनि एकदमै रमाइलो छ होइन चमेलीको पोइ अब कस्तो हुन्छ होला के हुन्छ होला त्यो त थुप्रै कुराहरू बाँकी नै छ होइन तपाईँहरूसँग सेयर गर्नको लागि पनि तर अहिले यति बेला भने सिनेमाको एउटा गीत ओइ ओइ चमेली भन्ने जुन एउटा गीत छ त्यो गीत चाहिँ सार्वजनिक भएको छ र यो गीत सार्वजनिक भएको बेलादेखि नै भनौँ न धेरै दिनदेखि अलिकति ग्याप भइरहेको जस्तै कुनै नयाँ कुरा नआइरहेको जस्तो अवस्थामा चाहिँ यो गीतलाई मन पराइएको छ यो गीतको भिडियो जसको हामीले कुरा गऱ्यौँ यो भिडियोमा चाहिँ हामीले सुरक्षा पन्तलाई देख्छौँ वेलचम विक्रम राईलाई देख्छौँ जो एकदमै रमाइलोसँग नाच्दै गरेको देख्छौँ र एउटा अर्को इन्ट्रेस्टिङ र रमाइलो कुरा चाहिँ के भने हामीले धेरै समयको अन्तरालपछि नारायण त्रिपाठीलाई पनि देख्यौँ त्यो गीतको भिडियोमा नारायण त्रिपाठी तिनै कलाकार हुन् जसलाई हामीले हास्य कलाकार भनेर कुनै बेला असाध्यै माया गरेका थियौँ बिचमा सायद उनी विदेशिए उनको आफ्नो पारिवारिक कुराहरू होलान् हामीले यसरी सिनेमामा उनलाई फ्रिक्वेन्टली देखिरहेको थिएनौँ तर यो सिनेमा चमेलीको पोइमा चाहिँ हामीले नारायण त्रिपाठीलाई पनि देख्नेछौँ सो एभरेस्ट सूर्य बोहराद्वारा निर्देशन गरिएको यो सिनेमा चमेलीको पोइ तपाईँहरू आज आउने तयारीमा त रहेको छ यो सिनेमामा हामीले केवल तपाईँहरूको लागि अघि मैले कुरा गरेको जस्तै सुरक्षा पन्त मात्रै हुने होइन कि चमेलीको पोइमा हामीले कलाकारको रूपमा मुकुन भूषाललाई देख्नेछौँ जो आफैमा एकदमै राम्रो कलाकारको रूपमा चिन्दछौँ हामी होइन उमेश राई रविन्द्र झा गणेश गौतम प्रेमदेव गिरी अंशु महर्जन जस्ता कलाकारहरूलाई हामीले यस सिनेमामा देख्न पाउनेछौँ र एभरेश्वरी बोराको निर्देशनमा रहेको सिनेमा जुन यसको टाइटलले गर्दाखेरि पनि कुरा भइरहेको छ यति बेला अलिकति फरक किसिमको भएको कारणले पनि होला र गीतको जुन मैले कुरा गरेँ यो गीत आफैले पनि एउटा राम्रो रेस्पोन्स पाइरहेको कारणले पनि आई होप चमेलीको पोइले पनि यत्तिकै रेस्पोन्स पाउँछ कि यो सिनेमा रिलिज भइसकेपछि अल द बेस्ट टिम चमेलीको पोइलाई

मुभी एन्ड मोरमा हामी प्राय जसो नेपाली सिनेमा, नेपाली कलाकार या नेपाली सिनेमासँग जोडेका कुराहरू गर्छौँ, नेपाली गीतहरू सुन्छौँ, तर कहिलेकाहीँ अलिकति फरक किसिमको विषयवस्तु रह्यो भने चाहिँ हामी त्यो बारेमा पनि कुरा गर्छौँ। यति बेला मलाई कुरा गर्न मन लाग्यो बलिउडमा तयार भएको एउटा सिनेमा जसको असाध्यै प्रतीक्षा रहेको छ। फिल्मको टाइटल रामायण। रामायण भन्ने बित्तिकै तपाईँहरूको माइन्डमा के आउँछ? फर्स्टमा आई थिङ्क वर्षौँ अगाडि हामीले टेलिभिजनमा हेरेको रामायण सिरियल याद आउँछ होला, होइन? किनभने यो चाहिँ कुनै बेलाको वास्तविकतासँग जोडेर बनाइएको कथाहरू हो भनेर हामी विश्वास गर्छौँ, होइन? त्यही कथाहरूलाई लिएर बनाइएको रामायण थियो र यो रामायणलाई यति बेला सिनेमाको लुक्स पनि दिएको छ। यो रामायणलाई यसरी पर्खिनुको पछाडि कारण सायद यो पनि होला कि एक त धेरैलाई रामायणको कथा थाहा छ, होइन? सिरियलको रूपमा हामीले धेरै कुराहरू हेरिसकेका छौँ, तर सिनेमा बनाएर ल्याउँदाखेरि यसलाई कसरी प्रस्तुत गर्ने हो, एकदमै भव्य रूपमा प्रस्तुत गर्छ कि के हो भन्ने पनि छँदैछ। त्यो बाहेक पनि यो सिनेमाको कुरा यस कारणले पनि भयो किनभने यस सिनेमामा रामायणमा रामको भूमिका निभाउनको लागि रणवीर कपूरलाई छानियो, जो बलिउडमा असाध्यै मन पराएको एक्टर हुन्। रणवीर कपूर मात्रै होइन, यो सिनेमामा हामीले सनी देवललाई देख्नेछौँ, त्यसै गरी साई पल्लवीलाई पनि देख्नेछौँ, काजल अग्रवाललाई देख्नेछौँ, विवेक ओबेरोयलाई देख्नेछौँ, रकुल प्रीत सिंहलाई देख्नेछौँ, रणवीर कपूर आफै त भइहाल्यो। र यो सिनेमाको कुरा यति धेरै किन पनि भइरहेको होला भने सिनेमाको दुई भाग बनाइएको छ र यो सिनेमा चाहिँ बलिउड सिनेमाको हिस्ट्रीमा सबैभन्दा बढी पैसा कमाउने सिनेमा बन्नेछ भनेर पनि आशा गरिएको छ व्यापारिक रूपमा भन्ने हो भने। र दुईवटा एपिसोड या भनौँ दुईवटा पार्ट वान पार्ट टू गरेर जुन यो बनाइएको सिनेमा छ, यो दुईवटा पार्टको लागि मात्रै यो सिनेमामा इन्भेस्ट भारतीय रुपियाँ 4,000 करोड इन्भेस्ट गरिएको छ। भनेपछि प्रतीक्षा त हुने नै भयो, यत्रो ठुलो रकम इन्भेस्ट गरिसकेपछि होइन प्रतीक्षा त हुने नै भयो सिनेमा कस्तो बनेको छ होला भनेर। त्योभन्दा पनि अर्को कुरा चाहिँ के भने, यो सिनेमाको काम गर्ने क्रममा, बनाउने क्रममा चाहिँ यस्तो कुनै पनि फोटो, कुनै पनि भिडियो, कुनै पनि सुटिङ स्पटको कुराहरू, कुनै पनि चिजहरू लिक नहोस् र ट्रेलर जब रिलिज हुन्छ तब मात्रै दर्शकहरूले धेरै कुराहरू चाहिँ सिनेमाको बारेमा थाहा पाओस् भनेर प्रयास चाहिँ गरियो। भारतमा मात्रै होइन, नेपालमा पनि जब सिनेमा रिलिज हुन्छ, होइन, सिनेमा रिलिज हुनुभन्दा अगाडि कतिपय कुराहरूलाई जोगाउन हम्मे हम्मे हुन्छ, त्यो सिनेमाको सेट अनि ड्रेसअप अनि गेटअप अनि ट्रेलर अनि अरू कुनै पनि कुराहरू चाहिँ लिक नहोस् भन्नलाई हम्मे हम्मे पर्छ प्रोडक्सनलाई यो कुराहरू जोगाउनलाई। सायद यही चिजहरू रामायणको टिमले पनि गर्यो किनकि सिनेमालाई रिलिज गर्नलाई तिहार रोजिएको छ, तिहारमा मात्रै फिल्म रिलिज हुने भनेर गरियो अनि ट्रेलर चाहिँ बाहिर ल्याउने तयारी गर्दै नै थियो। गर्दा गर्दै सिनेमाको ट्रेलरको केही क्लिप्सहरू बाहिर आयो, जुन बाहिर आएको क्लिप्समा हामी के देख्न सक्छौँ भने रणवीर कपूरलाई भगवान रामको अवतारमा देख्न सक्छौँ किनकि मैले अघि नै भने रामको क्यारेक्टर चाहिँ रणवीर कपूरले निभाउँदैछन् भनेर। त्यो ट्रेलरमा के देखिन्छ भने रणवीर कपूरलाई जसरी एन्ट्री गराइएको छ, इन्ट्रोड्युस गराइएको छ, होइन, घोडामा चढेका छन्, आँखामा पट्टी बाँधेका छन्, होइन, अनि त्यसपछि धनुष बाण जुन चलाइरहेका छन्, सो यो सबै चिजहरू चाहिँ ट्रेलरमा आउनुपर्ने कुराहरू थियो। त्यसै गरी यही जुन लिक भएको भिडियोमा चाहिँ साई पल्लवी जो माता सीताको रूप उनले लिएकी छिन् भने यशले चाहिँ रावणको भूमिका निभाएका छन्। सनी देवललाई हनुमानको रूपमा उतारिएको छ र रमाइलो कुरा त के भने, कुनै बेला रामको भूमिका निभाएकै कारणले जिन्दगीभर राम भनेर चिनिएका अरुण गोविल उनलाई पनि यो सिनेमामा कास्ट गरेको छ। तर यसपल्ट भने उनले राम होइन राजा दशरथको भूमिका निभाएका छन्। त्यस्तै गरी लारा दत्ता बलिउडको कुनै बेलाको चर्चित नायिका भनौँ, उनलाई चाहिँ कैकैको भूमिकामा हामीले देख्न सक्छौँ। यो ट्रेलरको सुरुवातमा चाहिँ नै यस्तै यस्तै किसिमको कुराहरू देखियो, यो लिक भयो भनौँ न, कसैबाट लिक भयो। कुरा गर्नुपर्दा यो टिमले 4,000 करोड भारू भारतीय रुपियाँ जुन इन्भेस्ट गर्यो, उनीहरूले सुरक्षाको लागि यो चिजहरू लिक नहोस् भन्नुलाई कति धेरै सजगता अप्नायो होला, कति धेरै अवेर भयो होला, व्यवस्थापनलाई टाइट बनाउनलाई कति धेरै कोसिस गरे होला, तर त्यो हुँदा हुँदै पनि कुनै पनि कारणवश यो सिनेमाको केही क्लिप्सहरू बाहिर आयो भनौँ न। सो मैले के कुरा जोड्न खोजेको भने, यहाँ हाम्रो नेपालमा पनि सिनेमा हलमा फिल्म हेर्न जाँदा कति रिक्वेस्ट गरिन्छ, प्लिज तपाईँहरूको हात हातमा मोबाइल छ, क्लिप्सहरू नखिचिदिनुहोस्, तपाईँहरूले खिचिएको क्लिप्सलाई भोलि सार्वजनिक गरिसकेपछि दर्शकहरूले बाँकीको सिनेमा हेर्न नआउलान्,
उनीहरूले रिजेक्ट गर्देलान् या के कुरा आउला, कन्ट्रोभर्सी होला, सिनेमा नचल्देला भन्ने त्रास त प्रड्युसरलाई जहिले पनि हुन्छ नि त, होइन? आफूले बनाएको सिनेमालाई कसरी प्लान गरेर बाहिर ल्याउने, कसरी इन्ट्रोड्युस गर्ने, त्यो प्लान त उनीहरूले गरिरहेको हुन्छ। तर यस्तै यस्तै कारणले गर्दाखेरि कहिलेकाहीँ त्यो सफलता पाउन सकिँदैन। सो रामायणको पनि केही क्लिप्सहरू, टिजरको केही क्लिप्सहरू लिक भएको छ र जस्ता लिएर सबैजना अचम्ममा परेको छ, भयो कसरी भनेर। सो यो कुराहरू तपाईँहरूसँग मलाई सेयर गर्न मन लाग्यो मुभी एन्ड मोरमा, किनकि मैले बताइहालेँ भारतमा यति स्ट्रिक्ट होइन व्यवस्थापन हुँदाहुँदै पनि यस्तो भयो। हाम्रो नेपालमा पनि यस्तो कुराहरू छ्यापछ्याप्ती हुने गरेको छ। कतिचोटि साइबर क्राइमको कुरा भयो, साइबर ब्युरोसम्म पुग्यो, केस भयो, धेरै कुराहरू भयो। सो हामी आशा गरौँ यस्तो चिजहरू आगामी दिनबाट सायद बन्द हुन सक्छ कि। सो यो रामायणको जानकारी मैले तपाईँलाई गराएँ। मुभी एन्ड मोरमा मसँग अझै इन्फर्मेसनहरू बाँकी नै छ।

नेपाली सिनेमा इन्डस्ट्रीमा भीष्म पितामहको रूप दिएको छ, नाम दिएको छ, यही नामबाट पनि चिनिनुहुन्छ उहाँ। फेरि एकपल्ट भन्छु, म नेपाली फिल्मका भीष्म पितामहको रूपमा चिनिनुहुन्छ उहाँ। कुरा गर्दैछु म, सायद अनुमान तपाईँले लगाइसक्नु भएको छ, म कसको बारेमा कुरा गर्दैछु। म कुरा गर्दैछु कलाकार, म कुरा सायद अनुमान तपाईँले लगाइसक्नु भएको छ कि म कुरा गर्दैछु वरिष्ठ चलचित्र निर्देशक कलाकारको रूपमा हामी उहाँलाई चिन्दछौँ, निर शाहज्यू, जसलाई चाहिँ हामीले वर्षौँदेखि होइन नेपाली सिनेमामा जुड्दै आएको रूपमा देखेका छौँ, अभिभावकको रूपमा देखेका छौँ, कलाकारको रूपमा उहाँले धेरै कुराहरू दिइसक्नु भएको छ, निर्देशकको रूपमा पनि। र नेपाली सिनेमाहरूलाई यसो फर्केर हेर्दाखेरि, यदि ऐतिहासिक विषयहरूमा कुनै सिनेमाहरू बनेका छन्, बनाइएको छ भने ती सिनेमाहरूमा पनि उहाँको प्रष्ट योगदान छ, कलाकारको रूपमा कहिले कहिले निर्देशकको रूपमा, होइन। हामीले बसन्तीको कुरा गर्न सक्छौँ, जसमा नेपालको थुप्रो इतिहासलाई समावेश गरेको छ, प्रेमपिण्डको कुरा गर्न सक्छौँ हामी, होइन, मसानको कुरा गर्न सक्छौँ, थुप्रै छन् यस्ता कथाहरू जुन चाहिँ नेपालमा कुनै बेलाको नेपाल झल्काउने, नेपालको इतिहास झल्काउने जस्ता कथाहरूमा चाहिँ विशेष गरी उहाँको योगदान रह्यो। यति बेला म भीष्म पितामहको रूपमा चिनिएका निर शाहको कुरा यस कारणले गर्दैछु किनकि 10 वर्षको अन्तरालपछि उहाँले एउटा सिनेमा निर्देशन गर्नुभएको छ, कमला मिस, जुन श्रावणको 22 गते प्रदर्शन हुँदैछ। त्यो त छुट्टै कुरा भइहाल्यो, तर यो सिनेमा जब रिलिज हुनलाई धेरै समय बाँकी छैन, अब यो हुँदै गर्दाखेरि उहाँ एउटा अर्को सिनेमा बनाउने तयारीमा लाग्नुभएको छ, जुन सिनेमाको नाम दिएको छ प्रिन्स भनेर। प्रिन्स होइन, नेपालीमा भन्नुपर्दा यसलाई राजकुमार भन्नु पर्यो, इङ्ग्लिसमा प्रिन्स भनेर नाम दिएको छ। अब यो नेपाली सिनेमासँग यो प्रिन्स कसरी के कारणले र के भएर जुडेको छ त्यो त छुट्टै कुरा भयो, तर प्रिन्स नाम गरेको सिनेमा निर्देशन गर्ने तयारीमा लागिसक्नु भएको छ उहाँ। र हालै मात्र यो सिनेमाको एउटा गीतको रेकर्डिङ पनि भएको छ, होइन, जुन गीतमा चाहिँ सम्भुजित बास्कोटाले सङ्गीत दिनुभएको छ, निशा स्वयंले दिनुभएको छ शब्द, लिरिक्स उहाँको नै हो, र यो गीतमा आवाज चाहिँ शिव परियारले दिएका छन्। सो हामी के बुझ्न सक्छौँ भने यो सिनेमाको कथा जुन निशा आफैले लेख्नुभएका हुन्, होइन, पटकथा अनि संवादको कुरा गर्ने हो भने त्यो चाहिँ शिवम अधिकारीले तयार पारेका छन् र सौरभ लामाले सिनेमालाई खिच्ने तयारी गरिरहेका छन्। सो यति बेला हामी के भन्न सक्छौँ भने 10 वर्षको अन्तरालपछि फिल्म निर्देशन गरेर उहाँको सिनेमा कमला मिस आउने तयारी रहेको छ। योभन्दा अगाडिको कुरा गर्ने हो भने परान सिनेमा, जुन परान सिनेमामा एउटा बुवाको भूमिका निभाएर त्यसै उहाँ चर्चामा आउनुभयो, असाध्यै नै, किनकि उहाँले असाध्यै राम्रो काम गर्नुभएको थियो त्यो सिनेमामा, होइन। एउटा अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ उहाँको जीवनको हेर्ने हो भने, दशकौँदेखि नेपाली सिनेमामा जोडिएको भए तापनि उहाँले पहिलोपल्ट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पनि जित्नुभयो यसै वर्ष। र सेतो बाघ जस्तो सिनेमा पछिल्लोपल्ट उहाँले निर्देशन गर्नुभएको थियो, त्यसपछि सायद अलिकति लामै ब्रेक लिनुभयो र यति बेला अब उहाँले कमला मिस त्यसपछि प्रिन्स लिएर तपाईँहरू माझ आउने तयारी गराउनु भएको छ। सो हामी आशा गरौँ कि उहाँको निर्देशनमा बनेको सिनेमाहरूको लिस्ट हेर्ने हो भने सेतो बाघको कुरा गर्ने हो, वासुदेवको कुरा गर्ने हो, 25 वसन्तको या वसन्तीको या मसानको भने कालजय सिनेमाहरू भन्न मिल्छन् यी सिनेमाहरूलाई। त्यही मध्येको एउटा सिनेमा बन्नेछ अबको कमला मिस या प्रिन्स पनि भनेर आशा गरौँ।

0: BFPS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यति बेला कार्यक्रमको यो बिचमा तपाईँहरूसँग मलाई कुरा गर्नु मन लाग्यो। अघिको सुरुवातमा मैले कुरा गरेको मास्टरनी सिनेमाको गीतको बारेमा, मास्टरनी भन्ने बित्तिकै यति बेला त सबैको मुखमुखमा झुन्डिसकेको छ यो सिनेमा। प्रियङ्का कार्कीद्वारा बनाइएको सिनेमा हो, उनीको होम प्रोडक्सनमा बनाइएको सिनेमा हो यो मास्टरनी। र यति बेला सबैलाई थाहा भइसकेको छ, सबैको मुखमुखमा यो सिनेमाको नाम चाहिँ मास्टरनी भनेर बुझिसकेको छ, भनिसकेको छ। त्यो सायद यस कारणले पनि किनकि जुन यो सिनेमाको प्रमोसनल टुलको रूपमा भनेर एउटा गीत सार्वजनिक गर्यो, त्यो सार्वजनिक गरिएको गीत यसरी कन्ट्रोभर्सीमा आयो गीतको लिरिक्सले गरेर, बोल्ने तरिकाले, गाइने शैलीले गर्दा। होइन, जसरी दुर्गेश थापाले यो सिनेमाको प्रमोसनल गीतको लागि भनेर यो गीत तयार पारे, शब्द सङ्गीत सबै कुराले, जुन कन्ट्रोभर्सीले यति बेला मास्टरनीलाई चाहिँ सबैको मन मस्तिष्कमा हालिदिएको छ, सिनेमा एकदम बवाल बनेको छ भनेर होइन कि, यो गीतको कारणले गर्दाखेरि। अनि धेरैले भनिरहेका छन् सायद उनीहरूको इन्टेन्सन यति मात्रै थियो, यस्तै लेभलमा एउटा गीत बनाउने, सार्वजनिक गर्ने, यसरी हल्ला हुन्छ, कन्ट्रोभर्सी हुन्छ, चर्चा हुन्छ, त्यसपछि सबैको मन मस्तिष्कमा मास्टर नै चाहिँ छापिएको जस्तै गरेर छापिन्छ। अनि जब मेरो सिनेमा रिलिज हुन्छ, त्यो रिलिज हुने बेलामा भने दर्शकको हामीलाई कमी हुँदैन, सायद यो नै थियो कन्सेप्ट। किनभने मैले योभन्दा अगाडि पनि बताएको थिएँ कि प्रियङ्का कार्की, जसलाई नेपाली सिनेमाको मास्टरनी नै भनेर चिन्दछौँ, किनकि उनलाई कुनै कुरा सिक्न पनि बेर लाग्दैन, कुनै कुरा सिकाउन पनि बेर लाग्दैन, किनभने उनले गर्ने प्लान, उनले गर्ने कुराहरू त्यो लेभलको हुन्छ। त्यो किसिमको प्लान गरेर कसरी चाहिँ आफ्नो कुराहरू दर्शकमा आज राख्ने भन्ने कुरामा चाहिँ पोख्त भनेर चिनिन्छन् प्रियङ्का कार्की। तर यो पछिल्लोपल्ट जे भयो भनौँ न, गीत बाहिर आइसकेपछि जसरी कन्ट्रोभर्सी भयो, चारैतिरबाट चाहिँ दुर्गेश थापा र प्रियङ्का कार्कीलाई खास गरी गाली गलौच गरियो, गाली गरियो, कस्तो गीत बनाएको, किन बनाएको, के कारणले बनाएको, माफी माग्नुपर्छ भनेर विभिन्न सङ्घ संस्थाहरूले समेत, यो चाहिँ एउटा शिक्षा पेसालाई लिएर बेइज्जती हो, शिक्षिकाहरूको लागि बेइज्जती हो भन्ने किसिमको कुराहरू भइसकेपछि फाइनली दुवैजनाले चाहिँ माफी पनि मागे र गीत युट्युबबाट हटाए पनि। तर सायद सबैले भने जस्तै इन्टेन्सन हल्ला गराउनु नै थियो, चार दिन पाँच दिनको हिसाबले मात्रै नै गीतलाई सार्वजनिक गरौँ, यो चार पाँच दिनमा यसरी तातिन्छ, त्यसपछि हटाइदिउँ अनि फिल्मलाई हेल्प हुन्छ भन्ने नै कन्सेप्ट थियो होला। त्यो कन्सेप्ट अनुसार नै यो सिनेमा पनि बनाइएको हो र त्यही कन्सेप्ट अनुसार नै यो गीत पनि बनाइएको हो भनेर कुरा गर्नेहरूको कमी छैन नि यति बेला। सो यो कुराले के पनि बताउँछ भने, कुनै एउटा लेभलमा पुगिसकेका कलाकारहरू जसलाई माया गर्ने दर्शकहरू असाध्यै छन् भने सायद उनीहरूको जिम्मेवारी ती दर्शकहरूप्रति पनि हुनुपर्छ कि, आफूले बोल्ने कुरा, आफूले राख्ने कुरा, के राख्दैछु, के पस्किँदैछु, के भन्दैछु भन्ने कुरा चाहिँ होस पुर्याउनु पर्छ कि भनेर पनि कुराहरू यति बेला चलिरहेको छ। वेल, मुभी एन्ड मोरमा मैले तपाईँहरू माझ यस्तै किसिमको जानकारी, कन्ट्रोभर्सिज, होइन, सिनेमा रिलिज भएको कुरा, हिट भएको कुरा, फ्लप भएको कुरा, रिलिज भएको कुरा, होइन, रिलिज हुन नसकेको कुरा, सबै कुराहरू नै सेयर गर्ने गर्दछौँ। सो आजको लागि यो मैले भर्खरै तपाईँहरूसँग जुन अपडेट दिएँ, जानकारी दिएँ तपाईँहरूलाई, यो पछि अब म फेरि पनि तपाईँलाई गीत नै सुनाउँछु, गीतपछि म तपाईँहरूसँग फेरि पनि कुराकानी गर्ने नै छु।

आजको मुभी एन्ड मोरको मेरो कलेक्सन क्रमीसँग तपाईँहरूमा आज मैले राखेँ, तपाईँलाई बताएँ कि आजको मेरो कार्यक्रममा के छ भन्ने कुरा. सो अब पनि फाइनली मैले बिदा माग्नुपर्ने समय भइसकेको छ यति बेला कार्यक्रमबाट. तर जाँदा जाँदै मुभी एन्ड मोरमा म तपाईँहरूमा चाहिँ फेरि एउटा गीत छोड्दै जाँदैछु. यो गीत सुन्नुहोस् तपाईँहरू र रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो सैन्य समुदायमा
1: बेलायतभरि
0: अन

0: प्रभावित क्षेत्रका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा निर्णय गरिएको हो। निर्णयमा चन्द्रागिरी नगरपालिका एक र दुईका प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्ने विषय छन्। मन्त्री लम्सालका निजी सचिव राजेन्द्र बहादुर बमका अनुसार यो वर्ष खानेपानी आयोजनाको विद्युत महसुल तथा न्यूनतम आवश्यक जनशक्तिको व्यवस्थापन पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ। आगामी आर्थिक वर्षदेखि त्यस्तो रकम केन्द्र सरकार मार्फत चन्द्रागिरी नगरपालिकालाई सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ। सुरुङको पूर्वी प्रवेशद्वारमा डिप बोरिङमा मोटर चढान गरी खानेपानी सञ्चालन गर्ने विषय पनि छन्। घर चर्किएको सम्बन्धमा सुरुङ मार्ग निर्माणका कारण क्षति पुगेको हो वा होइन भन्ने विषयमा प्राविधिक अध्ययन अघि बढाउने भनिएको छ।
1: गृह मन्त्रालयले सुनसरीका सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई फिर्ता बोलाएर संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ। प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको दाहालको भनाइ छ। सुनसरीको देवानगंजमा शान्ति बहालीका लागि स्थानीय नेता कार्यकर्ताले पनि पहल थालेका छन्। देवानगंजका नेपाली काँग्रेस पालिका सभापति गजाधर यादव:
2: बिहान अलिकति उपद्रव भयो, सार्वजनिक व्यक्तिगत सम्पत्तिमा तोडफोड चाहिँ सुरु गरेको हो, तर त्यस पश्चात एक घन्टा पछाडि आर्मी आइसकेपछि आन्दोलनकारीहरू तितरबितर भयो। अहिले आर्मी नियन्त्रणमा लिइसकेको छ, अहिले खासै केही छैन।
3: तपाईँले राति नै थाहा पाउनु भयो घटना?
2: राति नै पाएँ मैले थाहा।
3: थाहा पाएपछि के गर्नुभयो तपाईँहरूले?
2: थाहा पाएपछि हामी आफ्नो हिसाबले सबै वडामा हाम्रो वडाको संयन्त्रहरू छ नि, वडा सभापतिहरू, उहाँहरूसँग चाहिँ समन्वय गर्नुहोस्। यो धेरै हुन हाम्रो घरदेखि तपाईँको ठ्याक्कै 3 किलोमिटर अलिकति बोर्डर छेउमा, त्यहाँबाट बोर्डर ठ्याक्कै 1.5 किलोमिटर त्यो ठाउँमा घटना भएको हो। यो घटना चाहिँ 9:30 बिचमा उहाँहरू डिजे बजाउँदै त्यो मन्दिर निर गयो। त्यहाँ मन्दिर निर त मुस्लिमहरूको घर छ, अनि उताबाट मुस्लिमहरूले यति साउन्डमा डिजे नबजाइदिनुहोस् न भनेर, तपाईँको के जान्छ भनेर हामीहरू कोशी नदी जाँदैछौँ। अहिले राति नै डिजे बजाएपछि मान्छे भेला हुन्छ भनेर हामी बजाउन लागेको हौ, अब यहाँबाट 1 घन्टामा हामी निस्किन्छौँ भनेर। त्यहाँ पुलिसहरू पनि थियो, तबसम्म दुवै समुदाय बिचमा त्यो केटाहरूको बिचमा अलिकति भनाभान सुरु भयो, ठेलमठेल सुरु भयो। ठेलमठेल सुरु भइसकेपछि लाठीहरू यताबाट पनि उताबाट पनि दुतेतिरबाट चार्जन थालेपछि प्रहरीले तिनीहरूलाई तितिर बितिर पार्न धेरै प्रयास गरियो। लास्टमा सुरक्षा कर्मीहरूमाथि पनि अब कता कुनतिरबाट चाहिँ प्रहार भयो, यहाँको इन्सपेक्टरलाई पनि टाउको फुटाइदियो। त्यस पछाडि घटना अलिकति गम्भीर हुन पुग्यो। त्यहाँ के
3: घटना त लगभग
2: एकको यो मोहरम भयो नि 15 दिन अगाडि, मुस्लिमहरूको पर्व त्यहाँ मनाउँदाखेरि त्यो झन्डाहरू प्रयोग गरिन्छ नि वहाँ मुस्लिमहरू, त्यो झन्डा चाहिँ त्यो चोकमा ल्याएर एउटा गाड दियो। यो हिन्दू समाजको चाहिँ व्यक्तिहरूले यो झन्डा किन चोकमा गाडियो भनेर हिन्दू समुदायबाट पनि गाडियो। त्यस पछाडि अब त्यो चाहिँ विषयमा खासै भन्नु पर्दाखेरि त्यो वार्डको वडा अध्यक्षले यसलाई चाहिँ माइनर रूपमा लियो। दिन प्रतिदिन त्यो घटनाहरू अलिकति चुल्दै गयो, त्यो भाइहरूको बिचमा मुस्लिम केटा यता हिन्दू केटाहरूको बिचमा अलिकति वाद विवाद हुँदै गयो। एक हप्ता अगाडि झन् यो विषयलाई लिएर भयो, अनि गाउँपालिकामा उहाँहरू आउनु पनि भयो यो विषयमा, अनि अध्यक्षजीले उहाँहरूसँग के वार्ता गरेर फेरि फर्कायो, अनि लास्टमा हिजो राति त्यो झन्डा पनि उखेलिएन। त्यही विषयमा राति यो डिजे श्रावणको सोमबारीमा चाहिँ सप्त कोशी नदी जल भर्न जाने तर्खरमा यो घटना घटेको।
3: कमजोरी कसको देख्नुहुन्छ यादवजी तपाईँले?
2: त्यतिखेरै चाहिँ प्रहरी प्रशासनले दुवै पक्षको उपद्रव गर्ने केटाहरूलाई पक्रेर नियन्त्रणमा राखेको भए यति उपद्रव हुनेवाला थिएन, तर हुन त भइहाल्यो। त्यसले सामाजिक सद्भाव पनि अहिलेको स्थितिमा

0: तिम्रो पनि र मेरो पनि
1: यात्रा, तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

बालापनमा छ नि तपाईँले हजुरबा हजुरआमासँग अथवा आफ्ना दिदी दाईहरूसँग अथवा आफ्नो आमा बुवासँग कसै न कसैसँग कथा सुन्नुभयो होला, कसै न कसैले तपाईँलाई कथा सुनाए होलान्। त्यो बालापनमा यस्ता मिठा मिठा कथाहरू सुन्नलाई हाम्रो कान सदैव लालायित हुन्थ्यो, मेरो त हुन्थ्यो, एकदमै हुन्थ्यो, मलाई लाग्छ तपाईँको पनि हुन्थ्यो। यस्ता कथाहरू सुन्दै

हामी हुर्किएका हौ यस्ता कथाहरू सुन्दै सबैजना हुर्किन्छन् के बालापनमा सबैलाई यस्ता कथाहरू मनपर्छ अनि यस्ता कथा सुन्दै सुन्दै हामी हुर्किएका हौ तर अहिले पनि ठुलो हुँदाखेरि पनि कुनै रोचक कथा भयो भने हामी उमेर जुनसुकै भए पनि सुन्ने गर्दछौँ कथा भनेपछि एउटा एकदम रोचक मनपर्ने विषय हुन पुग्दछ र हाम्रो यात्रा जिन्दगीको पनि एउटा जीवनको यात्रा जीवनको भोगाई यहाँ हामी प्रस्तुत गर्ने गर्दछौँ तर आज म यात्रा जिन्दगीकोमा एउटा एकदमै रमाइलो जादु जस्तै एउटा दन्ते कथा तपाईँलाई सुनाउँछु जुन मैले धेरै अगाडि सुनेको हुँ तर मलाई एकदम राम्रो लाग्यो कि यो कथा त्यही भएर मैले तपाईँलाई सुनाउन खोजेको हो र यो दन्ते कथा अत्यन्तै रोचक रमाइलो दन्ते कथा छ त्यसैले म तपाईँका लागि आज त्यो दन्ते कथा प्रस्तुत गर्दछु यात्रा जिन्दगीकोमा सबैभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ थुप्रै थुप्रै माया थुप्रै थुप्रै अभिवादन तपाईँको नाममा समर्पित गर्दै यो गीत तपाईँको लागि राख्छु यात्रा जिन्दगीकोमा

यति बेला तपाईँले यात्रा जिन्दगीको सुनिरहनु भएको छ। आज मैले एउटा दन्ते कथा लिएर तपाईँलाई भेट्न आएकी छु र सधैँ सधैँ जीवनको कथा सुन्नुभन्दा कहिलेकाहीँ यस्तो रोचक कथाहरू सुन्दा पनि मजा आउँछ होइन। कुरा खासमा के हुन्छ भन्दाखेरि चाहिँ एका देशमा एक राजा हुन्छन् होइन, असाध्यै ज्ञानी गुणी, आफ्नो देशमा राम्रो होस्, समृद्धि होस्, प्रजाहरू खुसी हुन्, सबैका पीर मर्काहरू हटुन्, सबै खुसीले बाँचुन् भन्ने सोच भएका राजाले राज्य गर्दथे र उनी जब विवाह योग्य भए उनको एक अर्को देशको राजकुमारीसँग विवाह भयो। उनको विवाह भएको 4-5 वर्ष बितिसक्यो तर उनको सन्तान भएन। उनीहरूले कति पूजा पाठ धर्म कर्म गरे तर पनि सन्तान उनीहरूको जन्मिएन। त्यसपछि राजा र रानी दुवैको सल्लाहले चाहिँ राजाले फेरि अर्को विवाह गरे। ती रानीलाई विवाह गरेको पनि 2-4 वर्ष बित्यो तर पनि सन्तान भएन। तेस्रो विवाह गर भनेर भने जेठी रानी र माइली रानीले। त्यसपछि घरमा साइली रानी आइपुगिन्। त्यसपछि पनि सन्तान जन्मेन। उनीहरूले यज्ञ गरे होइन, जति दान धर्म सबै कुरा गरे तर पनि तेस्रो रानीबाट पनि सन्तान जन्मेन। त्यसपछि उनीहरूले चौथो रानीलाई भित्र्याउने निर्णय गरे र चौथो रानी पनि राज्यमा भित्रिन्। सबै रानीहरू 101 राम्रा राम्रा होइन, अनि एक पछि अर्कोलाई भित्र्याउँदा पनि उनीहरूबाट सन्तान नभएपछि राजा पनि दिक्क भए र ती रानीहरू पनि दिक्क भए। यस्तो गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि ती राजाले 6 रानीहरू विवाह गरे र 6 रानीबाट सन्तान भएन। त्यसपछि राजाले सोचे, मेरो भागमा सन्तान सुख रहेनछ, अब म अरू विवाह गर्दिन र अब छैन रहेछ। उनले चित्त बुझाए र रानीहरूले पनि सन्तान नभएपछि आफू पनि खुब दिदी बहिनी जस्तै गरेर मिलेर बस्न थाले। राजाले कानुन बमोजिम न्याय गर्थे, उनी राजकाजमा व्यस्त भए तर उनले के गर्थे भने आफ्नो राज्यमा भएका सबै प्रजाहरूका लागि चाहिँ खुब ध्यान दिन्थे। आफ्नो प्रजाहरू चाहिँ दुखी नहुन् भन्ने उनको मनसाय थियो। यसरी राजाले राजकाज गर्दै थिए। अब त्यसपछि के भयो होला म तपाईँलाई बताउँछु यो गीतपछि। सुन्दै गर्नुहोला यात्रा जिन्दगीको BFBS 89.9।

हजुर, यसरी ती राजाले छौटी रानी विवाह गरे तर सन्तान भएन। एक दिन चाहिँ के भयो भन्दाखेरि चाहिँ राजालाई अलिकति विरक्त लागेछ। अब आफू पछि राजकाज कसले चलाउने, कसलाई सन्तान बनाउने, यो राजकाजको अभिभारा कसलाई लगाउने, उनी सोचमग्न भएछन् र उनलाई चाहिँ राज्यबाट अलिकति टाढा जङ्गलतिर जान मन लागेछ। जङ्गलतिर गएर सोच विचार पुर्याउनु पर्यो भनेर सहरको कोलाहलबाट उनी जङ्गल पसेछन्। जङ्गल पस्दै जाँदाखेरि त कहाँ पुगे उनी, होइन, उनी अलिकति बाटो भुलेर घना जङ्गलतिर पुगेपछि त अब कहाँबाट निस्किने पत्तै पाउन सकेनन्। अब उनी पनि भोक र प्यासले चुर भए, मुख प्याक प्याक सुकिसक्यो, उनको घोडाको पनि अवस्था त्यस्तो भइसक्यो। त्यसपछि उनीहरूले अलिकति पर गएपछि एउटा सानो तलाउ देखे। त्यो तलाउ देखेपछि राजाले घोडासँग कुरा गर्दै उनी पोखरीको छेउमा पुगे। पोखरी देखेपछि उनलाई अलिकति तास आयो, ओहो पोखरी रहेछ, पानी खान पाइन्छ, पानी खाएपछि बाँचिन्छ। उनी हतनपत घोडालाई त्यहाँ राखेर आफू छिटो छिटो पोखरीतिर दौडिए। तर जसै पोखरीतिर पुगेका थिए, एक युवती त्यहाँ नुहाइरहेकी थिइन्। उनले उनलाई गाली गरिन्, तिमीलाई लाज लाग्दैन एक युवती नुहाइरहेको ठाउँमा तिमी पुरुष यहाँ आउने? राजा एकछिन अकमक्क परे, छक्क पनि परे। यत्रो घना जङ्गलमा उनी नै बाटो भुलेर बाटो हराएर जङ्गलमा भौँतारिरहेका छन्, अब यी युवती नुहाइरहेकी छिन् यस्तो घना जङ्गलमा, त्यो पनि सानो पोखरीमा, अनि फेरि सुन्दरी, यति राम्री अद्वितीय सुन्दरी उनी। राजाको मनमा एकैचोटि सयौँ प्रश्न आयो, तर उनले केही सोध्न सकेनन् र उनले भने, माफ गर्नुहोला, म त पानी खान नपाएर ओठमुख सुकिसकेको छ, अनि म त मरुला जस्तो भएको भएर म त पानी खान आएको हुँ, तपाईँको पछि लागेर आएको होइन, र यस्तो घना जङ्गलमा कोही मान्छे छैन, कुनै गाउँ नै छैन, तपाईँ यहाँ कसरी नुहाइरहनु भएको छ? त्यसमाथि पनि मैले तपाईँलाई देखेको भए म आउँदिन थिएँ। राजाले आफ्नो सफाई पनि दिएर प्रश्न पनि सोधे। त्यसपछि युवतीले भनिन्, म ऊ परको एउटा पारीको गाउँमा मेरो आमासँग बस्छु र यहाँ कोही पनि आउँदैनन्, त्यही भएर म प्राय यहाँ आएर नुहाउने गर्छु। उनले भनिन्, त्यसो भए त एकदमै राम्रो भयो, यहाँ पानी छ, म पानी खाएर बाँच्न सक्छु, मलाई असाध्यै भोक लागेको छ, त्यही भएर अब खानेकुरा त केही छैन, पानी खाएर मात्र भए पनि म बाँच्छु, ती राजाले भने। त्यसपछि ती युवतीले उनलाई पानी पनि पिउन दिइन् र खानेकुरा पनि खान दिइन्। त्यसपछि उनीहरू कुरा गर्न थाले, र तिमीले मलाई पानी पिउन पनि दियौ, खानेकुरा खान पनि दियौ, अब भोलि भेटौँला, म तिमीलाई भेट्न भोलि आउँछु यसै ठाउँमा, भनेर ती राजाले आफ्नो परिचय लुकाएर उनी बिदा भए।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFPS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ र आज मैले तपाईँका लागि दन्त्य कथा प्रस्तुत गरिरहेको छु। अब अगाडि के हुन्छ त आउनुहोस् अगाडि यो कथालाई लैजान्छु। जबदेखि ती युवतीलाई देखेका थिए राजाको मन अलिकति चञ्चल हुन थाल्यो। यति राम्रै युवती अनि यति हँसिली यति विनम्रताले भरिएकी बारम्बार राजा ती युवतीलाई सम्झिन थाले। उनको मनबाट उनको मानसपटलबाट ती युवतीको तस्विर उत्रिँदै उत्रिएन। उनलाई लाग्यो यो के अचम्म भइरहेको छ, म किन बारम्बार उनलाई सम्झिरहेको छु। त्यसपछि राजाले मन्त्रीसँग सल्लाह गरे। राजाले यसरी मन्त्रीसँग सल्लाह गरे, उनले भने म हिजो जङ्गल जाँदाखेरि त्यहाँ पानी पिउनको लागि कुवामा पुगेको थिएँ। उनी नुहाइरहेकी रहेछिन्, म त्यहाँ पानी खान जाँदा उनीसँग भेट भयो। जबदेखि उनलाई देखेँ तबदेखि मेरो मनबाट उनी हट्दै हट्दिनन्। उनको मात्रै हाँसिरहेको मुस्कुराइरहेको तस्विर आँखा अगाडि आउँछ, म के गरौँ। मन्त्रीसँग यसरी राजाले सल्लाह गरेपछि उनका ती मन्त्रीले के भने भन्दा, तपाईँलाई उनीसँग प्रेम भएछ, अब यसरी लुकी छुपी बस्नुभन्दा तपाईँले विवाह गरेर लिएर आउनुहोस्, आफ्नी रानीहरूसँग कुरा गर्नुहोस् र सातौँ रानी विवाह गरेर भेट्याउनुहोस्। त्यसपछि जब उनी विवाहका लागि कुरा गर्नलाई उनको गाउँमा पुगे अनि राजाले भने, बाबा यहाँ एउटा घरमा चाहिँ एक युवती बस्छिन् उनकी आमासँग, उनीसँग म विवाह गर्न आएको हुँ, मेरो सन्तान भएन, मेरी छवटी रानीहरू छन् र यिनी चाहिँ मलाई अत्यन्तै मन परेको हुनाले म यिनीसँग विवाह गरेर बस्न चाहन्छु, यिनलाई कान्छी रानी बनाउन चाहन्छु भनेर ती राजाले ती गाउँका एक वृद्धलाई भने। त्यसपछि सबैजना खुसी भए, ओहो हाम्रो गाउँको चेली चाहिँ अब रानी बन्नी भइन् भनेर। तर तिनकी आमा चाहिँ दुई चार दिन अगाडि बितिन् अनि त्यसपछि उनी चाहिँ अब आफ्नो कोही भएन भनेर यो गाउँ छोडेर गइन्। धेरै बेर भएको छैन गएको, अलिकति तल पुगेकी होलिन्, तपाईँले खोज्न सक्नुहुन्छ। ती वृद्धले त्यसो भनेपछि अनि राजा चाहिँ घोडामा चढेर ती युवतीलाई खोज्न निस्किए। युवती अलि तलसम्म पुगेकी थिइन्। उनले देखिन् तिनै व्यक्ति जसलाई उनले पानी खुवाएकी थिइन्, उनी नहुने बेलामा उनलाई गाली पनि गरेकी थिइन्, उनले चिनिहालिन्। उनलाई रोके र भने, तिमी गाउँमै हिँड। उनले भनिन्, मेरी आमा बितिन्, म एक्लै छु, अब मेरो कोही छैन, म त्यो गाउँमा पनि बस्न सक्दिनँ, म आफ्नो अब कामको खोजीमा हिँडेको भनेर उनले भनिन्। ल तिमी फर्क न, अनि तिमीसँग एउटा कुरा गर्नु छ भनेर ती राजाले चाहिँ ती युवतीलाई फर्काएर गाउँमा लिएर आउँछन्। जब गाउँमा तिनीहरू आइपुग्दछन्, गाउँलेहरूले पुरै विवाहको तयारी गरिसकेका हुन्छन् र उनले गाउँका सबै मानिसहरूलाई साक्षी राखेर ती युवतीलाई भन्छन्, म तिमीसँग विवाह गर्न चाहन्छु, के तिमी मसँग विवाह गर्न चाहन्छौ भनेर सोद्धाखेरि युवती अकमक्क परिन्, आँखाबाट आँसु झार्न थालिन्। अनि गाउँका व्यक्तिहरूले उनलाई भने, विवाह गर, तिमी भाग्यमानी रहेछौ, तिमी रानी बन्ने भयौ, यी हाम्रा देशका राजा हुन् भनेपछि बल्ल ती युवतीले ती राजालाई चिनिन्। नत्र उनलाई आफ्नो देशको राजाको बारेमा पनि थाहा रहेनछ र उनको त्यहाँ गाउँलेहरूले सबैले मिलेर तयारी गरेर विवाह गरिदिए र राजाले उनलाई आफ्नो सातौँ रानी कान्छी रानी बनाएर घोडामाथि चढाएर आफ्नो राजमहलमा भित्र्याए।

अब छ जना रानीहरू राजाले नयाँ श्रीमती लिएर आए भन्दाखेरि चाहिँ उनीहरूलाई अलिकति पिर पर्यो। हामी छँदै थियौँ, आखिरमा महाराजले एक सौता हामीलाई थपे भन्ने किसिमको उनीहरूको भयो। राजाले सबै आफ्नो छवटै रानीलाई बोलाउन पठाए। कान्छी रानीसँग राजा आफ्नो कक्षमा बसिरहेका थिए। सबै पहिलाका रानीहरू छैजना रानीहरू भित्र पसेपछि राजाले भने, जेठी रानीलाई देखाउँदै भने, यी मेरी सबैभन्दा पहिलेको रानी हुन् क्रमशः भनेर उनले छजना रानीहरूसँग उनको परिचय गराए। त्यसपछि उनले चाहिँ सबैलाई एक एक गरी भेटिन् र सबैलाई आभार प्रकट गरिन्। मेरो तपाईँहरू सबै दिदी हुनुहुन्छ, मलाई सबै सिकाउनुहोला, आफ्नो कान्छी बहिनी जसो गरी माया गर्नुहोला, म तपाईँहरूलाई आफ्नै दिदी समान मान्नेछु भनेर उनले विनम्रताका साथ हात जोडेर सबैलाई भेटिन्। उनीहरूले पनि चिप्लो घसेर ठिक्क पारे, हामी एकदम खुसी छौँ तिमी आएको हुनाले यताउता सबै भने। तर उनीहरू छजना एक मुख लागेर एकदम मिल्ने गर्थे। यिनी विवाह गरेर लिएर आएपछि उनीहरूलाई एक त मन परिरहेको थिएन, त्यसपछि अब मन नपरे नि राजाले लिएर आइहाले, यस्तै चलिरहेको थियो। तर ती रानीहरूलाई चाहिँ यी कान्छी रानी देखेर एकदम जलन हुन थाल्यो। किन भन्दा राजा कान्छी रानीसँग अलिअलि बगैँचामा हेरडुल गर्थे, प्राय रानी कान्छी रानीसँग उनी आफ्नो समय बिताउँथे। यो देखेर चाहिँ उनीहरूलाई एकदमै ईर्ष्या लाग्न थाल्यो। अब कान्छी रानीसँग मात्रै राजा बस्न थाले, हामीलाई त बिर्सिए भनेर उनीहरूलाई चाहिँ एकदम भित्रभित्र जलन भइरहेको थियो। यत्तिकै भयो, समय बित्दै गयो, लगभग विवाह गरेको एक वर्ष बित्यो। त्यसपछि कान्छी रानीले एक दिन राजालाई भनिन्, बधाई छ महाराज, तपाईँ पिता हुने हुनुभयो र म माता हुने भएँ। यो खबर जसै राजाले सुने उनलाई त विश्वासै लागेन, किनकि छवटी रानी उनले भित्र्याए, यत्रा वर्ष बित्यो, कतैबाट शुभ समाचार सुन्न पाएका थिएनन्, कोही पनि उनीहरू गर्भवती भएका थिएनन्, कसैले पनि सन्तान सुख दिइरहेका थिएनन्। तर अब यिनले म गर्भवती भएँ भन्दाखेरि त राजाको त खुसीको ठेक्कानै भएन। सबै राज्यभरि नै सन्देश फैलियो, कान्छी महारानी चाहिँ गर्भवती भइन्, अब चाहिँ हाम्रो देशको भावी राजा आउने भए, कान्छी रानी चाहिँ गर्भवती भइन्। सबै कहाँ यो खबर पुग्न थाल्यो, एक कान दुई कान मैदान, र यही खबर छवटी रानीहरूले पनि पाए। अब उनीहरूलाई यति जलन भयो, यति जलन भयो, अब राजाले हामीलाई माया गर्दैनन्, राजाले अब कान्छी श्रीमतीबाट सन्तान जन्मेपछि राजकाज सबै उनको हातमा जाने भयो, अब हामीलाई हेला हुने भयो, अब केही न केही उपाय गर्नुपर्छ भनेपछि यी छजना रानी मिलेर चाहिँ अब षड्यन्त्र गर्न थाले। अब कस्तो षड्यन्त्र गर्न थाले, के हुने भयो, म तपाईँलाई बताउँछु यो गीतपछि साथी।

छजना रानी मध्ये सबैभन्दा जेठी रानीले चाहिँ उनलाई खानामा अलिअलि खराबी हुने चिज दिन थालिन्, तर त्यसले पनि उनलाई केही पनि असर गरेन। यत्तिकैमा यी राजाको चाहिँ आफ्नो सिमानामा अर्को देशको राजाले कब्जा गर्न लागे। भनेपछि अब लडाईँमा जानुपर्ने भयो राजा। त्यसपछि जेठी रानी र अरू रानीहरूलाई राजाले बोलाए र उनको कान्छी रानीको बारेमा रेखदेख गर्नु, सन्तानलाई राम्रोसँग जन्माउनु भनेर चाहिँ सबै एकदम राम्रोसँग रेखदेख गर्नु भनेर चाहिँ यी राजाले आफ्नै जेठी रानी र अरू रानीहरूलाई जिम्मा दिएर मन्त्रीलाई पनि राज्यको राम्रो हेरचाह गर्नु अनि कान्छी रानीको पनि विशेष ख्याल राख्नु भनेर उनले राजकाज सबै राम्रोसँग सञ्चालन गर्नु भनेर मन्त्रीलाई पनि जिम्मा दिएर उनी लडाइँमा गए। जसै राजा गए रानीहरू एकदमै खुसी भए, अब किनकि यो सन्तान अब संसारमा जन्मे पनि हामी केही न केही उपाय गर्ने, यसले चाहिँ सन्तानको सुख पाउनु भएन, यसको सन्तान राजा बन्नु भएन, यसले चाहिँ अब पुरै राजकाज चाहिँ यसको हातमा आउनु भएन भनेर तिनीहरूले सल्लाह गरे। जब राजा गएपछि मन्त्रीले भन्थे, महारानी तपाईँ काम नगर्नुहोस्, आराम गरेर बस्नुहोस्, आराम गर्नुपर्छ, तपाईँले धेरै धपडी नगर्नुहोस् भन्थे। तर जसै मन्त्रीले त्यसो भनेर बाहिर निस्किन्थे, ती सौतेनी रानीहरूले चाहिँ, छजना रानीहरूले चाहिँ उनलाई घरको नोकर जस्तै, दासी जस्तै काम अराउँथे र उनीहरूले चिप्लो घसेर भन्थे, जति धेरै काम गर्छौ, जति धेरै तिमी मेहनत गर्छौ, तिमीलाई सुत्केरी हुँदा त्यति नै सजिलो हुन्छ भनेर उनीहरूले भन्थे। अनि यिनलाई चाहिँ दुविधा भयो। अब मन्त्रीले चाहिँ आराम गर्नु भन्छन्, अब अरू रानीहरूले चाहिँ काम गर भन्छन्, के गर्नु भनेर बिचरा सोझो मनले उनीहरूसँग उनले सोधिन्। त्यसपछि उनीहरूले भने, हामी त नारी हौ, हामीलाई थाहा छ महिलाको समस्या के हुन्छ, ती पुरुषलाई के थाहा महिलालाई के हुन्छ भनेर, उनलाई यस विषयमा ज्ञानै छैन, तिमी हाम्रो कुरा मान, हामी तिम्रो भलाइ चाहन्छौँ, तिमीले चाहिँ काम गर्नुपर्छ दिनदिनै। यसरी उनलाई चाहिँ घरको सबै काम गर्न लगाउँथे, दासी बनाउँथे। अनि यसरी काम गर्दै गर्दै महिनौ महिना बित्यो, उनको सुत्केरी हुने दिन पनि आयो र उनले चाहिँ जेठी रानीलाई भनिन्, मलाई एकदमै गाह्रो भइरहेको छ, मलाई एकदम पीडा भइरहेको छ, वैद्य बालाई बोलाइदिनुहोस् अथवा मलाई सहयोग गरिदिनुहोस् भनेर तिनले भनिन्। ती कान्छी रानीले भन्दाखेरि ती जेठी रानीले भनिन्, तिमी भित्तालाई समातेर अडेस लगाएर बस, म छिट्टो तिमीलाई सहयोग गर्न मान्छे पठाउँछु भनेर उनले भनिन् र उनी कोठाबाट बाहिर निस्किन् र बाहिर उनीहरूले ढोका लगाइदिए। अब त्यसपछि के भयो होला म तपाईँलाई बताउँछु यो गीतपछि। सुन्दै गर्नुहोला यात्रा जिन्दगीको।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि।

पछि जो सुडिनी हुन्छ नि उनलाई सुत्केरी गराउने जुन महिला थिइन् उनलाई चाहिँ ती जेठी रानीहरूले चाहिँ पैसा दिएर यो कोठामा नजाऊ तिमी बाहिर जाऊ भनेर भित्र पठाउँदै पठाएनन् र यो कोठामा कसैलाई पनि नपठाउनु भनेर उनीहरूले चाहिँ आज्ञा गरे। पैसा पाएपछि ती सुत्केरी गराउन आएकी नारी पनि भित्र गएनन् र उनी चाहिँ कान्छी रानी चाहिँ एकदमै पीडा भएर पीडा प्रसवले गरेर चाहिँ उनी छटपटी रहिन्। अन्तत उनीहरूले के सोचेका रहेछन् भने यिनलाई औषधि पनि नदिने खान पनि नदिने सन्तान पनि अब यिनी उभिएर बसेकी छिन् भित्तामा अडेस लगाएर अनि यिनले उभिएर सन्तान जन्माइन् भने चाहिँ उभिएको ठाउँबाट बच्चा खस्छ अनि बच्चा मर्छ यिनको बच्चाले राज गर्न पाउँदैन भनेर चाहिँ यिनीहरूले सोचे। त्यो दिन त्यो रात यिनीहरू त्यो कोठामा कोही पनि गएनन्। उनी पीडाले छटपटिन थालिन् अनि अन्तत उनले बच्चा जन्माइन् र एकजना मात्रै होइन सातजना बच्चाहरू तिनले जन्माइन्। जन्माएपछि उनी बेहोस भइन्। बेहोस भइसकेपछि यिनीहरू सबै त्यो कोठामा आए, सात सातवटा बच्चा देखेर छक्क परे अनि जेठी रानीले फेरि त्यही सुत्केरी गराउन आएकी नारीलाई बोलाएर त्यो बच्चाहरूलाई चाहिँ एउटा टोकरीमा हालेर चाहिँ घना जङ्गलमा लगेर फ्याँकिदिनु, त्यहाँ गाडिदिनु अनि तिमी फर्केर आउनु र यो कुरा कानो कान कसैलाई थाहा हुनुहुँदैन भनेर ती रानीहरूले चाहिँ ती सुत्केरी गराउन आएकी नारीलाई चाहिँ भनेर पैसा दिएर त्यो बच्चा दिएर पठाइन्। उनले पनि त्यसै गरिन्, घना जङ्गलमा पुगिन् अनि त्यहाँनिर उनले अब कहाँनिर फ्याँकौँ कहाँनिर गाडौँ भनेर हेर्दै थिइन् अनि टोकरीलाई चाहिँ भुइँमा राखिन्। भुइँमा राखेर यताउता हेर्दै थिइन् कहाँनिर गाडौँ भनेर। त्यति नै बेर हुरी बतास आयो अनि जब हुरी बतास अलिकति साम्य भयो हेर्छिन् टोकरी पनि छैन बच्चा पनि छैन। उनले चारैतिर खोजिन् नपाएपछि पक्कै हुरी बतासले उडायो भनेर उनी गइन्। तर त्यो दिन के भएको रहेछ भन्दाखेरि त्यहाँ चाहिँ इन्द्र र इन्द्रका अप्सराहरू डुल्दै डुल्दै आएका रहेछन्। जब इन्द्र र इन्द्रका अप्सराहरूले यी बच्चाहरूलाई देखे त्यसपछि उनीहरूले चाहिँ ती बच्चाहरूलाई चाहिँ वरिपरि गोलो गरेर छवटा बाँसको रुख बनाइदिए। एउटी ती छोरीलाई चाहिँ फुल एकदम बास्नदार फुल बनाइदिए अनि उनीहरू आफ्नो बाटो लागे। अनि यस्तो भएपछि वर्ष दिन बितेपछि राजा फर्केर आए अनि रानीलाई कस्तो छ के भयो बच्चा के जन्मियो भनेर हेर्दाखेरि चाहिँ जुन छजना रानीहरू मिलेर उनीहरूले भने यो त ढोङ्गी रहेछ, यो त फटाइ रहेछ, जे हामीले सोचेको त्यो त होइन रहेछ, यो गर्भवती भएकै रहेनछ, यसले चाहिँ इँटा ढुङ्गाहरू मात्रै जन्म दिएकी छिन्, ल हेर्नुहोस् यहाँ भनेर उनको कोठामा इँटा ढुङ्गाहरू थुपारिराखेको थियो त्यो देखाइदिए। बेस्कन गाली पनि गरे, यस्तो यो यस्तो ऊ भनेको नमान्ने, यसले हामीलाई छलकपट गरेको रहेछ भनेर उनीहरूले भन्दा चाहिँ राजाले पत्याए र रा उनलाई रानीबाट दासी बनाइदिए र रा उनी

यसरी समय बित्दै बित्दै गयो होइन, अनि पाँच छ वर्ष बितेपछि चाहिँ गाउँका मानिसहरू चाहिँ राजाको दरबारमा भेला भए र उनीहरूले भने, महाराज त्यहाँ चाहिँ छवटा बाँसको रुख छ घना जङ्गलभित्र र एउटा चाहिँ फुल छ, त्यो फुल त्यो बाँसहरू चाहिँ एक आपसमा बोल्छन्, कोही फुल टिप्न गयो भने फुलको बोट चाहिँ एकदमै अग्लो भएर कसैले टिप्नै नसक्ने हुन्छ, अनि तिनीहरू चाहिँ मान्छे जस्तै बोल्छन्, महाराज के अचम्म हुन थालेको यो भनेपछि राजालाई सबैले बताए, राजाले मन्त्रीलाई हो कि होइन बुझ्न पठाए, मन्त्रीले हो भनेर आएपछि अनि राजा पनि फेरि त्यहाँ राजा रानीहरू सबैजना त्यो दासीलाई पनि लिएर गए। त्यसपछि जेठी रानीले त्यो फुल टिप्न खोजिन्, त्यो फुल टिप्न सकिनन्, त्यसले तिमीले चाहिँ हामीलाई यस्तो गरेको, मेरो आमालाई दुःख दिएको, अनि सुत्केरी हुने बेलामा पनि तिमीले सहयोग नगरेको भनेर रिसाइन्। अनि त्यसपछि सबैजना एकपछि अर्को अर्कोपछि अर्को जाँदै जाँदै जाँदै जाँदाखेरि कसैले पनि त्यो फुल टिप्न पनि सकेनन् र त्यो फुलले चाहिँ मान्छे जस्तै गरी कुरा गरेको सुनेपछि अब उनीहरूलाई लाग्यो अब हाम्रो पोल खोल्न लाग्यो। त्यसपछि उनीहरू डराइरहेका थिए। त्यत्तिकैमा अनि मन्त्रीले भने, कान्छी रानीलाई पनि एकचोटि मौका दिने हो कि भनेर राजासँग अनुरोध गरे। राजाले चाहिँ उनलाई त्यति मन पराइरहेका थिएनन्, झुटो कुरा बोली इँटा ढुङ्गालाई जन्म दिई मलाई ढाँटेर गर्भवती भई भन्ने कुरा झुटो बोलेको भन्ने सुनाइएको थियो, त्यही भएर उनी चाहिँ कान्छी रानीसँग रिसाएका थिए। त्यसैले रानीको सट्टा उनलाई दासी बनाएका थिए र उनले ल ठिकै छ नि त एकचोटि हेरौँ न त उनको पनि भनेर त्यहाँ उनलाई पनि अगाडि ल्याइयो। जब उनले त्यो फुललाई छोइन् त्यसपछि फुल उनको जिउभरि झर्यो, फुल एकदमै फुलले पूजा गर्यो, उनलाई चरण स्पर्श गरेको जस्तो गरेर फुल झर झर झरेर फुललाई छुन साथै ती रानीलाई चाहिँ आफ्नो सन्तानलाई छोए जस्तो भयो। उनीहरू एकअर्कालाई अङ्कमाल गरेर रुन थाले। त्यसपछि त्यो फुल चाहिँ सानी छोरी रहेछन् उनको, अनि उनले चाहिँ आफ्ना वरिपरि भएका बाँस दाईहरूलाई चाहिँ खबर गरिछिन्, आमा बुवा यहाँ आउनुभएको छ, अब हामी के गर्ने भनेर तिनले भनेपछि सबैजना खुसी भए, सबैले निहुरेर आफ्नो आमालाई ढोगे, अनि कसरी उ गर्न सकिन्छ त, अब तिमीहरूलाई म कसरी मानिसको स्वरूपमा ल्याउन सक्छु त भनेर ती आमाले सोद्धाखेरि उनीहरूले बताए, हामी सबैको पातलाई टिपेर इन्द्र भगवान र अप्सराहरूको प्रार्थना गर्नुहोस्, उहाँहरूले चाहिँ हामीलाई मान्छे बनाइदिन सक्नुहुन्छ, उहाँहरू खुसी हुनुभयो भनेपछि सबैको पातहरू टिपेर स्तुति गर्न थालिन् इन्द्र भगवानको र अप्सराहरूको। त्यसपछि इन्द्र भगवान एकदम खुसी भएर त्यहाँ आएर सबै बच्चाहरूलाई चाहिँ साँच्चीकै मानिस बनाइदिए, बाँस र फुलको बोटबाट मानिस बनाइदिए। सबै भान्टाङ भुन्टुङ यति राम्रा राम्रा बच्चाहरू त्यहाँबाट रुखबाट चाहिँ साँच्चीकै बच्चा बने। उनीहरूले चाहिँ सबै कुरा सम्झिरहेका रहेछन्, सबै कुरा बताइदिए, अनि ती छैजना रानीहरूले जसले चाहिँ यत्रो षड्यन्त्र गरेर दुःख दिएको भनेपछि उनीहरूलाई चाहिँ मृत्युदण्ड भन्दाखेरि कान्छी रानीले चाहिँ के भनिन् भन्दा, आज खुसीको दिन छ, मेरा सन्तानहरू मैले पाएको छु, जीवित छन्, सबै राम्रो छ, यस्तो खुसीको दिनमा कसैको मृत्यु किन, त्यसकारणले उनीहरूलाई मृत्युदण्ड नदियोस् भनेर रानीले बिन्ती गरिन्। त्यसपछि राजाले उनीहरूलाई आजीवन कैद भनेर चाहिँ उनीहरूलाई जेलमा हालियो। सातजना सन्तानका साथमा कान्छी रानी र राजाले चाहिँ जीवनलाई अगाडि बढाए, अत्यन्तै सुखका साथमा जीवन यापन गर्न थाले। यो थियो एउटा दन्ते कथा, खुब रमाइलो लाग्यो मलाई, अनि मैले आज तपाईँलाई दन्ते कथा नै सुनाउँछु भनेर यो कथा सुनाएको हुँ। अब अर्को साता कसै अरूको जीवनको कथा तपाईँका लागि अवश्य लिएर आउने नै छु। आजको लागि चाहिँ यो कथालाई यतितिर बिट मार्नुपर्छ। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, बिदा पाऊ।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho. Sanya Samudai ma.
0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो। सरकारको निर्णयले राज्य कोषको चरम दुरूपयोग र संविधानको मर्म प्रतिकूल हुने दावी सहित अधिवक्ता प्रेमराज सिलवालले रिट हाल्नु भएको थियो। एकातिर मितव्ययिता अपनाएर 20 अर्ब रूपियाँ बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु कपटपूर्ण र स्वेच्छाचारी निर्णय भन्दै सिलवाल अदालत जानु भएको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। सरकारको लिखित जवाफ आएपछि थप बहस र निर्णय हुनेछ। सुशीला कार्की सरकारले सांसदको स्वकीय सचिव हटाउने निर्णय गरेको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गरिने जानकारी दिनुभएको छ। सुरुङ मार्गको शुरूआतपछि मन्त्री लम्सालले आफूहरूले इतिहासलाई सम्मान गर्ने बताउनु भएको हो।
4: अब केही कुराहरू पनि आएको थियो मिडियामा, जस्तो हटायो सरकार, त्यस्तो होइन। यो बाटो कन्स्ट्रक्सन गर्ने बेलामा, यो टनेल बनाउने बेलामा शिलापत्र राखेको ठाउँमा चाहिँ कुनै स्टक त राखेको कारणले गर्दा त्यसलाई चाहिँ सुरक्षित सडक विभागमा राखिएको रहेछ। पछि थाहा हुँदा फेरि पछि जेन्जे आन्दोलनमा त्यो भवनमा आगो लागेपछि त्यसपछि त्यो हराएको रहेछ है। त्यो कुरालाई चाहिँ इस्यु बनाएको थियो, त्यस्तो होइन। हामीले फेरि त्यसलाई पुनर्स्थापना गर्छौँ।
3: 2076 सालमा शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको शिलालेख जानी जानी हटाएको दावी एमाले नेताहरूले गरेका थिए। उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत माएदा तोरुले परियोजना प्रयोग गरेर अर्थ उपार्जन गर्नुहोला भन्नुभएको छ।
5: जापान सिन्सियरली होप्स दट नेपाल अन्डर द न्यू एडमिनिस्ट्रेशन विल एक्सेलरेट इट्स स्टेप्स अन द पाथ अफ ग्रेटर स्टेबिलिटी एन्ड प्रोस्पेरिटी बेस्ड अन द ब्रोड support from the people. We hope that the Nagdunga Tunnel will serve as a strong foundation for the economic development.
3: पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले सुरुङ जापानले दिएको अर्को राम्रो उपहार हो भन्नु भएको छ।
6: The concessional financing extended through JICA reflects a friendship between our two nations that goes back many years and that has already given Nepal projects like Sindhuli Road. This tunnel is the latest and perhaps the most visible expression of our friendship.
3: Dr. Govinda Kesile amaran anchan tornu bhayeko cha.
7: सरकारी वार्ता टोलीसँग सात बुँदे सहमति भएपछि केसीले जुस्पिएर अनसन अन्त्य गर्नुभएको हो। सहमति पत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय केटा कैलालीमा 300 सयको अस्पताल अगाडि बढाउने, नियमअनुसार अस्पतालहरूलाई सिट दिने लगायतका विषय छन्। सहमति पत्रमा अनसनरत डाक्टर केसी तथा सरकारी पक्षबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको छ। धनगढीमा 5 दिनदेखि अनसनरत डाक्टर केसीले औषधि लिन अस्वीकार गरेपछि अवस्था गम्भीर बनेको थियो।
3: अब खबर फटाफट।
8: नियमित आपूर्ति भइरहँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै विक्रेता झस्किए। चाहिने भन्दा बढी ग्यास सिलिन्डर थुपारेर नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग संघको आग्रह। सुर्खेतका उपभोक्ता 2 दिन पालक कुरेर ग्यास लैजाँदै गएको एक वर्षभित्र कम्तीमा 30 दिन सहकारीमा दूध बेच्ने गण्डकीका 11,200 किसानले 5,58,00,000 प्रोत्साहन रकम बुझे। लिटरमा 5 रुपियाँका दरले एउटा सहकारीलाई 17,50,000 बाँडियो। जनकपुरको धनुषाधाम वनस्पति उद्यानभित्रको नक्षत्र वाटिकामा नक्षत्र राशि र ग्रह अनुसारको वृक्षारोपण सुरु। मध्य प्रदेश सरकारको 8,00,000 बनाइएको नक्षत्र वाटिकामा 25 वटा नक्षत्र, 12 वटा राशि र 9 ग्रहको बिरुवा रोप्ने तयारी। करिब 120 हेक्टरमा फैलिएको उद्यानभित्र 276 प्रजातिका बोट बिरुवा हुर्किँदै। लमजुङमा पशुको कृत्रिम गर्भाधान गराउने चलन बढ्दै वर्ष दिनमा 3,000 बढी गाई भैँसीमा कृत्रिम गर्भाधान गराइएको पशु कार्यालयको तथ्याङ्क। गोर्खाको बारपाक सुलीकोट 7 को गैरा छापका 6 वटा बिजुलीका पोल पहिरोले लग्यो। 600 भन्दा बढी घरधुरीमा 5 दिनदेखि बिजुली बन्द। र मुस्ताङको चिन्तामणि विश्वकै उत्कृष्ट आलिसान रिजोर्टको सूचीमा 1,25,00,000,000 बनेको यो रिजोर्टमा 2 जनाको 1 रातको बासका लागि 3 लाखदेखि 3.25 लाख रुपियाँसम्म लाग्ने, नेपालीका लागि 1 लाखसम्ममा मिलाउने।
3: वीरगंज नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका डाक्टर प्रमोद रामलाई काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर
9: यो PFBS गोर्खा रेडियो

सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ। मायाको थैलीमा विश्वास नअटेको हेर, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। चाहना पुर्याउँदैछु मेरो लास आजदेखि।

जति भोग्नु थियो लेखनमा भोगे अब सकिन, जति थाम्नु थियो जीवनमा थामे अब सकिन। धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। ढुकढुकी बिसाउँदैछु मेरो लाज आजै।

मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो वचनले कसैको जिन्दगी दुखेछ भने, धोको समग्रमा सबैको एउटै त होला, जीवन अडाउँदैछु मेरो लास आजै।

0: सरकारले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित स्थानीयसँग 11 बुँदे निर्णय गरेको छ।
1: प्रभावित क्षेत्रका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा निर्णय गरिएको हो। निर्णयमा चन्द्रागिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्ने विषय छन्। मन्त्री लम्सालका निजी सचिव राजेन्द्र बहादुर बमका अनुसार यो वर्ष खानेपानी आयोजनाको विद्युत महसुल तथा न्यूनतम आवश्यक जनशक्तिको व्यवस्थापन पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ। आगामी आर्थिक वर्षदेखि त्यस्तो रकम केन्द्र सरकार मार्फत चन्द्रागिरी नगरपालिकालाई सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ। सुरुङको पूर्वी प्रवेशद्वारमा डिप बोरिङमा मोटर चढान गरी खानेपानी सञ्चालन गर्ने विषय पनि छन्। घर चर्किएको सम्बन्धमा सुरुङ मार्ग निर्माणका कारण क्षति पुगेको हो वा होइन भन्ने विषयमा प्राविधिक अध्ययन अघि बढाउने भनिएको छ।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गभित्र फोन तथा इन्टरनेट सेवा नियमित हुने भएको छ। नेपाल टेलिकमले 2G 4G सेवा नियमित गरिएको जनाएको छ। सुरुङ मार्गभित्र पनि बिना कुनै अवरोध निरन्तर कुराकानी गर्न र उच्च गतिको इन्टरनेट चलाउन सकिने टेलिकमको भनाइ छ। हाल अत्यावश्यक सेवाका गाडी चलाउन पाइने सुरुङमा सर्वसाधारणले भने केही समय कुर्नुपर्नेछ। सरकारका 2 मन्त्रीले विशाल बजार अगाडिको जस्तो सड़क अन्यत्र बनाउन संयुक्त अनुगमन गरेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अव्यवस्थित तार व्यवस्थापनको कार्यको अनुगमन गर्नु भएको हो। अनुगमनका क्रममा ऊर्जा मन्त्री श्रेष्ठले नयाँ कुरा थाहा पाएको बताउनु भएको छ।
2: आजको यो भ्रमणले स्थलगत भ्रमणले चाहिँ एउटा उपलब्धि के भइदियो भन्दा जुन अन्डरग्राउन्ड केबलिङमा चाहिँ धेरै ठाउँमा समस्या छ, तर समस्या नभएको ठाउँमा चाहिँ अन्डरग्राउन्डको चाहिँ अब कसरी सुरु गर्न मिल्छ, विद्युतको चार्ज पनि कति ठाउँमा भइसकेको रहेछ, जस्तो अहिले भर्खरै तपाईँले हेर्नुभएको चाहिँ विद्युतको चार्ज भएर घर घरमा पनि अन्डरग्राउन्ड भइसक्यो। त्यही जुन कतिजना हामी संयुक्त सल्लाहहरू गर्नको लागि स्थलगत अनुगमन सबैजना जिम्मेवार निकायहरूलाई जिम्मेवार पनि बनाउनलाई हामीले कोसिस गर्नको।
0: अनुगमनका क्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले प्रतिकूल मौसमका कारण काम रोकिन नहुने बताउनु भएको छ। सुनसरीको कप्तानगंज घटनाको असर सर्लाही र धनुषामा पनि देखिएको छ। घटनाको विरोधमा भन्दै हिन्दू सम्राट सेना नेपालले सर्लाही सदरमुकाम मलङ्गुवामा शान्तिपूर्ण प्रदर्शन गरेको हो। सहभागीहरूले घटनामा संलग्न दोषीलाई कड़ा कार्यवाही गर्न माग राखेका छन्। धनुषाको जनकपुर धाममा आक्रोशित समूहले प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख सल्लाहकार असीम शाहको तस्विर चलाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिवानगंज र हरिनगरका 5 मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी गरेको छ। फ्रान्सको बोर्दो शहरका सबै बासिन्दालाई अन्यत्रै सार्ने योजना अघि सारिएको छ। शहरबाट 7 माइल पर आइसकेको डडेलो नियन्त्रण नभएमा सम्पूर्ण जनसंख्या विस्थापित गर्ने गरी वैकल्पिक योजना बनाइएको हो। शहरका 2.5 लाख मानिस विस्थापित भइसकेका छन्। हालमा बस्न बाध्य शहरका केही बासिन्दाहरूले आफ्नो अनुभव सुनाएका छन्।
3: They bought us to stay here for a few days. We don't know how long.
4: Yes, we're worried because the fire isn't stopping. People tell us one thing and then another. We don't know. There's no information. So we're waiting. What else can we do?
0: डडेलोका कारण फ्रान्स र स्पेनमा गरी 3,30,000 मानिसले आफ्नो थाथलो छाडेका छन्। सरकारका मुख्य कानूनी सल्लाहकारले सरकारी वकिलका कार्यालय सक्रिय बनाउन नयाँ काम सुरु गरिएको दावी गरेका छन्। 4th पञ्चवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक कार्यक्रममा महान्यायाधिवक्ता नारायण दत्त कणेलले प्रत्यक्ष अध्ययन गर्ने प्रणाली सुरु गरिएको बताउनु भयो।
5: एउटा सरकारी वकिलको कार्यालयका कार्य सम्पादनका सन्दर्भमा प्रत्यक्ष अनुगमन सुरु भएको छ, त्यसलाई समीक्षा गरेर त्यसलाई संस्थागत रूपमा सुदृढीकरण गर्ने प्रयास भएको छ। यो चाहिँ जस्तो अनुगमन निर्देशन भन्ने कुरा यसभन्दा अगाडि नै हुन्थ्यो, तर अहिले थोरै फरक के भएको छ भन्दाखेरि सम्बन्धित कार्यालयमा यहाँबाट एउटा टोली आवासीय रूपमै त्यहाँ जान्छ। काठमाडौँ उपत्यकाका सबै कार्यालयहरूमा हामीले गर्यौँ।
0: बेलायती नयाँ प्रधानमन्त्री एन्डी बर्नहामको नियुक्तिपछि पहिलो विदेश राष्ट्र प्रमुखका रूपमा युक्रेनका राष्ट्रपतिको भ्रमण हुँदैछ। राष्ट्रपति वलोदिमिर जेलेन्स्कीको भ्रमण अघि प्रधानमन्त्री बर्नहामले कीभलाई गरिरहेको सहयोग जारी रहने बताउनु भएको छ। अंग्रेजी सेवाका एडम गिलक्रिस्टका अनुसार युक्रेनलाई नयाँ फौजी सहायताको प्याकेज घोषणा हुनेछ।
6: The PM and President are due to meet at a Royal Navy base, emphasizing the UK's ongoing military support for Ukraine's war with Russia. Andy Burnham is set to announce more military aid for Ukraine, including how to make the UK's new Stone Cloak electronic warfare system, jammers designed to block the detection of drones. President Zelensky says their first call a week ago was very good.
7: We spoke about some basic things. Not with details, because I understand what does mean when you just became the leader, and I count that we will
0: have... अहिलेसम्मका खबर यति नै।

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट। कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भइसकेको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज मंगलबार 28 जुलाई सन् 2026 साल, तदनुसार साउन 12 गते 2083 विक्रम सम्बत। हजुर, मंगलबारको कार्यक्रम सुरु भयो र अबको 3 घण्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ र कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। दुईवटा टेलिफोन नम्बरहरू छन् स्टुडियोमा, 3224167 अनि 3220098, र हाम्रो इमेल एड्रेस हो bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। के छ तपाईँहरूको हाल खबर? अब त विदामा जानको लागि

एकदमै तम तयार गर्दै हुनुहुन्छ होला, हुन पनि अब बिदाको समय आइगयो, तर बिदामा सधैँ एकदमै सुरक्षित रहनु होला अनि आफ्नो माल सामान, आफ्नो स्वास्थ्यको र आफ्नो परिवारको ख्याल गर्नु होला। अब कार्यक्रममा आजको थॉट फर द डे, यो प्रेरक भनाई जनरल कोलिन पावलको हो। उहाँ भन्नुहुन्छ, परपेचुअल ऑप्टिमिज्म इज अ फोर्स मल्टिप्लायर, निरन्तरको आशावाद एक बल अथवा शक्तिको गुणक हो, यसले बढाउँदै लैजान्छ शक्ति। त्यही भएर आशावाद अथवा आशावादी रहन परे सधैँ, बल्ल त्यसले सकारात्मक सोच लिएर अघि बढ्न प्रेरित गर्दछ। टुडे इन हिस्ट्री, सन 1976 सालको यो दुखद घटना, 28 जुलाईको तांगशान अर्थक्वेक 7.6 इन म्याग्निच्युड किल्स ओभर 300,000 इन नॉर्दर्न चाइना, द लार्जेस्ट लॉस अफ लाइफ फ्रम एन अर्थक्वेक इन द 20th सेन्चुरी। 20 शताब्दीको सबैभन्दा ठूलो भूकम्प मानिन्छ चाइनाको तांगशान भन्ने ठाउँमा, नॉर्दर्न चाइनाको 7.6 म्याग्निच्युडको भए तापनि यसले 3,00,000 मानिसको ज्यान लिएको थियो। फेमस बर्थडे, सन 1993 साल 28 जुलाईमा जन्मेका हुन् ह्यारी केन, इङ्ग्लिस फुटबलर, टोटनम हटस्पर्ससँग आबद्ध छन् भने इङ्ल्यान्डका क्याप्टेन हुन्। उनको जन्म लन्डनमा भएको थियो 1993 साल 28 जुलाईमा। अब हेल्थ टिप्स, केही खानेकुराहरू जुन हामी गलत ढङ्गले खाइरहेका छौँ। टमाटोज राम्ररी अब्जर्ब हुनको लागि यसलाई पकाउनै पर्छ। गार्लिकलाई अलिकति क्रस गरेपछि झन्डै 10 मिनट पर्खनु पर्छ रे पकाउनु अगाडि। ग्रिन टी, खाली पेटमा हरियो चिया नपिउँदा राम्रो। बनानास, नपाकेको केरा अथवा राम्ररी नपाकेको केरा खानुभयो भने त्यसले तपाईँको स्वास्थ्यलाई राम्रो गर्दैन। फ्ल्याक्स सिड्स, होल सिड्स खानुभयो भने डाइजेस्ट नै हुँदैन, त्यसलाई पिनेर खानुभयो भने बल्ल फाइदाजनक छ। योगर्ट, स्पाइसी अनि हट फुडसँग दही नखानु भए राम्रो। ब्रोकली, उमालेको भन्दा स्टिम गरेको राम्रो, त्यसले न्युट्रियन्टहरू त्यसमै जोगाइराख्छ। नट्स, यदि ओभरनाइट भिजाएर राख्नुभयो अनि खानुभयो भने त्यो एकदमै राम्रो मानिन्छ। यी कुराहरूलाई ध्यान दिनुभयो भने हामीले खानेकुरा कसरी खाइरहेका थियौँ, सही कि गलत भन्ने छुट्याउन सक्नुहुन्छ र सही तरिका अप्नाउनुहोस्, तपाईँको स्वास्थ्यको लागि फाइदाजनक छ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन त्यति खुल्न सकिरहेको छैन आज, अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने, बदली हुने यो क्रम चलिरहनेछ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा लाइट रेन शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, मिश्रित खालको देखिन्छ काठमाडौँको मौसम आज। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स भनिएको छ,
घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ बुद्ध लामाको मेरो लागि माया।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

रबिन बेडवाल र समीक्षा अधिकारीलाई सुन्दै हुनुहुन्थ्यो नबोली नबोली मिठो गीत. ब्रिटिस फोर्सेस ब्रुनाईमा जो जति हुनुहुन्छ आउनुभएको पोस्टिङ असाइनमेन्टमा उहाँहरूले याद गर्नुपर्ने कुरा के छ भने अन गभर्मेन्ट सर्भिस स्ट्याम्प तपाईँको पासपोर्टमा त्यो जब लगाइएको हुन्छ त्यसको भ्यालिडिटी तपाईँले यसो चेक जाँच गर्दै गर्नुहोला किनभने एक दुईवटा उदाहरणहरू फेला परेका छन्. ओजिएस एक्सपायर भइसकेको व्यक्ति ल्यान्ड बोर्डर मिरी बोर्डर क्रसिङमा फेला परेको त्यो त राम्रो भएन किनभने अन गभर्मेन्ट सर्भिसको जुन भ्यालिडिटी छ त्यो इन डेट हुनुपर्छ. तपाईँ त्यो एक्सपायर भइसकेपछि ब्रुनाईको बसोबास नै तपाईँको गलत हुन्छ. त्यही भएर त्यसलाई समयमै तपाईँले रिन्यू गर्न जरुरी छ र त्यो आफ्नो पासपोर्टको चेक जाँच अरू कसैले गर्दैन आफैले गर्नु पर्यो. त्यो बिल्कुलै नछुटाउनुहोला र एक्सपायर हुन लागेको छ भने तुरुन्तै एलपिपिओमा बुझाइहाल्नुहोला सब्मिट गर्नुपर्छ कागजातको साथमा अनि त्यसलाई फेरि एक्सटेन्ड गर्न सकिन्छ. तर नछुटाउनुहोला यो इन्डिभिजुअल रेस्पोन्सिबिलिटी हो तपाईँको आफ्नो पासपोर्ट तपाईँको जिम्मेवारी हो. अन गभर्मेन्ट सर्भिस ओजिएस स्ट्याम्प यदि एक्सपायर हुन आँटेको छ भने तपाईँ तातिहाल्नुहोला. ब्रुनाईमा विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाईमा डिआइओ को हेल्प डेस्क अपरेटिङ आवर इन्फर्मेसन के छन् यसो समय समयमा ध्यान दिँदै गर्नुहोला. सोमबारदेखि बिहिबार बिहान 7:30 to 12:30 अनि बिचमा एक घन्टा ब्रेक हुन्छ आधा घन्टाको अनि त्यसपछि 1:00 to 4:30 खुला रहन्छ अनि शुक्रबारको हकमा बिहान 7:30 to 12:30 अनि दिनको 1:00 to 2:00 मात्र खुला रहन्छ अनि शनिबार आइतबार बन्द हुन्छ डिआइओ हेल्प डेस्क. तर तपाईँलाई घरमा एकदमै इमर्जेन्सी पर्यो भने आउट अफ आवर्समा अथवा डिआइओबी हेल्प डेस्क खुला नभएको बेलामा तपाईँको घरमा आपतकालीन अवस्था आइलाग्यो भने आरजिआर ड्युटी अफिसर वा ग्यारिसन ड्युटी अफिसरलाई फोन गर्न सक्नुहुन्छ. 833-0220 आरजिआरको ड्युटी अफिसरको नम्बर हो र ग्यारिसन ड्युटी अफिसरको 833-0230 यी दुईमध्ये एक नम्बरमा फोन गरेर ड्युटी इन्जिनियरलाई कल आउट गर्न सक्नुहुन्छ. उखुमै सुहाएको अब सुन्छौँ हामी दीपक लिम्बू र दिव्या लावती लिम्बूको स्वरमा रहेको यो गीत.

उखुमै सुहाएको दीपक लिम्बू र दिव्या लावती लिम्बूको स्वरमा बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। आज 28 तारिक मंगलबारको दिन हो। मोमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टमको एउटा ब्रिफिङ हुँदैछ। यो इन्डक्सन कार्यक्रम हो, ब्रिटिस फोर्सेस बुनाईवासीका लागि जरुरी छ, विशेष गरी जस जसले मोमोङमा रहेको स्प्ल्यास पुल प्रयोग गर्ने गर्नुहुन्छ, X1, X2 बसोबास गर्नुहुने र यता टुकर लाइन्सबाट पनि गएर मोमोङ स्प्ल्यास पुल प्रयोग गर्न चाहनुहुन्छ भने उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ। इन्डक्सन कार्यक्रम हरेक दुई हप्तामा हुने गर्दछ र त्यसमा न्यू एन्ट्री एक्सेस सिस्टमको बारेमा पनि ब्रिफिङ गरिनेछ। आज बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम मुमोङ पुलमा हुने भएको छ र अर्को कार्यक्रम 4 अगस्तमा हुँदैछ, नछुटाउनुहोला। मुगलानतिर पसेछन् कि, प्रमोद खरेलको गीत अब हामी सुन्छौँ।

आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

सुनायुना थियो स्वर्ग की परी रमेश बालमपाकी मगर र मेलिना राईको स्वरमा रहेको गीत बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 153 रुपियाँ 16 पैसा, बिक्री दर 153 रुपियाँ 76 पैसा। युरो एकको खरिदर 174 रुपियाँ 60 पैसा, बिक्री दर 175 रुपियाँ 29 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिदर 204 रुपियाँ 25 पैसा, बिक्री दर 205 रुपियाँ 5 पैसा। स्विस फ्रान्क एकको खरिदर 188 रुपियाँ 1 पैसा, बिक्री दर 188 रुपियाँ 74 पैसा। अस्ट्रेलियन डलर एकको खरिदर 107 रुपियाँ 27 पैसा, बिक्री दर 107 रुपियाँ 69 पैसा। कनेडियन डलर एकको खरिदर 108 रुपियाँ 59 पैसा, बिक्री दर 109 रुपियाँ 1 पैसा। सिङ्गापुर डलर एकको खरिदर 118 रुपियाँ 75 पैसा, बिक्री दर 119 रुपियाँ 22 पैसा। जापानिज येन 10को खरिदर 9 रुपियाँ 37 पैसा, बिक्री दर 9 रुपियाँ 40 पैसा। चाइनिज युआन एकको खरिदर 22 रुपियाँ 64 पैसा, बिक्री दर 22 रुपियाँ 73 पैसा। साउदी अरेबियन रियाल एकको खरिदर 40 रुपियाँ 80 पैसा, बिक्री दर 40 रुपियाँ 96 पैसा। कटारी रियाल एकको खरिदर 42 रुपियाँ 1 पैसा, बिक्री दर 42 रुपियाँ 18 पैसा। थाई भाट एकको खरिदर 4 रुपियाँ 56 पैसा, बिक्री दर 4 रुपियाँ 58 पैसा। युएई डिरहाम एकको खरिदर 41 रुपियाँ 70 पैसा, बिक्री दर 41 रुपियाँ 87 पैसा। मलेसियन रिङ्गित एकको खरिदर 37 रुपियाँ 49 पैसा, बिक्री दर 37 रुपियाँ 64 पैसा। साउथ कोरियन वान 100को खरिदर 10 रुपियाँ 43 पैसा, बिक्री दर 10 रुपियाँ 47 पैसा। स्विडिस क्रोनर एकको खरिदर 15 रुपियाँ 82 पैसा, बिक्री दर 15 रुपियाँ 88 पैसा। डाइनिस क्रोनर एकको खरिदर 23 रुपियाँ 36 पैसा, बिक्री दर 23 रुपियाँ 45 पैसा। हङकङ डलर एकको खरिदर 19 रुपियाँ 53 पैसा, बिक्री दर 19 रुपियाँ 61 पैसा। कुवैती डिनार एकको खरिदर 497 रुपियाँ 60 पैसा, बिक्री दर 499 रुपियाँ 55 पैसा। बारेन डिनार एकको खरिदर 406 रुपियाँ 21 पैसा, बिक्री दर 407 रुपियाँ 80 पैसा। र अन्तमा ओमानी रियाल एकको खरिदर 397 रुपियाँ 80 पैसा, बिक्री दर 399 रुपियाँ 36 पैसा। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ प्रताप दास र अनु चौधरीको भाग्यले जुरायो।

सुन्दै हुनुहुन्थ्यो आशुतोष केसीको कान्छी, र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 4 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। असीम दर्शनको एउटा गीतबाट शब्द भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: સાથે લાઈવ ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો રેડિયો ગોઠા રેડિયો.
1: पहाड़ी क्षेत्रका पालिकाहरूले पर्यटक आकर्षित गर्ने थुप्रै योजना बनाएर पहाड़बाट तराईमा हुने बसाई सराई रोक्ने प्रयास गर्दै आएका छन्। त्यही क्रममा गुल्मीको धुरकोट गाउँपालिकाले चीनको झल्को दिने ग्रेट वाल बनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरेको छ। अब केही उद्यम तथा होटल व्यवसाय गरेर गाउँमै बस्छु भन्नेहरूका लागि ग्रेट वाल आमदानीको स्रोत बन्ने भएको छ। बुटवलबाट छवि पाण्डे।
2: धुरकोट गाउँपालिकाले धुरकोट रथस्थलको ऐतिहासिक कोट र बुढीकोट जोड्ने गरेर 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल निर्माण गरेको हो। अहिले ग्रेट वाल हेर्न स्वदेशी मात्रै होइन विदेशी पर्यटक पनि आउन थालेका छन्। पालिका उपाध्यक्ष सीतागिरी ग्रेट वाल निर्माण गरेपछि धुरकोटको आकर्षण बढेको र उत्साह थपिएको बताउनु भयो।
3: प्राय पर्यटक पनि आउनुहुन्छ, तर आन्तरिक पनि आउनुहुन्छ। फ्रान्सको आउनुभएको थियो, जर्मनीको आउनुभएको थियो, 8-9 जनाको ग्रुप आउनुहुन्छ। एकदम उत्साहजनक छ। के भयो भने अब अरू मठ मन्दिरहरू अरू घुम्ने स्थलहरू सबै पालिकामा एक एक नाचको हुँदा त्यो त्यति महत्त्व हुनु रहेनछ। ग्रेट वाल चाहिँ चाइनाको झल्को दिने खालको बनाएर अलिक फरक खालको भएको भएर कस्तो रहेछ त हेर्न जाम भन्ने अनि हामीसँग सोध्ने कता हो भन्ने अनि हामी आउँदैछौँ भन्ने सम्पर्क गर्ने चाहिँ गर्नुहुन्छ धेरै।
2: ग्रेट वाल सँगै त्यहाँ थप पर्यटकीय संरचनाहरूको निर्माणमा पालिकाले काम गरिरहेको छ। अहिले ग्रेट वाल अवलोकन गर्न युवा युवतीहरूका साथै बाहिरी जिल्लाका विद्यार्थीहरूको समेत ठूलो घुइँचो लाग्ने गरेको छ। ग्रेट वाल रहेको धुरकोट 6 का वडा अध्यक्ष कृष्ण नेपाली धुरकोटको ऐतिहासिक कोट र संग्रहालय विचित्र गुफा बुढीकोट लगायतका संरचना निर्माणमा जोड दिएकोले धुरकोट अब पर्यटकीय केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।
4: ग्रेट वाल त ठिकै छ नि, पर्यटकहरूको आगमन बढ्दो अवस्थामा ठिक ठाउँमा छ भन्ने छ सर। अहिलेका नयाँ युवा युवतीहरू विद्यार्थीहरू होइन घुम्न चाहने देख्न चाहने आइरहनु भएको छ। माथि थप चाहिँ कलशहरू पनि बनाउँदैछौँ, मन्दिर पनि बनाउँदैछौँ। अब त्यहाँ शिवाजीको मूर्ति चाहिँ स्थापना गऱ्यौँ तर होइन राम्रै ठाउँमा गरेछौँ भन्ने नि उत्साहजनक
2: तर ग्रेट वाल घुम्न आउनेहरूको खाजा नास्ताको व्यवस्थाका लागि त्यहाँ होटल नहुँदा समस्या बने देखिएको छ। स्थानीय मीना पोखरेलका अनुसार ग्रेट वाल घुम्ने क्षेत्रमा खाजा नास्ता तथा पानीको कुनै व्यवस्था छैन। तर ग्रेट वालकै कारण अब गाउँघरमै केही व्यापार गर्छु भन्नेहरूका लागि भने बसाइसराई गर्नु नपर्ने पोखरेलको भनाइ छ।
5: अब त्यो ठाउँमा चाहिँ अहिले अर्को ठाउँमा छ, त्यहाँ होटेल एउटा नास्ता खाने ठाउँ पनि छैन। मैले पालिकामै पुग्नु पर्छ फर्केर नास्ताको लागि कि त आफूले बनाएर लिन पर्ने आयो भने फर्केर चाहिँ पालिकामै पुग्न पर्ने अवस्था छ अहिले। त्यहाँ चाहिँ एउटा होटेल केही खोल्न पाए चाहिँ अब मेला पर्वको बेलामा त त्यहाँ एकदम भिड भयो।